0: आयोगको तथ्याङ्कमा पाण्डे थर दलित समुदायले पनि प्रयोग गर्ने थरका रूपमा सूचीकृत छ। त्यस्तै अधिकारी, आचार्य, उपाध्याय, ओली वा गोक्तम जस्ता थर पनि दलित समुदायले प्रयोग गर्दै आएको आयोगको तथ्याङ्क छ। तथ्याङ्क अनुसार पहाड़ी दलितले प्रयोग गर्ने थरहरूमा विश्वकर्मा समुदायले प्रयोग गर्ने थरहरूको संख्या 358 रहेको छ भने मधेसी दलितले प्रयोग गर्ने केही थरहरूमा चमार समुदाय 31, धोबी समुदाय 42, डोम समुदाय 19, मुसर समुदाय 17, अन्य 97, गैर दलितका थर 41 रहेका छन्। त्यस्तै पहाड़ी दलितले प्रयोग गर्ने थर विश्वकर्मा समुदाय 358 छन् भने परियार समुदाय 296, मिजार समुदाय 233, अन्य 65, गैर दलितका थर 214 रहेका छन्। कानून दलित समुदाय भन्नाले विगतमा वर्णाश्रम व्यवस्थाका आधारमा अछुतको व्यवहार गरिएका, आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, रोजगारी लगायत राज्यको समग्र क्षेत्रबाट उत्पीडन, अपमान, बहिष्कार कारमा पारिएका, श्रमशिप र कलाका माध्यमबाट राज्य निर्माणमा महत्वपूर्ण योगदान पुर्याएका ऐतिहासिक श्रमजीवी समुदाय हुन्। पहिचानकै सकसमा दलित शीर्षकमा आजको मध्याह्न राष्ट्रिय दैनिकमा यो खबर छ।
1: 8 वर्ष यता विभिन्न कारणले अड्किएको संघीय निजामती सेवा ऐनको मस्यौदा 55-30 को प्रावधान राखेर टुङ्गो लगाइँदैछ। अर्थ मन्त्रालयले दोहोर्याएर 55-30 को प्रावधानलाई सहमति दिएको छ। यो भनेको 55 वर्ष उमेर पुगेका वा 30 वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाश पठाउने प्रस्ताव हो। यति बेला निजामती विधेयकमा 55-30 प्रावधान सबैभन्दा चर्चित विषय हो। 55-30 को प्रावधान लागू हुन्छ कि हुन्न भन्ने विषय अहिले निजामती क्षेत्रमा मात्र नभई अन्य क्षेत्रमा पनि चर्चा र बहसको विषय बनेको छ। 55-30 अर्थको सहमति शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको हो।
0: 35 टेन्डरका विज्ञापन प्रकाशित गर्न निषेध गर्ने गरी भएको सार्वजनिक खरिद ऐन संशोधनको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। पत्रिकामा सूचना तथा विज्ञापन प्रकाशनमा पूर्व प्रतिबन्ध लगाइएको विषयमा सार्वजनिक खरिद ऐन 2063 गरिएको संशोधन उपको रिटमा सरकारका नाममा कारण देखाउ आदेश जारी भएको हो। प्रधान न्यायाधीश मनोज कुमार शर्मा, न्यायाधीशहरू विनोद शर्मा, सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान र महेश शर्मा पौडेल सहितको 5 सदस्यीय संवैधानिक इजलासले सार्वजनिक खरिद ऐनमा संशोधन गर्नु पर्नेको कारण माग गरेको हो। इजालसले मुद्दाको विषयवस्तु अन्तिम सुनवाईको बखतमा नै निकोल गर्नुपर्ने प्रकृतिको रहेको उल्लेख गर्दै अन्तरिम आदेश दिनु भने इन्कार गरेको छ। सार्वजनिक खरिद ऐन संशोधनमाथिको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश शीर्षकमा हिमालय टाइम्समा यो खबर छ।
1: विदेशी नागरिकको बसाई नियमन गर्दै सरकार शीर्षकमा गोर्खापत्र खबर लेख्छ। विदेशी नागरिकको नेपाल बसाई अनुशासित र नियमसंगत बनाउन सरकारले नियमित अनुगमन गर्ने भएको छ। नेपालमा बस्ने अनुमति पाएका विदेशी नागरिकको सुविधा तथा उनीहरूका चालचलन र गतिविधिमाथि सूक्ष्म निगरानी गर्दै गलत प्रक्रियाकलाप गरेको पाइएमा देश निकाला गर्ने सम्मको नीतिलाई सरकारले अवलम्बन गर्ने भएको हो। सुशासन र पारदर्शिताको नीति कार्यान्वयन गर्न र विदेशी नागरिकको बसाई नियमसंगत बनाउन परराष्ट्र गृह मन्त्रालयसँगै अध्यागमन विभागले एकीकृत अवधारणामा काम गरिरहेका छन्।

0: आज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। प्रतिनिधि सभा बैठकमा सांसदहरूको अनुपस्थितिलाई लिएर आलोचना आउन थालेको छ। सांसदको प्रमुख काम कानून निर्माणकै लागि बसेको बैठकमा अधिकांशको अनुपस्थिति देखिएपछि संसदको प्रभावकारितामाथि समेत प्रश्न उठेको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा खानी तथा खनिज पदार्थ विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा गणपूर्वक संख्या पुगेन। दिउँसो 1 बजे बैठक शुरू हुँदा 223 सांसद उपस्थित थिए।
2: एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ जेएन थपलिया विरूद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ। हेटौडा स्थित संसदीय दलको कार्यालयमा 18 जना प्रदेश सभा सदस्यको हस्ताक्षर सहित थपलियालाई हटाएर पूर्व मन्त्री किरण थापा मगरलाई दलको नेता चयन गर्न माग गर्दै अविश्वास प्रस्ताव दर्ता गरिएको हो।
1: विधान महाधिवेशन वा महाधिवेशन प्रतिनिधि परिषद अधिवेशनबाट एमालेको नेतृत्व पुनर्गठन गर्नुपर्ने महासचिव शंकर पोखरेलको प्रस्तावलाई अध्यक्ष केपी शर्मा ओलीले होल्ड गरेका छन्। नेतृत्व पुनर्गठनबारे अध्यक्ष र महासचिव बीच मतभेद भएपछि निर्वाचन समीक्षा प्रतिवेदन समेत थाती राखिएको छ।
2: कोशी प्रदेश सरकारमा नेपाली कंग्रेसबाट प्रतिनिधित्व गर्ने 4 मन्त्री र 1 राज्यमन्त्रीले पदबाट राजीनामा दिएका छन्। केन्द्रमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच नयाँ सत्ता गठबन्धन बनेपछि कंग्रेस प्रदेश सरकारबाट बाहिरिएको हो।
1: सर्वोच्च अदालतको संवैधानिक इजलासले पत्रिकामा टेन्डरका विज्ञापन प्रकाशित गर्न निषेध गर्ने गरी भएको सार्वजनिक खरिद ऐन 2063 को संशोधन उपहरको रिटमा सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ।
2: सरकारले देशभरका सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता कायम गर्ने भएको छ। सार्वजनिक सेवा प्रवाहलाई सरल, सहज र सूचना प्रविधि मैत्री बनाउन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले नयाँ मार्गदर्शन स्वीकृत गरी कार्यान्वयनका लागि सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
1: गरिमा विकास बैंक लिमिटेडको प्रवर्धन तथा गरिमा क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सामूहिक लगानी कोष गरिमा म्युचुअल फण्ड अन्तर्गतको पहिलो खुल्लामुखी योजना गरिमा सुवर्ण योजनाको इकाइहरूको नियमित बिक्री, पुनर्खरिद तथा अनलाइन दर्ता एवं कारोबार प्रणाली सञ्चालनमा आएको छ।
2: विदेशमा रहेका गैर आवासीय नेपाली एनआरएनएलाई लक्षित गरी स्थापना गरिएको 10 अर्ब रुपियाँको एनआरएनए फण्डमा लगानीका लागि बाटो खुलेको छ। एनआरएनए नेपाल डेभलपमेन्ट फण्ड लिमिटेडले प्रस्ताव गरेको 10 अर्ब रुपियाँ बराबरको लगानी परियोजना छिट्टै कार्यान्वयन गर्ने तयारी गरिएको छ।
1: उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले पेट्रोलियम पदार्थको कालोबजारी गर्ने पेट्रोल पम्प, पेट्रोल ढुवानी गर्ने ट्याङ्कर तथा ग्यास डिलरको इजाजत खारेज गर्ने समूहको अधिकतम कारवाही गर्न सम्बन्धित निकायलाई अनुरोध गरेका छन्। समितिले बुधबार सिंहदरबारमा आयोजना गरेको अत्यावश्यक दैनिक खाद्य वस्तुको सहज आपूर्ति व्यवस्थापन बारे सरकारवाला निकायसँगको छलफलमा उनले सम्बन्धित निकायलाई सो अनुरोध गरेका हुन्।
2: अब शेयर बजार मापक नेप्से परिसूचक बुधबार पनि स्थिर रहेको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार यस दिन नेप्से परिसूचक 0.55 अङ्क 0.02% बढेर 2642.40 अङ्कमा बन्द भएको हो। यसअघि गत मंगलबार पनि नेप्से परिसूचक स्थिर रहेको थियो। उक्त दिन नेप्से परिसूचक 0.79 अङ्क अर्थात 0.03% बढेको थियो।

0: नेपाल को एकमात्र डीटीएच सेवा डिश हो
1: डिश हो खुशी को कनेक्शन
2: यो हो नेपाली रेडियो
3: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
4: नेपाली खबरमा अब विदेशका खबर चीनका पूर्व प्रधानमन्त्री झु रोङजीको 97 वर्षको उमेरमा निधन भएको छ लामो समयदेखि बिरामी पर्नुभएका उहाँको बुधबार बेजिङमा निधन भएको हो स्पष्ट अभिव्यक्तिका लागि चर्चित झुले चीनको अर्थतन्त्रलाई सुधार र खुल्लापनको बाटोमा अगाडि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको चिनिया समाचार समिति सिन्ह्वाले जनाएको छ
5: अर्जेन्टिनाका सुपरस्टार लियोनल मेसीले बुधबार आफूले धेरै लामो समयसम्म फुटबल खेलिरहने कि नरहने भन्नेमा गम्भीर शंका रहेको बताएका छन् विश्वकप 2022मा अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाएका मेसीले यसपालिको विश्वकपमा टोलीलाई फाइनलसम्म पुर्याएका थिए तपाईँ बिना म के गर्नेछु मलाई थाहा छैन कसरी अगाडि बढ्ने भन्ने पनि थाहा छैन मैले त फुटबल मात्र खेल्दै आएको थिएँ तर अब धेरै लामो समयसम्म यसरी खेलिरहने कि नरहने भन्नेमा मलाई गम्भीर शंका छ बुवा जोर्गे मेसीको निधनपछि विचित्र बनेका 39 वर्षीय मेसीले सामाजिक सञ्जालमा लेखेका छन् उनका बुवा तथा एजेन्ट समेत रहेको जागेर्गोको गत साता 68 वर्षको उमेरमा निधन भएको थियो
4: अब विचार विश्लेषणको पालो कंग्रेसमा एकताको खोजी शीर्षकमा बद्री प्रसाद पाण्डेको विचार नागरिक दैनिकमा छापिएको छ लोकप्रिय छवि बनाउन सफल नयाँ नेतृत्वले सबै धारलाई समेट्ने उदारता देखाउन सक्यो भने त्यसले पार्टीलाई मात्र जोगाउने छैन स्वयं नेतृत्वको राजनीतिक कद परिपक्वता र दूरदर्शितालाई पनि स्थापित गर्नेछ कंग्रेसभित्र विचारको विविधता रहोस् नेतृत्वका लागि प्रतिस्पर्धा होस् असहमति होस् तर असहमति शत्रुता नबनोस् प्रतिस्पर्धा विभाजनमा परिणत नहोस् बहुमतले शासन गरोस् तर अल्पमतलाई सम्मान गरोस् नेतृत्वले निर्णय गरोस् तर फरक मत सुन्ने संस्कार पनि राखोस्
5: बदल्ने कि सुधार्ने शीर्षकमा दिपेश घिमिरेको विचार कान्तिपुर दैनिकमा छापिएको छ परिवर्तनका नाममा पुरानो सबैलाई अस्वीकार गर्ने विषय राजनीतिक रूपमा अति आकर्षक देखिन्छ तर शासन सञ्चालनको दृष्टिकोणले त्यो अत्यन्तै जोखिमपूर्ण छ वास्तविक परिवर्तन भनेको विगतका असल अभ्यासलाई संरक्षण गर्दै कमजोरीहरूलाई साहसपूर्वक सुधार गर्दै विद्यमान संस्थाप्रति नागरिकको विश्वास बढाउने नयाँ संस्कृतिको विकास गर्नु हो गर्ल्स ल सिद्धान्तको दृष्टिकोणबाट वर्तमान देशको अवस्थालाई विश्लेषण गर्दा नयाँ नेतृत्वलाई पाँचवटा सन्देश दिन सकिन्छ पहिलो विनाश होइन सुधारवादी बाटो छिटो सहज र प्रभाव हुन्छ विनाशले क्षणिक लोकप्रियता दिन सक्छ तर सुधारवादी बाटोले दीर्घकालीन संस्थागत र स्थायित्व नागरिक विश्वास बढाउन सक्छ दोस्रोमा नागरिक विश्वास साना सफलताबाट जागृत गर्न सकिन्छ तेस्रोमा संस्थाहरू कानूनी व्यवस्थाले मात्र बलिया हुँदैनन् कुनै पनि संस्थाको वास्तविक शक्ति त्यसको संस्थागत संस्कृति कर्मचारीको व्यवहारमा निर्भर गर्दछ चौथोमा नयाँ प्रणाली प्रयोगशालाबाट नभई समाजबाट विकसित हुन्छ पाँचौंमा सुधारको गति र राज्यको क्षमताबीच सन्तुलन कायम गर्नु जरूरी छ
4: एक्ला प्रधानमन्त्री शीर्षकमा प्राध्यापक डाक्टर शान्ति कृष्ण अधिकारीको विचार हिमालय टाइम्समा छापिएको छ महँगीले आकाश छोएको नियन्त्रणमा सरकारले कुनै चासो नदेखाएको हरेक नागरिकका भान्साले प्रमाणित गरिरहेका छन् मिटर ब्याज सुकुम्बासी समस्या जस्ता कुरा त विगतका सरकारलाई देखाएर उम्कन मिल्ने कुरा हुन् तर जनताको दैनन्दिन जोडिएका मल अभाव विद्युतमा कर जस्ता विषय यही सरकारको कमजोरीका रूपमा पर्नुपर्ने हो यस्ता संवेदनशील कुरामा सरकारले नजरअन्दाज गरेको जनतालाई अनुभूति भयो भने सुशासन दिने नारा मात्रै घन्काएर पुग्दैन खसेको मतको 48% पाएको रासोपाका वरिष्ठ नेता यति चाँडै के कारणले एक्लो भएको अनुभव गर्न थालेका छन् मेयर हुँदा त स्वतन्त्र उम्मेद्वारका रूपमा लडेका थिए अन्य वडाध्यक्ष तथा सदस्यहरू कंग्रेस एमाले र माओवादीका थिए त्यसैले एक्लै लड्न परेको थियो तर अहिले संसदभरि उनैका सांसद मन्त्रीमण्डलमा उनैका पार्टीका मात्रै होइन उनैका गुटका छन् र पनि किन एक्लै भए
5: हवस् त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार केम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: इस समय सूचक का साथमा
2: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि। सम्पर्क 0656 5369 53 98550 77061 र 98550 77053।
3: 24 घंटा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0656 4934 4493 5880 र 98550 26 44।
4: It's 6 o'clock. अहिले 6 बजेको छ।
5: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईँलाई साथी हृदय रिमालसँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
6: आज 2083 साल साउन 28 गते बिहिबार, सन 2026 अगस्त 13 तारिक साउन शुक्ल पक्षको प्रतिपदा तिथि।
7: काया कैरन का साथमा
8: किसान पाइप प्रोडक्ट्स प्राली
7: राष्ट्रको शान किसान
8: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
5: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
6: बैठकमा सांसदहरूको अनुपस्थिति देखिएपछि संसदको प्रभावकारितामाथि प्रश्न, सार्वजनिक सरोकारका मुद्दामा संसदीय समितिहरू पनि निष्क्रिय।
5: सरकारले आजदेखि वर्षभरि सहुलियत पसल सञ्चालन गर्ने खाद्य तथा व्यापार कम्पनीको बिक्री कक्षबाट सबै खाद्यान्नमा 5 रुपियाँ छुट पाइने।
6: गाडीहरूको प्रदर्शनी नाइमा एक्सपोमा बैङ्क तथा बिमाको अफर र सस्तो ब्याज, मोटरसाइकल र साना गाडीमा आकर्षण।
9: डिजल पेट्रोलले अहिले धेरै दुःख दिएको हुनाले ब्याट्रीमै जाउँ, नेपालको प्रडक्ट, नेपालको इन्धन चलाउँ भन्नेतिर सबैको सोच त्यस्तै छ जस्तो लाग्यो मलाई।
5: चीनका पूर्व प्रधानमन्त्री झु रोङजीको 97 वर्षको उमेरमा निधन। चीनलाई विश्व व्यापारको प्रमुख शक्तिको रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान।
6: र पिताको निधनपछि भावुक मेसी, फुटबलबाट सन्यासको संकेत।
10: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
11: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बिएससी अनर्स एग्रिकल्चर र बिबिएससी एन्ड एच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास्ट, किर्तिपुर, काठमाडौँ। फोन 01-590-61-89, मोबाइल 97-72-540-89।
12: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान

0: बानी लाग्छ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: काया कैरनमा अब खबरको सिलसिला। प्रतिनिधि सभा बैठकमा सांसदहरूको अनुपस्थितिलाई आलोचना हुन थालेको छ। संसदको प्रमुख काम कानून निर्माणकै लागि बसेको बैठकमा धेरैको अनुपस्थिति देखिएपछि संसदको प्रभावकारितामाथि समेत प्रश्न उठेको छ। प्रतिनिधि सभाको अस्ति मंगलबारको बैठकमा खानी तथा खनिज पदार्थ विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा गणपूरक संख्या नै पुगेन। राष्ट्रोपाका सचेतक प्रकाश चन्द्र परियार भन्नुहुन्छ, हामी निर्मम समीक्षा गर्छौँ, आत्मआलोचना गर्छौँ र संसदमा आउँदा दिनमा यस्तो अवस्था आउन नदिन पूर्व तयारी र सबै सांसदलाई जिम्मेवार बनाउन सबै प्रकारका निर्देशन गर्छौं। सांसदको मूल्याङ्कन प्रणालीलाई पनि थप कडाई गर्छौं। यस्तै काङ्ग्रेसका सचेतक निष्कल राईले सदनमा पर्याप्त छलफल गर्नुपर्छ, सरकारको बिजनेसमा सत्ता पक्षका साथीहरू नै अनुपस्थित हुनुपर्ने किन भनेर प्रश्न उठाउनु भएको छ। हाम्रा कुरा सुनवाई नभएकाले सरकारसँग हाम्रा सांसद डिमोरलाइज पनि हुनुहुन्छ, हाम्रो अनुपस्थितिका लागि सत्तापक्ष जिम्मेवार।

0: रहने गरी आज नेपाल आउन लागेको कांग्रेस नेताहरूले बताएका छन्। पूर्व प्रधानमन्त्री देउबा फागुन 13 त्रिभुवन विमानस्थलबाट सिङ्गापुर उड्नु भएको थियो भने त्यस यता उहाँ विदेशमै हुनुहुन्छ। पूर्व परराष्ट्र मन्त्री राणा फापुस 21 गते त्रिभुवन विमानस्थलबाटै दिल्ली प्रस्थान गर्नुभयो। दुवैले आफूहरू स्वास्थ्य उपचारका क्रममा रहेको बताएका छन्। तर कुन देशमा कुन अस्पतालमा कुन रोगको विषयमा उपचार भइरहेको भनेर खुलाएका छैनन्। दुवैजना सुरुमा सिङ्गापुर र त्यसपछि हङकङ पुगेको बताइन्छ। कान्तिपुरमा खबर छ। यसैबीच काङ्ग्रेसको संस्थापन पक्षले पार्टीको आधिकारिकता सम्बन्धी फैसलामा सर्वोच्च अदालतले निष्ठा प्रदान गरेको विषयमा असन्तुष्टि जनाएको छ। गएको आइतबारदेखि पार्टी कार्यालय सानेपामा चलिरहेको केन्द्रीय कार्यसमिति बैठकमा हिजो आफ्नो धारणा राख्दै महामन्त्री गुरुराज घिमिरेले निर्वाचन आयोगले सुनवाईको मौका नदिएको आधारमा सर्वोच्चले निष्ठा दिनु तथ्यसँग मेल नखाने जिकिर गर्नुभयो। नयाँ पत्रिकामा खबर छ।
1: विधान महाधिवेशन वा महाधिवेशन प्रतिनिधि परिषद अधिवेशनबाट एमालेको नेतृत्व पुनर्गठन गर्नुपर्ने महासचिव शङ्कर पोखरेलको प्रस्तावलाई अध्यक्ष केपी शर्मा ओलीले होल्ड गर्नुभएको छ। नेतृत्व पुनर्गठनबारे अध्यक्ष र महासचिव बीच मतभेद देखिएपछि चुनाव समीक्षा प्रतिवेदन थाती राखिएको छ। एमालेले गएको फागुनको चुनावी समीक्षाका लागि उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा गएको जेठमा कार्यदल गठन गरेको थियो। त्यसको प्रतिवेदन लेख्ने जिम्मा महासचिव पोखरेलले पाउनु भएको थियो। पोखरेलले लेखेको करिब 100 पेजको प्रतिवेदनमा नीति र नेतृत्व पुनर्गठनका लागि विधान महाधिवेशन वा महाधिवेशन प्रतिनिधि परिषद अधिवेशनको विकल्प अघि सारिएको थियो। त्यसमा ओलीको गम्भीर असहमति रहेको एक पदाधिकारीले बताएका छन्। महासचिव पोखरेलले तयार गरेको प्रतिवेदनमा सरकारको काम र क्रियाकलापका कारण आजको सङ्कट उत्पन्न भएकाले पार्टीको मुख्य नेतृत्वले नैतिक जिम्मेवारी लिनुपर्छ उल्लेख गरिएको ती पदाधिकारीले बताएका छन्। प्रदेश र काठमाडौँमा गरी 11 भेलाबाट प्राप्त सुझाव प्रतिवेदनमा समेटिएको ती पदाधिकारीको भनाइरहेको खबर कान्तिपुरले छापेको छ।
0: कोशी प्रदेश सरकारबाट काङ्ग्रेस बाहिरिएको छ। हिजो कोशी प्रदेश सरकारमा काङ्ग्रेसबाट सहभागी मन्त्रीहरूले मुख्यमन्त्री हिक्मत कुमार कार्की समक्ष राजीनामा दिएपछि काङ्ग्रेस कोशी प्रदेश सरकारबाट बाहिरिएको हो। कोशी प्रदेशमा केन्द्रीय नेताहरूले गरेको सहमति अनुसार नेकपा र एमालेको सरकार बन्ने जनाइएको छ। सरकार गठन गर्ने विषयमा सहमति भए पनि मन्त्रालयका विषयमा अझै दुई दलबीच सहमति हुन नसकेको नेताहरूको भनाइ छ। यसैबीच नेपाली काङ्ग्रेस सरकारबाट बाहिरिएपछि विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अन्तर्गत लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आउँदो भदौ 1 विश्वासको मत लिने हुनुभएको छ।

0: चाडपर्व लक्षित गरी सञ्चालन हुँदै आएका सहुलियत पसल यसपटक कम्पनीको सातौं वार्षिक उत्सवको अवसर पारेर वर्षभरि सञ्चालन गर्न लागि हो। चाडपर्वका बेला खाद्यान्नको खपत बढ्ने र बजार मूल्य समेत बढ्ने भएकाले सरकारले विगतमा दशैं तिहार र छठसम्म सहुलियत पसल सञ्चालन गर्दै आएको थियो। गएको वर्ष भदौ 30 गतेदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन गरिएको थियो। नवयुवा आन्दोलनका कारण कुनै औपचारिक कार्यक्रम नगरी गएको वर्ष सहुलियत पसल सुरु गरिएको थियो। यसपटक भने गएको वर्षको तुलनामा करिब एक महिना अघि नै पसल सञ्चालन गर्न लागि हो। खाद्य व्यवस्था तथा व्यापार कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत दिल्लीराज लम्सालले उपभोक्तालाई महँगीबाट राहत दिन तथा बजारमा खाद्यान्नको मूल्य नियन्त्रण गर्ने उद्देश्यले वर्षभरि नै सहुलियत पसल सञ्चालन गर्न लागि बताउनुभयो। निम्न आय भएका उपभोक्तालाई सहज गर्नको लागि चाडपर्व सुरु हुनु अघि नै पसल सञ्चालन गरिएको उहाँको भनाइ छ। कम्पनीले यसपटक सबै खाद्यान्नमा प्रति किलो वा प्रति लिटर 5 रुपियाँ छुट दिने निर्णय गरेको छ। चामल, दाल, तेल, चिनी र नुन लगायतका वस्तुमा यो छुट लागू हुनेछ। कारोबार दैनिकमा खबर छ। काया कैरनमा विद्युतीय गाडीको आकर्षण बारेको जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बिसिए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रिनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बिबिए बिसिए बिई कम्प्युटर

0: बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
0: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
2: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: उज्यालो रेडियो नेटवर्कसँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सांसदहरूको बैठकमा अनुपस्थित देखिएपछि संसदको प्रभावकारितामाथि प्रश्न, सार्वजनिक सरोकारका मुद्दामा संसदीय समितिहरू पनि निष्क्रिय, सम्पत्तिमाथि प्रश्न उठिरहेका बेला देउबा 5 महिनाको विदेश बसाइपछि आज फर्कँदै सरकारले आजदेखि वर्षभरि सौलित पसल सञ्चालन गर्ने लगायतका खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी खबर। नेपालमा मृत्युपछि हुने अङ्गदान न्यून संख्यामा मात्र प्रत्यारोपण हुने गरेको छ। मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अङ्गदान गर्न सकिने कानूनी व्यवस्था भए पनि अहिलेसम्म 9 जना मृतदाताबाट मात्र 23 अङ्ग प्रत्यारोपण सम्भव भएको छ। तीमध्ये 17 मृगौला, 5 कलेजो र एउटा संयुक्त कलेजो मृगौला प्रत्यारोपण गरिएको छ। नेपालमा ब्रेन डेथ भएकै व्यक्तिबाट हुने अङ्ग प्रत्यारोपण सुरुवात 2017 मृगौला प्रत्यारोपणबाट भएको थियो। त्यसैदा सीमित संख्यामा मस्तिष्क मृत्यु भएका दाताबाट अङ्ग प्रत्यारोपण भइरहेको छ। यसलाई नियमित र व्यापक कार्यक्रमका रूपमा विस्तार गर्ने भने चुनौती देखिएको छ। कलेजो तथा मृगौला प्रत्यारोपण विज्ञ डाक्टर पुकार चन्द्र श्रेष्ठका अनुसार एकजना मृत अङ्गदाताबाट 8 बढी बिरामीको ज्यान बचाउन सकिन्छ। उहाँले मृत्युपछि अङ्गदान गर्न र प्रत्यारोपण गर्न सके धेरै बिरामीलाई राहत हुने बताउनुभयो। डाक्टर श्रेष्ठले नेपालमा जीवित दाताबाट हुने मृगौला तथा कलेज प्रत्यारोपण सेवा विस्तार हुँदै आएको भने जानकारी दिनुभयो। यस्तै शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डाक्टर कल्पना कुमारी श्रेष्ठले नेपालमा प्रत्यारोपण सेवा विस्तार भइरहे पनि मृत्युपछि हुने अङ्गदानलाई अझै प्रभावकारी रूपमा अघि बढाउन नसकिएको बताउनु भएको छ। उहाँले दाताको समयमै पहिचान गर्ने, परिवारसँग संवेदनशील संवाद गर्ने र प्राप्त अङ्ग सुरक्षित रूपमा सम्बन्धित बिरामीसम्म पुर्याउने व्यवस्था प्रभावकारी बनाउनु पर्नेमा जोड दिनु भएको छ। मृत्युपछि हुने अङ्गदानका लागि जनचेतना पर्याप्त मात्रामा हुँदैन। कार्यकारी निर्देशक डाक्टर श्रेष्ठले सम्भावित दाता पहिचान गर्ने, अस्पताल स्तरीय संयन्त्र, सघन उपचार सेवा, दक्ष स्वास्थ्य कर्मी, प्रत्यारोपण समन्वयकर्ता, अङ्ग निकाल्ने तथा सुरक्षित राख्ने प्रविधि, छिटो स्थानान्तरण गर्ने व्यवस्था र राष्ट्रिय स्तरको पारदर्शी अङ्ग वितरण प्रणाली आवश्यक हुने बताउनुभयो। आजको गोर्खा पत्रमा खबर छ।
4: 9 नेपाल मोबिलिटी एक्सपो 2026 लक्षित गर्दै बैंक तथा बीमा कम्पनीले गाडीको कर्जामा विशेष ब्याज दर तथा विभिन्न सहुलियतपूर्ण योजना सार्वजनिक गरेका छन्। ग्लोबल आइएमई बैंक, एनएमबी बैंक, सिद्धार्थ बैंक र मुक्तिनाथ विकास बैंकले अटो कर्जामा आकर्षक ब्याज दर तथा अरू सुविधा सहितका योजना ल्याएका हुन्। बैंकहरूले आधार दरमा कम प्रिमियम जोडेर अटो कर्जा उपलब्ध गराउनेदेखि कर्जा प्रक्रियामा सहजीकरण गर्ने र विभिन्न शुल्कमा छुट दिने योजना अघि सारेका छन्। काठमाडौँको भिरकुटी मण्डलमा चलिरहेको एक्सपोको दोस्रो दिन बाइक तथा गाडीमा आकर्षण देखिएको छ। गएको मंगलबार अस्तिदेखि सुरु भएको एक्सपोको पहिलो दिन 29,000 भन्दा बढीले अवलोकन गरेका थिए भने दोस्रो दिन हिजो 26,000 भन्दा धेरैले मेला अवलोकन गरेको आयोजकले जनाएको छ। नयाँ प्रविधि, आकर्षक डिजाइन र विद्युतीय गाडीप्रति बढ्दो आकर्षणसँगै एक्सपोमा राखिएका विभिन्न ब्रान्डका गाडीबारे अवलोकनकर्ताले चासो देखाएका छन्। नेपालमा बढ्दो विद्युतीय तथा नयाँ प्रविधियुक्त गाडीप्रतिको आकर्षणलाई केन्द्रमा राखेर आयोजना गरिएको एक्सपोमा विभिन्न ब्रान्डका गाडीहरू प्रदर्शनीमा राखिएका छन्, जसका कारण अहिले एक्सपोमा नयाँ गाडी हेर्न र त्यसबारे जानकारी लिन पुग्नेहरूको चहल पहल बढेको छ। विभिन्न ब्रान्डले आफ्ना नयाँ मोडल, फिचर, प्रविधि, मूल्य तथा सेवाबारे उपभोक्तालाई जानकारी दिइरहेका छन्। कतिपय स्टलमा गाडीको डिजाइन र प्रविधिबारे जानकारी लिने तथा नजिकबाट अवलोकन गर्ने दर्शकको भिड देखिन्छ। नाइमा मोबिलिटी एक्सपो अवलोकन गर्न आएका केही नागरिकको अनुभव अबको पालोमा।
6: मेरो नाम सन्देश मानसिंह बस्नेत। अब इन्धनमा अब नेपाल जलस्रोतको धनी इलेक्ट्रिसिटी प्रोडक्सन एकदम राम्रै गरिरहेको हुन्छ। त्यो इलेक्ट्रिसिटीलाई चाहिँ ग्रिन एनर्जी होइन, ग्रिन एनर्जीलाई किन सस्तो उसमा उपयोग नगर्ने भनेर नै मलाई लाग्छ इभी प्रति आकर्षित भएको देखिन्छ। पेट्रोल हाल्नुको सट्टा अलिकति अब अहिले 200+ नै छ पेट्रोल, त्यो सट्टा त इभी युनिटको 13-14 रुपियाँ तिरेर नै आफ्नो गाडी चलाउँदा फेरि धेरै सस्तो पर्यो नि त। त्यही भएर अलिकति अपरेसनमा चाहिँ सस्तो हुने भएर अलिक इभी प्रति आकर्षित भएको मैले चाहिँ पाइएको छ।
7: मेरो नाम रमेश पोखरेल, म चाहिँ खास स्कुटी हेर्न आएको थिएँ र यसो यो गाडीहरू बढी आएको रहेछ यहाँ, त्यो यसो बुझौँ भनेर खास आएको थियो। त्यो सबै नयाँ नयाँ आएको छ, राम्रो रहेछ। हेभीमा चाहिँ बस आएको छ, त्यो चाहिँ राम्रो लाग्यो मलाई चाहिँ, किनकि ठुलो गाडी आएको छ, हेभी गाडी आएको हुनाले त्यो चाहिँ अब राम्रो हुन्छ जस्तो लाग्छ। खर्चको हिसाबले चाहिँ अब पेट्रोल डेली हाल्नुपर्ने भएको हुनाले चाहिँ यही ठिक लाग्छ। अब पछि हेरौँ के कस्तो हुन्छ, पछि थाहा हुन्छ दादा।
8: मेरो नाम तुलसी प्रसाद नेउपाने। अब नयाँ नयाँ किसिमको टेक्नोलोजीहरूलाई यहाँ पस्किया देखेँ, इलेक्ट्रिक भेहिकलहरूमा स्कुटीहरूदेखि लिएर बाइक गाडीहरू, मलाई यो एउटा दुइटा गाडीहरू पनि मन पर्यो। चढिरहेको गाडीलाई एक्सचेन्ज गरौँ कि भनेर हुन्डाईको गाडी उ गरेर मैले यो ट्रिटोन, यो निसानको ट्रिटोन गाडी एउटा अलिकति मलाई त्यो राम्रो लाग्यो, विस्तृत रूपमा त्यसको बुझेँ। अरू चाहिँ यस्तो उसमा अब विद्युतीय गाडीमा आकर्षण बढ्नु नै पर्छ, बढेको राम्रो पनि हो, तर हाम्रो नेपालमा भर्खर भर्खर यो आएको अवस्था छ। अब यो 5-7 वर्षपछि यसको जुन ब्याट्री वारेन्टी ग्यारेन्टी अथवा ब्याट्री जान्छ अनि ब्याट्री फेर्नु पर्छ भन्छन्, अनि त्यसको मूल्य चाहिँ अलि चर्को पर्छ भनेको हुनाले मैले चाहिँ आफू चढिरहेको म चाहिँ पेट्रोलै गाडी चढ्छु। दिनभरि हिँड्न पर्ने धेरै मुभ गर्ने मान्छेहरूलाई पेट्रोल यो इन्धन बचाउने हिसाबले इलेक्ट्रिक गाडी राम्रो पनि हो।
9: मेरो नाम रामबहादुर विष्ट। पेट्रोल डिजल पेट्रोलले अहिले धेरै दुःख दिएको हुनाले अनि ब्याट्रीमै जाउँ, नेपालको प्रडक्ट नेपालको इन्धन चलाउँ भन्नेतिर सबैको सोच त्यस्तै छ जस्तो लाग्यो मलाई। मेरो अलरेडी 2-3 वर्षदेखि गाडीहरू छन् इलेक्ट्रिक, म नयाँ नौलो के आयो भनेर आएको हो। म चाहिँ यो विशेष बस हेर्न आएको हो, मसँग माइक्रोहरू छ अनि सानो गाडीहरू पनि छ, ठुलो गाडी चाहिँ छैन, बस चाहिँ छैन, त्यही भएर यो दुईवटा बस स्पेसली हेर्न आएको हो। म
10: ललित सिरिज हो, अबको युग भनेको विद्युतीय युग चाहिँ हो, तर यसमा गाडी भर पर्नु हुन्छ। जसरी चाहिँ हामी चाहिँ बाटोमा बसेर चाहिँ घन्टौँ चाहिँ तपाईँको चार्जिङमा बस्नु पऱ्यो भने त राम्रो भएन। त्यसले गर्दाखेरि त्यो हिसाब किताबमा हेर्दा अझ पनि इन्धनमा चाहिँ मान्छेहरू छन्, तर चाहिँ अबको युग भनेको विद्युतीय हो, तर यो भरपर्दो खालको हुनु पऱ्यो गाडी। तपाईँको अझै पनि नेपालीको इन्कमको हिसाब किताबमा त हरेक हिसाब किताबमा चाहिँ चार पाङ्ने गाडीमा अझै पनि नेपालीको पहुँच पुग्ने सम्भावना अहिले तत्काल देखिन्न। बरु चाहिँ यो सिभिल ट्रान्सपोर्टेसन चाहिँ व्यवस्थापन राम्रो गरिदिनुपर्छ सरकारले।
4: नाइमा मोबिलिटी एक्सपो र विद्युतीय गाडीको विषयमा विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
12: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
11: पहिरोका पूर्व संकेतहरू जानी राखौ र सावधानी अपनाऊ।
12: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाड सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
2: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106690।
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। गएको हप्तासम्म 10 लाख भन्दा बढी डिम्याट खाता बच्चाका नाममा खोलेका छन्। बच्चा जन्मेको केही दिनमै धेरै अभिभावक डिम्याट खाता खोल्न आउने क्रम जारी रहेको बैंक र ब्रोकर कार्यालयका कर्मचारीहरू बताउँछन्। अहिले प्राथमिक सेयर निष्कासन आइपिओमा सेयर हालेमा चिट्ठा विधि अन्तर्गत कम्तीमा 10 किता सेयर पर्न सक्ने सम्भावना भएकाले धेरैजनाको नामबाट सेयर भर्दा कुनै न कुनैमा त पर्ला नि भन्ने उद्देश्यले बच्चा जन्मना 7 अथवा 18 वर्ष नपुग्दै खाता खोल्न आउने क्रम बढेको आर्यतारा इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिजका ब्रोकर नम्बर 57 का सञ्चालक रामचन्द्र भट्टराईले बताउनुभयो। 18 वर्षभन्दा कम उमेरका बालबालिकाको नाममा खाता खोल्न पाइने कानुनी व्यवस्था नै छ। बच्चा 18 वर्ष नपुग्दासम्म अभिभावकको संरक्षकत्व, बैङ्क खाता र डिम्याट खाता खोल्न पाइन्छ। खातावाला बालक 18 वर्ष पुगेपछि उसले आफै खाता पूर्ण रूपमा सञ्चालन गर्न पाउँछ। न्यूनतम 10 किता सेयर सबैलाई वितरण गर्नुपर्ने व्यवस्था पनि नाबालकका नाममा डिम्याट खाता खोल्ने र आवेदन दिने क्रम बढेको सिडिएससीको तथ्याङ्कले पनि देखाउँछ। यसैबीच विद्यालय जाने उमेरमै नगद बचत गर्न सिकेका इलामको रोङ गाउँपालिकाका बालबालिका अहिले त्यही रकमबाट सेयर खरिद गरेर लगानीकर्ता बनेका छन्। गाउँपालिकाले बालबालिकाहरूलाई विद्यालयमा टिकाउने उद्देश्यले सुरु गरेको कार्यक्रमले विद्यार्थीलाई सेयरधनी बनाएको छ। बाल बचत अहिले पुँजी बजारसम्म विस्तार भएको खबर कान्तिपुर दैनिकमा छ।
5: अब विदेशको खबर। चीनका पूर्व प्रधानमन्त्री झु रोङजीको 97 वर्षको उमेरमा निधन भएको छ। उहाँले सन् 1998 सन् 2003 5 वर्ष चीनको दोस्रो सर्वोच्च कार्यकारी पद सम्हाल्नु भएको थियो। झु रोङजीले चीनलाई विश्व व्यापार संगठनमा प्रवेश गराउन र विश्व व्यापारको प्रमुख शक्तिका रूपमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेको मानिन्छ। उहाँको कार्यकालमा चिनियाँ उद्योगलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने, विदेशी लगानी आकर्षित गर्ने तथा राज्य स्वामित्वका घाटामा रहेका उद्योग सुधार गर्ने महत्त्वपूर्ण आर्थिक सुधारहरू अघि बढाएका थिए। उहाँले स्थानीय स्तरमा रहेको कर सम्बन्धी अधिकार केन्द्र सरकारतर्फ सार्ने, कमजोर सरकारी उद्योग बन्द वा निजीकरण गर्ने र घर स्वामित्वलाई प्रोत्साहन गर्ने नीतिहरू अघि सार्नु भएको थियो। यी कदमले चीनलाई तीव्र आर्थिक वृद्धि हासिल गर्दै विश्वकै ठूलो उत्पादन केन्द्रमध्ये एक बन्ने आधार तयार गरेको मानिन्छ।
6: अब खेल खबर। अर्जेन्टिनी फुटबल टोलीका कप्तान लियोनल मेसीले पिता जर्ज मेसीको निधनपछि भावुक बन्दै फुटबलबाट सन्यास लिने संकेत गरेका छन्। पिताको निधनपछि पहिलोपटक आफ्नो भनाई सार्वजनिक गर्दै उनले अब आफूले कति समयसम्म फुटबल खेलिरहने हो भन्नेमा नै निश्चित नरहेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुक मार्फत भावुक सन्देश लेख्दै मेसीले भनेका छन्, बुबा अब आफूहरू माझ हुनुहुन्न भन्ने कुरा अझै विश्वास गर्न कठिन भइरहेको छ। फेरि कहिल्यै बुबालाई देख्न र कुरा गर्न नपाउने कुरा सोच्दा निकै गाह्रो भइरहेको उनले बताएका छन्। उनले फुटबल करियरलाई लिएर समेत अनिश्चितता व्यक्त गरेका छन्। मेसीले भनेका छन्, आफूले जीवनभर फुटबल खेले पनि अब धेरै समयसम्म फुटबल खेलिरहने हो कि होइन भन्नेमा आफू निश्चित छैन। मेसीले यस क्रममा पछिल्लो विश्वकपका भावनात्मक क्षण पनि सम्झेका छन्। विश्वकप सुरु हुनुभन्दा केही दिन अघि उनका पिताको स्वास्थ्य अवस्था गम्भीर बनेको थियो। पिता जर्जले मेसीलाई आफ्नो अन्तिम विश्वकप खेल्न आग्रह गरेका थिए। पिता विश्वकपमा उपस्थित हुन नसके पनि आफू फाइनलसम्म पुग्ने र त्यसपछि पितालाई खेल हेर्न ल्याउने आशा मेसीले गरेका थिए। अर्जेन्टिना फाइनलसम्म पुग्यो तर जर्ज मेसी मैदानमा पुगेर छोराको खेल हेर्न भने सकेनन्।
5: काया कैरनमा अब केही खबर संक्षेपमा। गएराती देशका पूर्वी भेगका केही ठाउँहरूमा सामान्य वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेष गरी कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा पानी परेको छ। बिहान भने खासै पानी परेको छैन। आज राति गण्डकी प्रदेशका हिमाली तथा पहाडी भेगका एक दुई ठाउँमा अति ठुलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ। कोशी बागमती गण्डकी लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै ठाउँ तथा मधेस र सुदूरपश्चिम प्रदेशका तराई भागमा पनि मध्यमसम्मको पानी पर्न सक्ने महाशाखाले जनाएको छ।
6: बालबालिकाहरूलाई कमैया श्रमिक वा कमलरीका रूपमा राख्न नपाइने भने स्पष्ट कानूनी प्रतिबन्ध लगाउने गरी विधेयक संसदमा दर्ता भएको छ। सरकारले संघीय संसदको प्रतिनिधि सभामा दर्ता गरेको बालबालिका सम्बन्धी ऐन 2075 संशोधन गर्न बनेको विधेयकमा नयाँ व्यवस्थाका रूपमा बालबालिकालाई कमैया श्रमिक वा कमलरीका रूपमा राख्न नपाइने विषय राखेको छ।
5: नेपालबाट गएको आर्थिक वर्षमा 12.5 अर्ब रुपियाँको अलैँची निर्यात भएको छ। यो अहिलेसम्मकै बढी हो। पूर्वी जिल्लाका पहाडी जिल्लामा अलैँची खेतीहरू उत्पादन धेरै हुन्छ। उत्पादित अलैँची सबैजसो मेची भन्सार कार्यालय भएर निर्यात हुने गरेको खबर नागरिक दैनिकले लेखेको छ।
6: धितोपत्रको सार्वजनिक निष्कासन गर्दा त्यसको मूल्य निर्धारणमा कम्पनीको वास्तविक मूल्यलाई आधार बनाइने भएको छ। नियामक धितोपत्र बोर्डले हिजो सार्वजनिक गरेको प्राथमिक पुँजी बजार सुधार नीति 2083ले धितोपत्रको मूल्यलाई वैज्ञानिक र बजारमा आधारित बनाउन कम्पनीको वास्तविक मूल्य सहितको बजारको माग र अन्तर्राष्ट्रिय अभ्यासमा आधारित प्रणालीमा रूपान्तरण गर्ने नीति लिएको छ।
5: 8 वर्ष यता विभिन्न कारणले अड्किएको संघीय निजामती सेवा ऐनको मस्यौदा 55-30 प्रावधान राखेर टुङ्गो लगाइँदैछ। अर्थ मन्त्रालयले दोहोऱ्याएर 55-30 प्रावधानलाई सहमति दिएको छ। यो भनेको 55 वर्ष उमेर पुगेका वा 30 वर्ष सेवा अवधि पुरा गरेका कर्मचारीलाई अनिवार्य अवकाशमा पठाउने प्रस्ताव हो।
6: छिन्चु जाजरकोट सडक खण्ड अन्तर्गत सल्यानको बनघाट कुमिन्डी नगरपालिका 1 जीप भेरी नदीमा खस्दा 2 बेपत्ता भएका छन्। 2 भने पौडिएर जोगिएका खबर आजको नयाँ पत्रिकामा छ।
5: सम्पत्ति शुद्धिकरण सम्बन्धी अर्को मुद्दामा विशेष अदालतले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई पूर्वपक्ष थुनामा पठाउन आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले भट्ट र अग्रवाललाई पूर्वपक्ष थुनामा राख्न आदेश दिएको हो।
6: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले देशभरका सरकारी निकायमा प्रयोग हुने निवेदनको ढाँचामा एकरूपता कायम गर्न सरकारी कार्यालयहरूमा प्रयोग हुने निवेदनको ढाँचा तथा त्यसको कार्यान्वयन मार्गदर्शन 2083 स्वीकृत गरेको छ।
5: विदेशी नागरिकको नेपाल बसाई अनुशासित र नियम संगत बनाउन सरकारले नियमित अनुगमन गर्ने भएको छ। नेपालमा बस्ने अनुमति पाएका विदेशी नागरिकको सुविधा तथा उनीहरूका चालचलन तथा गतिविधिमाथि सूक्ष्म निगरानी गर्दै गलत क्रियाकलाप गरेको पाइएमा देश निकाला गर्नेसम्मको नीतिलाई सरकारले अवलम्बन गर्ने भएको हो।
6: एनसेल आजियाटाको सेयर बिक्री विवाद तथा स्मार्ट सेलको 4.60 अर्ब रुपियाँ बराबरको लिलामी प्रकरणमा 22 विरुद्ध मुद्दा दायर भएको छ।
5: काया कैरनमा अब पालो उखानको
6: रित्तो गोजी भारी मन।
5: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
6: बैठकमा सांसदहरूको अनुपस्थिति देखिएपछि संसदको प्रभावकारितामाथि प्रश्न। सार्वजनिक सरोकारका मुद्दामा संसदीय समितिहरू पनि निष्क्रिय।
5: सरकारले आजदेखि वर्षभरि सहुलियत पसल सञ्चालन गर्ने। खाद्य तथा व्यापार कम्पनीको बिक्री कक्षबाट सबै खाद्यान्नमा 5 रुपियाँ छुट पाइने।
6: गाडीहरूको प्रदर्शनी नाइमा एक्सपोमा बैंक तथा बिमाको अफर र सस्तो ब्याज मोटरसाइकल र साना गाडीमा आकर्षण।
5: चीनका पूर्व प्रधानमन्त्री झु रोङजीको 97 वर्षको उमेरमा निधन। चीनलाई विश्व व्यापारको प्रमुख शक्तिको रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान।
6: र पिताको निधनपछि भावुक मेसी फुटबलबाट सन्यासको संकेत।
5: अन्त्यमा आजको कार्टुन। आज हामीले गजब सभाष शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौँ। संसदमा हाजिर गरेर टाप कस्ने सांसद र सामान किनेर बिल लिँदा उपहार पाउने सरकारी कार्यक्रमसँग यो कार्टुनलाई जोडिएको छ। यहाँ अर्थ मन्त्रालयको दृश्य छ। टेबुलको टेलिफोनको घन्टी बजेपछि एकजना कर्मचारीले फोन उठाएर अर्कोतिर हेरेर भन्दैछन्, सांसदज्यूको फोन, संसदमा बसे बापत नि जित्ने चिट्ठा राखेर प्रोत्साहन दिनु पर्यो रे। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौँ। नमस्कार।

0: महामाकेश्वरी बिहा गर्न उसलाई सुविधा हुन्छ. त्यो समाजले दिएको कुरा हो. समाज र कानुन कहिलेकाहीँ फरक हुन्छ. कानुनभन्दा माथि कहिलेकाहीँ समाज हुन्छ. त्यो कुरालाई पनि ध्यान दिनुपर्छ. समाज, प्रजातान्त्रिक पद्धति, प्रजातान्त्रिक बाटो र साथीहरू पनि हेरेर विधानलाई हामीले परिमार्जित गर्न सक्छौँ, कानुनलाई परिमार्जित गर्न सक्छौँ. त्यो बाटोमा हामी जाउँ. त्यसैले इगो लिएर होइन, एकताको सन्देश दिन कहिलेकाहीँ केही कुराहरू बिर्सिएर अगाडि जानुपर्छ. नराम्रा सपनाहरूलाई ती बिर्सिदिउँ, राम्रा कुराहरूलाई अगाडि बढाउँ. मेरो सबैलाई फेरि पनि आग्रह यही छ.
1: यहाँको महत्त्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद.

0: श्रोता नमस्कार, आजको नेपाली बसबाट खेम्बोम उपस्थित भइसकेको छु। नेपाली बस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ। डिजिटल प्लेटफर्ममा विभिन्न फर्महरू मार्फत नेपाली बसलाई सुनिराख्नु भएको छ भने फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गर्नुभयो भने हामी प्रत्यक्ष रूपमा यतिखेर आइरहेका छौँ। त्यसै गरी युट्युब च्यानलमा गएर नेपाली नेटवर्क टिभी मार्फत पनि प्रत्यक्ष रूपमा नेपाली बस आइरहेको छ। काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जमा पनि नेपाली बस प्रसारण भइरहेको छ। नेपाली बस धेरै नेपालीहरूले मन पराउने कार्यक्रम हो र नेपाली बसमा हामी विभिन्न क्षेत्रका विषयमा चर्चा र परिचर्चा पनि गर्ने गर्दछौँ। आदरणीय श्रोता, आजको नेपाली बसमा सम्पत्तिमाथि प्रश्न उठिरहेकै बेला 5 महिनाको विदेश बसाइपछि शेरबहादुर देउवा स्वदेश फर्किँदै हुनुहुन्छ। सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा अनुसन्धान चलिरहेकै बेला स्वास्थ्य उपचार गराउनु भन्दै विदेश पुगेका पूर्व प्रधानमन्त्री एवं कंग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्व परराष्ट्रमन्त्री अर्जुन राणा देउवा नेपाल फर्किएका थिएनन् र पूर्व सभापति देउवा भने कंग्रेस इतर पक्षको भेलामा सहभागी हुन बिहिबार अर्थात् आज नेपाल आउन लागेको बताइएको छ। पूर्व प्रधानमन्त्री देउवा 13 फागुनमा त्रिभुवन विमानस्थलबाट सिङ्गापुर उडेका थिए र उनी सिङ्गापुर हुँदै हङकङ गएको खबर प्राप्त भएको थियो। अब शेरबहादुर देउवाको नेपाल आगमनका विभिन्न किसिमका टिप्पणीहरू भइरहेका छन्। संस्थापन इतर पक्षले 29 गतेबाट शुरू गर्ने राष्ट्रिय भेलामा उहाँको विशेष सम्बोधन हुने बताइएको छ आदरणीय श्रोता शेरबहादुर देउवाको। र देउवा नेपाल फर्किएको सन्देश के हो? शेरबहादुर देउवा नेपाल फर्किसकेपछि नेपाली कङ्ग्रेसले कस्तो खालको सन्देश दिन्छ? नेपाली कङ्ग्रेस 5.5 महिनापछि स्वदेश फर्किन लागेका शेरबहादुर देउवालाई आज कङ्ग्रेस इतर पक्ष र उनका शुभेच्छुकहरूले विमानस्थलमा स्वागत गर्न जाने कार्यतालिका पनि रहेको छ। र नेपाली कङ्ग्रेस स्तर समूहका नेता डाक्टर प्रकाश शरण महतले पनि पार्टी जीवन र समग्र मुलुकको राजनीतिका लागि अहिले शेरबहादुर देउवाको आवश्यकता रहेको दावी गर्नुभएको छ। केही दिन अगाडि नेपाली बसमा कुरा गर्दै डाक्टर प्रकाश शरण महतले नेपाली कङ्ग्रेसलाई एक डिक्का बनाएर लैजानु पर्ने र उहाँकै नेतृत्वमा मात्रै महाधिवेशन 15 महाधिवेशन सम्पन्न हुने जिकिर गर्नुभएको थियो। त्यसै गरी नेपाली कङ्ग्रेसका नेता रमेश लेखकले पार्टी फुट्ने वा नफुट्ने विषय पूर्व सभापति शेरबहादुर देउवा नेपाल आएर धारणा राखेपछि मात्रै स्पष्ट हुने उनले बताएका छन्। पूर्व गृहमन्त्री समेत रहेका तथा देउवाको विश्वास पात्र नेता लेखकले देउवाले 29 गते सम्बोधन गरिसके पछाडि कङ्ग्रेस कसरी अगाडि बढ्ने?
1: हाम्रो बेसमा नेकपाका युवा नेता रञ्जित तामाङ हुनुहुन्छ। तामाङजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: हजुर, नमस्ते, गुड मर्निङ।
1: के छ झापाती र ग्यासको अवस्था के छ अहिले? ग्यास सजिलै पाइहाल्छ, लाइन लाग्नु पर्दैन?
2: झापातिर पनि ग्यासको अभाव सङ्कटहरू अरूतिर जस्तै छ। अब तर प्रशासनले सामान्यतया ग्यास डिलरहरूमा छापा मारेर अथवा प्रशासनले थोक विक्रेताहरूसँग कुराकानी गरेर जनताहरूलाई ग्यास वितरणमा कालाबजारी नगर्न अथवा चाहिँ ढिला सुस्ती नगर्न जनतालाई ग्यास उपलब्ध गराउन भनेर कोर्डिनेसन गरिराखेको छ। यद्यपि सहज आपूर्ति हुन सकिरहेको छैन।
1: तर पहिला पहिला त अब विद्यार्थी राजनीतिमा हुँदाखेरि तपाईँ त लामै समय विद्यार्थी राजनीति गर्नुभयो, त्यतिखेर ग्यासको चरम अभाव हुँदाखेरि कालो बजारी हुँदाखेरि यसरी लाइन लाग्नु पर्दाखेरि रोडमा यसो कालो पट्टी बाँधेर भए पनि जिन्दाबाद मुर्दाबाद गर्नुहुन्थ्यो। अहिले त त्यो पनि हरायो होइन, त्यो गर्ने पनि कोही देखिँदैन।
2: अहिलेको युवा विद्यार्थीहरूले जनजीविकाको सवालमा र यत्रो धेरै काला बजारी बजारको मूल्य वृद्धि अथवा यत्रो धेरै महँगी बढेको बेलामा पनि केही नबोल्ने अथवा जनताको आवाजको प्रतिनिधित्व नगर्ने कुराले चाहिँ लोकतन्त्र पनि र सडकको प्रतिपक्षको पनि अभाव खड्किएको महसुस चाहिँ हुन्छ।
1: किनभने तत्कालीन बेला खबरदारी हुन्थ्यो नि त होइन, यस्तो जनजीविकाका विषयहरूमा चाहिँ धेरैले आफ्नो आवाजहरू उठाउँथे, सरकार त्यसमा अलिकति सहजीकरणमा जुट्थ्यो। तर अहिले हेर्नुहोस् त, लाइन त घरैसम्म पुग्न थाल्यो अब ग्यासका लाइनहरू।
2: एकदमै एकदमै, अब यो एकदमै ठुलो समस्या सङ्कट जस्तो देखा परिरहेको छ। बजारमा ग्यासको अभाव छ, तपाईँ ग्यास
1: महँगी छ, कालो बजारी छ, मल समयमा पाइएको छैन होइन, मल किसानले समयमा पाएनन्, व्यापक रूपमा चाहिँ प्रशासनका कुराहरू आइरहेका छन्।
2: मल मात्रै कुरा होइन, जस्तो अहिले के छ भने तराईहरूमा असाध्यै धेरै यो गर्मीको बेलामा सर्पदंशको समस्या हुन्छ, औषधिको अभाव भयो, कतिपय चाहिँ स्वास्थ्य सम्बन्धी अभावहरू
1: सङ्कट
2: समस्याहरू देखा परे। मान्छेले जस्तो मलाई हिजो मात्रै पनि यहाँ स्थानीयले खबर गरिराख्नु भएको छ, हिजो हामी बिमा मार्फत उपचार गर्थ्यौँ, आज बिमा चलेन, भएन, शास्ति भयो, यस्तै यस्तै अनेकौँ समस्याहरू थपिएका छन्। अब हिजो समस्या भयो, हिजोकोले समस्याहरूको समाधान गर्न सकेन, नयाँले यो वैकल्पिकले वैकल्पिक शक्ति भनेकोले गर्छ भनेकोले पनि यो असाध्यै ठुलो समस्या, असाध्यै ठुलो चाहिँ सङ्कटहरू थपिँदै गरेको स्थिति चाहिँ यो राम्रो भएन, अथवा जनताले सोचे जस्तो, जनताले अपेक्षा गरे जस्तो, जनताले भरोसा गरेको जस्तो भएको छैन। त्यसैले यो सरकारको यसमा गम्भीर ध्यान आकर्षण हुनु जरुरी छ, सरकारले यसलाई ध्यान दिनु जरुरी छ। हुँदाहुँदा तपाईँ हेर्नु न, जस्तो जनताको प्रतिनिधिहरूको छलफल हुने, बहस हुने ठाउँहरूमा प्रत्येक दिन संसदमा कोरम पुगेन, प्रत्येक दिन संसदमा न प्रधानमन्त्रीको उपस्थिति हुन्छ, न सांसदहरूको उपस्थिति हुन्छ, न त्यहाँ जनताका एजेन्डा र मुद्दाहरू, छलफलहरू, बहसहरू, जनपक्षीय बहसहरू हुन्छन्, र त्यसले जनताको समस्याहरूको चाहिँ छलफल गर्ने, बहस गर्ने, निष्कर्ष निकाल्ने, योजना बनाउने, यो तमाम कुराहरूले चाहिँ फेरि अर्को एउटा निराशा बढाउँदैछ देशमा।
1: तर अब हुन त अब एकैचोटि जादुको छडी चल्दैन, केही प्रक्रियाहरू बिस्तारै बिस्तारै हुन्छन्। तर हिजोका दिनमा हरेक कुराहरू अनलाइनबाट हुन्छ, हामी एउटा सुरुवात गर्छौँ भन्दै गर्दाखेरि राजधानीमा त्यत्तिकै लाइन, सरकारी कार्यालयहरूमा त्यत्तिकै लाइन छ, फेरि अहिले नयाँ सिस्टम आएको छ घुसका पनि भन्ने खालका विषयहरू सँगसँगै जोडिएर आएका छन् भन्दा, सिस्टममा सरकारले प्रत्यक्ष रूपमा हस्तक्षेप गर्न नसक्या हो, यो अझै पनि उतिखेरकै सरकार छ भन्ने उहाँहरूको आरोप छ क्या, उतिखेरकै राज्य सत्ता छ, हामी त भर्खर प्रवेश गरेका छौँ भन्ने आरोप सान्दर्भिक हो, स्वाभाविक हो त्यसो भए?
2: होइन, बिहानीले दिनको सङ्केत गर्छ भन्ने जस्तो यो चार महिनामा उहाँहरूको कामले नै कतातर्फ जान खोजिरहेको छ मुलुक, उहाँहरूले कस्तो सुशासन, कस्तो विधिको शासन, अनि कस्तो प्रकारको चाहिँ राज्य चलाउन खोज्नु भएको छ, जनतालाई कस्तो सेवा दिन खोज्नु भएको छ भन्ने कुरा त अब प्रष्ट भइ नै सक्यो। योभन्दा अब यसलाई सुधारेर अझै राम्रो गर्नुभयो त्यो छुट्टै कुरा हो, नत्र भने उहाँहरूको सुरुवात बिहानी भने जस्तो चाहिँ त्यति राम्रो गतिलो छैन। तपाईँले भन्नुभयो जस्तो पासपोर्ट विभागमा भएका लाइनहरू देख्दाखेरि, त्यहाँ जनताले पाएका शास्तिहरू देख्दाखेरि उहाँहरूले नै भनेका कुराहरू, त्यस पछाडि गएर त्यो आजको दिनमा पनि एयरपोर्टमा विदेशिनीहरूको कुनै कमी भएको छैन, यहाँ पनि शास्ति नै छ, सँगै तपाईँ चाहिँ मालपोतमा उस्तै शास्ति छ, बरु हिजो पहिला छिटो छिटो काम हुन्थ्यो, अहिले त झन् असाध्यै धेरै चाहिँ ढिला सुस्ती छ, असाध्यै धेरै समस्या छ भनेर भनिरहेको भएको छैन, यहाँ पनि शास्ति नै छ, सँगै तपाईँ चाहिँ मालपोतमा उस्तै शास्ति छ, बरु हिजो पहिला छिटो छिटो काम हुन्थ्यो, अहिले त झन् असाध्यै धेरै चाहिँ ढिला सुस्ती छ, असाध्यै धेरै समस्या छ भनेर भनिरहेका छन्। उहाँले विभिन्न व्यापारी व्यवसायीहरूलाई बोलाइराख्नु भएको छ, त्यहाँ उहाँहरू पनि सन्तुष्ट छैनन्, ठुला घरादी व्यापारी व्यवसायीहरू अथवा राष्ट्रिय उद्योगीहरू पनि अहिले देशमा लगानी गर्ने स्थिति छैन, लगानी मैत्री वातावरण बन्न भनेर भनिराख्नु भएको छ। त्यसो हुँदाखेरि यत्र तत्र सर्वत्र समस्या र सङ्कटहरू बढ्दैछन्, त्यसैले अब यो कुनै आरोप र आक्षेपको कुरा होइन, यो अब राम्रो बोलौँ, राम्रो भनौँ, उहाँले राम्रो गर्नुभयो, राम्रो दिन आयो, नेपाल हाँसेको चाहिँ हेर्ने उहाँहरूले भन्ने जस्तो त्यो त्यस्तो हुँदैछ भन्ने रहर छ हामीलाई, तर परिस्थिति चाहिँ अर्को छ भने हामी त्यो भन्न सक्दैनौँ। परिस्थिति चाहिँ पीडामय छ, दुःखमा छ, चाहिँ जनतालाई शास्ति छ भने एकदम ठिक र राम्रो भइरहेछ भनेर हामी त्यसो भन्न सक्दैनौँ। त्यसैले गर्दा जे यथार्थ हो त्यो कुरा भन्नुपर्दछ, र जे उहाँहरूले गर्न सकिराख्नु भएको छैन, जनतालाई जे वाचा गर्नुभएको छ त्यो वाचा पुरा गर्नको लागि उहाँहरूले मेहनत गर्नुपर्छ। हिजोको तरिकाले, हिजो चाहिँ जे जे भयो त्यही तरिकाले चाहिँ मुलुक चलिरहेको छ भने जस्तो मात्रै उहाँहरूलाई छुट छैन, किनकि उहाँहरूले धेरै ठुलो सपना देखाएर जनताले उहाँहरूलाई विश्वास गरेको हो, जनताहरूबाट मत लिएको हो, त्यसैले उहाँहरूलाई यो मिलेन त्यो मिलेन, यो भएन त्यो भएन भनेर बाहनाबाजी गर्ने कुनै छुट छैन, किनकि आजसम्मकै नेपालको इतिहासकै आजसम्मकै सबैभन्दा ठुलो बहुमत प्राप्त करिब दुईटैको यति ठुलो त्यही पनि यति चाहिँ ठुलो फरक भएको जुन सरकार बनेको छ उहाँहरूलाई ढिलासुस्ती गर्ने कुनै छुट छैन।
1: तर सरकारले काम गरिरहेको छ। कतिपय अवरोधहरू सृजना भएका छन्। पाँच वर्षमा देश सुशासनको एउटा गतिमा एउटा लय समाज छ भन्ने खालको उसले चाहिँ जुन किसिमको आशा गरेका छ त्यो कुरामा त सबैले साथ दिनु पर्यो नि त होइन। अब यसभन्दा पछि कस्तो खालको सरकार आउने, के मान्छे आउने, कस्तो व्यवस्था आउने होइन, यसलाई त विरोध मात्र गरेर भएन नि त तामाङजी।
2: होइन, विरोधको कुरा होइन, प्रतिपक्षलाई प्रतिपक्षले गरेको विरोध भनेको तपाईँ कसैले उठाएको प्रश्न भनेको तपाईँ किन प्रश्न गरियो भनेर तपाईँ भाग्ने भन्दा पनि कसैले उठाएको प्रश्न त एउटा सक्षम व्यक्तिका लागि गतिलो जवाफ दिने अवसर हो। त्यसैले प्रतिपक्षले उठाएको प्रश्न गरेको खबरदारी वा कतिपय कुराहरूमा प्रतिपक्षले अथवा अरूले चाहिँ राज्यलाई आलोचना गर्ने कुरालाई राज्यले नकारात्मक हिसाबले हुँदैन। लोकतन्त्रमा प्रश्नहरूलाई मर्न दिनु हुँदैन र लोकतन्त्रमा प्रश्नहरू उठाउने कुरालाई अन्यथा मान्नु हुँदैन। त्यो भयो भने त्यो लोकतन्त्र रहँदैन, त्यो चाहिँ अर्को निरङ्कुशता, अर्को चाहिँ त्यो चाहिँ तानाशाहीता, त्यो अर्को फाँसीवादतिर जान्छ। त्यसले गर्दा लोकतन्त्रमा प्रश्नहरू उठ्छन् र उठ्नुपर्छ। प्रतिपक्षले राम्रो कुरालाई समर्थन र बेठिक कुरालाई, गलत कुरालाई, नराम्रो कुरालाई चाहिँ विरोध गर्ने प्रतिपक्षको त्यो नियम परम्परा त्यो हिजोदेखि आजसम्म छ, त्यो प्रचलनको रूपमा छ। त्यसो हुँदा उहाँहरूले हामीलाई प्रश्न मात्रै गरियो, विरोध मात्रै गरियो भनेर होइन कि प्रतिपक्षहरूलाई अथवा चाहिँ विरोध गर्नेहरूलाई पनि साथमा लिने तरिका उहाँले मिलाउनु पर्यो, उहाँहरूले त्यसलाई जान्नु पर्यो। त्योदेखि बाहेक अरू समग्र राष्ट्रको विकासको कुरामा, कतिपय नीति निर्माणको कुरामा, अरूहरू कुरामा उहाँहरूले त आफ्नै पार्टीलाई साथ लिन सकिराख्नु भएको छैन भने अब प्रतिपक्षले त साथ दिनु पर्यो भन्ने कुरामा त प्रतिपक्षले साथ दिनु पर्यो भन्ने कुरामा त केमा साथ दिएको छैन? त्यो कुरा त उहाँहरूले भन्नु पर्यो, यो कुरामा साथ दिनुहोस् भन्नु पर्यो, साथ दिने वातावरण बनाउनु पर्यो। त्यसो हुँदाखेरि प्रतिपक्षले अथवा अरूले विरोध मात्रै गरेको छैन, उहाँले राम्रो काम गर्नुहुने हामी नै हो, राम्रो काम गर्नुहुन्छ गर्नुभयो भनेर हामी नै हो उहाँलाई उहाँहरूले गरेका राम्रा कामहरूको पनि प्रचार गर्न सक्ने अथवा चाहिँ मुक्त कण्ठले प्रशंसा गर्न सक्ने। तर मुक्त कण्ठले प्रशंसा पनि गर्छौँ तर सँगै त्यो अनुसारको काम।
1: तर तपाईँका पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डजीले त अहिले व्यापक रूपमा प्रशंसा गर्दै हुनुहुन्छ क्या राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको, हिजो पनि प्रशंसा गर्दै हुनुहुन्थ्यो कता?
2: होइन, त्योभन्दा पनि गुण र दोषको आधारमा नै प्रतिपक्षले वा अरूले आफ्नो धारणा बनाउनु पर्छ जस्तो मलाई लाग्छ।
1: तर उहाँले किन गर्नुहुन्छ यति धेरै प्रशंसा? अहिले सम्पत्ति छानबिन पनि हुँदैछ अरे नि त होइन, पूर्व प्रधानमन्त्रीका स्वकीय सचिवहरूको।
2: होइन, सबैको हुनुपर्छ, त्यसमा त कुनै दुविधा छैन नि। हिजोको दिनमा र आज भएकाहरूको पनि भोलि हुन्छ, त्यो त एउटा साइकलमा चलिरहन्छ, त्यो त एउटा चक्रीय प्रणालीमा चलिरहन्छ। सुशासनको कुरा, विधिको कुरा अनि भ्रष्टाचार चाहिँ नियन्त्रणको कुरा जो गर्नुभएको छ त्यो विषयमा सबैको गरियोस्। यसमा को कसको पर्यो, को कसको परेन?
1: शेरबहादुर देउबाका प्रमुख स्वकीय सचिव र प्रचण्डकी प्रमुख स्वकीय सचिव दुईजना गंगा दाहाल र भानु देउबाको सम्पत्ति
2: यसबारेमा राज्यले, राज्यका निकायहरूले छानबिन गरोस्। छानबिन गरेर केही फरक पर्दैन, त्यो चाहिँ सबै जवाबदेही, सबै जिम्मेवार बन्नुपर्छ। भोलिको दिनमा यो सरकार र यो सरकारमा बसेकाहरूको पनि त्यो हुनुपर्छ। त्यो कुरामा मेरो कुनै विरोध छैन, त्यो ठिक छ, त्यो कुरामा मेरो समर्थन छ।
1: तर किन यति धेरै प्रशंसा गर्नुहुन्छ प्रचण्डजीले राष्ट्रसभाको?
2: होइन, प्रशंसा मात्रै भन्दा पनि अब आलोचना गरेको पनि मैले त सुनिराखेकै छु, तर व्यक्तिगत प्रशंसा गर्नै पर्ने त्यस्तो परिस्थिति चाहिँ अहिले म देखिरहेको छैन।
1: अब यो दुईटा एमाले र माओवादी अर्थात् नेकपाको अहिले प्रदेश स्तरीय तालमेलले गर्दाखेरि कतिपय ठाउँमा त प्रदेशले मुख्यमन्त्री पाउन सकेका छैन, अब एका ठाउँमा भर्खरै सहमति जुट्छ भन्ने खालका विषयहरू आएका छन्। यो कुरामा तपाईँहरू सबैजना सन्तुष्टै हुनुहुन्छ होइन, जे निर्णय भयो त्यही कुरामा?
2: होइन, यो प्रदेशहरू अथवा संहिताबारे अलिकति संहिताको अलोकप्रियता, संहिताबारे आलोचना इत्यादि बढिरहेको बेलामा चाहिँ भरसक प्रदेशहरूको सरकार हेरफेर अथवा सत्ता हेरफेरमा नलागेदेखि हुन्थ्यो भन्ने चाहिँ मलाई लाग्थ्यो। यद्यपि अब नेपाली काङ्ग्रेस र एमालेको बिचको समझदारी भत्किसके पछाडिको एउटा परिस्थिति एउटा बाध्यकारी परिस्थिति जस्तो बन्यो, रहर भन्दा पनि बाध्यता जस्तो परिस्थिति बन्यो. प्रदेशको प्रदेशहरूको संहिताको जननी हुनुको दृष्टिकोणले त्यसलाई अलपत्र छोडिदिने कुरा पनि थिएन, त्यसैले त्यो ठिकै छ. वामपन्थीहरूको बिचको अलायन्सको कुरा पनि हामीले उठाएकै हो, मात्रै फरक के हो भने वामपन्थी आन्दोलनको नेतृत्वमा बसेर वामपन्थी आन्दोलनलाई अलोकप्रिय, वामपन्थी आन्दोलनलाई बदनामित र वामपन्थी आन्दोलनलाई यसको विचार मूल्य मान्यता र आदर्शभन्दा बाहिरबाट नेतृत्व गरेको गर्ने प्रवृत्ति चाहिँ परास्त हुनुपर्छ, त्यो चाहिँ अट्नुपर्छ भन्ने कुरा हो हाम्रो, होइन? त्यो दृष्टिकोणबाट हेर्दाखेरि चाहिँ हाम्रा केही कुराहरू छन्. यद्यपि प्रदेश सरकार निर्माण गर्ने कुरा, संघीयता बलियो बनाउने कुरा, वामपन्थीहरूको बिचको अलायन्स गर्ने कुराप्रति चाहिँ सैद्धान्तिक हिसाबले त्यति धेरै फरक धारणा छैन.
1: हस्, रञ्जित तामाङ जी, यहाँको महत्त्वपूर्ण समयको लागि धेरै धेरै धन्यवाद, नमस्कार. नेकपाका युवा नेता, पूर्व विद्यार्थी नेता रञ्जित तामाङ आजले स्वतः नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौँ.
3: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो.
4: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन. नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ. लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ.
3: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर ब्याङ्क.
5: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्त व्यस्त. म पनि अब विदेशतिर जाने त होला नि.
6: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ. 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ.
5: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
6: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त.
7: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि. सम्पर्क 0656 5369 53, 98550 77061 र 98550 77053.
3: लैङ्गिक आधारमा शारीरिक, मानसिक.
8: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा
1: सांसद जनक सिंह धामी हुनुहुन्छ. धामी चाहिँ नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. नमस्कार, गुड मर्निङ.
2: नमस्कार, धन्यवाद.
1: होइन, सरकार बनेको पनि करिब करिब 4 महिना भइसक्यो, होइन? अब लाइन होइन अनलाइन, on.line भन्या मतलब चाहिँ ग्यासको लाइन, राजधानीतिर लाइन अनि अर्कोतिर लाइन, यो कस्तो खालको लाइन हो?
2: अब यो अर्थ पर्थ अब जता लगाए पनि हुन्छ. अब लाइनहरू अब सबै ठाउँमा चाहिँ कामकाज गर्ने बेला लाइनहरू त हुन्छ नै.
1: त्यही त अब घरसम्म पुग्न थाल्यो के लाइन, पहिला त अफिसकै कम्पाउन्डसम्म हुन्थ्यो.
2: सरकारले अब ग्यासै दिन नचाहेको अनि सरकारले मलै दिन नचाहेको त होइन नि त. अब यो प्राविधिक कारणहरूले गर्दाखेरि एउटा त्यो परिस्थिति सिर्जना भएको मात्रै हो.
1: तर हेर्नुहोस् त, आज ग्यास नपाएर हाहाकार विद्यार्थीहरू भोक भोकै बस्न बाध्य छन्, होटेलमा खाना खाइरहेका छन्, कतिपय विद्यार्थीहरूले फोन गर्छन्, होइन? यो कालो बजारी किन नियन्त्रण हुन सकिरहेको छैन?
2: अब यस्तो छ, कुरो के हो भने अब कालो बजारी भन्दा पनि तपाईँको के छ भने यो अहिले जुन चिजको अभाव हुन्छ त्यो चिजलाई मान्छे स्टक राख्न चाहन्छ, जमा कतिका लागि चाहिँ म काम लाग्छ भनेर. म अहिले मेरो निर्वाचन क्षेत्रमा पनि गएको थिएँ, धेरै ठाउँमा चाहिँ मल वितरण गर्ने ठाउँमा कोटाभन्दा बढी पनि, यो वर्षको कोटाभन्दा बढी पनि मल गएको, तर बिचमा चाहिँ अभाव भएको कारणले गर्दाखेरि अभाव जस्तो चाहिँ सिर्जना भएर मान्छेहरूले चाहिँ अब 10 कट्टा जमिन छ, 2 किलो युरियाले 1 कट्टामा हुन्छ, 20 किलोले पुग्छ भने घरको 5 जना मान्छेहरू गएर 50 किलो जम्मा गरेर 30 किलो छैन पछि चाहिँ हाल्ला भनेर त्यो किसिमले पनि स्टक भएको. र ग्यासको पनि के भइदियो भने छ, अब सरकारसँग चाहिँ छ ग्यास, तर अभाव भयो भन्ने बिचमा त निश्चित रूपमा चाहिँ यो प्राविधिक अन्तर्राष्ट्रिय कारणले गर्दाखेरि चाहिँ अभाव भएकै हो. अब त्यो अभावको कारणले कति चाहिएला भनेर मान्छेहरूले चाहिँ जम्मा गरेर पनि स्टक पनि रह्यो कि त्यो कारणले पनि अलि अभाव देखिएको
1: तर अलिकति नियमन गर्न सकिएन नि त होइन सरकारले नियमन गर्नु पर्थ्यो नि त खबरदारी गर्नु पर्यो नि त यसरी चाहिँ कसैले ग्यासै नपाउने होइन कसैलाई चाहिँ ग्यास टन्न चाहिँ अब स्टक राख्न मिल्ने यो त असमान वितरण हो नि त होइन समान वितरण हुन सकेन
2: त्यो व्यवस्थित गर्नुपर्छ भन्ने हो त्यो व्यवस्थित गर्नुपर्ने कुरामा चाहिँ सरकार लागेको छ यो मल वितरण गर्ने कुराहरूदेखि लिएर यो आयल निगम अब सम्बन्धित कुराहरू पनि अब यो कसरी चाहिँ पेट्रोलियम पदार्थ ग्यासहरू चाहिँ वितरण गर्ने भन्ने कुरामा चाहिँ यसलाई पारदर्शी बनाउनै पर्छ यसमा भएका कमी कमजोरी हटाउनै पर्छ र नयाँ ढङ्गले चाहिँ यसलाई गर्नु व्यवस्थापन गर्नुपर्छ भन्ने बुझाइ हुने
1: कतै लामो समयसम्म रोकिएर रहेका विद्युतीय सामग्रीहरूको कारोबार बढाउनका निम्ति नियत खराब त भइरहेको छैन भित्रभित्रै आशंका गरिँदैछ
2: होइन त्यस्तो त्यस्तो त्यस्तो किसिमको केही छैन त्यो के होइन इमान्दारीपूर्वक चाहिँ सरकारले काम गरिरहेको छ त्यही इमान्दारीपूर्वक काम गर्ने भनेर आएका हौ धेरै कुराहरूमा चाहिँ अहिले परिवर्तन चेन्ज भएको छ
1: तर प्रधानमन्त्रीलाई एक्लै किन छोड्नुहुन्छ भने क्या राति राति फेसबुकमा लेख्नुहुन्छ कहिलेकाहीँ एक्लै लड्नुपर्छ भनेर तपाईँहरू त 182-183 जना हुनुहुन्छ आज उहाँ एक्लै किन
2: अब मान्छे त अब एक्लै जन्मिने एक्लै मर्ने हो हेर्नुहोस् होइन अब जसले जस्तो अर्थ लगाए पनि हुन्छ कतिपय एजेन्डाहरू हुन्छन् अब सबै मान्छेहरूको सबैको एउटै मत मिल्छ भनेपछि त अब त्यो यो संसारमा अब त्यो कहाँ कहाँ पुग्थ्यो के हुन्थ्यो कहिले काहीँ के हुन सक्छ भने अब कुन अर्थमा चाहिँ एक्लै छौँ भन्ने बुझ्नुभयो उहाँले र अब मान्छेहरूले कसरी त्यसको अर्थ लगाए त्यो छुट्टै कुरा हो अब एउटा तरिकाले यो काममा एउटा तरिकाले यो तरिकाले गर्छौँ अर्को तरिकाले अर्कोले भन्छ भने कहाँनिर अब त्यो कुराहरू विमतिहरू हुन सक्छ ती कुराहरू चाहिँ होला न त्यसै कुरालाई लिएर भन्नुभयो कि अथवा चाहिँ कुनै अन्यथा कुराहरूमा उनले आफ्नो उसमा भन्नुभयो त्यो कुरा चाहिँ उहाँलाई नै थाहा होला बढी
1: तर दुईजना सरकारलाई
2: चाहिँ अहिले चाहिँ अहिले पार्टीको तर्फबाट पार्टीको हाम्रो तर्फबाट सबैको तर्फबाट सरकारलाई चाहिँ एकदमै सहयोग छ प्रधानमन्त्रीजीलाई सहयोग छ हामी लागिरहेका छौँ कसरी चाहिँ अब जनतालाई सुख सुविधा हुन्छ भन्ने कुरामा चाहिँ हामी लागेका छौँ
1: जनताले त सुख सुविधा पाइ त हाले नि जनता त वैदेशिक रोजगारमा पनि अहिलेसम्म रोकिया छैन लाइन त्यस्तै छ पासपोर्ट घर घरमा पुगेन पासपोर्ट राजधानीमै विभागमै पुगेर पनि समयमा पाइँदैन होइन लाइसेन्सको छपाई त्यस्तै छ
2: कुराहरू चाहिँ मिलाउनका लागि पनि कति कुराहरू व्यवस्थित गर्नका लागि पनि नयाँ ढङ्गले नयाँ नियम विनियम बनाउने बेला कार्यविधि सबै चिज गर्ने व्यवस्था गर्ने बेला चाहिँ कार्यहरू चाहिँ तलमाथि हुन सक्छ केही समयपछि अब चाहिँ सबै कुराहरू व्यवस्थित हुन्छ
1: ढङ्ग पुगेन कि सरकार चलाउनमा जनकजी
2: ढङ्ग त किन पुग्दैन ढङ्ग पुग्ने भन्नाले अब सरकार मान्छेले अब एउटा व्यक्तिले चाहिँ बोलेर त्यो चलाउने कुरो भएन नीति हुन्छ नियम हुन्छ विधान संविधान सबै कुराहरू छन् यी कुराहरूले पनि हुन्छ
1: तर अहिले चाहिँ जुन किसिमको जनताको महत्वाकांक्षा छ जुन किसिमको चाहिँ जनताले चाहिँ आशा गरेर दुई तिहाई नजिकको बहुमत दिएका छन् राष्ट्रिय स्वतन्त्र पार्टीलाई एउटा राष्ट्रिय दल तपाईँले ऐतिहासिक राष्ट्रिय महाधिवेशन पनि सम्पन्न गर्नुभएको छ तर म हिजो म जुन चोकमा जान्थे त्यो चोकमा रासपाको प्रशंसा धेरै सुन्थे हिजो म त्यही चोकमा आज जान्छु तर आज तपाईँहरूप्रतिका कटाक्षहरू तपाईँहरूप्रतिका होइन धारे हातहरू लाउन सुरु गरेका जनताले यो किन भइरहेछ यस्तो
2: अब यसो छ हाम्रो धेरै अभावै अभावमा बाँचेका अहिलेसम्म हामी नेपाली जनताहरू हाम्रो चाहिँ असीमित आवश्यकताका बिचमा सीमित साधनले चाहिँ पूर्ति गर्नु परेको छ त्यसैले अब आजित भएका जनताहरू चाहिँ केही परिवर्तन हुन्छ कि भन्ने हिसाबमा ठुलै आशा राखेर कि लामो समयपछि चाहिँ समाधान हुने कुराहरूलाई पनि तुरुन्तै हुन्छ कि भन्ने एउटा आश गरेका नेपाली जनताहरूले अब त्यस्तो कुराहरूमा अब छिटै चाहिँ त्यसको परिणाम चाहिँ खोजेको पनि हुनसक्छ त्यो कारणले पनि हो अर्को कुरा अब जति कुराहरू नेपाली जनताहरूले चाहिँ सरकारको चाहिँ विरोध चाहिँ गरेका छैनन् अरू जो यो नेतृत्व गर्ने अब विपक्ष पार्टीका जो सरकारभन्दा बाहिरका अरू पार्टीहरू छन् उहाँहरूले पनि एउटा भाष्य सिर्जना गरेर सरकारले खत्तमै गर्यो बर्बादै गर्यो बेकारै गर्यो भन्ने किसिमले अब तपाईँले अब संसदकै कुराहरू पनि देखिराख्नु भएको छ बैठकहरूका त्योभन्दा बाहेकका कुराहरू पनि देखिराख्नु भएको छ तर जति चाहिँ त्यो बजारमा चाहिँ त्यस्तो किसिमको हल्ला छ त्यो त्यो त्यो किसिमले चाहिँ होइन सरकार चाहिँ आफ्नो काममा लागेको छ इमान्दारीपूर्वक लागेको छ सरकारको नियत सफा छ राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूको नियत सफा छ देश बनाउने नियत छ त्यो किसिमले चाहिँ सरकार लागेको छ हामी लागेको छ
1: पार्टी सभापतिको चीन भ्रमणको मिति तय भएछ होइन उच्च स्तरीय भ्रमण
2: त्यो कुरो चाहिँ अब बाहिर बाहिर अलिकति मैले
1: भारतमा राम्रै सम्मान भएको छ अब चीन भ्रमणको पनि तालिका तय भइसकेको रहेछ पार्टी सभापतिले जुन किसिमको भेटघाट होइन विदेश भ्रमण गर्दै हुनुहुन्छ अहिले चाहिँ जस्तो प्रधानमन्त्री र पार्टी सभापति बिचको तादम्य त अलिकति मिलेर आएको छैन होइन अहिले
2: होइन मिलिरहेका छैन भन्ने कुरो छैन, किन मिलिरहेका छैन, पार्टीको एजेन्डाहरू, पार्टीको घोषणा पत्र, पार्टीका चाहिँ वैधानिक कुराहरूदेखि लिएर संसदीय दल सबै कुराहरूमा चाहिँ सँगै गइराख्नु भएको छ, त कुन कुरोमा नमिलेको जस्तो छ त्यस्तो त मैले कहीँ पनि देखेन। अब विदेश भ्रमणका कुराहरू त अब दुइटै देशहरूसँग सबैसँग असंलग्न परराष्ट्र नीतिदेखि लिएर अन्तर्राष्ट्रिय सम्बन्ध चाहिँ समन्वित ढङ्गले अगाडि लैजाने भन्ने किसिमको नीति त हाम्रो चाहिँ राज्यको नीति निर्देशक अब त्यो सिद्धान्त नै छ वैदेशिक उसमा चाहिँ होइन नीतिमा, त्यो भएको कारणले
1: कूटनीतिक सम्बन्ध चाहिँ सरकारी स्तरबाट जुन तरिकाको दुई देश बीचको सम्बन्ध हुनुपर्ने थियो हिजो भएन, अहिले चाहिँ अब दुवै देशका राजदूतहरूलाई एक्लै एक्लै भेटघाट गरेर बल्ल चाहिँ लाइनमा आउनुभयो प्रधानमन्त्री भन्ने आइरहेको छ।
2: त्यो कुराहरू आन्तरिक कूटनीतिक कुराहरूमा अब जसले जे भने पनि हुन्छ त्यो बाहिरका कुराहरूमा, तर के हो भने एउटा चाहिँ सम्पर्कता सम्पन्न एउटा राष्ट्रको चाहिँ एउटा जो हुनुपर्ने हो उसको चाहिँ अन्तर्राष्ट्रिय स्तरमा पनि मान्यता, त्यो स्तरले हामीले पनि आफूले पनि कायम गर्न सक्नुपर्ने हुन्छ, किनभने सम्पर्कता भन्ने ठुलो र सानो कसैको पनि हुँदैन, त्यो भएको कारणले त्यो हिसाबले हामीले पनि आफ्नो स्तर कायम गर्न सक्नुपर्छ, त्यो हिजोको दिनमा कमै देखिएको थियो, आज चाहिँ के देखिएको छ त्यो
1: होइन देखिहाल्यो नि त। सम्प्रभुताको विषयमा त सीमाको विषयमा कुरै उठ्दैन, नेपालले नै सीमा मिच्याओ भनेर सम्प्रभुता कायम गरिन्छ, हुँदाहुँदा आफ्नै प्रमुख राजनीतिक सल्लाहकारलाई पठाएर चाहिँ तल्लो बाटोबाट दिल्ली भ्रमण पठाइन्छ, यही त होला नि सम्प्रभुता,
2: होइन कुरालाई चाहिँ जता बङ्गाए पनि बङ्गिन्छ कुरोकानी, त्यो कुरो होइन
1: सम्प्रभुता भने यही त होइन,
2: हामी सवालमा चाहिँ हामी एकदम चाहिँ कटिबद्ध छौँ, सम्पर्कताका हिसाबमा हामी एकदम कटिबद्ध छौँ, आफ्नो अस्तित्वको हिसाबमा एकदमै कटिबद्ध छौँ, अब हिजो बिग्रेका कुराहरू पनि बिग्रिसकेर भत्किसकेका कुराहरूलाई पनि बनाउने कुराहरू त हुन्, तर चाहिँ तिनी हामीहरूले नै अहिले सबै कुरो बिगारेको भन्ने जस्तो किसिमले भाष्य सिर्जना गर्नु त भएन नि त,
1: तपाईँहरूले त बिगार्नु भएको छैन तर सपार्न पनि सक्नु भएको छैन, सपार्ने लाइनमा पनि छैन, मर्निङ सब्स
2: सपार्ने मेहनतमा छ, सपार्ने मेहनतमा छ, अन्तर्राष्ट्रिय सम्बन्ध कूटनीतिक सम्बन्धहरू बढाउँदै गर्ने सबै कुराहरू एकैचोटि अब बिहानको बेलुका बेलुकाको बिहान देखिने कुरो पनि त हुँदैन नि त, अहिले त विश्वास छ नि अन्तर्राष्ट्रिय स्तरको सबैको चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारप्रति विश्वास जाग्दैछ, जागिरहेको छ, बिस्तारै सम्बन्धहरू सुधार हुँदै बिस्तार हुँदै जान्छ नि त।
1: होइन यो अहिले भइरहेको के छ भने क्या जनक सिंह धामीजी, तपाईँले त राम्रोसँग थाहा छ, अहिले कसैले प्रहरीको संगठनलाई थर्काएको छ, कसैले चाहिँ आइजिपीलाई थर्काएर हिँडिया छ, कसैले चाहिँ अर्कोलाई गाली गलौज गरिया छ, कसैले पत्रकारमाथि चाहिँ होइन सांसद मान्यज्यूहरूका ती लेखाइहरू चाहिँ होइन त्यो ढङ्गले प्रस्तुत भइया छ, यो दुई तिहाई भएपछि थोत्रो यसो दम्ब पनि पलाउँदो रहेछ होइन मनमा,
2: होइन यो अब के हो भने हाम्रो मानसिकता, हाम्रो संस्कार, नेपाली जनताहरू, हामीहरू नेताहरू यो सबैको अलिकता संस्कार अलिकता विचलनतिर गइराखेको अवस्था हो, यो अहिले मात्र होइन यो सधैँ पहिलेदेखि त्यो ढङ्गले चाहिँ गइराखेको हो, र यो बहुदलीय व्यवस्था अथवा चाहिँ हाम्रो डेमोक्रेसीलाई अब कसरी बुझ्यो कसरी सम्झ्यौँ हामीहरूले, यी सबै कुराहरू पनि राजनैतिक चेतना सचेतनादेखि लिएर एउटा समाजको संस्कार अब त्यो छ, यसमा धेरै अब समाज रूपान्तरणका लागि पनि अब धेरै कामहरू गर्नुपर्ने छ, त्यो विकास भन्ने कुरो बाटोघाटो मात्रै होइन मान्छेको चाहिँ यो दिमाग अथवा चाहिँ मान्छेको सोचलाई पनि विकास हुनुपर्छ, त्यो पनि एउटा महत्त्वपूर्ण विकास हो, त्यो धेरै कुराहरू अब हुन सक्छन्, कहीँनिर सरकारका कहीँनिर चाहिँ नियम कानुन नियमहरू प्रयोग गर्ने बेला प्रभावकारी रूपमा लागू गर्ने बेला त्यसमा कमी कमजोरी हुन सक्छन्, र धेरै कुराहरू हाम्रो मानसिकतामा पनि चाहिँ प्रभाव कस्तो छ र त्यो मानसिकता कस्तो छ संस्कार कस्तो छ भन्ने कुराले पनि काम गर्छ, त्यसैले हामीले राष्ट्रप्रति र राष्ट्रियताप्रति एकदम चाहिँ इमान्दार भएर काम गर्यो भने धेरै कतिपय कुराहरू चाहिँ रूपान्तर हुँदै जान्छ, नयाँ समाजको निर्माण हामीले जानुपर्छ।
1: अहिले के छ सुदूरपश्चिमको अवस्था, सुदूरपश्चिममा अब अस्ति मात्रै यो गेटा मेडिकल कलेज दशरथ चन्द मेडिकल कलेज सञ्चालनार्थ चाहिँ सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्छ भन्ने खालका विषयहरू पनि जोडिया थिए, डाक्टर गोविन्द केसी गएर चाहिँ अनसनै बस्दिनु भयो, अहिले अनसन चाहिँ तोड्नु भएको छ, सहमति भयो अब सञ्चालन हुन्छ,
2: सहमति त्यो भइसकेको सहमति हो, अब उहाँको पनि केही मागहरू चाहिँ उचित जायज होला, अब सञ्चालन गरिहाल्नुभयो, अब राम्रो ढङ्गले गर्नु पर्यो, 50 सय मात्र हेर्दैन 300 सयमा लैजानु पर्यो आदि इत्यादि कतिपय कुराहरू चाहिँ सकारात्मक नै छन्, तर अब भित्री पाटो अब काहीँनिरबाट मलाई लाग्छ डाक्टर साहब अब त्यो परिचालित चाहिँ हुनुहुन्न भन्ने चाहिँ लागेको छ मलाई, त्यो ढङ्गले केही सुधार नै होस् भनेर गरेको हो भन्ने किसिम लागेको छ, र सुदूरपश्चिमको अब हाम्रो गेटा विश्वविद्यालय चाहिँ अगाडि बढ्छ,
1: र तपाईँका क्षेत्रका नागरिकहरू खुसी छन् सन्तुष्ट छन् जनक सिंह धामी तपाईँ आइसके पछाडि?
2: होइन म आफ्नो कर्तव्य एकदम इमान्दारीपूर्वक निर्वाह गरिराखेको छु, यसमा चाहिँ मैले गरेको काम मेरो जनताहरूको सम्बन्धको कारणले बन्ने कुरा हो, अहिलेसम्म त्यस्तो किसिमको कुनै कुराहरू आएको छैन, केही अब समस्याहरू हुन्छन् नै दैनिक रूपमा समस्याहरू त आइ नै राख्छन्, कतिपय कुराहरू अब कानुनी झन्झटका कुराहरू, मुद्दा मामिलका कुराहरू, वैदेशिक रोजगारका कुराहरू, केही अब अब विकास निर्माणका कुराहरू, यी सबै कुराहरू त आइ नै रहेछन्। तर चाहिँ मैले भ्याएसम्म म चाहिँ इमान्दारीपूर्वक उहाँहरूको लागि, जनताहरूको लागि चाहिँ लागेको छु।
1: हस्, यहाँको महत्त्वपूर्ण समयको लागि धेरै धेरै धन्यवाद जनक सिंह धामीजी, नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जनक सिंह धामी आदरणीय श्रोता, नेपाली बसको समय सकिएको छ, खेम्बम बिदा चाहन्छु, नमस्कार।
7: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि, सम्पर्क 0556 5563 98 5570 7061 र 98 5570 7053।
9: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0556 4940 4993 580 र 98 5570 2640।
10: It's 7 o'clock, अहिले 7 बजेको छ।
7: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको,
11: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता,
7: तपाईँ हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर, स्वदेश खबर।

नमस्कार। पार्टीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश post.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। माडी नगरपालिका एक मनकटा स्थित भुटे गाउँमा सञ्चालित दुई दिने निशुल्क स्वास्थ्य शिविरबाट 310 जना स्थानीयले स्वास्थ्य सेवा लिएका छन्। भुटे समाजको सहकारीमा भुटे सामुदायिक होमस्टे र जनजागरण टोल विकास संस्था बनकटाको आयोजनामा साउन 26 र 27 गते भुटे समाजको भवनमा शिविर सञ्चालन गरिएको हो। शिविरमा भुटे गाउँ तथा आसपासका क्षेत्रका स्थानीय बासिन्दाको स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक स्वास्थ्य परामर्श तथा उपचार सेवा प्रदान गरिएको आयोजकले जनाएको छ। ग्रामीण तथा आर्थिक रूपमा कमजोर समुदायलाई लक्षित गरी आयोजना गरिएको शिविरबाट स्थानीयलाई आफ्नै गाउँमा निशुल्क स्वास्थ्य सेवा लिन सहज भएको थियो। स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका समुदायलाई लक्षित गर्दै आयोजना गरिएको शिविरमा 310 जनाले स्वास्थ्य सेवा लिएपछि स्थानीयवासीले स्वास्थ्य शिविर प्रभावकारी र उपयोगी भएको बताएका छन्। डिभिजन वन कार्यालयले मानव बस्ती र आसपासका क्षेत्रमा रहेका दुई चितुवा अनुगमन र नियन्त्रणका लागि थर्मल ड्रोनको सहायता लिएको छ। कार्यालय र राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त टोलीले विगत दुई दिनदेखि कृषि तथा वन विज्ञान विश्वविद्यालयको क्षेत्रमा रहेको झाडीमा चितुवा हुन सक्ने आकलन गर्दै ड्रोनको सहायता लिएको हो। विगत दुई महिनादेखि भरतपुर महानगरपालिका 15 र कृषि तथा वन विज्ञान विश्वविद्यालयको परिसरमा रहेको झाडीमा चितुवा देखिएपछि नियन्त्रणको काम सुरु गरिएको हो। चितवन मेडिकल कलेज परिसरको क्यान्टिनले ग्यासको अभावमा खाना पकाउन कठिन भएका विद्यार्थी कर्मचारी र मजदुरहरूलाई सहुलियत दरमा खाना खुवाउन सुरु गरेको छ। त्यहाँ स्थित फ्रेन्ड्स रेस्टोरेन्टले 150 मा खुवाउँदै आएको सादा खाना ग्यास नपाएर समस्यामा परेका विद्यार्थी कर्मचारी मजदुरलाई रुसाईमा खुवाउन सुरु गरेको सञ्चालक कृष्ण प्रसाद ढकालले जानकारी दिनुभयो। एउटा मात्र सिलिन्डर भएकालाई खाली भएपछि भर्न नपाएसम्म समस्या भएको भन्दै उहाँले त्यस्ता नागरिकलाई लक्षित गरी तत्कालको समस्या समाधान होस् भनेर सहुलियतमा खाना खुवाउन थालिएको बताउनुभयो। स्वदेश खबरमा बाँकी राष्ट्रिय खबरहरू। नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेता जगन्नाथ थपलियालाई हटाउने अविश्वासको प्रस्ताव दर्ता गरेको छ। थपलिया विरुद्ध एमाले प्रदेश संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव बुधबार दर्ता भएको प्रदेश सांसद किरण थापाले जानकारी दिनुभयो। 18 जनाको हस्ताक्षरसहित दलको नेता परिवर्तनका लागि अविश्वासको प्रस्ताव दर्ता भएको छ। थापाले भन्नुभयो, पार्टीको निर्देशन बमोजिम दलको नेता फिर्ने प्रक्रिया अगाडि बढाइएको हो। पार्टी निर्माण नहुँदै नागरिक बचाउ महाअभियानका प्रमुख दुर्गा प्रसाई र नेता डाक्टर धवल शमशेर राणाबीच खटपट देखिएको छ। प्रसाईको हस्ताक्षर र सहमति बिना नै डाक्टर राणाले सन् 29 गते जय नेपाल पार्टी दर्ता गर्ने भन्दै सार्वजनिक आह्वान गरेका छन्। डाक्टर राणाले बुधबार एक आह्वान पत्र जारी गर्दै साउन 26 गतेको कार्यदलको निर्णय बमोजिम साउन 29 गते शुक्रबार दिनको 12-15 बजे निर्वाचन आयोग कान्तिपथमा दल दर्ता गरिने जनाउनु भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले वर्तमान सरकारले आगामी 15-20 वर्षका लागि बलियो जग खन्ने काम गरिरहेको बताउनु भएको छ। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रासपाले बुधबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सभापति लामिछानेले 4 महिनाको अवधिमा सरकारले तत्कालै देखिने काम नगरेको जस्तो लागे पनि आगामी 15-20 वर्षका लागि बलियो जग खन्ने काम भइरहेको बताउनु भएको हो। कोशी प्रदेश सरकारबाट नेपाली काङ्ग्रेसका 4 मन्त्री र 1 राज्यमन्त्रीले राजीनामा दिएका छन्। राजीनामा दिने काङ्ग्रेसका मन्त्रीहरूमा भौतिक पूर्वाधार विकास मन्त्री प्रदीप कुमार सुनवार, पर्यटन वन तथा वातावरण मन्त्री भीम पराजुली, उद्योग कृषि तथा सहकारी मन्त्री इसराइल मन्सुरी, स्वास्थ्य मन्त्री मानबहादुर लिम्बू र भौतिक पूर्वाधार विकास मन्त्रालयकी राज्यमन्त्री सुभाषेमजोङ रहेका छन्। गृह मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्वेक्षण

अध्यक्ष केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन्। नेपालमा पछिल्लो समय बढ्दो क्रममा रहेको सहायक प्रजनन प्रविधिलाई नियमन गर्न र यस सम्बन्धी स्पष्ट कानून निर्माणको माग गर्दै राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता गरिएको छ। राष्ट्रिय सभा सदस्य मदन कुमारी शाह प्रस्तावक रहेको संकल्प प्रस्तावमा सदस्यहरू कमला देवी पन्त, झग्गु प्रसाद सुवेदी र प्रेम प्रसाद दंगाल समर्थक रहेका छन्। बुधबार दर्ता गरिएको प्रस्तावमा सहायक प्रजनन प्रविधिलाई सुरक्षित, पारदर्शी र मर्यादित बनाउन सरकारको ध्यान आकर्षण गराइएको छ। नेपाल सरकार मन्त्री परिषदको निर्णय बमोजिम एनसेलको सेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन 2080 सार्वजनिक भएको छ। सुशासन, पारदर्शिता र नागरिकको सूचनामा पहुँच सुनिश्चित गर्ने सरकारको प्रतिबद्धता अनुसार उक्त प्रतिवेदन सूचना तथा संचार मन्त्रालयको वेबसाइट मार्फत सार्वजनिक गरिएको हो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले बजारमा देखिएको खाना पकाउने ग्यासको अभावलाई लिएर सरकारको गम्भीर ध्यान आकर्षण गराउनु भएको छ। बुधबारको राष्ट्रिय सभाको बैठकमा सांसदहरूले बजारमा ग्यासको चरम अभाव भएको र उपभोक्ताहरू मर्कामा परेको विषय निरन्तर उठाएपछि अध्यक्ष दाहालले सरकारको नाममा रुलिङ गर्नुभएको हो। र काठमाडौँको माइती घरमा एकजना लघुवित्त पीडितले आत्मदाहको प्रयास गरेका छन्। लघुवित्त पीडितहरूको प्रदर्शनमा आएका सर्लाहीको चन्द्रनगर छ घर भएका नथुनी मुखियाले आत्मदाहको प्रयास गरेका हुन्। 40 वर्षीय मुखियालाई उद्धार गरेर अस्पताल पठाइएको काठमाडौँका एसएसपी दिलीप घिमिरेले बताउनुभयो। आज माडीको अधिकतम तापक्रम 32 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 29 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 3 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 85% मापन गरिएको छ। हवस् त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: निष्पक्ष छ निष्पक्ष सधैं निष्पक्ष
1: सुदेश एफएम 93.2 MHz
2: यतिखेर हाम्रो बेसमा नेपाली कंग्रेसका नेता रामहरि खतिवडा हुनुहुन्छ, खतिवडा चाहिँ नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
3: गुड मर्निङ, नमस्ते। अलि मधुरो स्वर आएको छ,
2: अहिले सुनिरहनु भएको छ? ठिक छ, अहिले आवाज
3: सुन्दैछु, तर अलि तपाईँको जुन प्रष्टता छ त्यसमा अलिक कमी भएको
2: हो। ल, यसलाई चाहिँ मिलाउनका निम्ति आग्रह गर्न चाहन्छु। राम्ररी खतिवडाजी, सम्पत्तिमाथि प्रश्न उठिरहेकै बेला 5 महिनाको विदेश भ्रमणपछि आज पूर्व पार्टी सभापति शेरबहादुर देउवा स्वदेश फर्किँदै हुनुहुन्छ। स्वागतका लागि जाने तयारी गर्नु भएको छ कि छैन?
3: नेपालको प्रजातान्त्रिक इतिहासमा शेरबहादुर देउवाको योगदान धेरै ठुलो छ। आफ्नै बाल्यकालदेखि अहिलेसम्म उहाँले प्रजातन्त्र पुनर्बहाली, लोकतन्त्र पुनर्स्थापना, नेपालको संविधान निर्माण गर्न, जनजाति महिला दलितको अधिकार स्थापित गर्न धेरै ठुलो योगदान गर्नुभएको छ। 5 पटक नेपालको प्रधानमन्त्री भइसक्नु भएको छ। 2048 पछाडिका संसदीय निर्वाचनमा आजसम्म जनताबाट अपराजित एउटा व्यक्तित्वको नाउँ शेरबहादुर देउवा हो। त्यो व्यक्तित्वलाई कानुनी रूपमा कुनै समस्या छन् भने कानुनी आधारमै त्यसलाई समाधान गर्ने काम सरकारको हो। तर तर्साउने थर्काउने यो त्यो गर्ने कुराले मात्र मुलुक निर्माण हुँदैन। त्यस्ता राजनीतिक व्यक्तित्वलाई समयको उतारामा उपचार गरेर स्वदेश फर्किँदै गर्दाखेरि हामीले आफ्ना ठाउँबाट व्यक्तिगत रूपमा यसमा उर्दी जारी गर्नुपर्ने केही छैन। जसलाई मन लाग्छ साथीहरू जानुहुन्छ, सम्मान गर्नुहुन्छ, जान मन नलागेको जानुहुन्न, आउनुहुन्छ। आउँदाखेरि हामी उहाँलाई नेपाल एउटा राजनीतिक जुनसुकै पार्टीको भए पनि नेपालका हिजोका दिनमा गरेका योगदानहरू इतिहासहरूलाई भुल्नु हुँदैन, तर गलत गरेको छ भने त्यसलाई जोगाउनु पर्छ भनेर पनि हामीले भनेका छौँ। छानबिन गर्ने कुरा कानुनी रूपमा के छन् छानबिन गर्दा हुन्छ, तर तर्साउने थर्काउने मुलुकका नेताहरूलाई चाहिँ सधैँ अप्ठ्यारो परिस्थिति छ भनेर धम्क्याउने प्रवृत्ति कानुनी राज्यमा हुँदैन।
2: सम्पत्तिमाथि प्रश्न उठिरहेको छ नि त उहाँको त होइन?

0: चल्या छ नि त।
1: ठिक छ, सम्पत्ति एवा के सँग प्रश्न उठेका छन् ती प्रश्नको उत्तर दिने काम उठिसकेपछि जसको बारे आउँछ त्यसको उत्तर पनि दिनुपर्छ। उत्तर दिने नाउँमा तपाईँको सुरुमै तर्साउने थर्काउने भनेर राज्यले आतंकित बनाउने काम कसैलाई पनि गर्नु हुँदैन। राज्य सबैको अभिभावक हो, कानुनी रूपमा गलत गरिएका कसैका छन् भने पनि हामी बचाऊ भनेर भन्दैनौँ, तर सधैँ यो भएको छ त्यो भएको छ भनेर तर्साउने उपाय होइन। एउटा उपचार गर्न गएको व्यक्तित्व उपचार गरेर नेपाल फर्किँदाखेरि अरू कुरा गर्नु पर्ला जस्तो मलाई चाहिँ लाग्दैन।
0: तर एउटा कुरा छ नि, अहिले चाहिँ नेपाली कङ्ग्रेसको आधिकारिकता विवाद पनि सर्वोच्च अदालतको पुनः इजलासमा प्रवेश गरेको छ, पुनरावलोकनको मुद्दा। अब यो मुद्दा पुनरावलोकनमा गइसके पछाडिका केही संशयहरू पनि छन्। अब तत्कालीन बेला एक पक्षीय रूपमा सुनवाई गरेको, अर्को पक्षलाई सुनवाईको मौका नदिएको लगायतका केही नजिरहरूमा टेकेर वा केही जिकिरहरूमा टेकेर चाहिँ यो पुनरावलोकन भएको छ, सुनवाईका लागि पेश भएको छ। अब यो प्रक्रियाले नेपाली कङ्ग्रेसलाई के गर्दैछ, कहाँ पुर्याउँछ?
1: यो अहिले राजनीति दलहरूलाई एउटा नजिर पनि हो। कुनै पनि एउटा राजनीतिक दललाई, नेपाली काङ्ग्रेसलाई मात्र होइन, अरू दलहरूले पनि कसैले बानेश्वरमा भेला गर्ने, कसैले किर्तिपुरमा गर्ने, कसैले कोटेश्वरमा गर्ने, कसैले बुढानी लकनामा गर्ने, निर्वाचन आयोगले त्यसलाई मान्यता दिने ठिक हो कि होइन यसबारेमा वृहत रूपमा सर्वोच्च अदालतले बोल्नुपर्ने जरुरी देखिन्छ। त्यही भएर केही गल्ती कमजोरी हिजो भएका निर्णयमा थियो होला भनेर पुनरावलोकन गर्नका लागि अनुमति दिएको छ। पुनरावलोकनमा सर्वोच्च अदालतले गर्ने निर्णय हामी मान्छौँ। त्यतातिर अदालतमा विचाराधीन भएको विषय भएकाले म धेरै कुरा गर्न चाहन्न, तर राजसपालाई एउटा नीति, काङ्ग्रेसलाई अर्को नीति, अथवा उपेन्द्र यादवको पार्टीमा एउटा रणनीति, एउटा कानुनी व्याख्या, त्यसपछि सिके राउतको अर्को कानुनी व्याख्या, त्यसपछिबाट आएर रेशम चौधरीकोमा एउटा कानुनी व्याख्या, काङ्ग्रेसमा अर्को कानुनी व्याख्या भए जस्तो देखिने गरी अदालत र निर्वाचन आयोग प्रस्तुत हुनु हुँदैन। यो सम्पूर्ण नेपालका राजनीतिज्ञहरूलाई एउटा नजिर बन्नेछ। यो नजिर सम्पूर्ण काङ्ग्रेसका लागि मात्र होइन, एउटा नजिर स्थापित होस् र राजनीतिक पार्टीहरू यसरी ज्यादा ठिक हुन्छ भन्ने होस्। भलै सर्वोच्चमा विचाराधीन भएको विषय भएकोले म यसमा धेरै प्रवेश गर्न चाहन्न, सर्वोच्चले गरेको निर्णयलाई स्वीकार गरिन्छ।
0: तर पुनः इजलासमा गइसके पछाडि कङ्ग्रेस इतर पक्ष त निकै धेरै हौसिएको छ नि त। रामरी खतिडाजी, नेपाली कङ्ग्रेसकै नेतासँग मैले कुराकानी गरिरहेको छु, हिजो मात्र एनपी साउसजीसँग कुराकानी गर्दा हामी एकदम खुसी छौँ भन्नुभएको छ उहाँले।
1: बेखुसी कोही पनि छैन होला। हामी काङ्ग्रेसलाई एकताबद्ध काङ्ग्रेस, जनताको काङ्ग्रेस, जनताको प्रिय काङ्ग्रेस, सबैको काङ्ग्रेस बनाउन चाहन्छौँ। मलाई एउटै कुरा दुःख के लाग्छ भने कोही सानेपामा बस्ने साथीहरूले अरूलाई सत्तो सराप गरेर गाली गर्ने, कोही अर्को बाहिर बसेका साथीहरूले सानेपाकालाई गाली गर्ने, यो प्रवृत्ति अन्त्य गर्नुपर्छ। राजनीति पार्टीहरूमा गालीको संस्कृति जुनसुकै पार्टीमा पनि, एउटा पार्टीले अर्को पार्टी, एउटा साथीले अर्को साथीलाई गाली गरेर जित्ने केही होइन र त्यसकोले भोलि फाइदा हुने पनि केही होइन। म सबै देशवासी सम्पूर्ण जसले यो सुनिरहनु भएको छ अनुरोध गर्न चाहन्छु, एउटाले अर्कोमा अर्कोलाई अपमान गरेर तपाईँको सम्मान र इज्जत बढ्दैन। त्यसैले म यो तुच्छ रूपमा गाली प्रवृत्ति अन्त्य गर्न अनुरोध गर्दछु। हिजो प्रजातान्त्रिक आन्दोलनमा देशलाई यो संविधान सभाबाट संविधान निर्माण गर्नमा, संविधान कार्यान्वयन गर्नमा, संविधान निर्माण गर्नमा, संविधानको तपाईँको यत्रो साधक प्राप्त गरेका धेरै मान्छेहरूले छन्, तर त्यसको उद्देश्य केवल हामीले एउटा पार्टीले अर्कोलाई गाली गर्ने, तुच्छ वचन बोल्ने, त्यसले महानता प्रदर्शन गर्ने म देखिरहेको छु। प्रजातान्त्रिक आन्दोलनमा बिसौँ वर्ष जेल बसेका साथीहरूलाई अर्को साथीले अपमान गरिरहेको हुन्छ, योगदान गरेको साथीलाई अर्को साथीले अपमान गरेको हुन्छ, त्यो पनि पब्लिकली गरेको हुन्छ। त्यो सुन्ने चाहिँ को हो भने नेपाली जनता हो। नेपाली जनतालाई गलत कुरा सुनाएर, गलत भाष्य सिर्जना गरेर फाइदा कसैलाई हुँदैन। यो गाली गर्ने प्रवृत्ति अन्त्य गरौँ र काङ्ग्रेसलाई एकताबद्ध काङ्ग्रेस बनाएर नेपालले अहिले प्रजातान्त्रिक आन्दोलनमा गरेका योगदानले मात्र पुगेन, हिजो मात्रै म अहिलेको पहिलो पार्टी निर्माण भएका सभापतिको एउटा वक्तव्य आवाज सुनिरहेको थिएँ, हाम्रो जग कमजोर छ है, हामी थाम्न सक्दैनौँ भनिरहनु भएको छ। हामीले नै परिकल्पना गऱ्यौँ यस्तो यति धेरै हामीले मत आउँछ भन्ने हामीले लागेको थिएन। हाम्रो जग कमजोर छ, हामीले टेकाहरू लाएर थाम्नुपर्ने अवस्था सिर्जना भयो भनेर। यस्तो बेलामा राष्ट्रियता कमजोर हुने परिस्थिति सिर्जना भयो, कानुन पनि राज्य कमजोर हुँदै गएको छ, संसदीय व्यवस्थामाथि प्रहार भएको छ, प्रधानमन्त्रीको मनोबल त बढेको छ, एक दलीय त्यसमा पनि एक व्यक्ति पद्धतितिर गए जस्तो आवाज आएको छ। यो बेलामा प्रजातान्त्रिक पार्टी काङ्ग्रेस कमजोर हुने, यसको असर अन्य पार्टीहरूमा पनि पुग्ने र दुई तिहाइ नजिक भएको पार्टीले पनि जनतामा निराशा भन्दा बाहेक केही नदिने परिस्थितिको सिर्जना हुन सक्छ, हुँदैछ। त्यसका लागि पनि आजको आवश्यकता भनेको एकताको आवश्यकता हो।
0: कङ्ग्रेसको एकताको आह्वान गरिँदै गर्दाखेरि राख्दै गर्दाखेरि चाहिँ कङ्ग्रेस इतर पक्षले त 29, 30 र 31 गते राष्ट्रिय भेला गर्दैछ। अहिले त मिराकल पार्टी प्यालेस यो सुकेधाराको ठाउँ पनि तोकिसकिएछ होइन, यसले कङ्ग्रेसलाई एकदेखै बनाउँछ कि झन्डै झन्डै अहिले पुनरावलोकन नभएको भए त 31 गते डाक्टर शशाङ्क कोइरालाको नेतृत्वमा नयाँ कङ्ग्रेस घोषणा नै भइसक्ने थियो नि त होइन खतराजी?
1: तपाईँहरूले बाहिर बाहिर के के घोषणा गर्नुहुन्छ? सुन्नु न म तपाईँले क्वेसन्स गरेपछि त्यसको जवाब मैले पनि दिनुपर्ने होला। म तपाईँलाई विनम्र पूर्वक अनुरोध गर्छु, मैले सुनेको छु शशाङ्क कोइरालाले बिपी भन्दा जत्तिकै गरी म पार्टी एकता बनाउन पहल गर्छु भनेर उहाँले बोलेको मैले सुनेको छु। वर्तमान सभापतिलाई पनि अनुरोध सादरपूर्वक गर्न चाहन्छु, जनता युवाहरूको मन जित्नु भएको छ, सबैको जित्नु भएको छ, अब सबै देशवासीको मन जित्नका लागि काङ्ग्रेसलाई एकताबद्ध बनाउने प्रयासमा तपाईँ केन्द्रित भइदिनुहोस्। अब इगोको राजनीति छोडिदिनुहोस्। हिजो कसले के गर्यो कसले के गरेन, कहिले काहीँ व्यक्तिगत इगो भन्दा देशको लागि मुद्दा ठुला हुन्छन्। देश ठुलो हो, नेपाली जनता ठुला हुन्, देशको राष्ट्रियता ठुलो हो, देशको प्रजातान्त्रिक पद्धति ठुलो हो, देशको संसदीय व्यवस्था ठुलो हो, कानुनी राज्य ठुलो हो, त्यतातिर ध्यान दिनु पर्यो र पार्टी एकताका लागि सबैले पहल गर्नु पर्यो। मलाई विश्वास छ, मलाई एउटा विश्वास लागेको छ, मेच्योरिटी भएका नेताहरू पार्टी विभाजनतर्फ लाग्नु हुने छैन र पार्टी एकतामा सबैको पहल हुनेछ। त्यो बैठकमा त्यो भेलामा डाक्टर शेखर कोइराला, पूर्णबहादुर खड्का, शेरशङ्कर कोइराला, प्रकाशमान सिंह जति नेताहरू शेरबहादुर देउवा, आदरणीय शेरबहादुर देउवा सबै गएर पार्टी एकताका लागि पहल गर्नुहुनेछ भन्ने विश्वास लिएको छु र म आफू पनि पार्टी एकताका लागि व्यक्तिगत रूपमा र सबै साथीहरूलाई एकताबद्ध भएर अगाडि बढ्न अनुरोध गर्छु।
0: तर पूर्व सभापति शेरबहादुर देउवाको नाम र व्यक्तित्वलाई दुरुपयोग गरी पार्टीलाई कमजोर बनाउने खेल भइरहेछ नि त होइन? महामन्त्री गुरुराज घिमिरेले हिजो भन्नुभएको थियो क्या मसँग,
1: म गुरुजीको कुरामा केही कुरा प्रतिवाद गर्न चाहन्न तर थोरै थप्न मात्र चाहन्छु। हिजो त्यही शेरबहादुर देउवाले पार्टीलाई पहिलो बनाउनु भयो, हिजो छुटेको पार्टीबाट एकीकृत बनाउनु भयो, स्थानीय तहमा पहिलो काङ्ग्रेस बनाउनु भयो, प्रदेशमा पहिलो काङ्ग्रेस बनाउनु भयो, सङ्घमा पहिलो काङ्ग्रेस बनाउनु भयो। अहिले काङ्ग्रेस यसरी हामी यति कमजोर भएको बेला नेतालाई गाली गरेर साथीलाई गाली गरेर पहिलो काङ्ग्रेस हुँदैन। हामी पहिलो काङ्ग्रेस बनाउनतिर लागौँ न, अरूलाई गाली गर्ने होइन। कसलाई प्रयोग गर्दा हुन्छ, जसलाई प्रयोग गर्दा काङ्ग्रेसको साथीलाई हुन्छ त्यसैलाई प्रयोग गरेर काङ्ग्रेस पहिलो र प्रिय जनताको बनाउनतिर लागौँ। गाली गरेर फलाना र ढिस्कानाका कारणले मात्रै भनेर मुलुक अगाडि जाँदैन। हामीले मैले अघि पनि सर विन्तीपूर्वक तपाईँलाई अनुरोध गरेँ, यो गाली प्रवृत्ति अन्त्य गरौँ। पहिलो कामै त्यही हो, एउटाले अर्कोलाई आरोप लाउने यो चाहिँ खत्तमै हो, यसले गलतै गर्यो। सधैँ यो राजनीति संस्कारले मुलुक अगाडि बढ्दैन। हामीले वर्षौँदेखि सयौँदेखि धेरै पहिलादेखि राणाकालदेखि एउटाले अर्कोलाई समाप्त गर्ने, अर्कोको काम गर्ने होइन, त्यसको क्रिटिसिजम गर्ने, राम्रो काम गर्ने होइन, त्योभन्दा त्यसका बदखुवाई गर्ने, त्यसलाई डोमिनेसन गर्ने, त्यसलाई खतम पारेर मात्रै आफू अगाडि जाने प्रवृत्तिको इतिहास अध्ययन गरेका छौँ। त्यही कुरा बारम्बार नजोड्यौँ हामीले राणादेखि, पञ्चायतदेखि, हिजोका हामीले भाका संस्कार र संस्कृतिदेखि त्यही गऱ्यौँ। अब त्यो किसिमले मुलुक अगाडि बढ्दैन भन्ने मेरो अनुरोध मात्र छ।
0: अब यसो भए महाधिवेशनको प्रक्रियालाई पनि पछाडि नरोक्ने तयारी गरेका छ गगन थापा पक्ष अर्थात् कङ्ग्रेसले, उतापट्टि राष्ट्रिय भेला आयोजना हुने नै भयो, त्यो पनि त्यसमा सभापति पूर्व सभापतिले सम्बोधन गर्दै हुनुहुन्छ भने, अब यो कङ्ग्रेसलाई चाहिँ इतर पक्षले महाधिवेशन तत्कालका लागि रोक्न र देउबाकै नेतृत्वमा महाधिवेशन हुनुपर्छ, 15 महाधिवेशन भन्ने अडान राखेका छ, अब यो मध्यमार्गी बाटोबाट कसरी चाहिँ सहमति जुट्न सक्छ त्यसो भए?
1: मैले भने जहिले पनि मैले भन्ने गरेको संवादै सबभन्दा ठुलो महत्त्वपूर्ण माध्यम हो कुनै पनि समस्याको समाधान गर्न। मैले बारम्बार भन्ने गरेको छु, तपाईँ केही जनतासँग प्रत्यक्ष जोडिने कार्यक्रम संवाद कार्यक्रममा धेरैचोटि भने, संवादले नै सबै कुराको अन्त्य गर्छ। यो वैमनस्यताको अन्त्य पनि संवादले नै गर्छ, यो संवादहीनताको अन्त्य पनि संवादपछि नै हुन्छ, ठुला ठुला युद्धहरू पनि अन्त्य संवादले नै गर्छ। हिजो तपाईँको अमेरिका र इरान बीचको युद्धको अन्त्य पनि संवादबाटै भयो होइन, कत्रा कत्रा युद्धहरूको अन्त्य संवादबाटै भयो। हामीले सशस्त्र द्वन्द्वमा 12 वर्ष बाहिर गएको माओवादीलाई संवादबाट नै, वार्ताबाट नै शान्ति प्रक्रिया ल्यायौँ। कत्रा कत्रा युद्धहरू संवादबाट अन्त्य भएका छन्। अहिले काङ्ग्रेसभित्रका यी सबै वैमनस्यताहरू संवाद गरेर अन्त्य गर्नुपर्छ र एकताको बाटोमा जानुपर्छ। अझै समय छ, हामीले तपाईँको सिङ तिखारेर मैदानमा गोरु लडे जस्तो लड्न जाने होइन, हामीले एक आपसमा संवाद गरेर समस्या समाधान गर्नुपर्छ। पूर्व प्रति सभापतिजी पनि आज आउँदै हुनुहुन्छ, सबै साथीसँग एकताबद्ध भएर एक ठाउँमा बसेर संवाद गरिसकेपछि हामी कहिले गर्ने, पार्टीको महाधिवेशन गर्नै छ, विधान पनि गर्नुपर्नेछ, अरू परिस्थिति पनि गर्नुपर्नेछ। जिन्जी मुभमेन्ट पछाडि, जिन्जीको यो चाहिँ आन्दोलन पछाडि हामीले केन्द्रमा केही कुराहरू गर्यौँ होला विशेष महाधिवेशन, तर गाउँदेखि तिनीहरूको प्रतिनिधित्व गर्न गाउँ अधिवेशन, जिल्ला अधिवेशन, वडा अधिवेशन, पालिका अधिवेशन सबैमा प्रतिनिधित्व गराउने गरी जानुपर्ने आवश्यकता छ। त्यसका लागि पनि अधिवेशन चाहिँ आवश्यकता हो, तर सबैलाई लिएर हिँड्दा त्यसको फाइदा हुन्छ। एक पक्ष मात्रै अधिवेशनमा जाने वातावरण होइन, एकताको अधिवेशन हुने वातावरण सिर्जना होस् भन्ने मेरो चाहना छ।
0: तर अहिलेको अवस्थामा चाहिँ अब यहाँले भनिरहनु भएको छ नि त होइन, अब संवाद र सहकार्य नै प्रमुख कुरा हो, संवाद सहकार्यबाट नै पार्टीलाई एक ढिक्का बनाउन सकिन्छ, मिलाउन सकिन्छ भन्ने कुरा गर्दै गर्दाखेरि नेपाली कङ्ग्रेसभित्र अझै पनि एक ढिक्का हुन सक्ने केही त्यस्ता आधारहरू देख्नुहुन्छ? यदि सर्वोच्चले फैसला उल्टाइदियो भने के हुन्छ? जे पनि हुनसक्छ नि त अब त फैसला होइन।
1: एउटा कुरा भने, कतिपय विषयमा सर्वोच्चले मुद्दा निर्णय गर्नु अगाडि नै हामी दुई पक्षहरू, अहिलेको संस्थापन पक्ष र इतर पक्ष एक ठाउँमा बसेर पार्टीलाई एकताबद्ध बनाएर जाने र त्यो मुद्दा फिर्ता लिने वातावरण पनि सिर्जना हुन सक्छ र त्यो भयो भने सबभन्दा राम्रो हो। हेर्नुहोस्, हामी एकै ठाउँमा बसेका साथीहरू शेरवा देवाकै महामन्त्री हुनुहुन्थ्यो गगन थापा, विश्व प्रकाशी, हिजो सँगै मिलेर काम गरेकै हो, सँगै मिलेर तपाईँहरू चुनावमा जाँदाखेरि पार्टी पहिलो भएकै हो। हिजोका दिनमा स्थानीय सङ्घ प्रदेशमा शेरवा देवाकै नेतृत्वमा तपाईँहरू नै महामन्त्री हुनुहुन्थ्यो। अहिले पनि केही कमी कमजोरी तपाईँहरूलाई चित्त नबुझेका कुराहरू छ भने आपसमा संवादबाट समाधान गरौँ र एकताबद्ध काङ्ग्रेसबाट अगाडि बढौँ। मेरो सबैमा विनम्रतापूर्वक आग्रह छ, साथीहरूमा नैराश्यता उत्पन्न भएको छ, साथीहरू निराशमा हुनुहुन्छ, साथीहरू अन्डोलमा हुनुहुन्छ, पार्टी एकता नभए भएन भने अहिले 2%, 4%, 8%, 10% कति साथीहरू निष्क्रिय हुनुभयो भने त्यसको प्रभाव हामीलाई नै पर्छ। त्यसैले सबैलाई एकताबद्ध भएर बनाऊ। एउटा गाउँको साथी जसले काङ्ग्रेसलाई भोट हाल्ने भन्दा बाहेक केही काम गरेको छैन, त्यसको आस्था निष्ठा जे पनि नेपाली काङ्ग्रेसप्रति छ, यत्रो प्रजातन्त्र पुनर्बहाली स्थापना गर्न, संविधान निर्माण गर्न, सबै पोलिटिकल पार्टीहरूलाई मूलधारमा ल्याउने नेतृत्व गरेको पार्टी आफैभित्र दुईटा मनस्थित लिएर जानु हुँदैन भन्ने भावनाका साथ एकता गरौँ, एकताको महाधिवेशन गरौँ, त्यही नै आजको सर्वश्रेष्ठ बाटो हो।
0: तर एउटा इतर पक्षको दाबी के छ भने नि, अदालतले पुनरावलोकन भनिसकेको कुरालाई सबैले मान्नै पर्यो। अब अदालतको निर्णय आउनुभन्दा अगाडि हुने राजनैतिक सहमति भनेको 14 महाधिवेशनमा सँगै थियौँ, अहिले त्यही स्थानमा छौँ भन्ने गरी चाहिँ जानु पर्यो, तब मात्र सहमति हुन सक्छ भन्ने छ।
1: त्यो पनि एउटा बाटो हो। हामीले इगो नलिने हो भने कतिपय विधानका धाराहरू पार्टीको विधान हामीले बनाएका हौ, ती विधानमा उल्लेख गरेका कुराहरू होल्ड गरेर, हाम्रो यो प्रचलन पनि छ, केही कुराहरू होल्ड छन् भने होल्ड गरेर सबै साथीहरूलाई एक ठाउँमा राखौँ, 14 महाधिवेशनका पनि, विशेष महाधिवेशनका पनि सबै साथीहरूलाई एक ठाउँमा अटाएर जान सक्यौँ भने त्यसको फाइदा भोलिका दिनमा काङ्ग्रेस, नेपाली काङ्ग्रेसलाई त छँदैछ, अरू पोलिटिकल पार्टीलाई पनि काङ्ग्रेस एकता भएपछि अरू उत्साह प्रदान हुन्छ। हामीलाई शुभेच्छा गर्ने, माया गर्ने, हामीलाई सद्भाव गर्ने, टाढाबाट हेर्ने मित्रहरू पनि खुसी हुनुहुनेछ, स्वदेश विदेशमा रहेका साथीहरू पनि खुसी हुनुहुनेछ। मैले फेरि पनि भने, एक ठाउँमा बसेर कुनै नेतालाई गाली गरेर, कुनै नेताको औचित्य खनेर भनेर कुनै नेताका बारेमा नराम्रा टिक्का टिप्पणी गरेर मुलुक बन्दैन, काङ्ग्रेस पनि बन्दैन, देश पनि बन्दैन। त्यसैले अहिलेको आवश्यकता भनेको एकता नै हो। त्यो सबैलाई मिलाएर लिएर जान सत्ताको फाइदा नेपाली काङ्ग्रेसको नेतृत्वलाई नै हुन्छ, देशलाई हुन्छ, शुभेच्छुकलाई हुन्छ। त्यो बाटोमा हामी जानुपर्छ।
0: तर त्यो कुरा चाहिँ गगन थापाजीले मान्ने विषय छैन, होइन, कङ्ग्रेसले अहिले मान्दैन।
1: होइन, कतिपय कुराहरू कानुन हेर्नुहोस्, यो समाज भनेको कस्तो हो भने मैले एउटा उदाहरण मात्र दिन चाहन्छु। नेपाली समाज भनेको कानुन नेपालका सबै नेपाली नागरिकलाई बराबरी रूपमा लाग्छ, तर समाज कहिलेकाहीँ फरक हुन्छ। जस्तो म बाहुनको छोरो, मैले विवाह गर्दा मामाकी छोरी बिहा गर्नु हुँदैन, मलाई हाड नाता कडनीको मुद्दा लाग्छ र म जेल जान्छु यो समाजमा। तर यही समाजमा एउटा मगरको छोराले, गुरुङको छोराले मामाकी छोरी बिहा गर्न उसलाई सुविधा हुन्छ। त्यो समाजले दिएको कुरा हो। समाज र कानुन कहिलेकाहीँ फरक हुन्छ। कानुन भन्दा माथि कहिलेकाहीँ समाज हुन्छ, त्यो कुरालाई पनि ध्यान दिनुपर्छ। समाज, प्रजातान्त्रिक पद्धति, प्रजातान्त्रिक बाटो र साथीहरू पनि हेरेर विधानलाई हामीले परिमार्जित गर्न सक्छौँ, कानुनलाई परिमार्जित गर्न सक्छौँ। त्यो बाटोमा हामी जाउँ। त्यसैले इगो लिएर होइन, एकताको सन्देश दिन कहिलेकाहीँ केही कुराहरू बिर्सिएर अगाडि जानुपर्छ। नराम्रा सपनाहरूलाई ती बिर्सिदिउँ, राम्रा कुराहरूलाई अगाडि बढाउँ। मेरो सबैलाई फेरि पनि आग्रह यही छ।
0: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद, नमस्कार।
1: धन्यवाद।
0: नेपाली कङ्ग्रेसका नेता रामहरि खतिवडा, श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु।
2: नमस्कार, सत्य सम्वादमा आज यहाँहरू समक्ष उपस्थित हुनुहुन्छ डाक्टर मुकुल ढकाल। उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीको संस्थापक र संस्थापक महामन्त्री, प्रवक्ता पूर्व, तर पछिल्लो समयमा उहाँ निष्कासित हुनुभयो कि उहाँले त्यो पार्टी परित्याग गर्नुभयो कि, त्यसका बारेमा त समग्रमा संवाद गर्ने नै छ। तर त्योभन्दा मूल विषय के भने, विकसित नेपालको पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रिय स्वतन्त्र पार्टीको जबरजस्त उदय, त्यसले पुरानो ऐतिहासिक पार्टीहरूलाई छेउ लगाएको, पाखा लगाएको दृश्य, यही वरिपरि केन्द्रित रहेर सत्य संवाद गर्ने मेरो कोसिस रहनेछ। सर्वप्रथम म उहाँलाई स्वागत गर्छु।
3: डाक्टर साहब स्वागत छ।
4: धन्यवाद।
2: सत्य संवाद भने दुधको दुध पानीको पानी भन्न खोजे कि, साँचो कुरो, सत्य कठिन छ तर सत्य कुरो, साँचो कुरा बोलिदिनु होला भन्ने मेरो तृष्णा चाहिँ, मनको तृष्णा त्यही हो, किनभने दर्शकलाई न्याय हुन्छ। सवाल के रह्यो भने, राष्ट्रिय स्वतन्त्र पार्टी जुन ढङ्गले जुन मेहनतका साथ, कसमा साँच्चै भन्नु भने रवि लामी छानेलाई तपाईँले त्यो तहसम्म उभ्याउनु भयो र उनलाई एक हिसाबले वैचारिक हिसाबले त्यति खुराक दिनुभयो र त्यो पार्टी स्थापित भयो। अनि अभागीको भन्छ नि, खाने बेलामा रिस उठ्छ भन्छ, होइन, पार्टी यो तहमा पुग्ने रहेछ, सायद तपाईँलाई पनि आवाज दियो होला। तर यस्तो अवस्था पुग्ने बेलामा तपाईँ पार्टीबाट निकालिनु भयो वा तपाईँले पार्टी परित्याग गर्नुभयो, यो कस्तो लाग्यो?
3: अरे, अब यो पार्टीलाई पार्टी बनाउने प्रयास अन्तर्गत होइन, किनभने एउटा झुन्ड थियो, केही कुनै पनि एउटा संस्था चाहिँ राजनीतिक दल सम्बन्धी ऐन अन्तर्गत निर्वाचन आयोगमा दर्ता हुने बित्तिकै त्यो पार्टी हुँदैन, त्यसलाई पार्टी बनाउनु पर्छ। र अहिले पनि त्यो पार्टी पूर्ण रूपमा पार्टी बनिसकेको छैन।
2: छैन
3: छैन
2: के त यो स्वतन्त्र पार्टी यो तहमा काङ्ग्रेस कम्युनिस्ट स्वा भइसके।
3: अब यो त्यति बेला रवि लामी छाने क्लब थियो, अब अहिले त्यसमा रवि लामी छाने एन्ड बालेन शाह क्लब भयो, यो पार्टी पार्टी भइसकेको छैन। र पार्टीलाई पार्टी बनाउने क्रमको सङ्घर्षको क्रममा मैले त्यो कुरा भनिसकेको कारणले गर्दाखेरि चाहिँ उहाँहरूले मलाई त्यो क्लबबाट बाहिर निकाल्नु भएको,
2: मतलब निष्कासित गरे
3: हो, हजुर। र मैले यसमा अदालतदेखि लिएर धेरै ठाउँमा गर्दाखेरि मलाई किन न्याय मिलेन भन्ने कुराहरूको कुरापाट आइसकेको छैन। तर यो सङ्घर्ष क्रममा अब जुन म त्यहाँ नभएको कारणले गर्दाखेरि भनौँ, या मैले चाहिँ म अभागी भएँ या म भाग्यमानी भएँ भन्ने कुरा ठहरिनको लागि के अझै केही साल इन्तजार गर्नुपर्छ।
2: त्यो भन्यो कि मतलब केही समय कुरौँ त्यसपछि यसको असली अवस्था थाहा लाग्छ भने कि अथवा सफल हुन्छ, भयानक सफल हुन्छ कि अजबल सिद्धिन्छ भन्न खोजे?
3: होइन, सफलताको लागि मेरो शुभकामना छ, किनभने उहाँहरूसँग देशको भविष्य पनि जोडियो, युवा पुस्ताको आशा जोडियो, त्यस कारणले गर्दाखेरि सफल हुनुहोस् भन्ने मेरो भयङ्कर शुभकामना छ। तर मैले एकदमै सत्य बोल्दाखेरि त्यो सम्भावना छैन,
2: सफल हुने सम्भावना छैन
3: छैन।
2: यो तपाईँलाई कहिले यो तहमा यस्तो ढङ्गले मानिसले झन्डै दुई तिहाई बहुमतको मत जाहेर गर्छन् दिन्छन् भोट भन्ने पनि लागेको थिएन कि?
3: नियर बहुमत हुन्छ र हाम्रो सरकार बन्छ भन्ने कुरामा चाहिँ म कन्फर्म थिएँ, 182 चाहिँ सोचेको थिएन।
2: के भएर आयो तपाईँको विचार?
3: अनि यो बिचमा अब जिन्सी आन्दोलनहरू भयो होइन, अलिकति विभिन्न प्रकारका घटनाहरू घटे, काङ्ग्रेस पार्टी लगभग फुट्यो भनेर विविध राजनीतिक परिवेशहरू सिर्जना भयो, त्यस कारणले गर्दाखेरि पनि यो भयो।
2: अलि तुलनात्मक यसो हेर्दाखेरि तपाईँको दृष्टिकोण के देखियो भने यो पार्टीको भविष्य चाहिँ उज्जवल छैन भने जस्तो तपाईँको अर्थ लगाउनुभयो, जस्तै भारतमा आम आदमी पार्टीको अवस्था यस्तै यस्तैसँग।
3: आम आदमी पार्टी त लगभग 10 भन्दा बढी उहाँहरू टिक्नु भयो, अहिले पनि राष्ट्रिय पार्टीको स्तरमा हुनुहुन्छ,
2: तथापि उसको खास भूमिका अहिले कमजोर देखियो।
3: त्यही पनि 10 त
2: 10 टिक्यो,
3: जाँदैन, त्यति
2: जाँदैन। के कारणले त्यसो भन्नुभएको?
3: किन पार्टी बनिसकेको छैन
2: हो?
3: हजुर,
2: पार्टी हुनका लागि चाहिँ तपाईँको नजरमा के, जनता यत्रा मतदाता छन् अनि यसको 77 जिल्लामा उनीहरू भन्छन् जिल्लाको कमिटीहरू छ, हामी मानिसलाई कार्यकर्ता बनाउँदैनौँ अर्थात् दास बनाउँदैनौँ, उनीहरूबाट मत लिन्छौँ अनि जनता र राष्ट्रको हितमा काम गर्छौँ भन्छ।
3: त्यो त मैले लेखेको हो, त्यो चाहिँ मैले लेखेको कुराहरूलाई उहाँले वाचन गर्नुहुन्छ, तर त्यसपछिका कुराहरू त कुनै पनि कुराहरू विकास भएको तपाईँले देख्नुहुन्न। बालेन शाहसँग मिलेर अगाडि बढ्नुपर्छ सम्म त मैले मेरो प्रतिवेदन भने हो नि त, त्यसपछि
2: बालेन शाहमा चाहिँ के देख्नुभयो र त्यो उनीसँग मिलेर जानुपर्छ भन्ने तपाईँले धारणा?
3: अनि त्यति बेला उहाँ मेयरको रूपमा अगाडि बढ्दै गर्दाखेरि एउटा एन्टी इस्टाब्लिसमेन्ट फोर्सको रूपमा उहाँ एउटा व्यक्तिभन्दा पनि एउटा शक्तिको रूपमा देखा परिसकेको कारणले गर्दाखेरि नयाँ शक्तिहरू एक ठाउँमा आउँदाखेरि पुरानोलाई चाहिँ ढाल्न सकिन्छ भन्ने आधारमा भनेको।
2: त्यो के बालेन्द्र त्यहाँ प्लस हुँदा पनि भविष्य तपाईँ देखिरहनु भएको छैन?
3: छैन, किनभने जुन तरिकाले यो अगाडि बढ्यो यसले चाहिँ घुलन भएन, यो तेल र पानी जस्तो मात्रै त्यहाँनिरबाट मिल्यो
2: भनेको बालेन्द्र र रवि बीच त्यो स्थिति छ,
3: त्यो मिलन भएन, त्यहाँ
2: हो
3: मिलन भएन, यो एकदमै आवश्यकताको सिद्धान्तको आधारमा मात्रै मिलन देखियो र त्यो आवश्यकताको सिद्धान्त भनेको व्यक्तिगत आवश्यकताहरू देखियो, रवि लामिछानेलाई जेलबाट बाहिर निस्किने आवश्यकता देखियो, बालेन्सेलाई प्रधानमन्त्री बन्ने आवश्यकता देखियो, तर देश बनाउने भन्ने नेपाली जनता भन्ने कुरा त्यो आवश्यकता बिचमा परेन।
2: यो आउने समयमा स्थानीय तहको चुनाव पनि हुन्छ, प्रदेशको पनि हुन्छ र यसको 5 मतलब जनअनुमोदन चाहिँ 5 लागि म्यान्डेट र त्यो देखिन्छ नि होइन?
3: अब चुनाव हुन्छ हुँदैन त्यो चाहिँ हामीले कुट्नुपर्छ।
2: किन त्यसो भन्नु?
3: होइन, अहिले जे जस्तो अवस्थामा छ, म तपाईँलाई यति मात्र भन्न सक्छु कि जेन्जी आन्दोलन भनेको आधा वृत्त हाफ सर्कल हो र हाफ सर्कल कोरिन बाँकी छ।
2: त्यो के हाफ सर्कल भने के? अलिक
3: भनेको अब सी मात्रै भयो, ओ बन्नुपर्नेछ, यो सी मात्रै लेखियो, ओ बन्नुपर्नेछ, आधा पुरा चक्र बाँकी छ यसको कोरिन, र यो आधा मात्रै भएको कारणले गर्दाखेरि आधा
2: कसले ब्रेक कसरी लाग्यो किनभने त्यो सर्कल त गर्छ नि, जसले जुन प्रयोजनका लागि जहाँ गन्तव्यमा पुग्नु पर्छ भन्ने ठानेको थियो त्यो त पुरा गर्नुपर्ने, कसले
3: त्यो कसले कुनै एउटा शक्ति के हो भन्दाखेरि चाहिँ आधासम्म सबै प्रकारका शक्तिहरू भनौँ न पुरानाको केही काङ्ग्रेस एमाले जो आफैमा एउटा शक्ति ती बाहेक एउटा जो एन्टी इस्टाब्लिसमेन्ट शक्ति थियो त्यो शक्ति आधा शक्ति चाहिँ के भयो भन्दाखेरि त्यहाँसम्म चाहिँ उनीहरू सहमत भएर त्यो बाटो बराबर भयो र त्यसपछि त्यो दो बाटो आयो, त्यो दो बाटोमा त्यसलाई त्यो सीलाई पुरा कसरी गर्ने भन्ने कुरामा त्यहाँनिर एउटा विवाद रहेछ। अहिले मैले राम्रोसँग विश्लेषण गर्दाखेरि त्यो विवाद भएको कारणले गर्दाखेरि जुन शक्तिले बालेन शाह र रवि लामिछानेलाई स्थापित गर्यो त्यो शक्ति नै विभाजित छ।
2: त्यो एन्टी इस्टाब्लिसमेन्ट भन्न साथ अलि हिडनमा जस्तो भयो के त्यो दर्शकले अलि बुझ्ने गरेर बताइदिनुहोस्
3: तपाईँलाई एउटा सिम्पल कुरा कस्तो हो भन्दाखेरि हालसालै सुनसरीमा जे घटना घट्यो र त्यसपछि कप्तानगञ्जमा जे घटना घट्यो र जसरी मधेस अशान्त भयो क्षणभरमै यो नियोजित थियो यसमा
2: आन्तरिकी बाह्य भने तपाईँले
3: जहिले पनि कुरो के हो भन्दाखेरि चाहिँ बाह्य शक्तिले आन्तरिक व्यक्तिहरू परिचालित गरेर खेल्ने हो र नेपालमा जस्तो सिंहदरबार कसले चलायो भन्दाखेरि त नेपालीले चलायो नि त
2: त्यो सम्बल त हिन्दू राष्ट्र भनिरहेछ
3: अनि म तपाईँलाई त्यसमा भन्छु कहिलेकाहीँ भनेको कुराहरू त्यही कुरा गराउनको लागि गरेको
2: अर्को
3: पनि हुनसक्छ त राजनीति भयो अहिले हामी त्यसको यो कतातिर अवतरण हुन्छ त्यतातिर भन्दा पनि अहिले म तपाईँलाई भन्न खोजेको कुरा चाहिँ के भन्दाखेरि चाहिँ त्यो शक्ति एउटा कुनै शक्ति त्यहाँ लागेको देखिन्छ त्यो शक्तिले त्यही घटना फागुन 21 भन्दा अगाडि यही घटना साधारण घटना घटाएको छ यही घटना यदि फागुन 21 भन्दा अगाडि हुन्थ्यो भने यो देशमा फागुन 21 को चुनाव हुँदैन थियो
2: हो
3: तर यो शक्तिले के चाह्यो भन्दाखेरि यो शक्तिले पनि बालेनलाई प्रधानमन्त्रीको सिटमा राखेर भिड्न चाह्यो
2: ए चुनाव गराउने बालेनसँग भिड्ने प्रयोजन त्यो प्रयत्न भइरहेछ
3: यो शक्तिले बालेन्सँग भिन्ने शक्ति गर्यो या बालेन्साकै शक्तिले यो कुरा गरायो कुनै अर्को भवितव्यमा लानको लागि गर्यो तर कुनै न कुनै तरिकाले यो शक्तिले नै चुनाव गरायो अर्को पनि शक्ति छ दुई तिनवटा शक्तिले चुनाव गरायो एउटा मात्रै शक्तिले नेपालमा खेल्न सक्दैन दुई तिनवटा शक्तिले जसले चाहिँ एन्टी स्टाइल चाहिँ नेपालमा नयाँ दिशातर्फ उन्मुख गराउनलाई
2: नयाँ दिशा भने त सकारात्मक हो नि त फेरि जुन ढङ्गले जुन काम गरिरहे त्यसले नेपाली जनको हित गरेन राष्ट्रिय हित भएन त्यसकारण अब अलि नयाँ कोर्समा जाउँ कोर्स करेक्सन गरौँ भन्ने त फेरि राम्रो धारणा
3: न्यु कोर्स हो कोर्स करेक्सन भन्ने कुराको आएको छैन न्यु कोर्सको कुरामा
2: न्यु कोर्स
3: हो तर कोर्स करेक्सन होइन न्यु कोर्स नयाँ कुरा चाहिँ झन् नराम्रो पनि हुन सक्ने अवस्था छ किनभने नेपालमा आज जे गतिविधि भइरहेको छ त्यो चिन विरोधी गतिविधि भइरहेको छ कि भारत विरोधी गतिविधि भइरहेको छ यो कुरा ठम्याउन सकिरहेको छैन आजको दिनसम्म यो कुरा बुझ्न अलिकति कठिन छ
2: तपाईँको विचारमा टिओबी को प्रदर्शन भयो होइन सक्रियता देखियो त्यो जुन जेनजेडको नाममा भएको विद्रोहको क्रममा चिनियाहरू सशङ्कित भए भनेर भनियो कतिपय सवालमा उनीहरू अलिक मुखरित भएर पनि आएको देखिया छ चिनियाहरू टिबेटको सवाल उप अथवा यो पश्चिमी शक्तिहरूले लगानी गरेको विषय यसरी उठान गरेका छन् दौदुप गरेको चिनिया कूटनीतिज्ञहरूको त्यो दृश्य पनि देख्न सकिन्छ अर्कोतर्फ भर्खरै कक्रोच जनता पार्टीले दिल्लीमा खास गरी नरेन्द्र मोदी जस्तो प्रभावशाली अन्तर्राष्ट्रिय छवि निर्माण गरेको त्यो शक्तिशाली प्रधानमन्त्रीलाई त्यो तहमा झन्डै घुँडा टेकाउने अवस्थामा प्रवेश गर्यो र उनी पहिलो पटक निउरी 11 वर्ष निरन्तर प्रधानमन्त्री भएको त्यत्रो शक्तिशाली बिजेपी जसको पछाडि आरएसएस छ अर्थात् राष्ट्रिय स्वयंसेवक संघ छ त्यस्तो प्रभावशाली व्यक्ति निउरिने स्थिति बन्यो यो सबै हेर्दाखेरि यो जो परिवर्तनको कुरा गरिन्छ भारत ए नेपालमा कुनै वितण्डा मचियो भने त्यसको अर्थ उत्तर प्रदेश बिहार पश्चिम बङ्गालमा मात्रै होइन दिल्लीमा पनि पर्दो रहेछ केन्द्रीय सरकारलाई पनि पर्दो रहेछ सायद उनीहरू त्यो धारणा बनाइरहेका होलान् चिनियाहरू जो नेपालमा लेफ्ट मुभमेन्टका लागि अर्थात् कम्युनिस्टहरूलाई एकीकृत गर्न जुन तहमा लगानी गरिरहेका थिए कम्युनिस्ट हौ भन्नेहरू भस्याक भुसुक भएको यो सबै दृश्य हेर्दाखेरि त नेपालको आन्तरिक राजनीति त छिमेकीहरू त त्यति ज्ञान राख्छन् भन्ने त देखिँदैन किनभने 12 बुँदे दिल्ली सम्झौता भएको छ चिनियाहरूले सबैभन्दा गणतन्त्र आउँदा सबभन्दा पहिले चिनिया राजदूतले ओदाको प्रमाणपत्र कोसँग बुझाए भन्दा गिरिजाप्रसाद कोइराला कथित राष्ट्रपति राष्ट्र प्रमुख जस्तो भूमिका निर्वाह गरेर उनीसँगै त्यो अर्थात् जुन ढङ्गले ओदाको प्रमाणपत्र राजदूतको रूपमा बुझाए यो सबै हेर्दाखेरि के त नेपालको आन्तरिक राजनीति आन्तरिक शक्तिले गरे भन्ने अर्थ लाग्दैन र
3: होइन चुनाव गराउन्जेलसम्म चुनावको दिनसम्म यी सबै प्रकारका बाह्य शक्ति पनि चुनाव गराउन चाहन्थे भने देखिन्छ
2: चाहन्थे
3: किनभने उनीहरूलाई लाग्यो कि केटाकेटी आइसकेपछि खेल्न सजिलो हुन्छ तर सबैले खेल्थे
2: मतलब केटाकेटी आएपछि खेल्न सजिलो
3: तर सबैले खेल्थे
2: मतलब छिमेकीलाई त्यस्तो लाग्यो
3: हो त्यसपछि त्यो भएको कारणले गर्दाखेरि यहाँ सबैले खेले यो चाहिँ फेरि कुनै सरकार परिपक्व देखिएको छैन केटाकेटी पारा नै देखिएको छ तर यो केटाकेटी पाराले फेरि के भन्दा तिनटै छिमेकीलाई बिचकायो
2: तिनवटा छिमेकी भने मित्र कि छिमेकी
3: तिनटै छिमेकी उत्तरको छिमेकी दक्षिणको छिमेकी र आकाशको छिमेकी
2: हो त्यही भएर छिमेकी नै भन्नुभयो
3: तिनटै छिमेकीलाई बिचकायो
2: के उनीहरू के उनीहरूको शक्तिशाली
3: अहिले डाइरेक्ट पहिला के हुन्थ्यो भन्दाखेरि चाहिँ पहिला कम्तीमा नेपालको प्रधानमन्त्रीले नेपालको पार्टीहरूले त्यो फोर्स यहाँ आएर कुरा गर्ने र त्यो खेल चाहिँ के थियो भन्दा एक प्रकारले रेजिस्ट गर्ने एक प्रकारले त्यसलाई चाहिँ काहीँ न काहीँ त्यो नेपालमा आएर खेल्थ्यो भने अहिले चाहिँ तिनटै छिमेकीहरू एकअर्कासँग जुधिरहेछन् किनभने यो केटाकेटी पाराले यसरी चाहिँ चल्दैन यसरी देश जल्छ मात्र देश चल्दैन
2: यसरी देश चल्दैन जल्छ मात्रै हो नयाँ पुस्ताको कुरा गर्छ नि त मानिसले यत्रो आशा गरेका छ यसले झन् सक्दैन भन्ने सन्देश प्रवाह गर्नु यसको अर्थ के त काङ्ग्रेस कम्युनिस्ट नै ठिक भन्ने अर्थ लाग्छ
3: कहिले त्यो मैले भनेको होइन तर परिपक्वता ढङ्गले जुन लानु पर्थ्यो तिन महिना चार महिनाको बिचमा जुन कुराहरू भयो त्यो कुराहरूको आधारमा परिपक्वता नदेखिएको कारणले गर्दाखेरि आफूमा मात्रै सीमित गर्ने प्रयास गर्दाखेरि मलाई नै हामी बनाइयो हामीमा म खोज्ने प्रयास गरिएन
2: नियत खराब कि अयोग्यता हो अक्षमता हो
3: अक्षमता
2: हो के गर्न खोज्यो
3: यो तपाईँलाई यस्तो हो तपाईँलाई म दुईवटा कुरा तिनवटा अप्सन दिन्छु एउटा भनेको यो देशलाई वास्तविक रूपमा चाहिने भनेको इमान्दार र जान्ने राष्ट्रियता भएको व्यक्ति चाहिने तर अब यो अप्सन तपाईँसँग छैन भने तपाईँसँग दुईवटा अप्सन मध्येमा के छान्ने इमान्दार र भ्रष्ट सरी जान्ने र भ्रष्ट वा चाहिँ नजान्ने तर इमान्दार कुन छान्ने भन्ने अप्सन हो अप्सन चाहिँ के हो भन्दाखेरि चाहिँ खासमा भने हामीलाई चाहिएको चाहिँ इमान्दार पनि जान्ने मान्छे पनि जान्ने र इमान्दार चाहिएको
2: नेपालले कसलाई छनौट गरे
3: नेपालले चाहिँ अहिले अब इमानको सवालमा त्यहाँ आधाउधि भनौँ इमानको सवालमा अहिले प्रधानमन्त्रीको जे छ त्यसमा शङ्का गर्नुपर्ने अहिलेसम्म कुनै पनि आधार भेटेको छैन
2: तुलनात्मक इमान्दार
3: हुनुहुन्छ त्यसमा छैन तर जान्नेको सवालमा त्यो देखिएन
2: मतलब अनुभव भएन
3: भएन त्यही भएर खासमा तपाईँलाई
2: कुनै अरू पक्षको त मैले कुरा
3: गर्नु
2: अनि
3: उहाँकोमा फेरि इमान्दारी त छैन अलिक जान्ने हुन्छ
2: ए इमान्दारी त रविमा इमान्दारी त छैन जान्ने सवालमा
3: अहिलेको सरकारभन्दा केही जान्ने हुनुहुन्छ
2: हो त्यो अनुभवले उनलाई खारेको छ
3: अनुभवलाई हटाउँदाखेरि पनि जान्ने हुनुहुन्छ
2: ए तुलनात्मक यो यसो क्याबिनेट हेर्नुहोस् त जुन ढङ्गले बालेन्द्र शाह सञ्चालन गरिरहेछन् र जे जस्ता घटनाक्रमहरू घटिरहेछन् मतलब मन्त्रीहरूका तर्फबाट प्रधानमन्त्रीका तर्फबाट यो सबै हेर्दा चाहिँ कस्तो पाउनुभयो त भने
3: अहिले शक्तिलाई एकदमै केन्द्रीकृत गर्ने प्रयास गरियो तपाईँलाई म मन्त्रीहरूको नाम चाहिँ म लिन्न तर कुनै पनि मन्त्री त्यहीँबाट एक्सवाइजेड मन्त्री त्यहाँ हुनको लागि ऊ कि त विज्ञ हुनु पर्थ्यो जान्ने हुनु पर्थ्यो परिचित हुनु पर्थ्यो त्यो छैन कि चाहिँ उसँग पाँचजना सांसद उसँग हुनु पर्थ्यो कम्तीमा पाँचजना सांसदले लिडर मानेको हुनुपर्छ
2: मतलब मन्त्री हुनलाई
3: मन्त्री त लिडरहरूको पनि लिडर हो नि त मन्त्री इज नट जस्ट लिडर उहाँ नेता मात्र होइन नेताहरूको नेता पनि नेता हो त्यस कारणले एउटा मन्त्रीसँग पाँचजना सांसद कम्तीमा हुनु पर्थ्यो यी मन्त्रीहरूसँग पाँचजना सांसद पनि छैन
2: हो
3: छैन
2: अनि त्यो सोनी मुवाइले के हो त ऊ हार्वर्डमा पढ्या भन्छन् सबैले एकदम हसुई हो राम्रो ज्ञान राख्ने मान्छे भन्छन्
3: त्यो त भन्थे भन्नेतिर जानु पर्यो
2: हो भन्थे
3: भन्थे अनि उहाँ त पढेको हो तर के हो भन्दाखेरि चाहिँ अब किताबको माछा र समुद्रको माछामा खुलाको माछामा फरक हुन्छ
2: यो चाहिँ किताबको माछा पऱ्यो हो
3: उहाँले त पढेको के भने अमेरिकालाई धनी कसरी बनाउने त्यो पढ्यो हो नि त नेपाललाई धनी बनाउने तरिका पढ्नु भएको छैन उहाँले यो लगभग मैले पार्टीसँग आइसकेपछि सङ्गत गरिसकेपछि मैले बुझिसकेको थिएँ धेरै सङ्गत गरेपछि उहाँले पढेको किनभने यो पनि मैले ल्याएको म त्यसको पनि लिन्छु, मलाई पनि लागेको पढे लिएको ल्याउँदाखेरि हुन्छ भनेर, तर के रहेछ भने उहाँले पढेको अमेरिका विकास कसरी गर्ने भनेर पढेको हो, उहाँले नेपाल कसरी विकास गर्ने भन्ने कुरा उहाँले पढेको छैन।
2: तपाईँ आफै त्यो संस्थापक महामन्त्री यो राष्ट्रिय स्वतन्त्र पार्टीको, तपाईँ शिक्षाको हिसाबले तपाईँ चिकित्सक, एउटा चिकित्सक अथवा डाक्टर उपचार गर्ने व्यक्ति यो राजनीतिमा कसरी होमिनुभयो र के सोचेर तपाईँले राष्ट्रिय स्वतन्त्र पार्टी यो देशका लागि आवश्यक छ भनेर रवि लामी छानेलाई नै नेतृत्वमा चयन गरेर तपाईँ ब्याक साइडमा बसेर अर्को शक्तिशाली नायकको रूपमा देखेर अघि बढ्नुभयो बताउनु त?
3: अघि नै भनिसकेको, जुन पुरानो तरिकाले चलिरहेको छ त्यसरी चल्दैन, नयाँ राम्रो तरिका ल्याउनुपर्छ भन्ने सोचले यो गरेको र यसमा चाहिँ हामीले त्यति बेला भनेको मिडल राइट पार्टी, सेन्टर टु राइट पार्टी नै ल्याउनुपर्छ भनेर उहाँले दिएको त्यो निर्वाचन आयोगमा दिएको स्टेटमेन्ट पनि छ,
2: सेन्टर टु राइट
3: उहाँले पटक पटक बोलेको स्टेटमेन्ट पनि छ। तर त्यो सेन्टर टु राइट स्टेटमेन्ट ल्याइसकेपछि त्यसपछि त्यहीँबाट त्यही अवधारणा अन्तर्गत होइन, किनभने जान्नेलाई छान्ने हेर्नुभयो भने त एरिस्टोक्रेसी हो नि त, त्यो एरिस्टोक्रेसी अन्तर्गत गइसकेपछि चाहिँ जान्नेलाई छान्ने अन्तर्गत त्यसरी ल्याइसकेपछि त्यस्ता मान्छेहरू र नेसनलिजमलाई राष्ट्रवादलाई केन्द्रबिन्दुमा राखेपछि चाहिँ राम्रो गर्न सकिन्छ र यो सम्भव हुन्छ। रवि लामी छानेको नाम पनि छ, सबै कुरा हुँदाखेरि उहाँ एउटा राम्रो वक्ता पनि हो, उहाँको भाषण कला पनि राम्रो छ, त्यस कारणले गर्दाखेरि चाहिँ सम्भव हुन्छ र सफल भइन्छ भन्ने अवधारणा थियो। तर यो देशमा चाहिँ एकदमै तीव्र जुन आन्तरिक र बाह्य राजनीतिक प्रभाव हुन्छ त्यसले चाहिँ नेपाली माटोको पार्टी बन्न नदिने रहेछ, नेपालीत्वको पार्टी बन्न नदिने रहेछ। र त्यो हुने बित्तिकै त्यसपछि त्यहाँ के भयो भन्दाखेरि चाहिँ इतरतिर पार्टी जान थाल्यो, त्यसलाई मैले राइटतिर तान्न खोजेँ र राइटतिर तान्न खोज्दाखेरि के भयो भन्दाखेरि त्यसपछि म त्यसको सबैभन्दा ठुलो तगारो भएको कारणले गर्दाखेरि मलाई त्यहाँबाट निष्कासित गरियो भनौँ। किनभने तपाईँले एमाले पनि अन्तिममा जे लेखे पनि उसको व्यवहारिक तत्त्व, किनभने त्यसको पनि सिद्धान्त त अल्टिममा त व्यवहारलाई पनि सिद्धान्तमा कोर्नु भयो भने जे जस्तो सिद्धान्त निस्किन्छ त्यो त्यसमा र काङ्ग्रेसको जे छ सिद्धान्त त्यसमा र अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्तमा अब केही पनि फरक भेटिँदैन।
2: तपाईँ अलि भित्रबाट नजिकैबाट बुझ्नुहुन्छ भन्ने म ठान्दछु, समानुपातिक र प्रत्यक्ष गरी जो 182 सांसदहरूको उपस्थिति छ राष्ट्रिय स्वतन्त्र पार्टीको, त्यो यसो हेर्दाखेरि वास्तवमा जिनियस अर्थात् राष्ट्रिय स्वतन्त्र पार्टीको मर्म बुझेका मानिस चाहिँ कति होला?
3: 1-2% कहिले काहीँ भेटियो भने आकल झुकल भेटिँदैन
2: हो के यो भन्नु तपाईँको विचारमा यो सबै डाङडुङ
3: हुन्छ? पार्टी नै होइन, यो एउटा बाढीले ल्याएको कुरा हो होइन, यो बाढीमा अन्तिममा जो त्यहाँबाट चढ्यो त्यसमा भयो, यो विमको आधारमा हो। त्यही भएको कारणले स्थानीय निकायको चुनावमा गर्दैले गर्नुपर्छ, स्थानीय निकायको चुनाव त यो देशै समाजको लेभलमा गएर खण्डीकृत हुँदैछ। हेर्नुहोस्, स्थानीय निकायको चुनावमा पनि यही आयो भने 25 ठिटो बन्छ वडाध्यक्ष, चलाउने त हो वडाध्यक्ष चाहियो भन्छन्, जबकि उनीहरूलाई मन्त्रीको फरक, सचिवको फरक, आयुक्तको फरक के हो थाहा छैन। जान्ने मान्छे जो काम गर्ने टेक्नोक्रेट भनेको हामीलाई सचिवमा चाहिएको, मन्त्रीमा होइन, मन्त्रीमा हामीलाई नीतिगत रूपमा चाहिएको। अब त्यहाँ वडाध्यक्ष को बन्छ, एउटा 25-26-30 ठिटो बन्छ, त्यसपछि त्यसले गर्लफ्रेन्डसँगको ब्रेकअप मिलाउँछ कि घर झगडा मिलाउँछ, घर झगडा मिलाउने हो भन्न थाल्छन् त्यसपछि। यहाँ अब यहाँ सिकाएर यहाँ काम छ, वडाध्यक्षको भूमिका के हो, समाज के हो, समाजलाई मिलाउने के हो भन्नतिर लाग्यो भने बढी ठुलो कुरा गरेको, आफू भइनस् अनि कुरा गरिस् भन्न थाल्छन्। अब त्यता कुरा गर्दा हुँदैन, समाज खण्डीकृत हुँदैछ वडा तहमा। यदि कुनै शक्तिले यिनीहरूले चुनाव पनि अघि मैले भने चुनाव हुन्छ हुँदैन भनेर, यदि चुनाव पनि यो पनि चुनाव गराइदिउँ भन्ने तहमा गयो भने यो समाज खण्डीकृत हुँदैछ वडा तहमा गएर।
2: यसको अर्थ तपाईँको विचारमा स्थानीय तहको चुनाव हुँदैन, प्रदेशको पनि हुँदैन अहिले तत्काल तोकिएको समयमा, अर्थात् जुन समयमा गरिनुपर्छ त्यो समयमा हुँदैन
3: भने अहिले अहिले अहिले नि त्यो भन्न सक्ने अवस्था छैन, किनभने
2: के सरकारै उथलपुथल हुन्छ त्यही बिचमै।
3: अहिले पहिलो कुरा त म तपाईँलाई भन्छु, यो सरकारलाई पनि चुनाव हुन्छ भनेर लागेको छैन, किनभने बजेटमा चुनाव गराउनु लागि बजेट छुट्याएको छैन, भइपरिबाट खर्च गर्ने रे। अब भइपरि यदि चुनाव हुन्थ्यो भने त चुनावको शीर्षकमा बजेट छुट्याउनु पर्थ्यो, भइपरि भनेको त अस्ति जुन फागुन 21 चुनाव भयो त्यो पो भइपरिबाट गर्ने हो त, त्यही भएर यो सरकारलाई नै लागेको छैन हेर्नुहोस् यसले, किनभने बजेटमा नीति कार्यक्रममा कहीँ आएन चुनाव गराउँछौँ भनेर, प्रदेशको स्थानीय निकायको कुन कुन चुनाव गराउने त्यो त भन्नु पर्थ्यो, त्यो भनेन। र अर्को बिचको अवधिमा केही घटनाहरू घट्न सक्ने अवस्था छ,
2: त्यो भने कस्तो
3: घट्न सक्ने, जनताले नै केही घटना घटाउन सक्छ,
2: मतलब विद्रोह फेरि
3: जनता तहबाट नै,
2: जनता तहबाट त्यसले गर्दा लिने कोर्स के त, नेपालका त जतिवटा विद्रोह वा परिवर्तनको कुराहरू आउँछन् त्यसले झन्झन झन्झन झन्झन अर्को कोर्समा लगेको देखिन्छ।
3: हो अब यो कोर्सले नै, किनभने जुन प्रायोजनको लागि चाहिँ केटाकेटीलाई स्थापित गरियो त्यो प्रायोजनको लागि चाहिँ अझै केही घटना घट्यो भने, अझै केही घटना घटिसकेपछि त्यसपछि नेपाली सेनाको हातमा यो देश जान्छ, नेपाली सेनाको हातमा यो देश गएर जनताले चाहिँ स्वीकार गरे भने देश जोगियो, त्यहाँ पनि स्वीकार गरेन भने देश जोगिएन, तर सेनासम्म यो देश जान्छ,
2: सेनाको हातमा जान्छ।
3: हो यो तपाईँलाई कस्तो भन्दाखेरि चाहिँ घर झगडा भयो श्रीमान श्रीमती बिच, अब कहिलेकाहीँ डिभोर्सहरू रोकिन्छ बच्चाको अनुहार हेरेर, बच्चाको लागि डिभोर्स गर्दिनँ भनेर फेरि आमा बाउ मिल्छन्, पछि फेरि त्यो सुख शान्ति परिवार बन्छ। त्यस्तै अब नेपाली नेपाली बिच झगडा हामीले सुरु गरिसक्यौँ, हामी झगडामा उत्रिसक्यौँ, र अब हामी नेपाल आमालाई हेरेर, यहाँ चाहिँ आमालाई हेर्नु पऱ्यो, नेपाल आमालाई हेरेर हामी मिल्यौँ भने हाम्रो देश रह्यो, अन्यथा अब हामी पृथ्वीनारायण शाहभन्दा अगाडिको समाज जित्यो त्यतातिर लम्कियो।
2: त्यो तपाईँ यसो तपाईँले मैले विगत फेरि सम्झाउन खोजेँ, जस्तै राष्ट्रिय स्वतन्त्र पार्टी जुन तहमा तपाईँले स्थापित गर्नुभयो त्यस बेला सायद तपाईँले नै होला त्यो नेपाली काङ्ग्रेसका केही मानिसहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गराउनु, त्यसमध्येमा सायद स्वर्णिम वागले पनि थियो, त्यो तपाईँ के चिजले कन्भिन्स हुनुभएको थियो र उनीहरूलाई पनि आउनुहोस् आउनुहोस् पार्टी भनेर के के हिसाबले प्रवेश गराउनु भएको?
3: होइन मैले पनि कुरो के भन्दाखेरि चाहिँ त्यति बेला मलाई पनि के भने जसरी अहिले जनतालाई लाग्यो पढे लेखेको मान्छे आइसकेपछि हुन्छ यो देश बन्छ राम्रो हुन्छ भन्ने मलाई पनि लागेको, अहिले जनतालाई जे फिलिङ्स छ त्यो फिलिङ्स मलाई पनि लागेको, त्यही भएर म अलिकति त्यसपछि एउटा सङ्गत पछि मैले थाहा पाएँ यो त त्रुटि छ यो त गलत रहेछ भनेर,
2: त्रुटि भनेको
3: यो यो यो त अमेरिका बनाउने कुरा पढाइ रहेछ त नेपाल बनाउनलाई पढेको होइन रहेछ, यो त मैले त्यसपछि आएर सङ्गत गरेपछि थाहा पाएँ। जनताको तहको अलिकति के हुन्छ जनताको तहको सुरुमा जस्तो सुरुमा मैले राष्ट्र स्वतन्त्र पार्टीबाट हुन्छ भन्ने परिकल्पना गर्दा जनताले त्यति बेला त्यो कुरा बुझेका थिएनन्, मैले बुझ्दाखेरि मैले बुझ्दै जान्छु जनताले पनि बिस्तारै बुझ्दै जाने रहेछ, नेता भनेको अलिकति अगाडि नै हुने रहेछ जनता अलिकति त्यसलाई पिछा गर्दै गर्दै नै आउने रहेछ, र यो मैले पनि म पनि नयाँ भएको कारणले भनौँ काहीँ न काहीँ एउटा त्रुटि भएको कारणले, त्यो
2: मतलब जनता चाहिँ एउटा दर्शक हुन् राजनीति गर्ने मानिस खेलाडी हुन्, गाली बजाउँछ वा गाली गर्छ, हार्यो भने गाली गर्छ जित्यो,
3: तर नेताकै बाटोमा जनता पनि अगाडि बढ्दै जान्छ त्यही बाटोको पछाडि आउने रहेछ, र मैले के हो भन्दाखेरि चाहिँ काहीँ त्रुटि हुनसक्छ मबाट म नयाँ भएको कारणले भन्ने कारणले गर्दाखेरि मैले मन्त्री र सांसदमा भइनँ, यो मजाले बुझेँ जति सबैलाई थाहा छ म नभएको हो भनेर, तर अरू अरू बने हेर्नुहोस् र रूपचन्द्र विष्टले
2: सोचेर तपाईँ मन्त्री र सांसद बन्न,
3: किनभने त्यो मन्त्री भन्ने पद सिक्नको लागि जाने पद होइन के, मन्त्री भनेको सिकिसकेपछि जाने पद हो,
2: अहिलेका कस्तो त अब त्यो त
3: अहिले तपाईँको यो सिक्ने पनि
2: भोट उडाइदिए कहाँबाट
3: सिक्ने, छोड्दिनुस् इन्टर्नसिप लेभलको पनि छैन, भोट उडाइसकेपछि त्यसको के छ, जम्मा जम्मी संविधानको एउटा धारा परिवर्तन गरिदिएको भए पहिलो बैठकबाट विज्ञहरू छैन नि यो देशमा नेपालको वास्तविक रूपमा जानेका त्यसबाट पनि चलाउन सकिन्थ्यो त, त्यो त आफै हुनुपर्छ
2: बिग्रेको त देखियो नि त, सुशीला कार्कीले पनि केही बिग्रेहरू नै राखेको थिइन् तर सुशीला कार्कीको हविगत पनि देखियो के भनेर प्रधानमन्त्री भइन् के काम गरिन् त बिग्रेको पनि त उही त
3: होइन होइन विज्ञ मात्रै मैले भनेको होइन जस्तो जानेलाई छान्ने क्याटेगोरी अन्तर्गत नै त्यही क्याटेगोरी त्यही गर्दाखेरि पनि मैले त अगाडि नै भनिसकेँ कि यो विज्ञले गर्ने रहेछ भन्ने सोचको आधारमा मैले उहाँहरूलाई ल्याएको हो, तर त्यो चाहिँ हुँदैन रहेछ त्यसरी भन्ने कुरा मैले बुझेँ, अब बिस्तारै जनताले पनि त्यो कुरा लगभग लगभग जनताले पनि अब अर्थमन्त्रीको पारा हेरेर बुझिसक्नु भएको छ, त्यो स्तरसम्म त बुझिसक्नु भयो। मैले त्यो अलिकति अगाडि बुझेँ भनेको म अगाडि जाँदै गएँ, जनता त्यसलाई पिछा गर्दै गर्दै जानुभयो। जनताले के गर्यो भने त मैले सुरुमा विज्ञले चल्छ भन्ने कुरा मेरो बुझाइ भयो, जनतालाई पनि केही समयपछि हो भन्ने लाग्यो अनि मलाई होइन भन्ने लाग्यो। त्यति बेलासम्म जनता त्यहीँ हुनुहुन्थ्यो, जनता त्यहीँ थिए, अनि अब अहिले आएर जनता पनि लगभग लगभग अहँ विज्ञले मात्रै हुँदैन रहेछ भन्ने कुरा भयो। तर मैले आफै चाहिँ के हो भन्दाखेरि चाहिँ नयाँ भएको कारणले मबाट त्रुटि हुनसक्छ भनेर म आफै सांसद र मन्त्री चाहिँ बन्न गइनँ त्यति बेला।
2: तर बालेन्द्र शाहको यसो कदम हेर्दा जस्तै साउन 10 गते मधेसमा खास गरी कप्तानगञ्जमा, कप्तानगञ्ज भनेको सुनसरी जिल्लामा जुन तहमा एउटा ठुलो दुर्घटना भयो र त्यसको असर डडेलो अरू क्षेत्रमा पनि लाग्यो, खास गरी मधेस प्रदेशमा र नेपालको पश्चिमतिर बाँकेसम्म पनि त्यसको वाचिटा पुग्यो। र अन्तत्वगत वा जो मधेस केन्द्रित भनिने दल र धार्मिक विभिन्न सङ्घ संस्थाहरू यी सबैलाई त बालेन्द्र शाहले ट्याकल त गरे नि त, यो हेर्दा त उनी दुई कदम अगाडि एक कदम पछाडि पनि हट्न सक्छन् र सबै तागतलाई मिलाउन सक्छन् भन्ने सन्देश गएन।
3: अहिले अहिले जे घटना घट्यो त्यसले बालेन्द्रले के गर्न सक्छन् भनेर हेरेको मात्रै हो,
2: ए परीक्षण हो
3: चेक। अब यसैले लगभग लगभग बालेन्द्रको कलर आइडेन्टिटी नोट भयो, कहिले पनि हिन्दू राष्ट्रको विरुद्धमा बोल पहिला बोलेको रेकर्ड छैन, हिन्दू राष्ट्रको
2: पक्षमा
3: भनेर त्यसरी जनतालाई झुकाइरहेको स्थितिमा यसले त सबै कुरा उहाँलाई त कलर एकैचोटि उहाँको कलर त आइडेन्टिफाई भयो,
2: खुल्यो
3: खुल्यो
2: मान्छेले के मान्छेले तपाईँको विचारमा
3: होइन उहाँले आफै बोल्नुभयो त म हिन्दू राष्ट्रको पक्षमा छैन, हिन्दू राष्ट्र ल्यायो भने राजा ल्याउँछ, राजा ल्यायो भने संहिता कमजोर हुन्छ
2: जनताले
3: रिजेक्ट गरिसकेका मधेसवादी दललाई भनौँ, उहाँ पुराना मधेसवादी दललाई मधेस उहाँहरूलाई भ्यालिडेट गर्ने काम गर्नुभयो,
2: मतलब अस्वीकृत शक्तिलाई वैधता दिने काम त्यसको प्रभाव केही देखियो त्यो मधेसी दल
3: अब देखिन्छ नि, अब हुलदुङ्गा गरेपछि भ्यालिडिटेसन हुने रहेछ भन्ने कुरा त बल्ल अब यो प्रमाणित भयो नि,
2: मतलब हुलदुङ्गालाई यो निरन्तर एउटा वैधता प्रदान गर्ने काम
3: प्रमोसन भयो,
2: ए प्रमोसन
3: किनभने उहाँहरूले आफ्नो आफ्नो कमजोरी उहाँहरूले नोटिस गर्नु भएको छैन, उहाँहरूले अहिले पनि जति पनि मान्छेहरूले त्यहीँनिरबाट काम गरे ती मान्छेहरूलाई उहाँहरूले धन्यवाद पनि दिनुभएको छैन पहिलो कुरा। दोस्रो कुरा, यो घटना घट्दै थियो भन्ने सुरक्षा प्रणालीभित्रका आन्तरिक सूचनालाई उहाँहरूले वास्ता गर्नु भएन,
2: मतलब के सूचना दिएको थियो यसको अर्थ सुरक्षा निकायलाई,
3: मतलब म तपाईँलाई यति भन्छु 2080 साल चैत महिनामा हरिनगरमा त्यही कप्तानगञ्जको नजिकैको ठाउँमा सुनसरी जिल्लाकै त्यति बेला घटना सेम यस्तै प्रकारको घटना घटेको थियो, रवि ल्याम्चेन गृहमन्त्री हुनुहुन्थ्यो र त्यति बेला मैले त्यस बेला सूचनालाई अलिकति नजिकबाट हेर्न पाएको थिएँ र त्यति बेला पनि सिडिओ साहबले विदा लिएर बस्नु भएको थियो, एसपी साहबले विदा लिएर बस्नु भएको थियो,
2: यसको अर्थ के जानकारी थियो त्यस बेला पनि यस्तै प्रकृतिको,
3: त्यति बेला म त्यो कुरामा म डाउटमा थिएँ। अहिले अहिले सिडिओ साहबले अहिले पनि विदा लिनु भएको, एसपीले अनि डिआइजीले विदा लिनु भएको छ, कसै सधैँ सधैँ यस्तो घटनाहरू
2: जस्तो थियो त्यस्तै प्रकृतिको अहिले पनि
3: यो कुरा त यो मैले यहाँ भनिदिएपछि कुरो त्यहाँ हुन्छ, मैले सम्बन्धितमा मेरा साथीहरू छन् त्यहाँ उनीहरूलाई मैले भनिदिएको छु भन्न त सांसदहरूलाई मन्त्रीहरूलाई मैले भनिदिएको छु रिपिटेसन भइरहेछ भनेर, तर उहाँहरूलाई आफै पत्ता लागेको कुरा होइन, जो गृहमन्त्री हुन्छ उहाँले पत्ता लगाउनु पर्ने,
2: मतलब सूचना छ त्यो तहको नलेज ज्ञान राख्छ,
3: त्यो पहिला आफू गृहमन्त्री भएको बेलामा पनि सेम घटना घटेको छ भनेपछि कसरी एक्ज्याक्टली सेम रेप्लिका घटना घटिरहेछ यो बुझ्नु पर्यो नि त।
2: तर विगतका गृहमन्त्री धेरै देखिए, यही सुदन गुरुङ हो, उनको पारिवारिक पृष्ठभूमि मलाई धेरै ज्ञान छैन किनभने राख्नु जरुरी पनि छैन, तर उनी मधेसमा गए त्यहीँका जनतासँग भिडे बसे खाए म यहीँ बस्छु तपाईँको कुरा सुन्छु र यो सुल्झाएर मात्रै म काठमाडौँ फर्किन्छु भनेर गरे, त्यो त एक हिसाबले धेरै मानिसले प्रशंसा गरे यसलाई,
3: उहाँलाई सरकारले एउटा प्रश्न गर्नु पर्यो, यो सरकारले यसलाई हिन्दू मुस्लिम दङ्गाको रूपमा चित्रित गर्यो, तर मैले कहीँ पनि हिन्दू र मुस्लिम भिडेको देखिनँ, हिन्दूवादी र प्रहरी भिडेको देखेको छु। तपाईँले देख्नुभयो?
2: अनि मुस्लिम चाहिँ के थियो त?
3: मुस्लिम कहाँ भिडे? यो समग्र घटनामा मुस्लिम दुईटा समुदायबीच झडप कहाँ भएको छ? कुन ठाउँमा घट्यो भयो? दुईटा समुदायबीच झडप भएको छैन।
2: यो हिन्दू मुस्लिम बिचको लडाइँ होइन, यो
3: भनियो
2: भन्न मात्रै खोजे
3: हो, तर कहाँ भयो? मलाई हिन्दू मुस्लिम बिच झडप कहाँ भयो? कप्तानगञ्जमा गोली चलेर एकजना मान्छे मरिसकेपछि त्यो व्यक्तिलाई हिन्दूवाद हिन्दू मर्यो भनियो र त्यसको आधारमा त्यहाँ दङ्गा फैलिएको छ र पुलिससँग झडपको क्रममा पुलिस पनि कता घाइते या कतै भित्र केही सहिद हुनुभयो होला, मलाई थाहा छैन, तर पुलिसहरूलाई पनि चोटपटक लागेको छ, घाइते भएका छन्, गम्भीर प्रकृतिका चोट लागेका छन् र त्यस क्रममा आम जनतालाई पनि चोटपटक लागेको छ र सिधै भदौ 23 र 24 घटनाहरू घट्नेछ र यसले म तपाईँलाई एउटा कुरा गर्छु, यो यो योचोटि गराइएन भन्ने कुरा म तपाईँलाई भन्छु। अहिलेको घटना
2: गराइएन भने के?
3: भदौ 16 घटना जुन घटेको थियो 2000 इराकको बेलाको,
2: 12 हत्या भएको
3: 2000
2: मारिएको, मलाई
3: मलाई जस साल मलाई याद आएन, त्यो घटना जस्तै काठमाडौँमा चिङ्गारी होइन इग्नाइट गर्नको लागि अहिलेको घटना काफी थियो, तर चिङ्गारी लगाइएन, लागेन,
2: मतलब कि अहिले समय छैन भन्ने ठानियो
3: त्यही हेरियो र यो चाहिँ स्वयं सरकारमै भएको या सरकारलाई ब्याकअप गरेको शक्तिले कि चाहिँ यो यो शक्ति सरकारको थाहा नपाइकन भनौँ या फागुन एक्काइसको चुनाव गराउनको लागि यो शक्ति पनि लागेको थियो, अहिले सरकारसँग सरकारको जानकारीमा या सरकारको जानकारी बिना त्यो मलाई थाहा छैन, तर भिडिरहेछ योजनाबद्ध तरिकाले सरकारकै योजनामा भिडिरहेछ या सरकारको योजना बेगर भिडिरहेछ त्यो मलाई थाहा छैन।
2: यसको अर्थ यो के दसैँ तिहार छठ पछि फेरि अर्को वितण्डा मचिन्छ, अर्को अर्को अवस्था सृजना हुन्छ?
3: समय म तोक्न सक्दिनँ, तर यो देशमा अब चाहिँ सामाजिक सद्भाव जबसम्म संविधानमा आवश्यक रूपमा संशोधन हुँदैन तबसम्म यो देशमा अब सामाजिक सद्भाव कायम हुँदैन।
2: के संशोधन भने के? जब प्रधानमन्त्रीले संघीयता गणतन्त्र धर्मनिरपेक्षतामा मेरो प्रतिबद्धता छ सँगै भने पनि उनले सार्वजनिक रूपमा त्यो भनिसके भनेपछि त्यो संविधान संशोधनको कुरा कहाँबाट आयो?
3: होइन यो कुरा अब कसरी जान्छ भन्दाखेरि चाहिँ यो यो मैले तपाईँलाई भने जबसम्म भनेपछि अनन्त कालसम्म पनि जान सक्छ यो यो जस्तो भोलिको दिनमा मानिलिउँ 20 वर्षपछि यो देशमा सनातनीहरू बहुसङ्ख्यकबाट अल्पसङ्ख्यक हुन्छ, धर्म परिवर्तनको आधारमा गाउँ गाउँमा जसरी धर्मान्तरण भइरहेछ त्यो तहमा र त्यसपछि त्यति बेला मैले 20 वर्षपछि कुनै हिन्दू बौद्ध किराँत धर्मभन्दा बाहेकको धर्मको व्यक्ति देशको राष्ट्रपति हुँदाखेरि त्यसपछि त्यो अल्पसङ्ख्यक तहमा लगभग 50% तहमा भनौँ बहुसङ्ख्यकको आसपास मात्रै, अहिले त लगभग 80% भइरहेको कुरालाई लगभग बहुसङ्ख्यकको आसपासमा मात्रै भइरहेको अवस्थामा त्यो जनसङ्ख्याले त्यसपछि पशुपति जाने को भन्ने कुरा आइसकेपछि त्यसपछिको अवस्था के हुन्छ त्यो बुझ्नु पऱ्यो र त्यति बेलाको पुस्ताले कम्तीमा मेरो पुस्ताले अलिअलि रामायण जानेको छ, अलिअलि महाभारत जानेको छ, अलिअलि भागवत गीता जानेको छ, त्यति बेलाको पुस्ताले यो कुरा जान्दैन, मोरालिटीहरू उनीहरूको कथाको नेपाल देशको मौलिक कथाको आधारमा होइन, उनीहरूको कथाको आधारमा जोन र के भन्ने ह्यारीको कथाको आधारमा, हरिकृष्ण र रामको आधारमा होइन, जोन र ह्यारीको कथाहरूको आधारमा यहाँ नैतिकताका पाठहरू बालबच्चालाई पढाइनेवाला छ, बिर्सिन्छन् रामायण, बिर्सिन्छन् महाभारत, को व्याद वेद व्यास सबै बिर्सिन्छ र त्यो बच्चाको त्यति बेला हुन्छ र केही मानिसहरूले त्यसलाई जोगाएर राखेका हुन्छन् र त्यति बेलाको अवस्थामा हुने भड्किने सामाजिक सद्भाव अबको 20-25-30 वर्षपछि त्यो परिकल्पना गर्नु भएको छ।
2: तर मान्छे त मान्छे हो नि, धर्म जेसुकै हो,
3: मान्छे त
2: मान्छे त मनुष्य
3: एक्ज्याक्टली मान्छे त मान्छे हो। त्यो मान्छेलाई हामी राम र सीताको कथा पढाउने पढाउने, त्यो मान्छेलाई हामी कृष्णको कथा पढाउने, त्यो मान्छेलाई हामी शिव र पार्वतीको कथा पढाउने हो। त्यो मान्छेलाई हामी मैले यहाँ कुनै धर्मलाई लाग्छ भनेर मैले बोलिरहेको छु, जुन र ह्यारीको कथा चाहिँ नपढाउने।
2: त्यो किन,
3: मान्छे त मान्छे हो नि त, नेपालमा नेपालीको कथा पढाउनु पर्यो नि त, हाम्रो पशुपतिको कथा पढाउनु पर्यो नि त, ऊ के फरक नै। त्यही त्यस कारणले गर्दाखेरि चाहिँ यहाँबाट कुनै अर्को अमुक देशमा भएका कथाहरू पढाउने होइन कि हाम्रो यहाँ पशुपतिमा त्यहीँबाट चाहिँ पार्वती आउने हरिण के अरे पार्वती आउने शिव हरिणबाट आएको यस्ता यस्ता कथाहरू पढाउने। मान्छे त मान्छे हो नि त,

0: को बारेमा चिन्ता गर्छ, ऊ के भन्छ भने मेरो मन त नेपाली हो, एक पटकको नेपाली सधैँका लागि नेपाली, म बस्छु अमेरिकामा, क्यानाडामा, अस्ट्रेलियामा, युरोपमा, बेलायतमा, जापानमा अथवा जहाँ बस्छु, चिन्ता मेरो नेपालप्रतिको हुन्छ, अर्थात् त्यो मेरो जन्मस्थल, मेरो बुवा आमा हजुरबा हजुरआमाको क्रीडा स्थल मलाई मोह लाग्छ, जाग्छ। र ऊ बारम्बार के भनिरहेछ भने भोट मैले दिन पाउनुपर्छ, मेरो भोटिङ राइट हुनुपर्छ, यी सब चिज भन्छ र नयाँ शक्ति, नयाँ अवस्था, नयाँको कुरा गरिरहेछ। त उसले चिन्ता प्रकट गर्छ,
1: राजनीतिक अधिकारको आधारमा हुँदैन, पहिलो कुरा राजनीतिक अधिकार उहाँहरूलाई हुँदैन, आर्थिक, सामाजिक, धार्मिक अधिकारहरू उहाँहरूलाई दिनुपर्छ। उहाँहरूले जुन चिन्ता प्रकट गर्नु भएको छ त्यो त्यसको लागि धन्यवाद होइन, उहाँहरूलाई स्वागत पनि छ, तर राजनीतिक अधिकार दिनुहुन्न, राजनीतिक अधिकार नदिनु। तपाईँ हुम्ला तपाईँलाई एउटा कुरा भन्छ सिम्पल, अहिले एब्सेन्टी भोटीको कुरा पनि आएछ, हुम्लाको जनताले अब हुम्लामा त्यहाँ एरियाबाट के छ कसो छ, हुम्लामा भोलि स्थानीय निकायको चुनाव हुन्छ, अब हुम्लामा नबस्ने काठमाडौँमा बस्ने, म तपाईँलाई यही कुरा तपाईँले उदाहरणलाई
0: पनि, मनाङको त निरन्तर त्यही भएछ, मनाङमा भोट पनि बाहिरबाट गएर हाल्छन्, जनप्रतिनिधि जान्छन्, जनप्रतिनिधि पनि चुनाव जित्छ, कहिले मनाङमा जाँदैन, जित्छ तपाईँ,
1: तर त्यही त्यही गएर हाल्नुहुन्छ त उहाँहरूले अहिलेसम्म। त्यो त्यसको तर के भन्दाखेरि चाहिँ त्यो मनाङको त 8,000 जनसङ्ख्यावाला कुरा भनेको फरक कुरा भयो, हुम्लाको जनताको कुरा के, जुन लाखौँ जनता त्यहाँ छन्, ती जनता यहाँ काठमाडौँ बसेर काठमाडौँमै हाल्न पाउनु पर्यो भन्ने कुरा कतिले गरिरहेको छन्, तर हुम्लामै बसिरहेको मान्छेलाई त अन्याय भयो नि त। आज यदि विदेशमा बसेको, म फेरि यो भनिरहेको छैन, कतार, दुबई, मलेसिया गएको मान्छेहरू, यो यो प्रवासी नेपाली र गैर आवासीय नेपाली छुट्याउनु पर्नेछ है, प्रवासी नेपालीको को सङ्ख्यालाई टेकेर प्रवासी नेपालीले पठाएको रेमिट्यान्स, गैर आवासीयले होइन, प्रवासी नेपालीले पठाएको रेमिट्यान्सको, प्रवासी नेपालीले गरेको कन्ट्रिब्युसनलाई टेकेर राजनीति गर्न पाइँदैन।
0: अर्थात् त्यो भोटिङ राइट्सको कुरा आइरहेछ नि अहिले, यो पछिल्लो समयमा राष्ट्रिय स्वतन्त्र पार्टीले पनि त्यसलाई भजाउने र लाभ लिने त कोसिस गर्यो,
1: फन्डिङ फन्डिङ हो, पैसो पैसोको कुरो, सिधा सिधै पैसा दिने, पैसाको गरिसकेपछि पैसाको आधारमा भन्ने कुरा भइरहेको हो, अरू कुरा केही छैन। र उनीहरूले प्रवासी नेपालीको आधारमा, प्रवासी नेपालीलाई टेकेर गरिरहेको एउटा फोहोरी राजनीति हो। उहाँलाई म तथापि भन्छु, आर्थिक अधिकार, सामाजिक अधिकार, धार्मिक अधिकार सबै हुनुपर्छ, राजनीतिक अधिकार कम्तीमा नेपाल बसेका नेपालीहरूलाई, जो म विदेश जान्न, म यो त्यही देश बस्छु, कम्तीमा आजको दिनसम्म एउटा एउटा पोइन्ट छ क्या, म नेपालै बसेर नेपाल बनाउँछु भन्ने नेपाली छन्, म नेपाल बस्न सकिनँ म गएँ भन्ने छन्, जस्तो सुकै बाध्यता, हामी जुन बाध्यताले यो देश बस्यौँ नि, त्यो बाध्यता सहन नसकेर गएको हो नि त, त्यो सहन नसकेर गएका मानिसहरूलाई कम्तीमा एउटा फरक त छुट्याइदिनु पऱ्यो, हामीले सहयोगको बाध्यताको आधारमा हामीलाई कम्तीमा के भने हामीलाई बनाउनु दिनु पर्यो देश,
0: त्यो राइट चाहिँ, त्यो अधिकार चाहिँ दिनु हुँदैन उनीहरूलाई, भनेको राजनीतिक अधिकार चाहिँ,
1: राजनीतिक अधिकार बाहेक अरू सबै अधिकार, उहाँहरूले भनेको सबै अधिकार, एकपटकको नेपालीलाई बारम्बार सधैँको नेपाली हुने अधिकार पनि भयो, तर गैर आवश्यक नेपाली नागरिकताको आधारमा हुन्छ, त्यो चाहिँ वंशजको नागरिकताको निरन्तरता हुँदैन।
0: कसरी रोक्न सकिन्छ त बताउनुहोस् त, भोटिङ राइट, भोट ठिक छ, उसले भोट हाल्न नपाउला रे, जो विदेशमा बस्छ, नेपाली नागरिकता परित्याग गरेको छ, उसको गुजारा हुन्छ, तर तपाईँ देशको शासन सञ्चालन गर्नुहुन्छ, नेपालीलाई जिउन नसक्ने अवस्था सिर्जना गर्नुहुन्छ, लुट्नुहुन्छ, मैले तपाईँलाई भनेको होइन कि, यहाँ जो शासकहरू छन् लुट्ने, आफू खाने, आम मानिसलाई दुःख दिने, गुजाराका लागि विदेशिन्छ, यहाँको आर्थिक अवस्था, जनका दाजुभाइ दिदीबहिनी बुवाआमाको अवस्था हेरेर तडपिन्छ, अनि त्यहाँबाट पैसा पनि पठाइदिन्छ, बुवाआमा पाल्छ अथवा अरू नातागोतालाई पनि केही न केही सहयोग गर्छ, र उसले भन्छ खबरदार यी फडाहरूलाई चाहिँ भोट नहाल है, फलाना फलाना
1: भोट नहाल भनेर पनि उहाँहरूले भनिराख्नु भएको, त्यो पनि ठिक छ, सुझाव पनि ठिक छ,
0: रोक्न त सकिएन नि त,
1: होइन हो, भोट नहाल त्यो सबै कुरा ठिक छ, त्यसमा नेपालप्रतिको चासो चिन्ता त्यसमा सबै कुरा ठिक छ, उहाँहरूलाई कहीँ कतै यहाँ नेपाल आउँदाखेरि पासपोर्ट र भिजा हालेर आउनुपर्ने बाध्यता जुन छ त्यो पनि हटाउनुपर्छ,
0: ए
1: त्यसमा पनि समस्या

0: आउने जाने त्यो
1: त्यसमा यी सबै कुरा. तर यो देशको प्रधानमन्त्री, मन्त्री, गाउँपालिकाको अध्यक्ष, नगरपालिकाको मेयर यति चाहिँ नेपालमै बसिरहेको या नेपालको नागरिकता भएको प्योर वंशजको नागरिकता भएका व्यक्तिहरूलाई छोडिदियो यति चाहिँ.
0: त्यो तपाईँ फन्डिङको कुरा गर्दै हुनुहुन्थ्यो, राष्ट्रिय स्वतन्त्र पार्टीको सवाल फन्डिङसँग सम्बन्धित छ भन्दै के भने
1: किनभने उहाँहरूले राजनीतिक अधिकार पाउनुपर्छ भनेर पार्टी विशेषलाई फन्डिङ गरेर त्यो फोहोरी राजनीति चाहिँ सुरु गर्नुभएको छ. त्यो भएन, त्यो हुम्लाको एउटा गरिब मान्छेलाई हामी जिताएर त्यहाँ गाउँपालिकाको अध्यक्ष
0: उनीहरूले लगानी गरेका छन् त्यो प्रयोजनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीलाई
1: हो. त्यस कारणले गर्दाखेरि हुम्लाको एउटा गरिब नेपालीलाई त्यहाँको गाउँपालिकाको अध्यक्ष बनाऊ, समस्या भएन होइन, त्यो कुरा गर्नु पर्यो नि त. अब तर हुम्लाको अमेरिका गएको नागरिकलाई के अरे नेपालीलाई जसले अमेरिकाको नागरिकता लिइसक्यो त्यसलाई ल्याएर हुम्लाको मेयर बनाउने कहीँ हुन्छ यस्तो कुरा?
0: तपाईँको विश्लेषणै सुन्न चाहेँ कि मैले. त्यो भनेको के भने यो मधेसमा जुन ढङ्गले डडेलो लाग्यो अथवा चर्क्यो, चार पाँचजनाको ज्यान गयो, 20-25 जना लगभग घाइते भयो भनेर भनिन्छ, धेरैवटा घर जले अनि कयौँ मलहरू पनि जले. त्यो के यो चाहिँ अहिले केही समयका लागि मात्रै सामसुम भएको, यो दिगो होइन, समाधान होइन,
1: यो त दिगो समाधान होइन, यो त तपाईँको यसरी जाने जान्छ कि भविष्यमा अहिले अब के भन्न सकिन्छ भन्दाखेरि चाहिँ 35 वर्षदेखि बिग्रिएको देश, 35 वर्षमा तैँले यो गरिस्, 35 वर्षमा यो गरिस् भनेर अहिलेको सरकार र सरकार समर्थक
0: मतलब रासोपावाला
1: त्यही भन्छ नि त सबैले, 35 वर्ष. अब एउटा प्रश्न गर्न सकिन्छ कि सकिँदैन, 35 वर्षमा नबिग्रिएको सामाजिक धार्मिक सद्भाव, 35 के भन्छ 3.5 महिनामा 4 महिना नबित्दै बिग्रियो, यसको दोष कसले लिने?
0: यसको अर्थ के, काङ्ग्रेस कम्युनिस्ट तिनै मधेसी दललाई फेरि नेपाली जनले सुम्पुवा गर्छन् राजपाट सबै त्यहाँ जान्छ?
1: होइन, उनीहरूको पनि के अरे जुन लिडरहरू छ उनीहरूलाई त्यहीँबाट काङ्ग्रेस एमाले उनीहरूलाई उहाँलाई शुद्धिकरण हुनुपर्छ, उहाँहरू त्यो मैले उहाँहरूमा जानुपर्छ भनेर भनेको होइन.
0: सम्भावना चाहिँ छ कि छैन विश्लेषण तपाईँको, यी असफल हुँदा ती फेरि स्थापित
1: फर्किँदैन काङ्ग्रेस र एमाले नै हुने हो नेपालमा दीर्घकालीन शक्ति, त्यसमा डाउट गर्नु पर्दैन, तर तत्काल चाहिँ फर्किँदैन. लगभग अब तपाईँको 87 सालसम्म या भनौँ त्योसम्म बिचमा हुँदाखेरि पनि उनीहरू 87 या भनौँ अझ 92 यदि गयो भने त्यति बेलासम्म फर्किँदैन.
0: कम्युनिस्ट हौ भन्नेहरू यस्तो खालको सिस्टममा सधैँ समाप्त भएको देखिन्छ, छिमेकी देश भारत अथवा अरू देशमै पनि जहाँ बहुदलीय व्यवस्था छ त्यहाँ कम्युनिस्टहरूको दिगो राजनीति नचलेको देखिन्छ. त्यसै गरी जो काङ्ग्रेस छ, काङ्ग्रेस टुक्रा टुक्रा छ, अहिले 4 समूहमा विभाजित भएको छ. दीर्घकालमा चाहिँ यी टिक्ने यी चाहिँ नटिक्ने के हुन्छ, के आधारमा?
1: होइन, उहाँहरूको के छ भन्दाखेरि चाहिँ काङ्ग्रेसको एमालेको त एउटा विचार, सङ्गठन सबै कुरा छ नि त, त्यो कुराबाट त विमुख भएको कारणले जनताले दण्डित गरे.
0: विचार त के सबै उही के नेपालमा कसको के विचार?
1: होइन, उहाँहरूको मूल रूपमा जुन कन्ट्रिब्युसन गर्नुभएको छ इतिहासमा, जुन उहाँहरूले योगदान गर्नुभएको छ त्यो पार्टीको हिसाबले आफ्नो जुन जरा छ त्यो जरामा उहाँहरू फर्किएर होइन, जस्तो जननेता मदन भण्डारीले निकालेको जनताको बहुदलीय जनवादको वास्तविक वर्मलाई समात्नुभयो, यतापट्टि बिपीको समाजवादलाई समात्नुभयो भने र त्यसरी चाहिँ अगाडि बढ्ने हो भने जुन रुट छ
0: होइन, यिनका बाद नै नक्कली देखियो नि त. इतिहासको योगदानको कुरा गर्दा त पृथ्वीनारायण शाहको योगदानले त थिएन, अब यिनका योगदानले थिइन्छ त.
1: मैले पनि त्यही भनेको, त्यस कारणले गर्दाखेरि चाहिँ तत्काल फर्किने सम्भावना छैन. शुद्धिकरण गर्नुभयो भने, शुद्धिकरण गर्नुभयो भने फर्किने सम्भावना रहन्छ, त्यो पनि तत्काल होइन, 10 वर्षपछि.
0: यो राष्ट्रिय स्वतन्त्र पार्टी चाहिँ के 5 वर्षको हकमा तपाईँको के बुझाइ?
1: 5 वर्ष जाँदैन, पाँच वर्ष त यो संसद पाँच वर्ष जान्छ भनेर सोच्नु त त्यो
0: संसद कि बालेन र शाह चाहिँ पाँच वर्ष जाँदैन
1: भने होइन बालेन रासोपा संसद केही पनि जाँदैन पाँच वर्ष
0: हो किन के त्यस्तो संकेत देख्नुभयो लगभग दुईटै बहुमत छ अपोजिसन कतै देखिँदैन
1: पहिलो कुरा त पार्टी
0: यति निरीह छ
1: पहिलो कुरा त पार्टी पार्टी होइन र यसलाई पार्टीलाई पार्टी बनाउनको लागि चाहिने ज्ञान सोच विचार त्यो छैन पोलिटिकल क्यारेक्टर छैन मैले सबैलाई भने हो त्यस कारणले गर्दाखेरि यो पार्टी पार्टीको रूपमा विकास हुँदैन यो राजनीतिक दलमा दर्ता मात्रै भएको र त्यसपछि तपाईँको के हो भन्दाखेरि चाहिँ बिचमा यही कारणले गर्दाखेरि नै जनताले चाहिँ मैले अहिले जे भनेको छु यो कुरा चाहिँ मैले यो इन्टरभ्यू गर्दै गर्दाखेरि कमेन्टमा मैले गाली खाउँला भड्काउँछस् उ गर्छस् भनेर म त चुपचापै मैले मसँग अहिले केही शक्ति छैन तर जनताले नै यो कुरा बुझ्छन् त यो बुझेको दिन यो देशमा ठुलो जनविद्रोह हुन्छ
0: मतलब विद्रोहले विस्थापित गर्ने कि रवि लामी छामेर बालेन्द्र शाहबीच तनाव उत्पन्न भएर
1: सबै कुरा
0: दुवै
1: सबै कुरा हुन्छ यो तपाईँले आँखामा एक्चुली देखेर इमेजिन गर्नुहोस् के कुरा हुनसक्छ यो देशमा ती सबै कुरा हुनेवाला छ
0: दुई वर्षभित्र त
1: दुई वर्ष तिन वर्ष
0: टाइम मैले पनि ल्याउन पाएँ
1: टाइम मैले त किन छेत्तर एकपल्ट संसद दलको नेता परिवर्तन गरिसकेपछि कुरो भइहाल्यो
0: रविले त्यो कोसिस पनि गर्छन्
1: विधानमा लेख्नुभयो उहाँले कोसिस गर्छु भनेर
0: मतलब शक्तिशाली देखिएर
1: उहाँले लेख्नुभयो किन लेख्नुभयो
0: विकल्प के छ त तपाईँ जुन कुरा भनिरहनु भएको छ काङ्ग्रेस कम्युनिस्टको तत्काल सम्भावना छैन मधेसी दल यसै ठेगान लागे हर्क साम्पाङ केही जातीय कुरा गरेर काहीँ न काहीँ एक ढङ्गले अलिक देखा परे उनी देखिए अनि पहिचानका कुरा गर्नेहरू उनीहरूको पनि कतै अस्तित्व देखिएन अब पुराना पार्टी अर्थात् काङ्ग्रेस कम्युनिस्ट जस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी उसले पनि धेरै ठुलो उपस्थिति दर्शाउन सकेन त यस्तो अवस्थामा नि राजाको कुरा गर्ने त्यहाँ ठेगान लागेको छ हिन्दू राष्ट्रको कुरा गर्ने त्यहाँ ठेगान लागेको छ संहिता गणतन्त्र धर्मनिरपेक्षता यो मेरो पुँजी हो भन्नेहरू झन् ठेगान लागेको
1: छ समाज खण्डीकृत छ वैचारिक हिसाबले समाज खण्डीकृत छ दुई तिहाई जनमत एउटा पार्टीले पाएको छ तथापि वैचारिक हिसाबले समाज खण्डीकृत छ यस विरुद्धवास छ र समाजको खण्डीकरण यदि चुनाव भयो भने वडा तहमा पुग्छ यो खण्डीकरण एकदमै
0: किनभने स्थानीय तहको चुनावको स्थानीय
1: यदि भइहाल्यो भने यदि भइहाल्यो भने यो त्यो झन् खण्डीकरण हुनेवाला छ किनभने अब 25-30 वर्षको केटोले वा गर्लफ्रेन्ड फकाएर बस्छ कि घर झगडा मिलाउँछ त जनताको होइन त्यो त सक्दै नसक्ने हुन्छ त्यो परिपक्वता उसमा पुग्दैन अनि वडा अध्यक्षको भूमिका नै थाहा छैन यहाँ त पद चाहिएर मात्रै पद लिने हुन् त्यसपछि त्यो खण्डीकरण झन्झनभन्दा बढी बढ्छ र मैले भनिरहेको के हो भन्दाखेरि चाहिँ जसरी चाहिँ श्रीमान श्रीमती कहिलेकाहीँ चाहिँ बच्चाको अनुहार हेरेर डिभोर्स गर्दैनन् र परिवार अन्तिममा जोगिन्छ त्यो र परिवार अन्तिममा फेरि खुसाल पनि भएर गएका थुप्रै उदाहरणहरू हामीले भेट्छौँ समाजमा होइन आफ्नो कहिलेकाहीँ नजिकका मान्छेहरू हेर्दाखेरि तर यही कुरा चाहिँ अब हामीले नेपाल आमालाई हेरेर खण्डीकृत भएको समाज फेरि नेपाल आमालाई हेरेर हामी चाहिँ होइन नेपाल चाहिँ जोगाउनुपर्छ नेपाल आमालाई हामीले यति चोट दिनुहुन्न भनेर हामीले मिल्यौँ भने यो कुरा मिल्छ
0: स्थानीय तहमा चाहिँ त्यो ठिटा ठिटीले 25 वर्षकोले जित्छ भन्ने तपाईँलाई किन पर्या
1: होइन सबै विवादित छन् सबै नै विवादित छन् तपाईँको काङ्ग्रेस तपाईँको टुक्रा टुक्रा हुन लागेको छ अब एमाले र माओवादी बिचको एकीकरणलाई रोक्ने प्रयास भइहाल्छ त्यहाँ अब उनीहरूको पनि एउटा शक्ति भएको छैन त्यो कम्युनिस्टको क्षयीकरण भएको छ त्यसपछि अब यतापट्टि राप्रपा पनि विभाजित भएको छ भनेपछि सबै अनि मधेसवादी दल पहिले अलिक अघि छन् भनेपछि यी सबै खण्डीकृत भएको छन् अनि यदि चुनाव भइहाल्यो भने त राष्ट्रपाकै नेतृत्वमा हुन सक्ने सम्भावना छ एकल नेतृत्वको सरकार रहिरहने सम्भावना छ अनि त्यहाँ उठ्ने भनेको त त्यही टिटाटिटी या चाहिँ अलिकति अपरिपक्व मान्छेहरू नै उठ्ने भयो अनि यिनीहरूले त त्यसपछि अब गर्लफ्रेन्डको झगडा मिलाउँछन् कि समाजको घर झगडा मिलाउँछन् घर झगडा के मतलब भनिदिन्छ त्यो वडा वडा अध्यक्षले भोलि त अब गई एक वर्षपछि वडा अध्यक्षमा घर झगडाको लाइन गयो भने तिम्रो झगडा रहेछ मलाई भन्ने भनिदिन्छ त्यसले के त्यही मतलब छैन संविधानमा कहाँ ल्याएछ घर झगडा मिलाउने भनिदिन्छ फेरि उसले
0: होइन
1: स्थानीय निकायको चुनाव है यो देश मजाक हुनेवाला छ हेर्नुहोस् मलाई अब माया लाग्छ मैले अब यो नहुनु पर्ने यो देशमा जे जे नहुनु पर्ने त्यति कुरा हुन्छ मजाक हुनेवाला छ
0: राजनीतिक शक्तिको चाहिँ उदय हुँदैन यो पनि असफल हुँदा
1: हुँदैन नि अहिले हजुरको चुनाव भयो भने त त्यहाँसम्म त असफल भएको मान्न मिलेन नि त निरन्तरता भयो नि त यदि असफल भइहाल्यो भने त ब्राङ ब्रुङ सबै झरेर असफल भइहाल्यो भने त अन्तरिम सरकार बन्छ चुनाव हुँदैन त्यति बेला त अब ब्राङ ब्रुङ भएन अलिकति त्यो टाइमसम्म कुर्नु पर्यो भने त चुनाव पनि भयो यो सरकार त सफल देखिन्छ भने मात्रै हो गफ दियो भन्ने जस्तो हुन्छ अनि झन् खण्डीकृत हुन्छ समाज बिजोग हुनेवाला छ
0: तपाईँले काहीँ पूर्वाग्रह राखेर यी शब्द भनिरहनु भएको त छैन दिग्भ्रमित गराउनु समाजलाई किनभने तपाईँले आफै स्थापित गरेको
1: यी
0: सब कारणले राष्ट्रिय स्वतन्त्र पार्टी मैले गरेँ यो गरेँ खाने बेलामा
1: तपाईँले अहिले अहिले भएको देवानगञ्जको घटनालाई मात्रै हेर्नुभयो भने त्यो किन यी सबै घटनाहरू चाहिँ भएन भन्दाखेरि चाहिँ किन सोचि किन लम्बियो या किन अलिकति भयानक रूप लिन खोज्यो भन्दाखेरि चाहिँ समाजका स्टेक होल्डरहरू हुन्छन् कुनै पनि समाजमा र त्यो समाजका स्टेक होल्डरहरूको फलानु मान्छे जान्ने बुझ्ने भन्ने आधारमा हुन्छ ती मान्छेहरूको प्रतिनिधि सांसद हुन्छ अहिले सबै भोट बालेन शाहको नाममा आएको र बालेन शाहको नाममा आउँदाखेरि ती सबै स्टेक होल्डरहरू के भए उनीहरूको अब त्यहाँ के भयो स्थान भएन त्यसपछि के भन्दाखेरि बालेन शाहको यहीँ एउटा यहाँ अब समाजमा घटना घट्यो यो घटना घटेको घटना मिलाइदिने व्यक्ति भएनन् होइन यो मिलाइदिने व्यक्ति नभएको कारणले गर्दाखेरि त्यसपछि त्यो भएको कारणले गर्दाखेरि के
0: सुदन गुरुङ त्यहाँ मधेसमा गएर सेटल गरे होइन त अब सबै विभिन्न धार्मिक जनप्रतिनिधि सिंहदरबारमा बोलाएको छ सब चिजमा सुल्झाउँदैछु भन्छ त्यो किन
1: अब यसरी यसलाई सुल्झेको मान्नुहुन्छ भने
0: दिगो होइन भन्न खोजे
1: दिगो होइन दिगो होइन त्यसरी हुँदा पनि हुँदैन र समाजका स्टेक होल्डरहरूलाई बाइपास गरेर समाज स्टेबल भन्दैन
0: नेपाली जनले चाहिँ बालेन्द्र शाहमा के देखेका थिए तपाईँले भन्नुभयो नि बालेन्द्र शाहलाई भोट हालेको के देखेका थिए के आश गरेका थिए र भोट हाले र अहिले के भयो
1: मसिहाको रूपमा देखेको र के भइरहेछ भन्दाखेरि चाहिँ जेएनजी र जेएनजीको आमाहरूले जेएनजी र जेएनजीको आमाहरूले बढी भोट हालेको छ त्यहाँ अहिलेको चुनावको तपाईँले राम्ररी विश्लेषण हेर्नुभयो गर्नुभयो भने जेएनजी र जेएनजीको आमाहरूले र विदेशमा बसेका नेपाली नागरिकहरू कोही फर्के या कोही जहाँ लाग तिनीहरूको फ्रस्ट्रेसनको भोट एउटा आएछ तर समाज चाहिँ को अहिले पनि किनभने समाज त पितृसत्तात्मक छ बाउहरू जुन छन् त्यो बाउहरूले चाहिँ यो समाजलाई चाहिँ बालेनलाई चाहिँ हिजो पनि भोट हालेको चाहिँ होइन र बाउहरूले समाजको घरको खर्च सबै बाउहरूले चलाइरहेछन् त्यो बाउहरूको के छ भन्दाखेरि चाहिँ बाउहरूलाई चाहिँ समाजमा चाहिँ अहिले अगाडि बढ्नको लागि चाहिँ गाह्रो भइदिएको छ त्यो के भइदियो भन्दाखेरि चाहिँ यहाँ बाउहरूले यहाँ जेएनजीको आफ्नो हातमा आइफोन स्यामसङको फोन उनीहरूको हातमा महँगा महँगा फोन जेएनजीको हातमा त्यो फोन कहाँबाट आयो भन्दा त्यो बाउले भ्रष्टाचार गरेर आयो त्यो बाउले भनेन फलानु नेताले भ्रष्टाचार गर्यो खतम छ यताउति भनेर बाउले अन्तिममा हो भनेर बाउले भने आमाले अन्तिममा त्यसपछि आमाले पनि अन्तिममा आमा आमा भने त आमा हो मैले त्यसमा थप गर्नु परेन आमा छोराले जे भने आमाले त्यो कुरा मान्छन् त्यस कारणले गर्दाखेरि के भयो भन्दाखेरि चाहिँ अब यो बाउ अगाडि बढिरहेछ तपाईँलाई के हो भन्दाखेरि चाहिँ त्यहाँ समाज कुरूप छ त्यो कुरूप समाजमा बाँच्नको लागि र आफ्नो त्यो जेएनजी छोरा र श्रीमतीलाई बचाउनको लागि उसले जे जे गर्नु पर्थ्यो त्यो कुरा उसले गरेछ र यसले आयो आइसकेपछि लेखनदास गर्न पाउँदिनस् भन्दैछ अर्को गर्दिन पाउँदिनस् भनिया छ सबैतिर जसरी जा
0: सबै मोर्चामा प्रहार गर्यो
1: सबै मोर्चामा त्यो जानेर गरेन त्यहाँ एउटा राज्य सञ्चालनमा चाहिने परिपक्वता देखिएन
0: मतलब के लोकप्रियताको त्यो डिग्री घट्दै गएको छ
1: अलिअलि अब घट्दैछ नि त अब त्यसपछि अब बुवाले अन्तिममा घरमा ल्याउने पैसा घटिरहेछ पैसा घटिसकेपछि पैसा छैन जागर तेरो बालेनलाई भन् भनेर बाउले पनि रिसाएर भनिदिनु थाले होइन अब त्यसपछि आमाहरूलाई पनि घरमा ग्यास पाइरहेको छैन ग्यास पाएन के हो भोट आफूले हालेको छ चुपचाप त्यसपछि आमाहरूलाई पनि अलिकति चिन्ता भयो, अब जिन्जी पनि यी जहाँ छन् भयङ्कर ठुलो परिवर्तन आइहाल्छ कि भन्ने कुराको त्यो परिवर्तनको आभास भएन। अनि यी सबै कारणले गर्दाखेरि के छ भन्दाखेरि चाहिँ त्यो आस अलिकति पुरा भएको छैन, अलिकति होइन त्यो पुरा हुन, त्यो पुरा भएन, त्यसले नकारात्मकतिर लिइरहेको छ। जस्तो तपाईँलाई म एउटा उदाहरण दिन्छु,
0: जस्तै
1: पान पसलको दाइ मेरो घर नजिकै, यो वास्तविक संवाद हो, पान पसलको दाइ, अब मधेसको मान्छे भएको कारणले पान कहिलेकाहीँ खान्छौँ, अनि पान पसलको दाइले अनि बालनले अलि अस्ति नै अहिले त त्यो पनि हान्न छोड्यो, अस्ति हानेर ठिक गरिरहेछ, हानेर एकैचोटि सबैतिर हान्नु, सबैतिर जसरी एकैतिर हानेको छ ठिक गरिरहेछ भन्ने कुरा। मैले के भने भन्दाखेरि यो देशको अनौपचारिक अर्थतन्त्र करिब करिब 50-60% यो देशमा भ्रष्ट छ। तपाईँकोमा पान कतिजना मान्छेलाई खान्छन्, 100 मान्छेलाई पान खान्छन् भने तपाईँकोमा कतिजना मान्छेले भ्रष्टचारीले पान खान्छ भन्दा, उसले म त इमान्दारीताले बेच्छु भन्यो, तर 100 60 भ्रष्टले पान खान्छन्, अब तपाईँको पान 40 मात्रै बिक्री हुन थाल्छ। मैले यो भनिरहेको छैन कि भ्रष्टाचार विरुद्धको लडाइँ रोक्नुपर्छ मैले भन्ने अर्थमा यसलाई नलगाइयोस्, मैले भनिरहेको कुरा मात्र के हो भन्दाखेरि चाहिँ स्टेप बाई स्टेप हुन्छ सबै कुरा, सुधारको सिँढी हुन्छ, एकैचोटि न्याकेर हुँदैन, यो बाउ पुस्ताले बुझ्छन् जसले गरिरहेछ, होइन
0: मतलब हतार भयो सब चिज, अप्रिय कदम जस्तो देखियो।
1: तपाईँ व्यापारीसँग बस्नुहुन्छ, सब कुरा गरिदिन्छु।

0: करप्ट भएर उसले कहिले काहीँ केही कुराहरू गरेको छ जस्तो म सरकारलाई धेरै जान्न यसमा कुरा सुदन गुरुङको प्रतिवेदनमा जुन उहाँको छानबिन प्रतिवेदन छ त्यसमा के लेखिएको छ अरे भन्नु पर्यो भन्दाखेरि चाहिँ सिस्टम नै दोषी भएको कारणले गर्दाखेरि सुदन गुरुङले ती कुराहरू गर्नुभयो त्यो कुरा भाष्य त्यो कुरा लेखिएको छ अरे
1: अन्त व्यवस्थामै समस्या छ
0: भनेर भनिया छ
1: प्रणालीमा
0: भनेर हो त्यो कुरा भनिया छ त्यहाँ सुदन गुरुङ फेयर त्यही सुदन गुरुङ जस्तो हाम्रा व्यापारी व्यवसायी उद्योगी आम जनता किन सुदन गुरुङले जस्तो चाहिँ सिस्टम नै करप्ट भएर उनीहरू दोषी नभएर सिस्टम दोषी हुने चाहिँ त्यहाँ चाहिँ किन लागु हुँदैन त्यो कुरा सरकारले यति कुरा बुझेन रवि लामिछानेको सवालमा लागु भएको कुरा अरूको सवालमा किन लागु हुँदैन
1: मतलब यो सहकारी लगायत यो सङ्गठित अपराध सबै कुरा उनलाई दिएको उन्मुक्तिको कुरा तपाईँ गर्नुहुन्छ
0: त्यही कुरा अब अरूमा किन लागु हुँदैन प्र्याक्टिकल वेमा जाने भन्ने कुरा हुँदाखेरि त
1: त्यो विद्रोहले झेन्जी जुन विद्रोह भयो नि 78 जनाको खरबौँको क्षति भयो त्यसले चाहिँ के चाहेको थियो जस्तो लाग्छ तपाईँलाई र के भयो
0: त्यसले खासमा पनि के हो भन्दाखेरि चाहिँ त्यहाँ पनि अब जो यसमा दुई तरिकाले हेर्नुपर्छ जुन तलबाट आन्दोलन गरे जो सहिद हुनुभयो उहाँहरूले हिजोका सहिदहरू जस्तै एउटा राम्रो नेपाल समृद्ध नेपाल सिस्टममा चलेको नेपाल बोल्न पाइने स्वतन्त्रता भएको अलिकति खुला कहिलेकाहीँ विभिन्न कुरामा जुन बन्देज लगाएको छ अलिकति मान्छे नेपालीहरू नेपालमै बसेर विदेशमा पनि व्यापार गर्ने गर्ने एउटा पङ्खा खोजिरहेका छन् त्यसमा लगाइरहेको बन्देजहरू ती कुराहरू हट्नुपर्छ भन्ने कुराहरू उहाँहरूको कुरा थियो तर बेसिकली त्यहाँ भएका पनि नेताहरू चाहिँ ती नेताहरू पनि के हो भन्दाखेरि चाहिँ अब यी पुरानोले धेरै खाए हाम्रो खाने पालो हामीलाई चाहियो भन्ने नि हो खाने पालो पुरानोले धेरै खायो अब मेरो पालो खाने भन्ने नि हो जो शहीदहरू भए जो वास्तविकता लागे घाइते भए उहाँहरूको चाहिँ मूल इच्छा भनेको मैले अघि भने जस्तो देशलाई सुधार गर्ने थियो तर त्यहाँ जो नेता हिजो पनि टपिएका थियो जसलाई केही पनि भएन र म चाहिँ बचेको भनेर लुकेर बसेर त बचेँ भनेर मरिसकेपछि त्यहाँ गएर चाहिँ ऊ मर्यो भनेर भने ती मान्छेहरू चाहिँ ती नेताहरू जो नेता बनेर निस्के तीहरू चाहिँ हिजो उनीहरूले खाए अब मेरो पालै हो भन्ने भएको छ
1: तपाईँ जसरी बोलिरहनु भएको छ नि सालाखाला बोल्नुहुन्न तर जो बोल्दा तपाईँ उचितो नै काटेर बोल्नुहुन्छ अब राष्ट्रिय स्वतन्त्र पार्टीमा जुन चरित्रका मानिसहरूको वर्चस्व पछिल्लो समय देखिएको छ कैयौँ धम्की आउँछ भन्छन् नेताजीहरू तर्साउने तँलाई यो गर्छु त्यो गर्छु भन्छन् भन्छन् सुनिन्छ जो आलोचना गर्छ राष्ट्रिय स्वतन्त्र पार्टीको तपाईँलाई धम्की आउँदैन रासोपाको नेताले अथवा उनको कार्यकर्ता जनले जो रासोपाका बारेमा आलोचना गर्छ त्यसलाई धम्की आउँछ यो गर्छु र त्यो गर्छु
0: म त यो सबैभन्दा सुरुमा आक्रमणमा पर्ने पहिलो मान्छे मै होइन पहिलो मान्छे मै होइन अब मलाई त्यहाँबाट लेख्दा गरे मैले लेख्न बोल्न छोडिनँ ती मान्छे थाकिसके
1: ए मुखले मात्रै भन्ने व्यवहारमा यिनको केही हो ती छैन
0: होइन व्यवहारमा पनि गर्न सक्लान् तर कुरो के हो भन्दाखेरि चाहिँ अब मलाई गरिसकेको छैनन् व्यवहारमा प्रयास कहिलेकाहीँ अरूहरूकोमा पनि गरेन म अलिकति ख्याल गरेर हिँड्छु त्यस कारणले गर्दाखेरि पनि उनीहरूले व्यवहारमा उत्रिन सकेनन्
1: डर चाहिँ लाग्दैन तपाईँलाई
0: राजनीति गरेको के को डर लाग्ने हामी आफ्नो बाहिरको व्यक्तिसँग डराउँछौँ आफ्नो शरीरभित्र आफैलाई लागेको क्यान्सरसँग डर होइन बाहिरको मान्छेसँग डराउँछु
1: तपाईँ त्यसको पनि एउटा
0: सफर म सर्भाइभर होइन म त्यही भएर आन्तरिक आफ्नोसँग गरिनँ यो बिचमा भगवान्ले एउटा यो डर भन्ने कुरा हटाइदिनको लागि यस्ता प्रकारका डर हटाइदिनु डर कहिले कहिले लाग्छ देशको अवस्थामा डर लाग्छ डरै नलाग्ने हुँदैन डर भएन डर नहुनु पनि नराम्रो तर यस्ता कुरासँग चाहिँ डर चाहिँ
1: घर परिवारको दबाब चाहिँ तपाईँलाई छैन
0: त्यही भएर
1: यो नगर यो अलिक सामान्य ढङ्गले चल भन्दै
0: यो यस्तो प्रकारको डर चाहिँ छैन भगवान्ले नै अब अलिकति विभिन्न घटनाहरू घटाउँदा अलिकति कोइला खानीमा पेल्दा अलिकति जे होस् त्यति बनाइदिएका छन् भगवान्ले
1: हस् धन्यवाद छ। आदरणीय दर्शकवृन्द, उहाँ हुनुहुन्थ्यो डाक्टर मुकुल ढकाल। उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक महामन्त्री, प्रवक्ता र राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक। सत्य सम्वाद कार्यक्रमबाट बिदा दिनुहोस्।

0: स्वदेश एफएम 93.2 मेगाहर्ज
1: नेपाली कला क्षेत्र बारे कुराकानी गर्न आज हामीसँग स्टुडियोमा हुनुहुन्छ वरिष्ठ कलाकार हरिहर शर्मा र तेस्रो इन्टरनेशनल नेपाली फिल्म अवार्ड इन्फाका आयोजक एवं इन्फा इभेन्ट्सका अध्यक्ष उमेश राज मोक्तान आउनुहोस् सुरु गरौँ जनता जान्न चाहन्छन् हरिहर शर्माजी उमेश राज मोक्तानजी यहाँहरू दुवैजनालाई जनता जान्न चाहन्छन् स्वागत गर्न चाहन्छु हरिहर शर्माजी चलचित्रमा कस्तो हुँदैछ अनुभव
2: राम्रो
1: राम्रो भइरहेछ पछिल्लो समय जुरी बनेर हिँड्नु भएको छ होइन
2: पछिल्लो समय होइन अलि अगाडिदेखि नै जुरी पटक पटक बनेको छु
1: अहिले चाहिँ इन्फा अवार्डमा आबद्ध हुनुहुन्छ इन्फा कस्तो खालको अवार्ड कार्यक्रम हो
2: इन्टरनेसनल नेपाली फिल्म अवार्ड जसको नाम चाहिँ यो कार्यक्रम अलिक प्रेस्टिजियस कार्यक्रम हो जस्तो चाहिँ मैले महसुस गरेको छु
1: आजको दिनमा तपाईँलाई नेपालमा मनपर्ने नेता चाहिँ को हो त
3: आजको दिनमा अहिले भन्नुभयो कि चाहिँ हो
1: समग्र अहिलेको समसामयिक
3: अब हेरौँ न अब बालेन शाहको हेरौँ कस्तो हुन्छ भर्खर त सुरुवात भएको हो पाँच वर्ष उहाँलाई जनआदेश दिएको छ पाँच वर्षमा उहाँले राम्रो काम गर्नुभयो भने त मान्नु पऱ्यो नि त राम्रो काम गरेर जान्छ देश र जनताको लागि राम्रो गर्छ भने त हामी मान्नै पर्छ अब मैले सरस्वती अहिलेसम्म यसो भन्नुपर्दा हो नि त अब त्यो त्यति लङ टर्म पनि भएन होला तर पहिला पहिलाको नेताहरू पनि सबै कहाँ खराब थियो र राम्रो पनि त छ नि होइन मनमोहन अधिकारी नाम लिनु पर्दाखेरि मनमोहन अधिकारीको नाम लिन चाहन्छु निष्कलङ्क निश्चल घुस पाइ नपरेको नाम पनि त्यसरी नमुछिएको र यसो
1: क्रान्तिकारी भन्नुभयो होइन
3: कहाँ क्रान्तिकारी भन्नुभयो
1: विगतमा विगतका दिनहरूमा
3: कता क्रान्तिकारी भन्नु र कहाँ ढुङ्गा माटो हानिएन
1: अहिले पनि माओवादी हुनुहुन्छ कि माओवादी छोड्नु भयो
3: माओवादीमा न म कहिले लागेको थिएँ न माओवादी पार्टीमा छु न माओवादी पार्टी नै छ अहिले
1: तपाईँलाई प्रचण्ड मनपर्ने नेता होइन
3: मन त मैले भने नि सबै नेताहरूको राम्रो नराम्रो सबै पाटाहरू छन् छ होला तर सरस्वती हेर्दा मैले अहिले भोलि नाम लिइहालेँ नि त होइन जस्तो अब बिपीकै कुरा आउँछ पढिन्छ उहाँको पढ्दा पनि त्यति खराब गरेको देखिँदैन देश जनताले राम्रै गरिदिन्छ र सर्वश्रेष्ठ नेता नै गरिन्छ सबैको त हरेक 100% राम्रो त हुन्न नि त सरस्वती मनपर्ने भन्नुपर्दा कुराहरू जस्तो मलाई माधव नेपाल मनपर्छ होइन त अब भन्यो भने फेरि मलाई मनपर्यो त्यसलाई त्यसो भन्दा पनि समग्रमा हेर्दाखेरि इन जेनरल चाहिँ को मनपर्छ मनमोहन अधिकारीको पालामा राम्रो भयो वृद्ध विद्यालय त झन् आकाश मिलेर मदन भण्डारी मनमोहन अधिकारी मदन भण्डारीजीको त अब जननेताको त देख्न पाइयो त्यतातिर नजाउँ
1: नतातिर
3: जाउँ
1: बालेन्द्र शाह रवि लामिछाने सोदन गुरुङ डक्टर सोनी मागले लगायतका नेताहरू हुनुहुन्छ राम्रोसँग हाँकिरहनु भएको छ उहाँहरूले
2: अहिलेसम्म त के बिग्रिएको छ राम्रै गर्नु भएको छ बिगारेको त त्यति देखिँदैन
1: परिवर्तनलाई तपाईँ पनि सहज हिसाबले स्वीकार्नुहुन्छ
2: स्वीकार्नु पर्छ के स्वीकार्न सक्नुपर्छ कमी कमजोरीहरू हुँदै जान्छन् प्रत्येक दिन कमी कमजोरी हुन्छन् तिनीहरूलाई सच्याउनुपर्छ यदि भएका छन् भनेदेखि अर्काका सुविचारहरूलाई अर्काका सुझावहरूलाई चाहिँ अङ्गीकार गर्ने राम्रा लागेका सुझावहरूलाई चाहिँ कार्यान्वयनमा आफूले पनि
1: गत चुनावमा धेरै कलाकारहरूले रासोपाको पक्षमा खुलेर भोट मागे
2: ठिक छ
1: तपाईँले पनि माग्नुभयो
2: मैले भोट माग्न म हिँडिनँ म भोट माग्दै हिँड्नुपर्ने आवश्यकतै परेन त्यसैले किन रासोपाकै साथीभाइहरू चाहिँ टोलमा प्रशस्त मात्रामा आउनु भएको थियो त्यसैले ठिक छ त रासोपामा लाग्नुभयो राम्रो कुरा हो भेरी गुड आफ्नो इच्छा जेमा हुन्छ त्यसमा लाग्ने भयो नि त होइन
1: रवि लामिछानेसँग भेटघाट गर्नुभएको छ
2: पहिलेदेखि नै चिनाइनी छ पहिलेदेखि नै भेटघाट छ म राम्रोसँग चिन्छु
1: उहाँले रासोपामा आउनुहोस् राजनीति गर्नुहोस्
2: भन्नुभएको छैन
1: भन्नुभएन
2: भन्नुभएको छैन मलाई उहाँले एउटा कलाकारको रूपमा चाहिँ इज्जत गर्नुहुन्छ म उहाँलाई सञ्चारकर्मीको रूपमा चाहिँ असाध्यै माया गर्ने व्यक्ति र अहिले राजनीतिमा एक किसिमको लहर ल्याउनु भएको छ त्यस अर्थमा पनि म उहाँलाई राम्रो मान्छु मैले मैले म आफू प्रत्यक्ष रूपमा राजनीतिमा इन्भल्भ नभए पनि राजनीति कर्मीहरूलाई त म चिन्दछु राम्रो मान्दछु सम्मान गर्छु र देशको लागि चाहिँ नि राजनीतिको थ्रु देशमा केही राम्रा कामहरू चाहिँ नि अगाडि बढुन् भन्ने चाहना चाहिँ राख्छु जसरी म मेरो कलाकारिताको क्षेत्रमा राख्दछु जस्तै जस्तै अहिले कलाकारहरूले स्वेच्छाले अब कसैले पनि नघचघचाइकन स्वेच्छाले धेरै राम्रो काम गर्दै नेपाली नाट्य क्षेत्र, नेपाली ललित कला क्षेत्र, नेपाली नृत्य क्षेत्र, नेपाली चलचित्र क्षेत्रलाई अगाडि बढाएका छन् नि। कसैले घचघचाएर होइन, आफैले बढाइरहेका छन् होइन। जस्तै अघि मैले नाउँ सोधेँ मिथिला शर्मा, एउटा सशक्त नारीको रूपमा चाहिँ चलचित्रलाई अगाडि बढाइरहनु भएको छ, नृत्यलाई अगाडि बढाइरहनु भएको छ। त्यस्तै थुप्रै कलाकारहरू छन् जो आफ्नो जीवन यसैमा समर्पण गरेर यो क्षेत्रलाई लगाएका छन्, अगाडि बढाएका छन् होइन।
1: चलचित्र क्षेत्रमै समर्पण गर्नु,
2: मेरो सिङ्गो क्षेत्र, सिङ्गो प्रफेक्ट।
1: धेरै कलाकारहरू चाहिँ विदेशवासी, नेपालमा केही गर्न सकिँदैन, कलाकारिता गरेर जीविकोपार्जन गर्न सकिँदैन भनेर ग्रिन कार्डको नाममा, पिआर पाउने नाममा धेरै व्यक्तिहरू विदेशमा छन् नि।
2: म त्यसलाई यसरी हेर्छु,
1: स्थापित कलाकारहरू,
2: म त्यसलाई अलिकति अर्कै ढङ्गले चाहिँ हेर्ने गर्छु कि। यी प्रश्नहरू म कहाँ आइरहन्छन्, ठोकिरहन्छन्, म यसलाई अलिक अर्कै ढङ्गले हेर्छु कि। कलाकारितासँग वितृष्णा जागेर चाहिँ भाषिएको भन्न मिल्दैन, भाषिएको पनि भन्न मिल्दैन। केही आर्थिक उपलब्धिहरू चाहिँ नि राम्रो आफ्नो भविष्यलाई चाहिँ नि सुरक्षित राखौँ भन्ने उद्देश्यले राम्रा अपर्च्युनिटिजहरू, आर्थिक अपर्च्युनिटिजहरूको खोजीमा विदेशतिर लागेका कलाकार साथीहरू हुन्। यसको मतलब उनीहरूले मुलुकलाई बिर्से, यसको मतलब उनीहरूले आफ्नो कलाकारितालाई बिर्से, कलाकारिताप्रति वितृष्णा जाग्यो, कलाकारिताप्रति त्यो त्यो त्यो वितृष्णाले गर्दाखेरि भाषिएको भन्ने शब्दावली प्रयोग गर्नु चाहिँ नि, म सुरुदेखि नै एक यो कुरा भन्दै आएको छु कि यो चाहिँ मलाई निको लाग्दैन। होइन, अपर्च्युनिटीको खोजीमा गएका हुन्, आउँछन्, फेरि फर्केर आउँछन्, बसेर पनि आइरहेका
3: छन्,
2: चलचित्रमा खेलिरहेका छन्, नाटकमा खेलिरहेका छन्, चलचित्र निर्माण गरिरहेका छन्, त्यो त सुखद कुरा हो नि।
1: कलाकारिता गरेर जिन्दगी चलाउनु चाहिँ कतिको सहज छ,
2: अरूको तुलनामा चाहिँ अलिकति गाह्रो चाहिँ गाह्रै हो। मैले कलाकारिता चाहिँ होलको कुरा गरेको छु, चलचित्रमा केही सहज होला किनभने अलिकति आर्थिक रूपमा केही भर्थेक पनि हुन्छ, तर नाटकमा लाग्ने अथवा अन्य टेलिफिल्महरूमा, टेलिफिल्ममा पनि अहिले राम्रो चाहिँ राम्रै भइरहेका छन्। त नाटकमा थिएटर,
1: तपाईँ पनि थिएटर आर्टिस्ट हुँदै
2: यस चलचित्रमा,
1: चलचित्रमा आउनुभयो,
2: हो हो, त त्यो चाहिँ अलिक अप्ठ्यारो, नाटकतिर चाहिँ अझै अलिक अप्ठ्यारो,
1: रङ्गमञ्चदेखि चलचित्रसम्म,
2: एक्ज्याक्टली। त त्यो

0: चाहिँ अलिकति अप्ठ्यारै छ है, मैले यो बारम्बार सत्य कुरा चाहिँ यही हो। र आफ्नो आर्थिक स्तर अलिकति सुरक्षित बनाउनका लागि चाहिँ नि बाहिर जानु, त्यसलाई चाहिँ अन्यथा ठान्नु हुँदैन, राम्रो कुरा। चोरी गर्नु पो हुँदैन त, गलत कुरा। अपराध गर्नु हुँदैन, गलत कुरा। आफ्नो श्रम लगानी गरेर केही अर्थोपार्जन गरेर फेरि स्वदेश फर्केर आएर लगानी गर्छु, मेरो जीवनलाई सुरक्षित राख्छु भन्नु गलत होइन नि।
1: मोक्तानजी, तपाईँसँग चाहिँ कार्यक्रम गर्नुहोस्, म बेलायत आउँछु अनि बेलायतमै बस्ने प्रबन्ध मिलाउनुहोस् भनेर कलाकारहरूले भन्छन् कि भन्दैनन्?
2: अहिलेसम्म एकजना पनि भन्नु भएको छैन, टु बी अ फ्रेन्ड। बेलायतमा बस्ने किन, यहीँ चाहिँ नेपालमै छाइसकेको हुनुहुन्छ, प्रसिद्धि कमाइसकेको हुनुहुन्छ। बेलायत एउटा सानो देश, अमेरिका जस्तो सहर पनि होइन, क्यानाडा जस्तो सहर पनि होइन। त्यहाँ फेरि तपाईँको चाहिँ अब आएर पनि के होइन, छ महिना टुरिस्ट भिसा हुन्छ, बस्ने घुम्ने यसो प्रोग्राम सोग्राम गर्ने, साथीभाइ भेटघाट गर्ने त्यस्तो चाहिँ हुन्छ। तर बस्ने हिसाबले मैले त्यस्तो कोही पनि कलाकार त्यहाँ
1: दिएँ। बेलायतमा धेरै जस्तो नेपालीहरू चाहिँ केमा व्यस्त हुन्छन्, के काम गर्छन्?
2: काम सबै क्षेत्रमा गर्छ, सबै क्षेत्रमा गर्छ। पहिला पो एउटा यही भन्ने थिएन होइन, अनि गयो भने प्रायः गएर रेस्टुरेन्टतिर गर्थे। अहिले त धेरै क्षेत्र खुल्ला छ, अहिले त नेपालीहरू नै व्यवसाय खोलेर बसेका छन् हरेक।
1: नेपालीहरूको अवस्था कस्तो छ?
2: अब यस्तो हुन्छ हेर्नुहोस् है, फेरि अब म कसरी भन्ने, अब जहाँ पनि दुइटा हो क्या। अब त्यसलाई नराम्रो पछाडि तपाईँले बयान गर्नुहुन्छ, त्यसलाई परिभाषा गर्नुहुन्छ भने त्यहाँ नराम्रै नराम्रो पनि देखाउन सक्नुहुन्छ, राम्रो ढङ्गले प्रस्तुत गर्नुहुन्छ भने फेरि त राम्रै राम्रो पनि छ। त्यही भएर दुइटै हुन्छ कि प्लस माइनस, यहाँ पनि त त्यही हो नि होइन त। ऊ त चाहिँ काठमाडौँ आउनुको लागि पनि त्यो धरान विराटनगर नेपालको अन्य क्षेत्रबाट आउने साथीभाइहरूको जस्तो चाहिँ यहाँ एउटा दिनदशा छ, राम्रो नराम्रो सबै छ नि त्यहाँ पनि। त्यस्तै त्यहाँ पनि त्यही त हो, नेपाल छोडेर त्यहाँ गएको त्यही हो, धरान विराटनगर छोडेर चाहिँ यहाँ आए पनि ताल त्यही हो, एक्ज्याक्टली त्यही हो, केही फरक छैन। राम्रो पनि छ, अपर्च्युनिटी पनि छ, राम्रो डेभलप गरेको छ, कहाँबाट कहाँ पुगेकाहरू पनि छन्। त्यही धरान छोडेर, विराटनगर छोडेर, पूर्व पश्चिम छोडेर यहाँ आउनेहरू ठ्याक्कै यो देश छोडेर त्यहाँ पुगेर राम्रो फर्क मार्नेहरू पनि छन्। ठिकै मिडियम
1: त्यहाँ बढी चाहिँ के पेसामा आबद्ध छन्?
2: रेस्टुरेन्ट व्यवसायीमै बढी छ, छन् चाहिँ नेपालीहरू होइन। तर अब अहिले त्यो लगायत अन्य क्षेत्रहरूमा पनि हात हालिसकेको छ, होटलहरू पनि छ, यो केयर होमहरू भन्नेमा छ, यो मार्टहरू खोलिसकेको छ, त्यस्तो नेपालकै सामान पाटुल पाउने खालकै क्यास एन्ड क्यारीहरू खोलिसकेको छ, सबै क्षेत्रमा हात हाल्न थालिसकेको छ नेपालीहरूले। कि
1: हरिहरजी,
0: हजुर,
1: तपाईँलाई चाहिँ जीवनमा
0: हजुर
1: उतै बसौँ, बाहिर जाँदाखेरि पिआर लिगाउँ, जीवन सेट गरौँ भन्ने लागेन?
0: गुड क्वेसन, मलाई यो चाहिँ सोधिदिनु भयो, मलाई खुसी लाग्यो। म तपाईँलाई रियल कुरा भनौँ है, म 1999 पहिलोचोटि चाहिँ म अमेरिका गएको थिएँ। म त्यो अमेरिकी गभर्मेन्टकै निम्तोमा गएको हुँ क्या, आइबी प्रोग्राम भन्ने हुन्छ, आइबिपी भन्ने,
1: ग्रिन कार्ड लिगौँ, पिआर लिगौँ, बसौँ।
0: म त्यहाँ गएको थिएँ, त्यतिखेर मलाई त्यहाँ अलिक थोरै नै नेपालीहरू थिए। मलाई चाहिँ त्यहाँ अब कलाकारले चाँडै पाउँछ, ग्रिन कार्डको लागि अप्लाई गर्ने गरौँ भन्ने चाहिँ ऊ थियो, मतलब के प्रस्ताव आएको थियो। एक मनले मैले के हो कि क्या हो भन्ने पनि सोचेँ। राति होटेलमा गएर सुत्दाखेरि चाहिँ यसो सोचेँ, मेरो के अरे, मैले के अलिकति पैसा कमाउँछु, होइन नगर्ने भनेर मैले अर्को दिन त्यो कुरोलाई त्यागिदिएँ। मलाई बस्न मन लागेन, अरू साल म अमेरिका गएँ, मलाई साथीभाइहरूले अप्लाई गर्ने कि भनेर भन्नुभयो, अहिले नो, किन त्यो मेरो चाहना चाहिँ होइन, मलाई त्यहाँ बस्नु आवश्यक थिएन कि, मेरो म त यहीँ नै राम्रोसँग बसि नै रहेको छु त, बस्न राम्रोसँग जीवन बिताउन त्यहाँ जाने, मैले राम्रैसँग यहाँ जीवन बिताएको छु भने म त्यहाँ किन जाने?
1: आफ्नो पेसाप्रति सन्तुष्ट हुनुहुन्छ?
0: म सन्तुष्ट छु, एकदम सन्तुष्ट छु, एकदम सन्तुष्ट छु।
1: कलाकारिता गरेर
0: नेपालीहरू
1: जीविका उपार्जन गर्न, परिवार धान्न, कहिले त्यस्तो गाह्रो परिस्थिति आएन
0: छैन। र नेपालीहरू बाहिर नगइदिएका भए, म यो पनि भन्छु, नेपालीहरू बाहिर बदमासी चाहिँ गर्नु हुँदैन, तर नेपाली बाहिर गएर जुन परिश्रम गरेर आफूलाई त्यहाँ स्थापित गरेका छन् नि, उनीहरूकै माध्यमबाट नेपाली चलचित्र क्षेत्र नै त्यहाँ पुगिरहेका छन्। नेपाली चलचित्र उद्योगको विस्तार भइरहेको छ के, जस्तै लन्डनको कुरा गर्नुभयो, उहाँहरू त्यहाँ हुनुहुन्छ। हेर्नुहोस् न, लन्डनमा बस्नुभएका साथीभाइहरू मिलेर इन्टरनेसनल नेपाली फिल्म अवार्ड कार्यक्रम गरिरहनु भएको छ, अरू नेपाली कल्चरल प्रोग्रामहरू पनि लिएर जानुहुन्छ भनेदेखि, जहाँ जहाँ नेपाल, अमेरिका त अर्को ठुलो मार्केट भइसक्यो, बेलायत त भनिहालेँ मैले, अस्ट्रेलिया अर्को ठुलो मार्केट भइसक्यो होइन, त्यसरी नेपाली फिल्मको बजार विस्तारित भइरहेको छ। यो सबै नेपाली

0: व्यक्तिहरू त्यहाँ बसेर मेहनत गरेर चाहिँ जुन नेपाली फिल्मप्रति नेपालप्रति माया देखाइरहनु भएको छ, त्यसैको कारणले गर्दाखेरि आज नेपाली फिल्म क्षेत्र चाहिँ अझ फराकिलो बजार चाहिँ अझ फराकिलो हुँदै गएको छ। अमेरिकामा फिल्म अवार्ड कार्यक्रमहरू हुन्छन्, क्यानाडामा फिल्म अवार्ड कार्यक्रमहरू हुन्छन्, राम्रो कुरो हो नि होइन। त्यसैले चाहिँ जति जति विश्वभरि नै नेपालीहरू जहाँ जहाँ छन् त्यहाँ त्यहाँ नेपाली फिल्ममा पुर्याउन सक्यौँ भनेदेखि हाम्रो बजारको अन्तर्राष्ट्रिय बजार विस्तार चाहिँ हुँदै जान्छ।
1: इन्फा अवार्डको विशेषता चाहिँ के हो त भक्तानजी?
2: अब यो अघिदेखि मैले त्यही भने सरले पनि भनिसक्नु भयो, यसको मेन उद्देश्य भनेको चाहिँ प्रमोटै गर्ने हो। विशेषता चाहिँ हाम्रो क्लियरिटी छ एकदमै, मान्छेले अहिले भनौँ मैले मात्र भने जस्तो हेरौँ लेट्स सी अब यो 15 तारिक जस्ट राउन्ड द कर्नर होइन, त्यहाँ देखिन्छ हामीले नर्मली के सुन्नु आएको छ भने नेपालमै पनि गर्दाखेरि धेरै जसो कलाकारहरू उपस्थित भएको देखिन्न, थोरै देखिन्छ, धेरै प्रोग्रामहरू हुन थालिसके होइन, त्यही भएर पनि त्यस्तो चासोको विषय जस्तो भनौँ मिस नेपाल भन्दा पहिला पहिला कस्तो लाग्थ्यो नि त हामीलाई होइन। अब मिस नेपाल हुँदै हुँदै अहिले त अब क्षेत्र क्षेत्र जात जाति कता कता धेरै हुन थालिसकेपछि अलिकति हुँदै गएको नि, आएको गयो भने थाहा हुन छोडिसक्यो नि त है, त्यस्तै हुँदै गयो भने यो विद्या पनि। तर इन्फा अवार्ड चाहिँ एउटा राम्रै छाप छोडिसकेको छ पहिलो वर्षै दोस्रो वर्ष पनि, अनि नेपालबाट हामीले फर्स्टमा चाहिँ भुवन केसीलाई दिउँ, सेकेन्डमा अघि भने मैले शर्मिला मल्ललाई दिउँ, यो थर्डमा चाहिँ हामीले मदन कृष्ण श्रेष्ठलाई दिँदैछौँ। र यसको विशेषता भनेको चाहिँ यिनीहरूले चाहिँ निश्चल रूपमा गर्छ, निष्पक्ष रूपमा गर्छ, त्यहाँ चाहिँ यसो अघि तपाईँले भन्नुभयो देवरे आदर दानिया तुग्रानु त्यस्तो हुँदैन, जुरी राखेर गर्छ, प्रपर हेरेर गर्छ, त्यो भन्सुनको आधारमा गर्दैन भन्नु, त्यो नै हाम्रो विशेषता हो कि। त्यही भएर त कलाकारले पनि आँखाले देख्यो ए यो ठिक रहेछ, यो मान्छेहरू राम्रो गर्दो रहेछ, मान्छेलाई ट्रस्ट। अघि मैले भने त ऋषिहरूलाई मन पर्दैन थियो, अब हेर्दा हेर्दा हेर्दा हेर्दा चाहिँ त बुझ्दा सुन्दा सुन्दा सुन्दा मन पर्न थालिसकेको, अब फलो गरिन्छ होइन त। मान्छे सुरुमा त्यही हुँदै भन्ने भन्छ, भरि जब फलो गर्दै गएपछि बुझ्दै गएपछि हुन्छ। इन्फा त्यही हो, अब अहिले दर्शकहरूले मलाई लाग्छ कलाकारहरू जति पनि जानुभयो अबाउट उसले 70-80 जना भयो होला है इन्फा मार्फत, त्यो त्यो कलाकारहरू जति पनि पुगेर आउनुभयो कार्यक्रममा, एकजना पनि मलाई तपाईँले चाहिँ यो फलना कलाकारले चाहिँ इन्फाको कार्यक्रम राम्रो थिएन अथवा आयोजक यस्तो त्यो उस्तो त्यो भनेको पाउनुहुन्न, त्यति कन्फिडेन्स छ भन्छौँ क्या हामी। अहिले पनि त्यत्तिकै राम्रो छ हाम्रो सबै कलाकारहरूसँग, अनि उहीँ कलाकारहरूलाई पनि हामी आफैले पनि इन्डिभिजुअली भेट्छौँ, यहाँ पनि अहिले हामीले ह्यान्डओभर गरिसकेका छौँ, त्यही कलाकारहरूमध्येमा धेरै उपस्थिति बनाउन सक्छौँ हामी भन्ने एउटा हामीलाई आश पनि छ, अपेक्षा पनि छ र आउनु पनि हुन्छ। त्यो नै एउटा यो यो यो इन्फा अवार्डको चाहिँ विशेषता मध्येको अर्को ठुलो विशेषता हुन जान्छ, पछि तपाईँले त्यसरी गर्नु होला, तपाईँले त्यो माहौल अहिलेसम्म कुनै पनि कार्यक्रममा देख्नुहुन्न होला, सर त आफै हुनुहुन्छ रात दिन गरिरहेको हेरिरहेको, र अब अब चाहिँ अप्रत्यक्ष आँखाले सरले दुईपल्ट उहाँ भ्याउनु भएन लन्डनमा, योपल्ट देख्नुहुन्छ अनि झन् सरलाई क्लियर हुन्छ कि इन्फा कतिको कस्तो रहेछ भन्ने कुरो पनि त्यहाँबाट पनि अझ सजिलो हुन्छ कि मापन गर्नलाई। त्यही भएर आइएम स्योर त्यो विशेषता तपाईँले ध्यान देख्नुहुन्छ इन्फाको।
1: हरिहर शर्माजी,
2: हजुर,
1: जिन्दगी मस्त चलिरहेको छ होइन? खुसी हुनुहुन्छ?
2: छु।
1: सुखी हुनुहुन्छ?
2: छु।
1: सन्तुष्ट हुनुहुन्छ?
2: छु।
1: खुसी सुखी सन्तुष्ट हुनको लागि के गर्नु पर्दो रहेछ?
0: काम
1: टिप्स दिनुहोस् न
0: ए
1: जनतालाई,
0: जे काम गरिन्छ त्यो चाहिँ आत्मादेखि नै गर्नुपर्छ, कमिटमेन्टका साथ गर्नुपर्छ, र सन्देह राखेर सशङ्कित भएर दोमन अवस्था राखेर अथवा चाहिँ त्यसपछि फुल्ली कमिटेड नभइकन गरेको कामबाट सन्तुष्टि मिल्दैन। कमिटेड भएर काम गऱ्यो भनेदेखि चाहिँ सन्तुष्टि मिल्छ, र त्यसको पहिला आफूले गोल निर्धारण गर्नुपर्छ, गोल एचिभमेन्टका लागि गर्ने प्रयत्नले मान्छेलाई चाहिँ धेरै ठुलो सन्तुष्टि दिन्छ। मेरो आजसम्मको उद्देश्य नै त्यही हो।
1: एउटा चलचित्र खेले बापत कति पारिश्रमिक लिनु
0: त्यो चाहिँ नसोधौँ, किनभने त्यो पारिश्रमिकका कुराहरूलाई चाहिँ एक्सपोज किन गर्नु पर्यो र जीवन चलेको छ त चल्छ, जीवन चल्ने गरी पाइन्छ,
1: जिन्दगी चल्याछ
0: चल्याछ,
1: राम्रैसँग चल्याछ,
0: राम्रोसँग चलेको छ,
1: चलचित्रकै आय आर्जनबाट पनि जिन्दगी चलाउन सकिन्छ,
0: सकिन्छ, सकेकै छ,
1: मेहनत गर्नु पर्यो, कर्म गर्नु पर्यो, सत्कर्म गर्नु पर्यो,
0: निष्ठापूर्वक गर्नु पर्यो कि, कमिटेड भएर एकदम प्रतिबद्ध भएर गर्नु पर्यो, मनसा वाचा कर्मणा त्यसैमा प्रतिबद्ध भएर जुन काम गरिन्छ नि त्यसबाट आफूलाई उसले पनि आफूलाई त्यही रूपले हेरेको हुन्छ कि त्यो कामले पनि. यो चाहिँ मेरो सच्चा सेवक रहेछ, यसलाई मैले चाहिँ नि यसबाट पाल्नुपर्छ भन्ने चाहिँ नि त्यो प्रतिफल चाहिँ दिन्छ क्या. त्यसैले कर्तव्यनिष्ठ भएर आफ्नो काम चाहिँ गर्नुपर्छ.
1: अहिलेसम्म धेरै कलाकारहरूसँग अभिनय गर्नुभयो, सबैभन्दा मन परेको क्षण चाहिँ कुन हो त चलचित्र खेल्दाखेरि, आफैले खेलेको चलचित्र जुन अत्यन्तै मन पर्यो तपाईँलाई?
0: जब चलचित्र कम्प्लिट भएर दर्शकहरूको माझ जान्छ र त्यो दर्शकहरूको माझमा जाँदाखेरि दर्शकहरूको अपार माया सुन्न पाइन्छ, देख्न पाइन्छ, त्यतिखेर चाहिँ नि त्यो जतिको ठुलो आनन्दको अनुभूति कहिले पनि हुन्छ.
1: पछिल्लो चलचित्र हरिबहादुरको जुत्ता,
0: हजुर,
1: सरोज ओलीजीको होइन?
0: हो, हरिवंश आचार्य र सरोज ओलीजी दुवैको, हजुर हो.
1: उहाँहरूसँगको पल पनि मिठो रह्यो?
0: मेरो प्राय सबैसँग चाहिँ नि राम्रो सम्बन्ध हुन्छ र सम्बन्ध छ, राम्रो छ.
1: मोक्तानजी, बेलायत कहिले जाने सोचमा हुनुहुन्छ?
2: म यो कार्यक्रम सकेपछि धरान जान्छु, म चाँडै फर्किन्छु, अगस्तभित्र फर्किन्छु.
1: यही कार्यक्रम गर्नको लागि मात्रै आउँछु?
2: यही कार्यक्रमको लागि भनेर आएको स्पेसल, म घर पनि आएको छैन.
1: कतिको आवाज आवाज गर्नुहुन्छ नेपाल र बेलायत?
2: बेलायत वर्षको तिनचोटिसम्म गरिन्छ, वर्षको एकचोटि त डेफिनेटली, दुईचोटि तिनचोटिसम्म भएको छ, तिनचोटिसम्म दुईचोटि भएको छ वर्षको. त्यस्तो फ्रिक्वेन्टली आइन्छ? अनि नेपाली होइन भन्नुहुन्छ तपाईँ एकै हरि
1: हरिहर शर्माजी, तपाईँ चाहिँ इन्टरनेसनल टुर कति गर्नुहुन्छ?
0: गरेको छु, गरेको छु.
1: अहिलेसम्म कतिवटा देश जानुभयो?
0: भयो होला 12-14 भयो होला, घुमेको छु.
1: कलाकारिताकै क्रममा घुम्नुभयो?
0: कलाकारिताकै,
1: व्यक्तिगत हिसाबले
0: होइन, कलाकारिताकै क्रममा घुमेको छु.
1: कलाकारहरूलाई सहज छ जे होस् विश्व हेर्नलाई?
0: हो भन्नुपर्छ, हो सही.
1: भिसा पनि लाग्ने?
0: भिसा पनि लाग्ने, जान गएर आफ्ना कलाकार कलाहरू देखाउन पनि पाइने, मन प्रफुल्ल पनि हुने, अनि त्यसपछिबाट त्यहाँको रमाइलो देखेर रोमाञ्चित भएर मात्रै नआउने कि ओहो मुलुकमा नि केही गर्नुपर्दो रहेछ भन्ने अभिप्रेरणा लिएर पनि आइन्छु.
1: जाँदा जाँदै मैले नसोधेको तपाईँलाई भन्न मन लागेको कुरा के छ?
0: ए, मलाई भन्न मन लागेको कुरो के भनेदेखि, एज ए संयोजक, यो यो उसको इन्फाको एज ए संयोजक म चाहिँ के भन्छु भनेदेखि, सबै दर्शक महानुभावहरू अथवा नेपाली चलचित्रलाई माया गर्नेहरूले 30 गते हुने इन्फा अवार्ड जुन कार्यक्रम छ त्यसलाई हेर्न आउनुहोस्, अनि त्यसपछिबाट चाहिँ तपाईँहरूको उपस्थितिले गर्दाखेरि कार्यक्रमले नै आफ्नो उचाइ बढेको महसुस गर्नेछ, आफू सफल भएको महसुस गर्नेछ. तपाईँहरूको उपस्थितिमा उनीहरूले प्रेरणा पाउनेछन्, कलाकार प्रस्तोताहरूले प्रेरणा पाउनेछन्, कलाकार स्वयंले नै प्रेरणा पाउनेछन्। त्यसैले सबै दर्शकहरूलाई जो जसले निम्तो पाउनु भएको छ आउनुहोस्, निम्तो नपाउनु भएको हुनाले यसै निम्तो स्वीकारेर पनि आइदिनुहोस् भन्ने म हार्दिक आग्रह गर्न चाहन्छु.
1: मोक्तानजी, यो अवार्डको आयोजकहरू चाहिँ को को हुनुहुन्छ?
2: यो अवार्डको आयोजकहरू चाहिँ अब
1: इन्फा अवार्ड,
2: इन्फा अवार्डको आयोजकहरू नाम लिनु पर्दाखेरि चाहिँ अब बेलायतमा हामी छौँ, बेलायतको डाइरेक्टर छ जो म चेयरपर्सन उमेश राज मोक्तान भइहालेँ होइन, डाइरेक्टर शङ्कर भट्टराई, आशिष पन्त, राज पाण्डे, सुषमा पौड्याल हुनुहुन्छ होइन, अनि हाम्रो नेपालमा पनि हाम्रो इन्फा इभेन्ट्स छ है, हामी रिसर्च कम्पनी हो दुईतिरै, यसमा छ सुनिल श्रेष्ठ हुनुहुन्छ चेयरपर्सन होइन, अनि हाम्रो पालदेन लामा, मनोज कार्की होइन, मनोज केसी, मनिष कार्की हामी छौँ. यही टिमले मिलेर चाहिँ बेलायतमा गर्दा हाम्रो बढी भूमिका हुन्छ होइन, नेपालमा गर्दा नि उहाँहरूको बढी भूमिका हुन्छ.
1: अलिक अगाडि आएको यहाँहरू दुवैजनालाई समय, संवाद र जानकारीका लागि धन्यवाद.
2: धन्यवाद. अनि तपाईँले जाँदा जाँदै त मलाई त मौकै दिनु भएन, फेरि
1: तपाईँ भन्नुहोस् न ल
2: सरलाई ठ्याक्क दिनु
1: के भन्न चाहनुहुन्छ?
2: अब रमाइलो कुरो हो यस्तो, इन्फाको कुरो आयो, इन्फाको मात्रै भयो अलिअलि तानातान भइहाल्छ होइन, विभिन्न क्षेत्र भइहाल्छ. अब जाँदा जाँदै म के भन्न चाहन्छु भने, इन्भिटेसन सबैलाई गइसकेको छ, कलाकारी क्षेत्रमा सबैलाई, पत्रकार साथीहरूलाई पनि गइसकेको छ र हाम्रो भिआइपिजहरूलाई पनि गइसकेको छ. अघि सरले भनिहाल्नु भयो, हाम्रो दिने मात्रै कार्यक्रम होइन, फोन गरेर गएर भेटेर, अहिले म यता आएँ होइन तपाईँको कार्यक्रममा आएँ, उता राजेश हमालको कार्यक्रममा अरू साथीहरू हुनुहुन्छ होइन, हामी इन्डिभिजुअली भेट्ने दिने र रिक्वेस्ट गर्ने फिजिकल्ली पनि त्यो हिमेसामा दौडेका छौँ र जे जति साथीहरूलाई अब यो 4-5 दिनको माहौलमा पुग्नुहुन्न, चाहिँ इन्भिटेसन प्राप्त भए पनि नभए पनि त्यो लेभलका सबै क्याटेगोरीमा परेका साथीभाइहरूलाई चाहिँ यो जनता जान्न चाहन्छन् कार्यक्रम मार्फत मैले अनुरोध गर्न चाहे होइन सबैलाई उपस्थित भइदिनु होला कार्यक्रमलाई यहाँहरूको उपस्थितिले गरिमा बनाएर तपाईँ लगायत तपाईँका क्रु मेम्बरहरूलाई पनि इन्फा युकी इन्फा नेपालको तर्फबाट धेरै धेरै धन्यवाद
1: थ्याङ्क यू हामी त्यहाँ आउनेछौँ
3: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्यापिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे गरेको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
4: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
5: हजुर हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसीयू सेवा उपलब्ध गराइन्छ
6: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै

0: मुख अति फेसु जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0656 5369 53 98550 77061 र 98550 77 53
2: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0656 4934 443 5880 र 98550 26 440
3: इट्स 9 o'clock अहिले 9 बजेको छ
4: 93.2 स्वदेश एफएम नमस्कार म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ सबैभन्दा पहिले मुख्य खबर रोल्पामा पहिरोमा परी दुईजनाको ज्यान गयो दुईजना गम्भीर घाइते 10 जना पुरिएको आशंकामा खोजी चल्दै आजदेखि 44 जिल्लामा सुपथ मूल्य पसल सञ्चालन दैनिक उपभोग्य वस्तुमा 5 रुपियाँसम्म छुट विश्व अङ्गदान दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरिँदै कानुनी व्यवस्था भए पनि अङ्गदान गर्ने चलन कम अमेरिकाले बालबालिकाको खोप नीतिमा गरेको परिवर्तनप्रति डब्लुएचओको आपत्ति वैज्ञानिक प्रमाण विपरीत भएको दावी र पिएससीलाई लगातार दोस्रो पटक युईएफए सुपर कपको उपाधि नेपाल खबरमा अब पूरा खबर लगातारको वर्षापछि खसेको पहिरोले रोल्पामा घरगोठ पुरिँदा दुईजनाको ज्यान गएको छ भने दुईजना गम्भीर घाइते भएका छन् जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार थबाङ गाउँपालिका 5 बोटलबारामा पहिरोले 6 घरगोठहरू पुरिँदा अरू 10 जना बेपत्ता छन् हिजो बेलुकी 9:15 खसेको पहिरोमा परि 18 वर्षीय शान्तिपुन मगर र 60 वर्षीय कमल बहादुर पुन मगरको ज्यान गएको प्रहरले जनाएको छ पहिरोमा परि गम्भीर घाइते 22 वर्षीय हिमाल पुन मगर र 25 वर्षीय सञ्जय घरती मगरलाई गम्भीर अवस्थामा उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ अत्यन्तै अप्ठ्यारो ठाउँ भएकाले उद्धारमा कठिनाई भइरहेको र घटनाको थप विवरण सङ्कलन भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो सरकारले विगतका वर्षमा दशैं तिहारलाई लक्षित गरी सञ्चालन गर्दै आएको सुपथ मूल्य पसल यस वर्ष भने झण्डै 1 महिना अघि नै सञ्चालनमा ल्याउने लागेको छ उपभोक्तालाई वर्षभरि नै दैनिक उपभोग्य वस्तुमा राहत दिने उद्देश्यले खाद्य तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि देशका 44 जिल्लाका 193 ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको छ कम्पनीको 7 वार्षिक उत्सवको अवसर पारेर सिंहदरबारभित्र पनि आजदेखि बिक्री कक्ष सञ्चालनमा आउन लागेको छ चाडपर्वका बेला बजारमा दैनिक उपभोग्य वस्तुको माग बढ्ने र मूल्य समेत बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै यस वर्ष विगतको तुलनामा छिट्टै सुपथ मूल्य पसल सञ्चालन गर्न लागि कम्पनीले जनाएको छ दशैं तिहारको मुख्य खरिद अवधि सुरु हुनु अघि नै यस्ता पसल सञ्चालनमा ल्याउँदा उपभोक्ताले लामो समयसम्म सहुलियत दरमा खाद्यान्न तथा अन्य आवश्यक वस्तु खरिद गर्न सक्ने अपेक्षा गरिएको छ खाद्य तथा व्यापार कम्पनीका अनुसार सुपथ मूल्य पसलबाट दैनिक उपभोग्य वस्तुमा प्रति किलो तथा प्रति लिटर 5 रुपियाँसम्म छुट उपलब्ध गराइनेछ यसबाट विशेष गरी चामल दाल गेडागुडी लगायतका अत्यावश्यक खाद्य वस्तु खरिद गर्ने उपभोक्तालाई प्रत्यक्ष राहत पुग्ने अपेक्षा छ सुपथ मूल्य पसलमा चामल दाल गेडागुडी लगायत दुमौ दैनिक उपभोग्य आवश्यक विभिन्न खाद्य सामग्री बिक्री गर्ने कम्पनीको योजना छ भौगोलिक रूपमा विभिन्न क्षेत्रमा यस्ता पसल सञ्चालन हुँदा उपभोक्ताले सरकारी सहुलियतको प्रत्यक्ष लाभ लिन सक्नेछन् विशेष गरी चाडपर्वका लागि ठूलो परिमाणमा खाद्यान्न खरिद गर्ने परिवारका लागि प्रति किलो 5 रुपियाँको छुटले खरिद खर्चमा केही राहत पुग्ने अपेक्षा छ आज विश्व अङ्गदान दिवस मृत्युपछि आफ्नो अङ्गदान गरेर अर्को व्यक्तिलाई नयाँ जीवन दिने मानवीय भावनाबारे सचेतना गराउने उद्देश्यले हरेक वर्ष अगस्त 13 यो दिवस मनाइन्छ दिवसको अवसरमा भक्तपुरमा रहेको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र लगायत स्वास्थ्य संस्थाहरूले अङ्गदान सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दैछन् नेपालमा अङ्ग प्रत्यारोपणको कानुनी र प्राविधिक आधार विस्तार भए पनि आवश्यकता अनुसार अङ्ग उपलब्ध हुन सकेको छैन विशेष गरी मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अङ्गदान गर्ने अभ्यास अझै कम छ। परिवारमा रहेको सामाजिक तथा धार्मिक भ्रम, अङ्गदानबारे पर्याप्त जानकारीको अभाव र अस्पताल बीचको कमजोर समन्वय यसका प्रमुख चुनौती मानिन्छन्। नेपालमा हरेक वर्ष हजारौँ मानिस मृगौला तथा अन्य महत्त्वपूर्ण अङ्गको समस्याबाट प्रभावित हुने गरेका छन्। तर प्रत्यारोपणका लागि आवश्यक अङ्गको अभावका कारण बिरामी उपचारको प्रतीक्षामा छन्। अहिले पनि नेपालमा हुने अधिकांश मृगौला प्रत्यारोपण जीवित नजिकका आफन्तबाट मात्र प्राप्त हुने गरेका छन्। यद्यपि आँखाको नानी दानमा भने नेपालले उल्लेख्य सफलता हासिल गरेको छ। सरकारले मृत्युपछि अङ्गदान गर्ने परिवारलाई 2,00,000 रुपियाँ आर्थिक सहयोग तथा अङ्गदान प्रक्रियामा सहयोग गर्ने अस्पताललाई 75,000 रुपियाँ अनुदान दिने व्यवस्था गरेको छ। विज्ञहरूका अनुसार नेपालमा अङ्गदानको संस्कृति विकास गर्न मस्तिष्क मृत्युपछिको अङ्गदानलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउन आवश्यक छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
6: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौँ। मोबाइल चार्जमा राखौँ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौँ।
5: बाढीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
6: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। प्रहरीले एआई तथा डिजिटल प्रविधिको दुरुपयोग गरी सामाजिक सञ्जालमा फेक फोटो र भिडियो बनाउने, भ्रामक सूचना फैलाउने र व्यक्तिको चरित्र हत्या गर्नेमाथि कानुनी कारवाही हुने भन्दै सचेत गराएको छ। प्रहरीको साइबर ब्युरोले सूचना निकालेर पछिल्लो समय एआई प्रविधिको दुरुपयोग गरी सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्म मार्फत विभिन्न व्यक्ति तथा सङ्घ संस्थाको कृत्रिम फोटो र भिडियो सृजना गर्ने, भ्रामक सूचना प्रकाशन गर्ने, चरित्र हत्या गर्ने अभिप्रायले सर्वे दृश्य सामग्री तथा अभिव्यक्ति सम्प्रेषण गर्ने लगायतका गतिविधि भइरहेको भन्दै सचेत गराएको हो। यस किसिमका कार्य मार्फत समाजमा त्रास सृजना गर्ने तथा व्यक्तिको चरित्र हत्या गर्ने, जो कोहीलाई प्रचलित कानून बमोजिम कडा सजाय हुन सक्ने भन्दै प्रहरीले सचेत गराएको छ। साइबर ब्युरोले विशेष गरी एआईको प्रयोग गरी सृजना गरिएका नक्कली फोटो तथा भिडियोलाई वास्तविक भन्दै सामाजिक सञ्जालमा फैलाउने गतिविधिप्रति सचेत रहन आग्रह गरेको छ। अनलाइन माध्यमबाट भेटिएका हरेक विषयलाई तत्काल विश्वास नगरी विश्वसनीय स्रोतबाट मात्र आधिकारिक जानकारी लिन पनि ब्युरोले अनुरोध गरेको छ। काठमाडौँको भ्रिकुटी मण्डलमा अस्ति मङ्गलबारदेखि सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 मोटरसाइकल र साना विद्युतीय गाडीमा आकर्षण बढेको छ। एक्सपोमा सहभागी कम्पनीहरूका अनुसार

0: धेरैले मेला अवलोकन गरेका आयोजकले जनाएको छ। आउँदो आइतबारसम्म चल्ने मेला अवधिसम्ममा झन्डै 1.5 लाखले अवलोकन गर्ने अपेक्षा गरिएको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले बालबालिकाको खोप कार्यक्रममा गर्न लागेको व्यापक परिवर्तनप्रति विश्व स्वास्थ्य संगठन डब्लुएचओले आपत्ति जनाएको छ। डब्लुएचओका अनुसार प्रस्तावित परिवर्तन दशकौँदेखिको वैज्ञानिक प्रमाणसँग मेल खाँदैन। ट्रम्पले विद्यालयमा अनिवार्य गरिएका खोप सम्बन्धी नियमनको पुनरावलोकन गर्न आदेश दिनुभएको छ। उहाँले दादुरा, मम्स र रुबेला अर्थात् एमएमआर विरुद्धको संयुक्त खोपलाई 3 छुट्टा छुट्टै मात्रामा दिनुपर्ने माग समेत दोहोऱ्याउनु भएको छ। अमेरिकी स्वास्थ्य सचिव रोबर्ट एफ केनेडी जुनियरले एमएमआर खोप र अटिजम बीच सम्बन्ध रहेको दावी गर्दै आउनु भएको भए पनि वैज्ञानिक अनुसन्धानले खोप र अटिजम बीच कुनै सम्बन्ध नरहेको स्पष्ट पारेको छ। डब्लुएचओका महानिर्देशकका अनुसार खोप सुरक्षित रहेको र यसले अटिजम नगराउने वैज्ञानिक प्रमाण स्पष्ट रहेको बताउनु भएको समाचार संस्था एएफपीले लेखेको छ। उहाँले खोप सम्बन्धी नीति राजनैतिक प्रभावबाट नभई उपलब्ध उत्कृष्ट वैज्ञानिक प्रमाणको गहन, स्वतन्त्र र पारदर्शी समीक्षामा आधारित हुनुपर्नेमा जोड दिनु भएको छ। डब्लुएचओले खोप दिन आवश्यक ढिलाइ गर्ने वा विभिन्न खोपको मात्रा छुट्टा छुट्टै दिने निर्णयले बालबालिकालाई रोगको जोखिममा पार्न सक्ने चेतावनी दिएको छ। यी कदमको अमेरिकी तथा अन्तर्राष्ट्रिय चिकित्सा एवं वैज्ञानिक समुदायले पनि आलोचना गरेका छन्। अब खेल खबर। फेरी सेन्ट जर्मेन पिएससीले एस्टन भिल्लालाई 2-1 पराजित गर्दै लगातार दोस्रो पटक युईएफए सुपर कपको उपाधि जितेको छ। रेडबुल एरिनामा गइराति भएको फाइनलमा पिएससीले 20 मिनटमा गोलबाट अग्रता लियो, तर पहिलो हाफको अन्तिम मिनटमा एस्टन भिल्लाका 17 वर्षीय ब्रायन मार्डजोले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। पिएससीका डिजिरे डुएले 62 मिनटमा निर्णायक गोल गरे। योसँगै च्याम्पियन्स लिग विजेता पिएससीले गएको वर्ष जितेको उपाधि रक्षा गरेको छ। उसले गएको वर्ष टोटनहाम हटस्परलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पहिलो पटक सुपर कप जितेको थियो। यो हारसँगै भिल्लाका प्रशिक्षक उनाई एमरीको सुपर कपको फाइनलमा उपाधि जित्ने प्रयास फेरि असफल भएको छ। चार भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। रोल्पामा पहिरोमा परि 2 ज्यान गयो, 2 गम्भीर घाइते, 10 पुरिएको आशंकामा खोजी चल्दै। आजदेखि 44 जिल्लामा सुपथ मूल्य पसल सञ्चालन, दैनिक उपभोग्य वस्तुमा 5 रुपियाँसम्म छुट। विश्व अङ्गदान दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरिँदै कानुनी व्यवस्था भए पनि अङ्गदान गर्ने चलन कम। अमेरिकाले बालबालिकाको खोप नीतिमा गरेको परिवर्तनप्रति डब्लुएचओको आपत्ति, वैज्ञानिक प्रमाण विपरीत भएको दावी र पिएससीलाई लगातार दोस्रो पटक युईएफए सुपर कपको उपाधि।
1: यो रमाइलो माडी घुम्दा घुम्दै 2 बजेर लागेछ यार।
2: हैन,
1: भोक लागेको छैन तिमीहरूलाई?
2: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
3: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिड जाऊ त्यतैतिर।
4: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
5: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
6: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
5: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर ब्याङ्क।
7: तपाईँहरूलाई पो सिकाउँछ?
8: खाना पकाउनु अघि साबुन पानीले मिची मिची हात धुनु छ है मम्मी भन्छ। आफू पनि खाना खानु अघि, दिसा धोएपछि, फोहोर कुरा छोएपछि सधैँ साबुन पानीले मिची मिची हात धुन्छ। त्यसैले त ऊ अत्यन्तै स्वस्थ छ। अनि बुबाले एक दिन विषादी प्रयोग गरेपछि हात नधोइकन चिया पिउन खोज्नु भएको, साबुन पानीले मिची मिची हात नधोइकन त चियाको गिलास समात्नै दिएन।
7: छोराछोरी ज्ञानी भइदिए भने बाबु आमालाई कस्तो गर्व हुन्छ है। अनि छोराछोरी पनि स्वस्थ, बाबु आमा पनि स्वस्थ।
9: याद गर्नुहोस्, खाना पकाउनु अघि, खाना खानु र खुवाउनु अघि, दिसा धोएपछि

0: फोहोर कुरा छोएपछि विषादी प्रयोग गरेपछि अनिवार्य रूपमा मिची मिची हात धुनु पर्दछ।
1: माडी नगरपालिकाद्वारा जनहितका लागि जारी।
2: हेलो आयन, के छ
3: जङ्गभित्रका खबरमा तपाईँलाई स्वागत छ। गुला धर्म पर्व आजदेखि सुरु भएको छ। विशेष गरी नेवार समुदायका बौद्ध धर्मावलम्बीहरूले यो पर्व मनाउने गर्छन्। हिनयान, महायान र बज्रयान तिनै समुदायका बौद्ध अनुयायीहरूले भगवान बुद्धप्रतिको आस्था प्रकट गर्दै एक महिनासम्म गुला पर्व मनाउने गर्छन्। साउन शुक्ल प्रतिपदादेखि भदौ शुक्ल प्रतिपदासम्म मनाइने पर्वमा बौद्ध धर्म भक्तिभाव झल्काउने कर्म गरिन्छ। यो अवधिलाई शाक्यमुनि गौतम बुद्धले बुद्धत्व प्राप्त गरेको पवित्र महिनाका रूपमा लिने गरिन्छ। काठमाडौँको स्वयम्भू महाचैत्य परिक्रमापछि शोभा भगवती सँगैका विजयेश्वरी केलटोलमा रहेको सेतो मच्छेन्द्र नारायण पनि परिक्रमा गर्ने प्रचलन छ। नेवार समुदायमा नेवार भाषामा गुको अर्थ नौ हो भने लाको अर्थ महिना भएकाले नेपाल सम्बतको नवौं महिनाको पारोतिथिमा यो पर्व मनाउने गरिन्छ। हरेक बिहान गुला बाजा बजाउँदै स्वयम्भू महाचैत्यका साथ बौद्ध चैत्य मन्दिर तथा बिहार परिक्रमा गरेर पर्व सुरु गरिन्छ। सिठी नखमा थन्काइएको बाजा गठे मङ्गलका दिन निकालेर गुला पर्व सुरुवातमा निकालिन्छ। नेवार समुदायका गोपालीले पानीका मुहानमा पूजा गरी परिक्रमा गर्ने चलन रहेको छ। असारभर पानी परेर थुनिएका मुहान, ढल, कुलेसो यही समयमा खोल्ने गरिन्छ। काठमाडौँ महानगरपालिकाले 12 सामुदायिक विद्यालयको पूर्वाधार विकास तथा सुधारका लागि आवश्यक प्रक्रिया अघि बढाएको छ। त्यसका लागि 62 करोड 28 लाख बराबर खर्च गरिनेछ। विद्यालयको भौतिक अवस्थालाई प्रचलित मापदण्ड अनुसार सुधार गर्न विद्यार्थी संख्या, जग्गाको स्वामित्व, भौगोलिक जोखिम तथा पूर्वाधारको आवश्यकताका आधारमा बजेट उपलब्ध गराइने काठमाडौँ महानगरपालिका शिक्षा विभागले जनाएको छ। सहर योजना आयोगले गरेको अध्ययनका आधारमा विद्यालयको पूर्वाधार निर्माणका लागि आवश्यक खरिद प्रक्रिया अघि बढाएको महानगरपालिका का शिक्षा विभाग प्रमुख नवराज ढकालले जानकारी दिनुभयो। यस्तै कार्यवाहक मेयर सुनिता डङ्गोलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई प्रतिस्पर्धी र समयको माग अनुसार बनाउन लगानी बढाएको बताउनु भएको छ। उहाँले बालमैत्री सिकाई, प्रविधिमा आधारित कक्षा कोठा, वातावरणीय सुधार र सजावट तथा प्रयोगत्मक अभ्यासका अवसर जस्ता सुविधा समान रूपमा उपलब्ध गराउने योजना रहेको समेत जानकारी दिनुभयो। यस्तै काठमाडौँ महानगरपालिकाका नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अरियालले हिजो पद बहाली गर्नुभएको छ। प्रमुख प्रशासकीय अधिकृत अरियाललाई स्वागत गर्दै काठमाडौँ महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डङ्गोलले महानगरवासीका अपेक्षा पूरा गर्न कर्मचारी परिचालन तथा व्यवस्थापनमा प्रमुख प्रशासकीय अधिकृत अरियालको कुशल र समन्वयकारी भूमिका रहने विश्वास व्यक्त गर्नुभयो। उहाँले पार्किङ व्यवस्थापनका लागि बहुतले पार्किङ स्थल निर्माण, भ्रुकुटी मण्डममा मेगा हल निर्माण तथा नेपाल सरकारसँग यसअघि भएका सम्झौता अनुसार महानगरले प्राप्त गर्नुपर्ने सम्पत्ति प्राप्त गर्न सङ्घ सरकारसँग प्रभावकारी समन्वय गर्नुपर्ने आवश्यकता उल्याउनुभयो। यस्तै कर्मचारी र जनप्रतिनिधि बीच समन्वय तथा सहजीकरण गर्नुपर्ने भन्दै कार्यवाहक मिहर डङ्गोलले केही योजनाको कार्यान्वयन अपेक्षा अनुसार अघि बढ्न नसकेको बताउनु भएको छ। उहाँले सुस्त रहेका योजनालाई गति दिए स्वीकृत नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिन पनि प्रमुख प्रशासकीय अधिकृत अरियाललाई आग्रह गर्नुभयो। टाटा मोटर्सको आधिकारिक वितरक सिपद्री ट्रेडिङले काठमाडौँको भ्रिगुडी मण्डपमा चलिरहेको नाइमा नेपाल मोबिलिटी एक्सपोमा नयाँ पञ्च इभी र टिएगो इभी सार्वजनिक गरेको छ। नयाँ पञ्च इभीको मूल्य 33,99,000 र टिएगो इभीको मूल्य 28,99,000 रुपियाँ तोकिएको छ। एक्सपो अवधिभर बुकिङ गर्ने ग्राहकले विशेष अफर अन्तर्गत 32,99,000 रुपियाँमै पञ्च इभी खरिद गर्न सक्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार एक्सपोमा दुवै मोडल बुकिङ गर्ने ग्राहकले 11 वर्ष वा 2,20,000 किलोमिटरसम्मको विस्तारित वारेन्टी पाउनेछन्। गाडी सार्वजनिक कार्यक्रममा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले नेपालमा पछिल्लो प्रविधि सहितका विद्युतीय गाडी भित्र्याउन कम्पनी प्रतिबद्ध रहेको बताउनुभयो। उहाँका अनुसार नयाँ पञ्च इभी र टियागो इभी नेपाली बजारमा सार्वजनिक गर्नु कम्पनीको प्रतिबद्धताको निरन्तरता हो। सिपद्री ट्रेडिङले विद्युतीय गाडीको बिक्रीसँगै आवश्यक पूर्वाधार विस्तारमा समेत जोड दिँदै आएको छ। कम्पनीका प्रमुख सञ्चालन अधिकृत राजेश प्रसाद गिरीले ग्राहकलाई विद्युतीय गाडी प्रयोगमा थप विश्वास र सहजता दिलाउन सेवा तथा चार्जिङ पूर्वाधार विस्तार भइरहेको जानकारी दिनुभयो। र प्रहरीले सरकारी छाप तथा दस्तखत कृत्य गरी नक्कली कागजात तयार पारेको अभियोगमा तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाको गौरीगंजका सन्दीप कार्की, अरखाँचीका संगीता मगर र नुवाकोटकी अंकिता नेपाल रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार काठमाडौँ पुतली सडकमा रहेको एक कन्सल्टेन्सीमा सरकारी छाप तथा दस्तखत कृत्य गरी नक्कली कागजात तयार पारेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो। बिहान 9 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक। नेवार समुदायका बौद्ध धर्मावलम्बीहरूको गुला धर्म पर्व सुरु, 1 महिनासम्म मनाइने। काठमाडौँ महानगरले 12 सामुदायिक विद्यालयको पूर्वाधार विकास गर्दै आवश्यकताका आधारमा बजेट उपलब्ध गराइने। र नाइमा एक्सपोमा टाटाको नयाँ पञ्च इभी र टियाको इभी सार्वजनिक। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।

0: दोलाहो गेबी बाल्यो
1: मुंगुर बाले घाटे ही लाय त्याणा फेरि माछा बाल्ने त्यसमा पनि घाटे ही लायो चुर्नुमै बारो अशी त्याणा आरो अहिले चाहिँ कुखुरा बालेको त्यसमा पनि घाटे ही लायो हैन के गरम बा अब
0: ल यदा इनका बुद्धि जान्ने पनि तरिका पार्नलाई के खुवाउँछौ ल यो विजय प्लेट दाना खुवाऊ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ
2: माछा बोइलर लेयर्स गाई भैंसी र बंगुर पालन का लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैं प्रयोग गरौ
3: माडी का लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855563172 र 9845512200 छ
2: तपाईको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना
4: माडीवासीहरुका लागि खुशीको खबर
5: पानी पर्दा हावाहुरी चल्दा हुस्सो लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेशनल च्यानल गरी 175 भन्दा धेरै एसटी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र
6: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ
3: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी मोबाइल 9849664977 र 9820235212 वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध
7: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ आजै सचेत बनौ फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ
3: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छस्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध
8: लैङ्गिक आधारमा शारीरिक मानसिक सामाजिक सांस्कृतिक आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो
9: लैङ्गिक हिंसा मानवता नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ लैङ्गिक हिंसा विरुद्ध आवाज उठाउ न्यायको लागि एकजुट हौ
8: जनहितका लागि आफन्त नेपाल सौजन्य स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क

0: समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 056-5359-6053 98-550-77-061 र 98-550-77-053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 10 o'clock अहिले 10 बजेको छ
4: समयको ख्याल राखौ 10 बज्यो

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। नारायणी नदीमा आएको बाढ़ी र कटानबाट सुस्ता गाउँ जोगाउन स्थानीयवासी रात दिन नदी किनारमा खटिएका छन्। सरकारी निकाय र सुरक्षा निकायको सहयोग बढ्दै गएपछि सुस्तावासीले राज्यको उपस्थिति महसुस गर्न थालेका छन्। नारायणी नदी पारीको सुस्ता गाउँका ओसिएर्खा विगत एक सातादेखि नदी किनारमै दिनरात बिताइरहेका छन्। एक साता अघि नारायणी नदीमा आएको बाढ़ी सुस्ता गाउँमा पस्न थालेपछि खास सहित स्थानीय नदी नियन्त्रणको काममा स्थानीय जुटेका छन्। धन्न अहिले घाम लागेको छ र पानीको सतह घटेकाले काम गर्न पाएका छौं। नदी बोरामा बालुवा भर्दै गर्नुभएका खाले भनेका छन्। नारायणी नदीले तीव्र कटान गरिरहेकाले सुस्ता जोगिने हो कि होइन भन्ने चिन्ताले सताएको उनले बताएका छन्। त्यस्तै एक साता अघि सुस्तामा आएको बाढ़ी बस्तीमा पस्न थालेपछि सुस्तावासीले रात दिन खटेर अस्थायी तटबन्ध निर्माण गरिरहेका छन्। गत वर्ष बाढ़ीले भत्काएको स्थानमा तटबन्ध निर्माण भए पनि अहिले नयाँ जोखिमयुक्त स्थानबाट नदीले कटान थालेको हो। सुस्तामा यस वर्ष 11 करोड़ रुपियाँ भन्दा बढ़ीको लागतमा संघीय सरकारले जोखिमपूर्ण स्थान पहिचान गरी तटबन्ध निर्माणको काम गरेको थियो। नारायणीको भेल सोझिन सक्ने एउटा क्षेत्रमा तटबन्ध निर्माणले बस्ती जोगाउन सहयोग गरे पनि अर्को क्षेत्रमा तटबन्ध निर्माणका लागि ठेक्का भइसकेपछि भारतीय पक्षको अवरोधका कारण काम हुन सकेको थिएन। अहिले त्यही स्थानबाट नारायणी नदीले तीव्र कटान गरिरहेको छ। स्थानीयवासी 4 दिनसम्म उक्त स्थानमा अस्थायी तटबन्ध निर्माण गर्न एक्लै खटिरहेका छन्। अहिले भने सुरक्षा निकाय सहित तीनै तहका सरकारको सहयोग बढ्दै गएपछि अनुभूति सुस्तावासीले सरकार भएको अनुभूति गर्न थालेका छन्। सुस्ता बचाव अभियानका प्रवक्ता रविन्द्र जयसवालका अनुसार सुस्तामा स्थानीयको मेहनतलाई साथ दिन अहिले तीनै तहका सरकारको सहयोगको महसुस भइरहेको छ। त्रिदेशीय व्यापारिक सड़क भेरी करिडोर अन्तर्गत रूकुम पश्चिम जाजरको डोल्पा सड़क खण्डमा एक महिनादेखि सर्वसाधारणले सास देखेपिरहेका छन्। निर्माणाधीन अवस्थामा रहेको यस सड़क खण्डमा वर्षायाम शुरू भएसँगै आउने बाढ़ी र पहिरोका कारण यात्रु तथा सवारी साधनले सास देखेप्नु परेको हो। अविरल वर्षाका कारण सड़क खण्डका विभिन्न स्थानमा पहिरो खस्ने र खुलामा पानीको भाव बढ़ने गरेका कारण सड़क पटक पटक अवरूद्ध हुने गरेको छ। प्रहरीका अनुसार गत साउन 6 गते यता रूकुम पश्चिम हुँदै डोल्पा जाने सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध रहेको छ। प्रहरी नायब उपरीक्षक डीएसपी वेदबहादुर पौडेलले मुख्य रूपमा 8 बिस्कुट नगरपालिका 6 को रिजेगाड खोलामा आउने बाढ़ी र पहिरोका कारण सड़क अवरूद्ध हुने जानकारी दिएका छन्। उनका अनुसार खोलामा पानीको भाग कम भएको समयमा डोजरको सहायताले मालभाग सवारी साधन पार गराउनुपर्ने बाध्यता रहेको छ भने यात्रुवाहक सवारी साधन पूर्ण रूपमा बन्द छन्। यही खोलामा 320 वटा खाना पकाउने एलपी ग्यास बोकेको ट्रक गत साउन 14 गते पल्टिँदा ठूलो क्षति भएको थियो। यसका साथै विभिन्न समय मोटरसाइकल सहित यात्रुहरूको प्रहरीले उद्धार समेत गरेको छ। रिजेगाड खोलाका साथै सोहीवडाका उसुम खोला, मानका खोला, साङ्ले खोला, 8 बिस्कुट नगरपालिका 11 को चिसापानी खोला तथा जाजरकोट तर्फको चौखला लगायत विभिन्न खोलामा आउने खहरे भेलले सड़क अवरूद्ध हुने गरेको छ। सड़कका विभिन्न स्थानमा पहिरो खस्ने गरेकाले यात्रु तथा सवारी साधन जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। भारतबाट नेपाल हुँदै चीन जोड्ने सड़क मार्गका रूपमा रहेको यस सड़क खण्डका विभिन्न स्थानमा पुल निर्माण, सड़क ग्राभेल तथा कालोपत्रेको काम पूरा नहुँदा सर्वसाधारणले शास्ति पाउने गरेका छन्। वर्षायाम बाहेक पनि भर्खरै खोलिएका सड़कमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था रहेको 8 बिस्कुट नगरपालिका 6 का वडा अध्यक्ष धनेश्वर शर्माले जानकारी दिएका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपाल को कुनै पनि बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हात मा पुर्याउन आईएमई गरौं।
0: 25 वर्ष देखि सारा नेपाली को विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विपुल पोखरेलले पत्रकार किशोर श्रेष्ठको पक्राउ प्रकरणले राज्यको पत्रकारिता र संचार माध्यम प्रतिको दृष्टिकोणमाथि गम्भीर प्रश्न उठाएको बताएका छन्। श्रेष्ठ पक्राउको शैलीप्रति पनि प्रश्न उठाउँदै उनले लोकतान्त्रिक समाजमा प्रहरीले पत्रकारलाई पक्राउ गर्ने र अनुसन्धान गर्ने तरिका पनि लोकतान्त्रिक र पारदर्शी हुनुपर्ने बताएका छन्। उनले भनेका छन् हिजो भर्खरै आईजीले एउटा सन्दर्भमा पाषाणकालीन चेतनाको कुरा गर्नुभएको थियो। त्यो बेलाको सन्दर्भ ठिक थियो, म त्यसको तर्कसँग सहमत नै छु। तर प्रहरीका गतिविधिहरू पनि प्रहरीले समात्ने शैली पनि पाषाणकालीन हुनु भएन। पत्रकारितासँग सम्बन्धित सामग्रीमा उजुरी परे त्यसको पहिलो सुनवाई प्रेस काउन्सिल मार्फत हुनुपर्ने र पत्रकारिता तथा सामाजिक सञ्जालको अभिव्यक्तिलाई एउटै डालोमा राख्न नहुने उहाँको भनाइ छ। उहाँ भन्नुहुन्छ मिडिया कन्टेन्ट र सामाजिक सञ्जालको अभिव्यक्तिलाई एउटै दृष्टिले हेर्नु हुँदैन। रोल्पामा पहिरोले पुर्दा मृत्यु हुनेको संख्या 3 पुगेको छ। 9 जना बेपत्ता भएका छन् भने 2 जना घाइतेको उद्धार गरिएको छ। रोल्पाको थबाङ गाउँपालिका 5 बोटलबारमा बुधबार राति 8:40 जाँदा घरमाथिबाट पहिरो सरेको थियो। पहिरोमा कमल बहादुर पुन मगर लगायत 6 वटा घर गोठहरू पुरिएका छन्। त्यस्तै जिल्ला प्रहरी कार्यालय रोल्पाले दिएको जानकारी अनुसार पहिरोमा परेर थबाङ गाउँपालिका 5 का 60 वर्षीय कमल बहादुर पुन मगर, 18 वर्षीय शान्ति पुन मगर र 71 वर्षीय मनरखी पुन मगरको मृत्यु भएको छ। पहिरोमा परेर 22 वर्षीय मालपुन मगर र 25 वर्षीय सञ्जय खर्ती मगर घाइते भएका छन्। प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार कार्य जारी राखिएको छ। घाइतेहरूलाई उपचारका लागि बाहिर लैजाने तयारी गरिएको छ भने बेपत्ता हुनेमा सोही ठाउँकी 40 वर्षीय जुन कुमारी पुन मगर, 9 वर्षीय असीम पुन मगर, 6 वर्षीय अशोक पुन मगर, 75 वर्षीय डलबहादुर पुन मगर, 80 वर्षीय अजम्बर पुन मगर, 78 वर्षीय बलबहादुर पुन मगर, 72 वर्षीय लीलबहादुर पुन मगर लगायत रहेका छन्। पहिरोमा 10 जना बेपत्ता भएकोमा 1 जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक पञ्ज कुमारी बाखुले बताएका छन्। पहिरोको थप विवरण आउन भने बाँकी रहेको छ। प्रहरीले एआई तथा डिजिटल प्रविधिको दुरूपयोग गरी सामाजिक सञ्जालमा फेक फोटो र भिडियो बनाउने, भ्रामक सूचना फैलाउने र व्यक्तिको चरित्र हत्या गर्नेमाथि कानूनी कारवाही हुने भन्दै सचेत गराएको छ। प्रहरी साइबर ब्युरोको सूचना निकालेर पछिल्लो समय एआई प्रविधिको दुरूपयोग गरी सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्म मार्फत विभिन्न व्यक्ति तथा संघ संस्थाको कृत्रिम फोटो र भिडियो सृजना गर्ने, भ्रामक सूचना प्रकाशन गर्ने, चरित्र हत्या गर्ने अभिप्राय

भार भरे कालो पोतो छन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: मुख अति फेसु जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: 15 दिनमा भिसा ग्यारेन्टी सहित ओमनमा रोजगारीका लागि सुवर्ण अवसर
2: ओमानको प्रतिष्ठित अल नाभा होल्डिङ एलएलसी कम्पनीमा अफिस बोय 150 जना स्यालेरी 100 ओआरएम प्लस खाना बस्न फ्री हाउसकिपिङ क्लिनर 150 जना स्यालेरी 90 ओआरएम प्लस खाना बस्न सहित माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला कम्पनीबाट उपलब्ध गरिने सेवाहरू कर्मचारीको छोराको विवाहमा 100 ओआरएम कर्मचारीको छोरीको विवाहमा 150 ओआरएम बाल बच्चा छात्रवृत्ति कर्मचारीको बच्चाले कक्षा 10-12 डिग्रीमा 80% भन्दा बढी ल्याएमा 100 ओआरएम उत्कृष्ट कर्मचारी पुरस्कार 5 ओआरएम र प्रमाण पत्र करियर वृद्धि र पदोन्नति गर्ने अवसर प्रत्येक 2 वर्षमा सिनियरिटीको भत्ता दीर्घ सेवा पुरस्कार र ओमन भरि निशुल्क उपचार सेवा फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस साउन 3 गते आइतबार चितवनको रेड कार्पेट होटलमा हुँदैछ
3: निशुल्क परामर्शका लागि इन्डो अरब मेन पावर नारायणगढ चितवन
4: 056-49-0034
3: माडी सम्पर्क 98426-43211 98142-76004 र 98550-58369
5: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने रगत आउने दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने फुट्ने पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा
6: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म
5: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार
6: सम्पर्क 98457-31034 र 97443-43915

0: चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
1: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
0: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
1: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98550-26440।
2: नेपाली लाइसेन्स भएको ड्राइभरहरूलाई साउदी जानका लागि सुवर्ण अवसर। साउदीको प्रतिष्ठित कम्पनी स्राकोबाट लाइट ड्राइभर 100 स्यालेरी 2000 रियल प्लस इन्सेन्टिभ भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहोला। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट यही साउन 21 गते बिहिबार चितवनको रेड कार्पेटमा हुँदैछ। निशुल्क परामर्शका लागि 98550-58369, 98426-43211 र 98142-76704।
3: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
4: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
3: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 056-490-959, 98550-60359 र 98550-67359।
1: आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा।
0: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000।
1: घडेरीका विशेषताहरू:
0: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको, मेन हाइवेबाट 390 मिटर भित्र, हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको, तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने, प्रत्येक वर्ष जग्गाको भाव तीव्र गतिमा बढ्ने ठाउँ, नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर, रोजेर र काटेर लिन मिल्ने, बसन्तपुरमा रहेका नापी, मालपोत र कार्यालयबाट मात्र 300-400 मिटर दूरीमा अवस्थित।
5: जग्गा धनी सिधा सम्पर्क 98172254 र 98456-90042।

0: समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 0556 5569 53 98 550 77 061 र 98 550 77 53।
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4493 580 र 98 550 26 440।
3: It's 11 o'clock. अहिले 11 बजेको छ।

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। वरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाईको माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौँ प्रहरी परिसर भद्रकालीमा धरना दिएको छ। समाचारसँग सम्बन्धित विषयलाई लिएर वरिष्ठ पत्रकार श्रेष्ठ पक्राउ परेको घटनाको विरूद्धमा महासंघले धरना दिएको हो। जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्व कार्यवाहक अध्यक्ष श्रेष्ठलाई बुधबार राति 9 बजी काठमाडौँ प्रहरी परिसरको टोलीले ललितपुर स्थित निवासबाट पक्राउ गरेको थियो। प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा माडी र लुङ्गी खोला किनारमा बिहिबार 4 जनाको शव फेला परेको छ। फेला परेका शवको पहिचान खुन नसकेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले जानकारी दिएका छन्। उनका अनुसार स्वर्गद्वारी नगरपालिका 9 जुडाबाट स्थित माडी खोलाको किनारमा करिब 12-13 वर्षीय बालकको शव फेला परेको छ। त्यस्तै स्वर्गद्वारी 3 किमीचौर स्थित माडी खोलाको किनारमा कमरबन्दा माथिको भाग मात्र रहेको पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ। स्वर्गद्वारी 4 गोडीबाङमा पनि 1 महिलाको शव फेला परेको छ। यसैबीच बिहान करिब 9:30 बजे स्वर्गद्वारी 5 सरोजा स्थित लुङ्गी खोलाको किनारमा टाउको र बायाँ खुट्टा नभएको अवस्थामा महिलाको शव फेला परेको छ। स्थानीयले शव फेला परेको जानकारी गराएपछि इलाका प्रहरी कार्यालय बिङ्गीबाट प्रहरी नायब निरीक्षक हस्ते घरती मंगरको कमाण्डमा 7 जना, प्रहरी चौकी लामाचोरबाट प्रहरी सहायक निरीक्षक शिवलाल पौडेलको कमाण्डमा 4 जना र इलाका प्रहरी कार्यालय बिजुवारबाट प्रहरी निरीक्षक महेश्वरी विष्टको कमाण्डमा सहित 10 जनाको टोली घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र शवहरूको पहिचान तथा मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। शङ्खुवासभामा खाना पकाउने एलपी ग्यास अधिकृत विक्रेता मार्फत मात्रै बिक्री गर्नुपर्ने निर्णय गरिएको छ। आपूर्ति तथा बिक्री वितरणलाई सहज र व्यवस्थित बनाउन यस्तो निर्णय गरिएको हो। बुधबार जिल्ला प्रशासन कार्यालय शङ्खुवासभामा निमित्त प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्कीको अध्यक्षतामा उद्योग वाणिज्य संघ ग्यास विक्रेतासँग बसेको बैठकले जिल्लामा एलपी ग्यासको आपूर्ति तथा बिक्री वितरणलाई व्यवस्थित गर्ने उद्देश्यले विभिन्न निर्णय गरेको हो। बैठकले ग्यास बिक्री गर्न आधिकारिक अनुमति पत्र प्राप्त गरेका अधिकृत विक्रेताले मात्र खाना पकाउने एलपी ग्यास बिक्री वितरण गर्नुपर्ने निर्णय गरेको छ। यसबाट अनधिकृत रूपमा ग्यास बिक्री गर्ने तथा आपूर्ति प्रणालीमा देखिन सक्ने समस्या नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा समेत गरिएको छ। नारायणी नदीमा आएको बाढी र कटानबाट सुस्ता गाउँ जोगाउन स्थानीयवासी रात दिन नदी किनारमा खटिएका छन्। सरकारी निकाय र सुरक्षा निकायको सहयोग बढ्दै गएपछि सुस्तावासीले राज्यको उपस्थिति महसुस गर्न थालेका छन्। नारायणी नदी पारीको सुस्ता गाउँका ओसियरखा विगत 1 सातादेखि नदी किनारमै दिनरात बिताइरहेका छन्। 1 साताअघि नारायणी नदीमा आएको बाढी सुस्ता गाउँमा पस्न थालेपछि खाससहित स्थानीय नदी नियन्त्रणको काममा स्थानीयहरू जुटेका छन्। 1 साताअघि सुस्तामा आएको बाढी बस्तीमा पस्न थालेपछि सुस्तावासीले रात दिन अस्थायी तटबन्ध निर्माण गरिरहेका छन्। गत वर्ष बाढीले भत्काएको स्थानमा तटबन्ध निर्माण भए पनि अहिले नयाँ जोखिमयुक्त स्थानबाट नदीले कटान थालेको हो। सुस्तामा यस वर्ष 11 करोड रुपियाँभन्दा बढीको लागतमा संघीय सरकारले जोखिमपूर्ण स्थान पहिचान गरी तटबन्ध निर्माणको काम गरेको थियो। नारायणीको भेल सोझिन सक्ने एउटा क्षेत्रमा तटबन्ध निर्माणले बस्ती जोगाउन सहयोग गरे पनि अर्को क्षेत्रमा तटबन्ध निर्माणका लागि ठेक्का भइसकेपछि भारतीय पक्षको अवरोधका कारण काम हुन सकेको थिएन। अहिले त्यही स्थानबाट नारायणी नदीले तीव्र कटान गरिरहेको छ। स्थानीयवासी 4 दिनसम्म उक्त स्थानमा अस्थायी तटबन्ध निर्माण गर्न एक्लै खटिएका छन्। अहिले भने सुरक्षा निकाय सहित 3 तहका सरकारको सहयोग पर्दै गएको अनुभूति सुस्तावासीले गर्न थालेका छन्। सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवालका अनुसार सुस्तामा स्थानीयको मेहनतलाई साथ दिन अहिले 3 तहका सरकारको सहयोग महसुस भइरहेको उनले बताएका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन IME गरौँ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौँ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। चीनतर्फको न्यालीस्थित जिमु पोस्ट नजिकै ठूलो पहिरो खस्ता भुटेकोसी नदीको बहाव प्रभावित भएको छ। भुटेकोसी गाउँपालिकाका अध्यक्ष पासङ नोर्बु शेर्पाका अनुसार आज बिहान भुटेकोसी गाउँपालिका दुई लिपिङको पारीपट्टि चीनतर्फको क्षेत्रमा ढुङ्गा माटो सहितको पहिरो खसेको हो। पहिरोका कारण चीनबाट नेपालतर्फ बग्ने भुटेकोसी नदीको बहाव करिब आधा जति थुनिएको जनाइएको छ, जसका कारण जुनसुकै बेला पनि विपत्जन्य घटना निम्तिन सक्ने सम्भावना रहेको भन्दै तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। विशेष गरी भुटेकोसी बाह्रविसे बलेफी पालिका अन्तर्गतका नदी तटीय बासिन्दालाई सतर्क रहन तथा नदी किनारा जोखिमयुक्त क्षेत्रमा नजान सशस्त्र प्रहरी बल लामो साँगुले अनुरोध गरे। रुकुम पूर्वमा बुधबार साँझ परेको भारी वर्षाका कारण मध्यपाडी लोकमार्ग अवरुद्ध भएको छ। भूमि गाउँपालिका शहर स्थित काडा बगर र धौला पहिरोमा लेदो सहितको बल र पहिरो खस्ता सड़क अवरुद्ध भएको हो। सड़क अवरुद्ध भएपछि काठमाडौँ हुँदै रुकुम पूर्व, रुकुम पश्चिम र डोल्पातर्फ जाने यात्रुवाहक बस तथा अन्य सवारी साधन बाटोमै रोकिएका छन्। पहिरोका कारण यात्रु र अलपत्र परेका छन्। अवरुद्ध सड़क खुडाउन डोजर लगायतका उपकरण परिचालन गरेर काम भइरहेको छ, तर लगातार वर्षा भइरहेकाले पहिरो पछ्याउन समस्या भइरहेको रुकुम पूर्व प्रमुख जिल्लाधिकारी कोपिला राईले जानकारी दिएकी छन्। उनका अनुसार सड़क खुलाउन सिस्ने र भूमि गाउँपालिकाका जेसीबी समेत परिचालन गरिएको छ। पहिरो ठूलो हुनुका साथै सड़क समेत क्षतिग्रस्त भएकाले तत्कालै पूर्ण रूपमा सड़क सञ्चालनमा ल्याउन समय लाग्न सक्ने उनले बताएकी छन्। वर्षा नरोकिएसम्म थप पहिरो खस्ने जोखिम रहेकाले यात्रुलाई सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ। हवस् त नेपाली खबर अहिलेलाई यति नै। मध्याह बाह्र बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: लैङ्गिक आधारमा शारीरिक मानसिक सामाजिक सांस्कृतिक आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
3: लैङ्गिक हिंसा मानवता नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
2: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर ब्याङ्क।
4: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
0: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
4: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042211343 र 98184293।

0: सो लभली मलाई त अहिले डोली चरी हालौ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घरकोट बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घरघर निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवासँगै जमिनबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीका साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोपाइटर प्रकाश चन्द्र चापागाई 98451 75518 र 98027 75518
4: तपाईँ उत्कृष्ट तपाईँको विचारलाई तपाईँको घर उत्कृष्ट तपाईँको फर्निचर फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उत्तर बसन्तपुरबाट
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेट अफिस टेबल अफिस ऱ्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 98550 83852 98453 72852 र 98065 68852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर त तलाई हेरम
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइन्डले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन्ड जोडिहाल त
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन्ड नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 056501040 र 98452028840 साथै 24 घण्टा हटलाइन नम्बर 01597006
11: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेक माइन्डलाई

0: उदेश टाइम चेक
1: इस समय सूचक का साथ में
2: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 98 550 7071 र 98 550 7073
3: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4493 580 र 98 550 2640
0: It's 12 o'clock. अहिले 12 बजेको छ।
4: रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। रोल्पा पहिरोमा ज्यान गुमाउनेको संख्या 4 पुग्यो, बेपत्ता 8 जनाको खोजी चलदै। आज 10 जिल्लामा बाढी जोखिम, साना नदीमा आकस्मिक बहाव बढ्न सक्ने, नदी तथा खोला आसपासका नागरिकलाई सतर्कता अपनाउन आग्रह। पूर्व प्रधानमन्त्री देउबा आज स्वदेश फर्कदै कांग्रेसका नेता कार्यकर्ता त्रिभुवन विमानस्थलमा। ट्रम्प विरूद्ध सामाजिक सञ्जालबाट पैसा कमाउन खोजेको भन्दै मुद्दा दायर, व्यक्तिगत तरिकाले सरकारी सूचना सार्वजनिक गर्ने अभ्यास रोक्न माग। र लिङ्क्स कपमा इन्टर मियामी 3-2 पराजित। नेपाल खबरमा अब पूरा खबर। रोल्पाको थबाङ गाउँपालिका 5 बोटल बारामा गैरातीको पहिरोमा परि ज्यान गुमाउनेको संख्या 4 पुगेको छ। पहिरोमा बेपत्ता भएका अन्य 8 जनाको खोजी भइरहेको रोल्पा प्रहरीले जनाएको छ। यस्तै प्युठानको स्वर्गद्वारी नगरपालिकाको मारी र लुङ्ग्री खोला किनारमा आज बिहान 4 जनाको शव फेला परेको छ। प्रहरीका अनुसार ती शवहरू पहिरोमै बेपत्ता भएकाहरूको हुन सक्ने आशंका गरिएको छ, तर यसको पुष्टि हुन भने बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। पहिरोमा 2 घाइते अवस्थामा उद्धार गरी अस्पताल लगिएको छ। गैराती पौने 9 घरमाथिबाट अचानक पहिरो खसेको र 6 घर तथा गोठ पुरेको छ। घटनास्थलमा स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरूले उद्धार तथा खोजी कार्य गरिरहेका छन्। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार पहिरोमा परि थबाङ गाउँपालिका 5 60 कमल बहादुर पुनमगर, 18 शान्ति पुनमगर र 71 मनरखी पुनमगर र अर्का 75 पुरुषको ज्यान गएको छ। आज ताप्लेजुङ, सोलुखुम्बु, खोटाङ, कास्की, लमजुङ, पर्वत, पाल्पा, तनहुँ, स्याङ्जा, जुम्ला, दैलेख लगायत जिल्ला भएर बग्ने ससाना नदी तथा खोलामा बाढीको जोखिम रहेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार नदी तथा खोलाहरूमा आउँदो 3 पानीको बहाव बढ्ने पूर्वानुमान छ। महाशाखाले जारी गरेको बुलेटिन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, राप्ती, कन्काई, कमला, बबई, पूर्वी राप्ती तथा पश्चिम राप्तीका सहायक नदीहरूमा बहाव बढ्ने सम्भावना छ। महाशाखा अनुसार अधिकांश ठूला नदीमा बहाव सामान्य रूपमा बढ्ने पूर्वानुमान गरिएको छ। यद्यपि नारायणी नदी अन्तर्गत देवघाटमा भोलि बहाव उल्लेख्य बढ्ने तथा त्यसपछिका दिन पनि उल्लेख्य बहाव बढ़िरहने अनुमान गरिएको छ। नारायणी अन्तर्गत त्रिशुली, बुढी गण्डकी, मर्स्याङ्दी, सेती, कालीगण्डी लगायत नदीमा पानीको बहाव बढ्ने सम्भावना छ। विशेष गरी नदी तथा खोलामा पानीको बहाव छोटो समयमा आकस्मिक रूपमा बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। यसैबीच मौसमविद उज्जेल उपाध्यायले आज दिउँसो र बेलुकी र काठमाडौँ उपत्यका र आसपासमा ठूलो पानी पर्ने सम्भावना रहेको जानकारी दिनुभएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले रातिको समयमा मोगलिन, पोखरा, बेनी राजमार्गको आसपास ठूलो वर्षा र कर्णालीका जुम्ला, कालीकोट, सुर्खेत, जाजरकोट, दैलेख र सुदूरपश्चिमको अछाममा पानी ठूलो पर्ने भएकाले अत्यावश्यक काम बाहेक लामो दूरीको यात्रा नगर्न सुझाव दिनुभएको छ। नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउबा आज आउँदै हुनुहुन्छ। देउबा केही बेरमा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तय भएको कांग्रेस नेताहरूले बताएका छन्। उहाँलाई स्वागत गर्न पार्टीका नेता तथा कार्यकर्ताहरू त्रिभुवन विमानस्थल पुगेका छन्। देउबा थाइल्याण्डबाट थाइयरको विमान मार्फत आउँदै हुनुहुन्छ। देउबालाई स्वागत गर्न पार्टीका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डाक्टर शेखर कोरेला सहित पूर्व पदाधिकारी र केन्द्रीय सदस्यहरू विमानस्थल पुगेका छन्। देउबा स्वास्थ्य उपचारका लागि भन्दै गएको फागुन 13 गते सिंगापुर जानु भएको थियो। त्यहाँको उपचारपछि चैत 7 गते थप उपचारका लागि भन्दै हङकङ पुग्नु भएको थियो। 6 महिनामा स्वदेश फर्कन लाग्नुभएका देउबाको स्वागतका लागि भेला हुन 3 ठाउँ तोकिएको छ। कांग्रेसको संस्थापन इतर समूहका नेताहरूले विमानस्थल प्रवेश गर्ने गोल्डन गेटको अगाडिको खाली ठाउँ, नमस्ते गेटको अगाडिको खाली ठाउँ र तिलगंगा आगा अस्पताल अगाडिको खाली ठाउँमा कार्यकर्ता भेला हुने ठाउँ तय गरेका छन्। पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरेको विरोधमा सर्वत्र आलोचना भइरहेको छ। श्रेष्ठलाई हिजो बेलुकी ललितपुरको कुसुन्तीबाट पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको र अदालतमा उपस्थित गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार जनआस्था.com प्रकाशित सामग्रीलाई लिएर परेको जाहेरीका आधारमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ बुर्जी लिएर उहाँलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो। श्रेष्ठमाथि वैयक्तिक गोपनीयता हनन सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। प्रहरीले हिजो जनआस्था साप्ताहिक तथा जनआस्था.com को ललितपुर झम्सिखेलमा रहेको कार्यालयमा छापा मारे। कार्यालयबाट कम्प्युटर लगायतका केही कागजात समेत नियन्त्रणमा लिएको छ। समाचारको विषयमा असहमति भए प्रेस काउन्सिल वा प्रचलित कानूनी प्रक्रियाबाट समाधान गर्नुपर्नेमा पत्रकारलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको भन्दै पत्रकारका संघ संस्थाहरूले तत्काल रिहाईको माग गरेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुदूरपश्चिम सरकारका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै सुनचादीको भाव सामान्य घटबढ लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
6: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले रोल्पा पहिरोमा ज्यान गुमाउनेको संख्या 4 पुग्यो, 10 जिल्लामा बाढ़ीको जोखिम, पूर्व प्रधानमन्त्री देउबा आज फर्कदै लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत लिँदै हुनुहुन्छ। प्रदेशसभा सचिवालयका सूचना अधिकारी उपसचिव तारा कुमारी जोशीले आज दिउँसो 1 बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने जानकारी दिनुभयो। यस्तै विगत लामो समयदेखि बैठकमा अनुपस्थित प्रदेशसभा सदस्यका विषयमा पनि छलफल हुने सम्भावित कार्यसूची रहेको उहाँको भनाइ छ। सत्ता गठबन्धनमा रहेको नेपाल कम्युनिष्ट पार्टी एमाले गएको असार 31 गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत लिन लाग्नु भएको हो। संवैधानिक व्यवस्था अनुसार 30 दिनभित्र विश्वासको मत वा राजीनामा दिनुपर्ने प्रावधान अनुरूप उहाँ विश्वासको मत लिँदै हुनुहुन्छ। आज सुन र चाँदीको भावमा सामान्य घटबढ भएको छ। सुनको भाव 500 रुपियाँले घटेर तोलाको 3,06,200 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव 3,06,700 रुपियाँ थियो। यस्तै आज चाँदी पनि 5 रुपियाँले बढेको छ। आज चाँदीको भाव 4,750 रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसरी हिजो चाँदी 4,745 रुपियाँ थियो। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरूद्ध ट्रुथ सोशल मार्फत सरकारी नीति सम्बन्धी पोस्टमा विशेष पहुँच बिक्री गरेर आर्थिक लाभ लिन खोजेको आरोपमा मुद्दा दायर भएको छ। समाचार संस्था एपीका अनुसार हिजो संघीय अदालतमा फ्रिडम अफ द प्रेस फाउन्डेशन र समाचार संस्था द इन्टरसेप्टले ट्रम्प विरूद्ध मुद्दा दायर गरेका हुन्। उनीहरूले ट्रम्पको स्वामित्वसँग जोडिएको ट्रम्प मिडिया एण्ड टेक्नोलोजीले सञ्चालन गर्ने ट्रुथ एपीआईलाई सेवा मार्फत शुल्क तिर्ने ग्राहकलाई राष्ट्रपतिको पोस्ट आम नागरिक र संचार माध्यमले हेर्नु अघि नै उपलब्ध गराउनु असंवैधानिक भएको बताएका छन्। अमेरिकी नीति, युद्ध भन्सार तथा बजारमा प्रभाव पार्न सक्ने विषयमा राष्ट्रपतिले गर्ने पोस्टमा सबैलाई समान पहुँच हुनुपर्ने उनीहरूको भनाइ छ। यस सेवाको शुल्क प्रति महिना 1,00,000 अमेरिकी डलरसम्म रहेको खबरमा उल्लेख छ। फ्रिडम अफ द प्रेस फाउन्डेशनका एडभोकेसी प्रमुख सेथ स्टर्नले राष्ट्रपतिले आफै सृजना गर्ने समाचारमा प्राथमिक पहुँच बिक्री गरेर आफूले नियन्त्रण गर्ने निजी कम्पनीलाई फाइदा पुर्याउनु भ्रष्ट र असंवैधानिक कार्य भएको आरोप लगाउनु भएको छ। तर ट्रम्प मिडियाले आरोप अस्वीकार गरेको छ। कम्पनीहरूले ट्रेडरहरूलाई छिटो सूचना उपलब्ध गराउने व्यवस्था आफ्नो उद्योगमा सामान्य रहेको दावी गर्दै मुद्दा राष्ट्रपति ट्रम्पलाई चुप लगाउने प्रयास भइरहेको जनाएका छन्।

साना नदीमा आकस्मिक बहाव बढ्न सक्ने, नदी तथा खोला आसपासका नागरिकलाई सतर्क रहन आग्रह। पूर्व प्रधानमन्त्री देउबा आज स्वदेश फर्कदै कांग्रेस नेता कार्यकर्ताहरू विमानस्थलमा। ट्रम्प विरुद्ध सामाजिक सञ्जालबाट पैसा कमाउनु खोजेको भन्दै मुद्दा दायर। व्यक्तिगत तवरले सरकारी सूचना सार्वजनिक गर्ने अभ्यास रोक्न माग। र लिग्स कपमा इन्टर मियामी 3-2 पराजित। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: पूर्णकालिक अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
1: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
2: शल्य चिकित्सा, पेट, छाती, सुगर, थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
1: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
2: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
1: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा,
3: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 0564397738, मोबाइल 9855088002।
4: यो माइलो माडी घुम्दा घुम्दै 2 बजे लागेछ यार। हैन, भोक लागेको छैन तिमीहरूलाई?
5: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमा चित्त बुझाउनु त होला नि।
6: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
7: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97 45 23 91 63।
8: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे गरेको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
9: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
10: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ।

0: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
1: सर। र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर हजार रुपियाँ तिराइहाल्छ।
2: हैन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
4: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 98 119 32 811 र 98 653 73 687।
5: माछा, बोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
4: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स, बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा, 98 550 63 172 र 98 452 12 200 छ।
5: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
6: माडीवासीहरूका लागि खुसीको खबर।
7: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सू लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र।
5: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी। मोबाइल 98 459 64 977 र 98 020 35 212।

0: इस समय सूचक का साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 056-5359-6553 98-550-77-061 र 98-550-77-053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 1 o'clock अहिले 1 बजेको छ
4: समयको ख्याल राखौं
5: स्वदेश एफएम 93.2 मेगाहर्ज

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा खबर सहयात्री समीक्षा मोदीको नमस्कार। चीनतर्फ पहिरो खसेपछि सिन्धुपाल्चोक भई बग्ने भोटेकोशी नदीको बहाव रोकिएको छ। सिन्धुपाल्चोकको लिपिङ पारी चीनको न्यालम क्षेत्रमा भिरबाट ढुङ्गा माटो सहितको पहिरो खस्दा नदीको आधा जसो बहाव थोनिएको हो। पहिरोले नदीको बहाव रोकेपछि बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी र सुनकोशी नदी किनारका दोलालघाटसम्मका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। अवस्था सहज नभएसम्म नदी क्षेत्र आसपासका बासिन्दालाई सुरक्षित रहन र सतर्क रहन सूचित गरिएको छ। सरकारले शेयर खरिद बिक्री सम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गरेपछि दूरसञ्चार प्रदायक कम्पनी एनसेलले कडा विरोध जनाएको छ। टंकमणी शर्मा दंगाल नेतृत्वको समितिले तयार पारेको प्रतिवेदन मन्त्रालयको वेबसाइट मार्फत बाहिर ल्याइएपछि एनसेलले विज्ञप्ति जारी गर्दै असन्तुष्टि जनाएको हो। एनसेलले प्रतिवेदनमा कम्पनीका लगानीकर्ता शेयर धनी र सञ्चालकहरूका व्यक्तिगत तथा व्यावसायिक गोपनीयता गाँसिएकाले त्यसलाई सर्वसाधारणको पहुँचमा पुर्याउनु गैर कानूनी भएको दावी गरेको छ। अदालतले समेत उक्त प्रतिवेदन सार्वजनिक गर्न नपर्ने गरी रिट खारेज गरिसकेको अवस्थामा सरकारको यो कदम अदालतको आदेश विपरीत भएको कम्पनीको भनाइ छ। कम्पनीले आफ्नो हक अधिकार रक्षाका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अदालतसम्म पुगेर कानूनी उपचार खोज्ने बाटो खुल्ला रहेको पनि स्पष्ट पारेको छ। नेपाली कंग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा करिब 5.5 महिनाको विदेश बसाइपछि आज स्वदेश फर्कनु भएको छ। उपचारका क्रममा गत फागुन दोस्रो साता श्रीमती आरजू राणा सहित सिंगापुर जानुभएका देउवा थाई एयरको विमानस्थलबाट मध्याह 12:30 बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लनु भएको हो। देउवालाई स्वागत गर्न कंग्रेसको संस्थापनेतर समूहका नेता डाक्टर शशांक कोइरालाको नेतृत्वमा शीर्ष नेताहरू र कार्यकर्ता बाजागाजा तथा सांस्कृतिक झाँकी सहित विमानस्थल पुगेका थिए। विमानस्थल परिसरमा कार्यकर्ताहरूले देउवाको समर्थनमा नाराबाजी समेत गरे। स्वदेश फर्किएसँगै देउवा भोलि शुक्रबार सुकेधारामा आयोजना हुने इतर समूहको राष्ट्रिय भेलामा सहभागी हुने कार्यक्रम रहेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
1: आफन्त को हाथ हाथ मा पुर्याउन आईएमई गरौं।
0: 25 वर्ष देखि सारा नेपाली को विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सिंहदरबार परिसरभित्र सुलभ मूल्यको खाद्य बिक्री कक्ष सञ्चालनमा ल्याएको छ। सिंहदरबार स्थित उद्योग मन्त्रालय र गृह मन्त्रालयको बीचमा रहेको स्थानमा बिक्री कक्ष सञ्चालनमा ल्याइएको हो। बिक्री कक्षको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले उद्घाटन गर्नु भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको वार्षिक उत्सवका अवसरमा सञ्चालनमा ल्याइएको बिक्री कक्षमा करिब 124 प्रकारका खाद्य तथा दैनिक उपभोग्य सामग्री बिक्री वितरणका लागि राखिएको छ। त्यहाँबाट उपभोक्ताले दैनिक उपभोग्य खाद्य वस्तुहरू सुलभ मूल्यमा खरिद गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ। उद्योग मन्त्री यादवले बिक्री कक्षको उद्घाटन गर्दै उपभोक्तालाई सहज गुणस्तरीय र सुलभ मूल्यमा खाद्य सामग्री उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिनुभएको उहाँको सचिवालयले जनाएको छ। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। दिउँसो 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: हेलो आयन, के छ
1: के हुनु यार सम्राट? यहाँ खाडीमा गर्मी छ, के छ अरे माडीतिर? हाम्रो नेपालमा
0: हजुर माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
1: भिडियो अन गर न यार।
0: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
1: कुन जमानामा छौ यार? टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
2: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0556 10 40 र 9852 0 28 40, साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
3: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं। टेकमाइन्डलाई टेकमाइन्डलाई
4: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
5: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
4: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
6: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन।
4: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
6: 24 घण्टा इमर्जेन्सी सेवा,
4: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा,
6: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
4: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
6: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
4: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
6: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
4: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
6: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
4: भेन्टिलेटर सेवा,
6: होल बडी चेकअप जाँचको सुविधा
4: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
6: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 0656-5853-5589-53।

0: तपाई इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाई हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ आजै सम्पर्क गर्नुहोस्
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर प्रोप्राइटर इन्द्रजित कुँवर फोन 98042211343 र 98184293

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: एक्जाम सकेर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्त व्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
2: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
1: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
2: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
3: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5369 53, 98550 77061 र 98550 77053।
4: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
5: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
4: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
6: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
7: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
3: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550 63938 र 98550 65542।

नेपाली रेडियो नेटवर्कको दिउँसो दुई बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। चीनको न्यालम क्षेत्रमा भीरबाट खसेको पहिरोका कारण सिन्धुपाल्चोक हुँदै बग्ने भोटे कोशी नदीको बहाव आधा जसो रोकिएको छ। नदी थुनिएपछि बाढ़ी पूर्वानुमान महाशाखाले भोटे कोशी र सुनकोशी किनाराका दोलालघाटसम्मका बस्तीमा उच्च सतर्कता अप्नाउन र नदी क्षेत्र आसपास सुरक्षित रहन सूचित गरेको छ। देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज उपत्यकासहित धेरैजसो स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पर्यावरण एवं मौसमविद उज्जवल उपाध्यायले अपरान्ह र साँझपख काठमाडौँ र आसपासका क्षेत्रमा साथै रातिको समयमा मुगलिन पोखरा बेनी राजमार्ग र कर्णालीका जुम्ला कालीकोट सुर्खेत जाजरकोट दैलेख र असम क्षेत्रमा ठूलो वर्षाको सम्भावना रहेको जानकारी दिनुभएको छ। वर्षाका कारण बाढ़ी पहिरोको जोखिम हुने भएकाले भोलि बिहानसम्म अत्यावश्यक काम बाहेक लामो दूरीको यात्रा नगर्न उहाँले सुझाव दिनुभएको छ। त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डाक्टर विनोद पोखरेलले कोशी र मधेसका थोरै ठाउँ तथा अन्य प्रदेशका अधिकांश भूभागमा दिउँसोदेखि नै पानी पर्ने बताउनु भएको छ। पश्चिम पहाड़ी भेग र बागमतीदेखि सुदूरपश्चिमसम्म राति धेरै ठाउँमा भारी वर्षा हुने अनुमान गरिएको छ। सरकारी प्रशासनिक केन्द्र सिंहदरबारभित्रै उपभोक्ताका लागि सुलभ मूल्यमा खाद्य सामग्री खरिद गर्ने व्यवस्था मिलाइएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नो वार्षिकोत्सवका अवसरमा गृह र उद्योग मन्त्रालयको बीचमा नयाँ बिक्री कक्ष सञ्चालनमा ल्याएको हो। उक्त बिक्री कक्षको उद्घाटन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले उपभोक्तालाई सहज गुणस्तरीय र सस्तो मूल्यमा सामान उपलब्ध गराउन आग्रह गर्नुभयो। नयाँ काउन्टरमा 124 प्रकारका दैनिक उपभोग्य वस्तु बिक्रीका लागि राखिएका छन्। प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले देशभरका नागरिकलाई स्वच्छ र सुरक्षित खानेपानी उपलब्ध गराउन अल्पकालीन मध्यकालीन र दीर्घकालीन कार्ययोजना बनाएर काम अघि बढाउन सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा बसेको समितिको बैठकपछि सभापति आशिष गजरेलले मधेस र तराई क्षेत्रमा ट्युबवेल सुकेर पानीको अभाव भएका स्थानमा तत्काल वैकल्पिक स्रोतको व्यवस्था गर्न भनिएको बताउनुभयो। बैठकले मधेसमा अलपत्र परेका 176 ओभरहेड ट्याङ्की निर्माणका लागि बजेट छुट्याएर छिटो काम सक्न र सुनकोशी मरेर डाइभर्स बाट तराईमा पानी पुर्याउने बारे यसै आर्थिक वर्षभित्र अध्ययन सिद्ध्याउन सरकारलाई ताकेता गरेको छ। यस्तै काठमाडौँ उपत्यका मेलम्ची र बागमती लगायतका स्रोत जोगाउँदै दिगो आपूर्तिको प्रबन्ध मिलाउन र संघीय सरकारका मन्त्रालयहरूलाई पानीका मुहान व्यवस्थापनका लागि एकीकृत गुरु योजना तयार पार्न समितिले भनेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: आएको पैसा सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौँ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। सरकारले शेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन वेबसाइट मार्फत सार्वजनिक गरेपछि दूरसञ्चार प्रदायक कम्पनी एनसेलले त्यसको भर्सना गरेको छ। टंकमणि शर्मा दंगाल नेतृत्वको समितिले तयार पारेको उक्त प्रतिवेदनमा लगानीकर्ता शेयर धनी र सञ्चालकहरूको अति संवेदनशील विवरण रहेकाले सर्वसाधारणको पहुँचमा पुर्याउनु गैर कानूनी र फौजदारी कसुर भएको कम्पनीको दावी छ। उच्च अदालतले समेत उक्त सामग्री सार्वजनिक गर्ने नपर्ने गरी रेट खारेज गरिसकेको अवस्थामा सरकारको यो निर्णय अदालतको आदेश विपरीत भएको एनसेलको भनाइ छ। उपचारका लागि श्रीमती आरजू राणासँगै विदेश जानुभएका नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा 5.5 महिनापछि आज एक्लै स्वदेश फर्किनु भएको छ। गत फागुन दोस्रो साता सिंगापुर जानुभएका देउवा आज मध्याह थाई एयरको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्नु भएको हो। देउवालाई स्वागत गर्न कंग्रेसको संस्थापन इतर समूहका नेता डाक्टर शशांक कोइरालाको नेतृत्वमा शीर्ष नेता र हजारौं कार्यकर्ता बाजागाजा र सांस्कृतिक झाँकीसहित विमानस्थल पुगेका थिए। स्वदेश फर्केसँगै देउवा भोलि शुक्रबार सुकेधारामा हुने इतर समूहको राष्ट्रिय भेलामा सहभागी हुनुहुने कार्यक्रम छ। र झापाको कन्काई नगरपालिका वडा नम्बर 3 र 6 का थप 13 जना भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाणपत्र पूर्जा हस्तान्तरण गरिएको छ। जिल्ला भूमि समस्या समाधान समितिले 1 भूमिहीन दलित, 5 सुकुम्बासी र 7 जना अव्यवस्थित बसोबासीलाई पूर्जा बुझाएको हो। यो सँगै कन्काई नगरभित्र हालसम्म 258 जनाले धनी पूर्जा पाइसकेको भूमि प्रशासन शाखाले जनाएको छ। अवस्थ नेपाली खबर अहिलेलाई यति नै। अहिले 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: 15 दिनमा भिसा ग्यारेन्टी सहित ओमनमा रोजगारीका लागि सुवर्ण अवसर।
1: ओमानको प्रतिष्ठित अल नाभा होल्डिङ LLC कम्पनीमा अफिस बोय 150 जना, स्यालरी 100, ORM प्लस खाना बस्न फ्री, हाउसकिपिङ क्लिनर 150 जना, स्यालरी 90, ORM प्लस खाना बस्न सहित माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। कम्पनीबाट उपलब्ध गरिने सेवाहरू: कर्मचारीको छोराको विवाहमा 100 ORM, कर्मचारीको छोरीको विवाहमा 150 ORM, बाल बच्चा छात्रवृत्ति, कर्मचारीको बच्चाले कक्षा 10, 12 डिग्रीमा 80% भन्दा बढी ल्याएमा 100 ORM, उत्कृष्ट कर्मचारी पुरस्कार 5 ORM र प्रमाण पत्र, करियर वृद्धि र पदोन्नति गर्ने अवसर, प्रत्येक 2 वर्षमा सिनियरिटीको भत्ता, दीर्घ सेवा पुरस्कार र ओमन भरि निशुल्क उपचार सेवा। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस साउन 3 गते आइतबार चितवनको रेड कार्पेट होटलमा हुँदैछ।
2: निशुल्क परामर्शका लागि इन्डो अरब मेन पावर नारायणगढ चितवन
3: 056-49-0034,
2: माडी सम्पर्क 98-426-43-211, 98-142-076-04 र 98-550-58-369।
4: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ? यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
5: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
4: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार।
5: सम्पर्क 98-457-31-034 र 97-443-43-915।
6: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
4: अत्याधुनिक अपरेशन थिएटर, ICU, ल्याब सुविधा, न्युरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
6: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ECG, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
4: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98-550-26-440।
6: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।

0: टिकट सहित दुबई में रोजगारी का लागि सुवर्ण अवसर।
1: दुबई को प्रतिष्ठित कंपनी ईसादाहा कंपनी हाउसकीपिंग क्लीनर महिला पुरुष 50 जना सैलरी 40,800 भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहोला। फाइनल अन्तर्वार्ता कंपनी को प्रतिनिधिबाट यही असार 28 गते बिहीबार चितवन को होटल रेड कार्पेटमा हुँदैछ।
2: देवान मेन पावर नारायणगढ़ लाइन सोक संपर्क 98558369 98426443211 र 98142076704।
3: के तपाईं इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कूटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईं हाम्रै कीर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
4: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
3: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042211343 र 98184929230।
5: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ पनि अझै अस्तव्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
4: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
5: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
4: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
6: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5569 53 98550 7761 र 98550 7753।
4: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: हाम्रा ऐतिहासिक धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौं, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौं।
4: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका 6 स्याउली वास चितवन र स्वदेश FM द्वारा जारी संयुक्त अनुरोध।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। 5 महिनापछि स्वदेश फर्कनुभएका कांग्रेस निवर्तमान सभापति देउवालाई विमानस्थलमा नेता कार्यकर्ताको स्वागत। शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न नेपाल फर्केको भनाई। सिंहदरबारमा खाद्य व्यापार कम्पनीको बिक्री कक्ष सञ्चालन। 142 प्रकारका सामग्री उपलब्ध। 44 जिल्लाका 193 ठाउँमा आजदेखि सञ्चालनमा आएका पसलमा वर्षैभरि सहुलियत पाउने। मनसुनको पहिलो आधा समयमा सरदर आसपासमै वर्षा। धान रोपाई उत्साहजनक। अबका दिनमा एलनिनोको प्रभाव बढ्ने चिन्ता। चीनमा चुम्बकीय शक्तिबाट ट्र्याकभन्दा माथि तैरिएर चल्ने रेल प्रविधिमा अर्को नयाँ कृतिमान कायम। झण्डै 5 सेकेन्डमै 0 से 800 किलोमिटर प्रति घण्टाको गति हासिल। र बङ्गलादेशसँगको टेस्ट क्रिकेटको पहिलो पारीमा अस्ट्रेलिया 198 रनमै अल आउट। नेपाल द खबरमा अब पूरा खबर। पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा 5 महिनापछि स्वदेश फर्कनु भएको छ। दिउँसो आइपुग्नुभएका देउवालाई त्रिभुवन विमानस्थलमा काँग्रेस नेताहरू पूर्णबहादुर खड्का, शशाङ्क कोइराला, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला लगायत नेता कार्यकर्ताहरूले स्वागत गरेका छन्। बाक्लो संख्यामा विमानस्थल पुगेका नेता कार्यकर्ताहरूले बाजागाजासहित स्वागत गरेका हुन्। देउवा उपचारको सिलसिलामा गएको फागुनमा सिङ्गापुर जानुभएको थियो। उहाँ हङकङबाट थाइल्याण्ड हुँदै आज नेपाल आउनु भएको हो। बुढेलना कण्ठमा रहेको घर नवयुवा आन्दोलनका क्रममा आगजनीमा परेपछि देउवा परिवार घर भाडामा लिएर महाराजगंजमा बस्दै आएका थिए। यसैबीच स्वदेश फर्किएपछि अपिल पत्र जारी गर्दै देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्केको बताउनु भएको छ। 5 महिना लामो उपचारपछि स्वदेश फर्कन पाउँदा खुसी भएको भन्दै उहाँले आफ्नो स्वास्थ्यप्रति चासो र चिन्ता व्यक्त गर्ने सबैलाई धन्यवाद दिनुभएको छ। आफू नेता बनेर नभई यस महान राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको भन्दै देउवाले विनम्रता, समर्पण र प्रेमका साथ सेवा गर्न तयार रहेको बताउनु भएको छ। 2033 सालमा बीपी कोइराला भारत निर्वासनबाट नेपाल फर्कदा सबै राष्ट्रवादी र प्रजातन्त्रवादी शक्तिहरू एक हुनुपर्ने समय आएको उद्घोष गर्नुभएको प्रसंग जोड्दै देउवाले 47 वर्षपछि फेरि राष्ट्रिय एकतालाई मजबूत गर्न सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता देखिएको बताउनु भएको छ। उहाँले प्रतिशोध भन्दा पनि मेलमिलापको मार्ग रोज्न आह्वान गर्नुभएको छ। साथै देउवाले काँग्रेसभित्र देखिएको असहमति र निराशा तुरन्त समाधान हुनुपर्ने पनि बताउनु भएको छ। सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मुख्य प्रशासनिक केन्द्र सिंहदरबार परिसरमा आजदेखि बिक्री कक्ष सञ्चालनमा ल्याएको छ। कम्पनीको 7 वार्षिक उत्सवको अवसरमा सञ्चालनमा ल्याएको बिक्री कक्षको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले उद्घाटन गर्नुभएको हो। बिक्री कक्षबाट सिंहदरबारमा कार्यरत राष्ट्र सेवा कर्मचारी तथा सेवाग्राहीले दैनिक उपभोग्य वस्तु सहज रूपमा प्राप्त गर्ने कम्पनीले जनाएको छ। बिक्री कक्ष उद्घाटनपछि सञ्चारकर्मीसँग मन्त्री यादवले आम उपभोक्तालाई सहुलियत मूल्य गुणस्तरीय खाद्य वस्तु उपलब्ध गराउन सरकार प्रयत्नशील रहेको बताउनुभयो। कम्पनीका विभागीय प्रबन्धक घनश्याम अरियालका अनुसार सिंहदरबारमा नयाँ बिक्री कक्ष सहित आजदेखि देशका 44 जिल्लाका 193 ठाउँमा सहुलियत पसल सञ्चालन ल्याएको छ। विगतका वर्षमा दशैं लगायत चाडपर्व शुरू हुने बेला यस्ता पसल सञ्चालन गर्ने कम्पनीले यस वर्ष 1 महिना अघि नै सञ्चालनमा ल्याएको हो। सुपथ मूल्य पसलमा उपभोक्ताहरूले दैनिक उपभोग्य वस्तुमा प्रति किलो र प्रति लिटरमा 5 रुपियाँ छुट पाउनेछन्। किसानबाट समर्थन मूल्यमा उपज खरिद गर्ने र उपभोक्तालाई सहुलियत दरमा उपलब्ध गराउने गरी कम्पनीले दोहोरो भूमिका निर्वाह गरिरहेको कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत दिल्लीराज लम्सालले बताउनुभयो। नेपालमा यो वर्षको मनसुन आधा अवधि पूरा भइसक्दा देशभर सरदरको आसपास नै वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार जुन 1 देखि अगस्त 12 सम्म देशभर औसत 754 मिलिमिटर वर्षा भएको छ, जुन यो अवधिमा हुने सरदर वर्षाको झण्डै 80% हो। मनसुन शुरू हुनु अघि अर्थात प्री मनसुनमा पहाड़ी विभागमा राम्रो वर्षा भएकाले पनि मुख्य बाली धान रोपाईमा सकारात्मक असर परेको छ। कृषि विभागका अनुसार साउनको अन्तिम हप्तासम्म आइपुग्दा कुल धान खेती हुने क्षेत्रफलको 96% अर्थात 13,16,000 हेक्टर भन्दा बढी भूभागमा रोपाई सम्पन्न भइसकेको छ। यो गएको वर्षको यही अवधिको तुलनामा झण्डै 5% बढी हो। सुदूरपश्चिममा 7% रोपाई सकिएको छ भने मधेस र कोशी प्रदेशमा पनि रोपाईको अवस्था राम्रो देखिएको छ। तर मनसुनको बाँकी अवधिमा भने कृषि तथा मौसमी जोखिम बढ्ने चिन्ता उत्पन्न भएको छ। विश्व मौसम संगठन WMOले केही दिन अघि एक प्रक्षेपण गरी अगस्तदेखि अक्टोबरसम्म एलनिनो मौसम प्रणाली अझ बलियो बन्ने चेतावनी दिएको छ। एलनिनो सशक्त हुँदा भारतीय उपमहाद्वीप सहित नेपालमा तापक्रम औसत भन्दा बढ्ने र सुखापन वा कम वर्षा हुने सम्भावना रहन्छ। मौसमविदका अनुसार अहिलेसम्म मनसुनी वर्षा सन्तोषजनक रहे पनि एलनिनो थप सक्रिय हुँदा तराई मधेसका क्षेत्रमा वर्षा घट्न सक्ने जोखिम छ। स्थानीय मौसमी प्रणाली र पश्चिमी वायुको प्रभावका कारण पहाड़ी भेगमा वर्षा भइरहेको र आउँदा दिनमा मनसुनी गतिविधि फेरि सक्रिय हुने मौसम पूर्वानुमान छ। नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मीडियाका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरेको विरोधमा जिल्ला प्रहरी परिसर काठमाडौँ अगाडि धरना दिएको छ। महासंघले श्रेष्ठको रिहाईको माग गर्दै महासंघको नेतृत्वमा पत्रकारहरूले काठमाडौँको प्रहरी परिसर अगाडि धरना दिएका हुन्। प्रहरीले पत्रकार श्रेष्ठलाई गैराती ललितपुरको नक्कुमा रहेको आफ्नै निवासबाट पक्राउ गरी काठमाडौँ प्रहरी परिसरको हिरासतमा राखेको छ। महासंघले समाचार प्रकाशनको विषयलाई लिएर सम्पादकलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रता माथिको हस्तक्षेप भएको जनाएको छ। समाचारमा चित्त नबुझे कानूनी र प्रेस सम्बन्धी स्थापित प्रक्रियाबाट समाधान खोज्न महासंघले आग्रह गरेको छ। पत्रकारलाई नै पक्राउ गरेर हिरासतमा राख्ने काम स्वीकार्य नहुने महासंघको भनाई छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास्ट किर्तिपुर काठमाडौँ। फोन 01-590-61-89 मोबाइल 97-072-540-89।
3: सुन त मेरो कपडा प्याकिङ गर्दियो त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333-493-555।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। दुर्लभ अर्ना संयु प्रजातिका चराचुरुङ्गी तथा जैविक विविधताका कारण कोशी टप्पु वन्यजन्तु आरक्षी आन्तरिक तथा विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ। सन् 1987 रामसार सूचीमा सूचीकृत आरक्षीमा वन्यजन्तु पंक्षी र जलचर अवलोकनसँगै प्रकृति पर्यटनको सम्भावना बढेको छ। आरक्षीमा 42 प्रजातिका स्तनधारी, 535 प्रजातिका पंक्षी, 141 प्रजातिका माछा र 70 प्रजातिका पुतली पाइन्छन्। 2021 गणना अनुसार अर्नाको संख्या 498 रहेको छ भने 2080 गणना अनुसार 32 खर मयूर र 79 डल्फिन अभिलेख भएका थिए। अब विदेशको खबर। चीनमा चुम्बकीय शक्तिबाट ट्र्याकभन्दा माथि तैरिएर चल्ने रेल प्रविधिमा अर्को नयाँ कीर्तिमान कायम भएको छ। 6 महिनामै 3rd time आफ्नै कीर्तिमान तोड्दै एक प्रयोगत्मक म्याग लिफ ट्रेनले 5.3 सेकेन्डमै 0-800 km प्रति घण्टाको गति हासिल गरेको छ। चीनको राष्ट्रिय प्रसारक सीसीटीभीका अनुसार हुबेईमा रहेको होङहो प्रयोगशालाको 1 किलोमिटर लामो ट्र्याकमा 1100 किलो तौल भएको रेलको सफल परीक्षण गरिएको हो। म्याग लिफ अर्थात् म्याग्नेटिक लेभिटेसन प्रविधिमा पाङ्रा र ट्र्याकबीच घर्षण नहुने भएकाले गाडी हावामै तैरिए झैं तीव्र गतिमा अघि बढ्छ। परीक्षणका क्रममा 800 किलोमिटरको चरम गतिमा पुगेपछि यो गाडी थप 200 मिटरको दूरीभित्रै सहजै रोकिएको थियो, जसले यसको आपतकालीन ब्रेक प्रणालीको क्षमता पनि पुष्टि गरेको छ। अहिले चीन र जापानमा सञ्चालनमा रहेका व्यावसायिक म्यागलेभ रेलहरू 320-350 किलोमिटर प्रति घण्टाको गतिमा चल्छन्। अनुसन्धानहरूका अनुसार यो अति उच्च गतिको प्रविधि तत्काल यात्रु ओसार पसारका लागि नभई भविष्यमा रकेट तथा लडाकु विमानको लन्च प्रणाली र भ्याक्युम ट्युब ट्रेन निर्माणका लागि प्रयोग गरिनेछ। यद्यपि पूर्वाधार लागत र सुरक्षा चुनौतीहरू भने अझै कायम छन्। खेल खबर। बंगलादेशसँगको पहिलो टेस्ट क्रिकेटको पहिलो पारीमा घरेलु टोली अस्ट्रेलिया 198 रनमा अलआउट भएको छ। डार्विनको मारारा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलिया चिया समयपछि अलआउट भयो। बंगलादेशसँगको टेस्ट क्रिकेटमा अस्ट्रेलियाको यो सबैभन्दा कम योगफल हो। यसअघि सन् 2017मा अस्ट्रेलियाले सिङ्गापुरमा 217 रन बनाएको थियो। यस्तै पहिलो पारीको ब्याटिङ गरिरहेको बंगलादेशले पहिलो दिनको खेल सकिँदा 1 विकेट गुमाएर 96 रन बनाएको छ। बंगलादेश अब 102 रनले पछि छ। अस्ट्रेलिया र बंगलादेश बीच 2 खेलको टेस्ट श्रृंखला भइरहेको हो। दोस्रो टेस्ट म्याकेको ग्रेट ब्यारियर रिफ एरिनामा अगस्त 22 शुरू हुनेछ। चार बन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। 5 महिनापछि स्वदेश फर्काउनुभएका काँग्रेस निवर्तमान सभापति देउवाललाई विमानस्थलमा नेता कार्यकर्ताको भव्य स्वागत। शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न नेपाल फर्केको भनाई। सिंहदरबारमा खाद्य व्यापार कम्पनीको बिक्री कक्ष सञ्चालन। 142 प्रकारका सामग्री उपलब्ध। 44 जिल्लामा 193 ठाउँमा आजदेखि सञ्चालनमा आएका पसलमा वर्षैभरि सहुलियत पाउने। मनसुनको पहिलो आधा समयमा सरदर आसपासमै वर्षा। धान रोपाई उत्साहजनक। अबका दिनमा एलनिनोको प्रभाव बढ्ने जो चिन्ता। चीनमा चुम्बकीय शक्तिबाट ट्र्याक भन्दा माथि तैरिएर चल्ने रेल प्रविधिमा अर्को नयाँ कीर्तिमान। झण्डै 5

0: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 मा सम्पर्क गर्नुहोस्।
0: शर्तहरू लागू हुनेछन्।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: साली नदीको शिर,
1: मणिचूडको काख,
3: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
1: शान्ति र आनन्दको अनुभूति,
3: भीडभाडबाट टाढा,
1: शहरबाट नजिकै,
3: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
1: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861-4956 र 9841-5481। वेबसाइट झुले.com.np।
4: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
5: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
6: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242, 44-28-242।
7: कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
8: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ। ललितपुरका धेरै सबैजसो ठाउँमा भोलि बिहान 2 घण्टा विद्युत सेवा बन्द हुने भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार पाटन सब स्टेशनको 66 केभी बस बार मर्मत सम्भार गर्न भोलि बिहान 5 बजेदेखि 7 बजेसम्म पाटन सब स्टेशनबाट विद्युत आपूर्ति बन्द गर्न लागेको हो। मर्मत सम्भारको काम निर्धारित समयभन्दा अगावै सम्पन्न भएमा विद्युत आपूर्ति हुने र केही समय ढिला पनि हुन सक्ने प्राधिकरणले जनाएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथले काठमाडौँ उपत्यकाभित्र विभिन्न ठाउँबाट चोरिएका 50 दुईपाङ्रे गाडी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। प्रहरीले खोजतलास गरेर बरामद गरेका 30 मोटरसाइकल र 20 स्कुटर आज एक कार्यक्रमका बीच सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो। कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्रेले खोजतलासबाट फेला पारेको गाडी सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको हो। प्रहरीले सवारी साधन चोरी हुन नदिन सुरक्षित ठाउँमा पार्किङ गर्न तथा सवारी साधनका आवश्यक कागजात सुरक्षित राख्न सर्वसाधारणलाई आग्रह गर्दै आएको छ। काठमाडौँ महानगरपालिका वडा नम्बर 15 हलचोक सडकमा हिजो बस र स्कुटर एक आपसमा ठोकिँदा एकजनाको ज्यान गएको छ। दुर्घटनामा स्कुटर चालक चन्द्रगिरी नगरपालिका 12 बलम्बु बस्ने 59 वर्षका पुरुषोत्तम महर्जनको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका महर्जनको मनमोहन अस्पताल स्वयम्भूमा उपचार क्रममा ज्यान गएको हो। प्रहरीले बस चालकलाई पक्राउ गरेको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर 8 बस्ने 28 वर्षका मनिष सिंहवालको हत्या गरेको अभियोगमा भक्तपुर नगरपालिका 3 वंश गोपाल बस्ने 27 वर्षका किशोर चौगुठीलाई प्रहरीले पक्राउ गरेको छ। भक्तपुर नगरपालिका 4 मंगलाशयमा रहेको सृजन सेवा आधारभूत विद्यालय नजिकैको गल्लीमा किशोरले अस्ति मंगलबार राति कुटपिट गर्दा गम्भीर घाइते भएका मनिषको भक्तपुर अस्पतालमा उपचारको क्रममा ज्यान गएको थियो। र नेवार समुदायको परम्परागत एवं धार्मिक पर्व गुला आजदेखि विधिवत रूपमा शुरू भएको छ। बौद्ध परम्परासँग विशेष सम्बन्ध रहेको यो 1 महिना लामो अवधिमा अत्यन्त पवित्र मानिन्छ। पर्वको अवसरमा विशेष गरी स्वयम्भूनाथ लगायत विभिन्न बौद्ध चैत्य तथा विहारहरूमा बिहानदेखि भक्तजनहरूको चहल पहल बढ्ने गर्दछ। यस महिनाभरि श्रद्धालुहरू बिहान सबेर उठेर धा बाजा बाँसुरी र अन्य परम्परागत बाजा गाजासहित धार्मिक स्थलहरूको दर्शन तथा पूजा आराधना गर्ने गर्दछन्। यो पर्वको समयलाई साधना दान र कर्मका लागि विशेष महत्वपूर्ण अवधिका रूपमा लिइन्छ। यस पर्वको अर्को मौलिक पक्ष भनेको राँगोको सिंहबाट बनाएको विशेष बाजा फुक्ने परम्परा हो। यो बाजा विशेष गरी दिवंगत पितृहरूको सम्झनामा र उनीहरूको आत्माको चिर शान्ति एवं मोक्ष प्राप्तिको कामना गर्दै बजाउने चलन रहेको छ। महिनाभर सञ्चालन हुने यो यात्राले धार्मिक आस्था र सांस्कृतिक निरन्तरतालाई प्रतिबिम्बित गर्दछ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। 5 महिनापछि स्वदेश फर्काउनुभएका काँग्रेस निवर्तमान सभापति देउवालाई विमानस्थलमा नेता कार्यकर्ताको भव्य स्वागत। शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न नेपाल फर्केको भनाई। भोलि बिहान ललितपुरका धेरैसो ठाउँमा विद्युत सेवा बन्द हुने, 5-7 बजेसम्मको समयमा वैकल्पिक व्यवस्था गर्न आग्रह। र काठमाडौँ उपत्यकाको विभिन्न ठाउँबाट हराएका 50

काङ्ग्रेस गाडी फेला पारेर धनीलाई हस्तान्तरण। अहिलेलाई चार भन्ज्याङ भित्रको खबर यति नै। बेलुका छ बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँ 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पर्दैले सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: 99.1 समय को ख्याल राखौं।
1: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

नेपाली रेडियो नेटवर्कको साँझ पाँच बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। विदेश स्थित विभिन्न नेपाली दूतावासमा राजदूत नियुक्ति प्रक्रिया अझै टुङ्गोमा पुग्न सकेको छैन। मुख्य देशमा सिफारिश गरिने नामबारे उच्च राजनैतिक नेतृत्वबीच कुरा नमिल्दा नियुक्तिमा ढिलाइ भएको हो। विगतमा सरकार परिवर्तनसँगै फिर्ता बोलाइएका र कार्यकाल सकिएका गरी 21 दूतावासमा नयाँ कूटनीतिक प्रमुख पठाउनु पर्ने अवस्था छ। भारत, चीन र अमेरिका जस्ता महत्वपूर्ण देशमा अनुभवी एवं सर्वस्वीकार्य पात्र तय हुन नसक्दा परराष्ट्र मन्त्रालयले पठाएको सूची मन्त्री परिषदमै अड्किएको छ। लामो समय नियोगहरू नेतृत्व रहँदा अन्तर्राष्ट्रिय मञ्चमा देशको साखमा असर पर्ने कूटनीतिज्ञले बताएका छन्। परराष्ट्र मन्त्रालयले भने सिनियर अधिकारीहरू कार्यभार रहेकाले दैनिक प्रशासनिक कार्यमा बाधा नपुगेको दावी गरेको छ। सरकारले हाल कायम रहेको साताको दुई दिन सार्वजनिक बिदा दिने प्रावधानलाई निरन्तरता दिने भएको छ। आज बसेको राष्ट्रिय सभा बैठकमा सांसदले उठाएका प्रश्नको जवाब दिँदै कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले यो नियम हेरफेर गर्ने कुनै तयारी नरहेको जानकारी दिनुभयो। इन्धन खपत कम गर्न, प्रशासनिक खर्च घटाउन र आन्तरिक पर्यटन प्रवर्धन गर्न यो व्यवस्था फलदायी देखिएको मन्त्री गौतमको भनाइ छ। बिहान 9 बजेदेखि नै कार्यालय खोल्ने प्रणालीले सेवाग्राहीलाई सुविधा पुगेको र कर्मचारीको कार्यक्षमता बढेको दावी सरकारले गरेको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पास प्रणालीलाई एकीकृत र स्वचालित बनाउन सरकारलाई निर्देश गरेको छ। सिंहदरबारमा आज बसेको समिति बैठकले कार्गो व्यवस्थापनमा विभिन्न निकायबीच समन्वयको खाँचो औलाउँदै विमानस्थलभित्रका सबै पसलमा अनिवार्य बिलविजक जारी गर्ने व्यवस्था मिलाउन भनेको छ। यस्तै अध्यागमन र भन्सारको साँघु र परिसर व्यवस्थित गर्न नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको सभापति कृष्णहरि बुढा थोकीले जानकारी दिनुभयो। बैठकले चालू आर्थिक वर्षको 7% आर्थिक वृद्धिको लक्ष्य भेट्न, बैंकहरूको कर्जा प्रवाहमा देखिएका अडचन हटाउन नेपाल राष्ट्र बैंकलाई सचेत गराएको छ। गत असार 24 गतेदेखि स्थगित हुँदै आएको कोशी प्रदेश सभाको बैठक आगामी भदौ 3 गते बस्ने भएको छ। प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै 9 महाधिवेशनको 23 बैठक आह्वान गरिएको जानकारी दिएको हो। यसपटकको बैठक कटहरी स्थित संसद सचिवालय परिसरमा भर्खरै निर्माण सम्पन्न भएको नयाँ संसद भवनमा आयोजना गरिनेछ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: कत्ती वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
0: आफन्त को हाथ हाथ मा पुर्याउन आईएमई गरौं
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास
0: आईएमई गरौं
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। सरकारी सेवालाई प्रविधि मैत्री र आधुनिक बनाउने अभियान अन्तर्गत हुलाक सेवा मार्फत 2.5 लाख सवारी चालक अनुमति पत्र र 2.5 लाख राहदानी ढुवानी गरिएको छ। हुलाक सेवा विभागका अनुसार हुम्ला बाहेक देशका 76 जिल्लामा सरकारी कागजात र सामग्री घर दैलोमा पुर्याउने व्यवस्था कार्यान्वयनमा आइसकेको छ। जिल्ला प्रशासन कार्यालय मार्फत हालसम्म 8,500 भन्दा बढी राहदानी र सुर्खेतबाट 1,000 भन्दा बढी लाइसेन्स सिधा सेवाग्राहीको घरमै पुर्याइएको छ। प्रहरी कार्यालयका हिरासत कक्षमा दिनरात सीसीटीभी क्यामेरा जडान गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। कानून अध्ययनरत विवेक चौधरी सहितको टोलीले आज प्रहरी थुनालाई सुरक्षित र पारदर्शी बनाउने व्यवस्था मिलाउन माग गर्दै निवेदन दर्ता गराएको हो। रिटमा राति पनि प्रष्ट देखिने नाइट भिजन सुविधाका साथै आवाज र दृश्य दुवै रेकर्ड हुने सीसीटीभी जडान गर्न आग्रह गरिएको छ। नेपाली खबर अहिलेलाई यति नै। अहिले 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: निःशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निःशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाईको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका। मौलाकालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
1: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
2: शल्य चिकित्सा, पेट, छाती, सुगर, थायराइड एवं मुटु रोग सहितको ICU सेवा,
1: NICU, PICU सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
2: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, EEG, ECT सहितको मनोरोग सेवा,
1: युरोलोजीमा MCS गर्नु भएका विशेषज्ञद्वारा सेवा,
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
3: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 0556 93 7 38, मोबाइल 98 550 88 002।
0: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन।
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
4: 24 घण्टा इमर्जेन्सी सेवा,
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
4: जनरल, डिलक्स, सुपर डिलक्स तथा स्विट क्याबिन,
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
4: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
4: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
0: भेन्टिलेटर सेवा,
4: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन, फोन 0556 58 853 5 18 953।
5: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै

0: आफै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ,
1: सर चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी, यसो चोकतिर निस्क्यो ट्राफिकले सिर सिटी बजाएर हजार रुपियाँ तिराइहाल्छ।
2: होइन बुहारीसँग किन बिना सेतेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि।
4: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 98 119 32 811 र 98 653 73 687।
5: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
4: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98 550 63 172 र 98 452 12 200।
5: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान, विजय प्लेट दाना।
6: माडीवासीहरूका लागि खुसीको खबर,
7: पानी पर्दा हावाहुरी चल्दा हुसु लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसटी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र।
5: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र बसन्तपुर बजार माडी, मोबाइल 98 459 64 977 र 98 020 35 212।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी भोजेन्द्र बस्नेतसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: रोल्पामा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या 7 जना पुग्यो, 5 जना बेपत्ता। मनसुनको पहिलो आधा समयमा सरदर आसपासमै वर्षा, अब एलनियोको प्रभाव बढ्ने चिन्ता।
0: 5 महिनापछि स्वदेश फर्केका कांग्रेसका पूर्व सभापति देउवालाई विमानस्थलमा नेता कार्यकर्ताको स्वागत। इतर पक्ष कार्यालयमा सभापतिको नेम प्लेट सहित आसन, नेता नभई नागरिक बनेर फर्किएको भनाई।
1: सिंहदरबार सहित देशका 193 ठाउँमा सुपथ मूल्य पसल सञ्चालन, वर्षैभरि छुट पाउने। ग्यासको अभाव कारण बालबालिकाको हेरचाह गर्न समेत कठिनाई बनेको सर्वसाधारणको गुनासो।
2: हामीलाई त अहिले त के भएको छ भने अमेरिका र इरानको युद्ध के हो र हामीले त महाभारत युद्ध जिते जस्तो भयो ग्यास पाउँदैन।
0: मध्य पूर्व द्वन्द्वका कारण दक्षिण कोरियाको इन्चोन विश्वकै सबैभन्दा व्यस्त विमानस्थल बन्यो, 6 महिनामा 3,84,00,000 यात्रु ओहोर दोहोर।
1: र 10 राष्ट्रिय खेलकुदको मिति फेरि सर्यो।
3: NBL सर्वसुलभ आवास कर्जा
4: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
4: विशेषताहरू, ₹2 करोड सम्मको कर्जा सुविधा।
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
4: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल

0: अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: नेपाल दर्पणमा अब खबरको सिलसिला। रोल्पाको थवाङ गाउँपालिका वडा नम्बर 5 कोटल बारामा गैराती गएको पहिरोमा परि ज्यान गुमाउनेको संख्या 7 जना पुगेको छ। अरू 5 जनाको अवस्था थाहा हुन सकेको छैन। सशस्त्र प्रहरीका अनुसार पहिरोमा परि ज्यान गुमाउनेमा स्थानीय बासिन्दा 18 वर्षीय शान्ति पुनमगर, 65 वर्षीय कमल बहादुर पुनमगर, 40 वर्षीय जुन कुमारी पुनमगर, 9 वर्षीय असीम पुनमगर, 6 वर्षीय अशोक पुनमगर, 75 वर्षीय दल बहादुर पुनमगर र 71 वर्षीय मनरखी पुनमगर हुनुहुन्छ। ज्यान गुमाउने मध्ये एक महिला र दुई पुरुषको शव प्युठानको स्वर्गद्वारी नगरपालिका तथा मान्डवी गाउँपालिका माडी खोलाको किनारमा फेला परेको हो। अहिलेसम्म अवस्था थाहा हुन नसकेका स्थानीय बासिन्दामा 80 वर्षीय अजम्बर पुनमगर, 78 वर्षीय बलबहादुर पुनमगर, 72 वर्षीय लीलबहादुर पुनमगर, 71 वर्षीय मणि पुनमगर र 67 वर्षीय हस्तकला पुनमगर रहनु भएको छ। पहिरोमा परि घाइते भएका 22 वर्षीय हिमाल पुनमगर र 25 वर्षीय सञ्जय घर्तीमगरलाई स्वास्थ्य चौकी थवाङबाट थप उपचारको लागि बुटवलतर्फ पठाइएको छ। पहिरोमा परि बेपत्ता भएकाहरूको खोजी कार्यको लागि नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल गुल्म रोल्पा र नेपाल प्रहरीको संयुक्त टोली खटिएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो।
2: यसैबीच अहिले देशका विभिन्न ठाउँमा पानी परिरहेको छ। आज दिउँसो सुदूरपश्चिम बाहेक अरू प्रदेशका विभिन्न जिल्लामा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लुम्बिनीको तराई भागका केही ठाउँमा ठूलो पानी परेको छ। पछिल्लो 6 घण्टामा सबैभन्दा धेरै कपिलवस्तुको रङ्गाईमा 110.8 मिलिमिटर वर्षा मापन भएको छ। यस्तै दाङको घोराई, अर्घाखाँसी, नवलपरासी लगायत जिल्लामा पनि ठूलो पानी परेको छ। दिउँसो ठूलो पानी परेका क्षेत्र आसपास थप वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ। लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्न सक्ने भएकाले विशेष सावधानी अपनाउन महाशाखाको अनुरोध छ। यस्तै काठमाडौँ उपत्यका आसपासका क्षेत्रमा पनि ठूलो पानी पर्ने सम्भावना छ। आज रात देशका अरू धेरै ठाउँमा पनि मध्यमसम्मको वर्षाको सम्भावना छ।
1: नेपालमा यो वर्षको मनसुन आधा अवधि पूरा भइसक्दा देशभर सरदरको आसपास नै वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार जुन 1 देखि अगस्त 12 देशभर औसत 754 मिलिमिटर वर्षा मापन भएको छ। जुन यो अवधिमा हुने सरदर वर्षाको झण्डै 80% हो। मनसुन शुरू हुनुअघि अर्थात प्री मनसुनमा पहाड़ी भूभागमा राम्रो वर्षा भएकोले पनि मुख्य बाली धान रोपाईमा सकारात्मक असर परेको छ। कृषि विभागका अनुसार साउनको अन्तिम हप्तासम्म आइपुग्दा कुल धान खेती हुने क्षेत्रफलको 96% अर्थात 13,16,000 हेक्टर भन्दा बढी भूभागमा रोपाई सकिएको छ। यो गएको वर्षको यही अवधिको तुलनामा झण्डै 5% धेरै हो। सुदूरपश्चिममा 7% रोपाई सकिएको छ भने मधेस र कोशी प्रदेशमा पनि रोपाईको अवस्था राम्रो छ। तर मनसुनको बाँकी अवधिमा भने कृषि तथा मौसमी जोखिम बढ्ने चिन्ता उत्पन्न भएको छ। विश्व मौसम संगठन WMOले केही दिन अघि एक प्रक्षेपण गरी अगस्तदेखि अक्टोबरसम्म एलनिनो मौसमी प्रणाली अझ बलियो बन्ने चेतावनी दिएको छ। एलनिनो सशक्त हुँदा भारतीय उपमहाद्वीप सहित नेपालमा तापक्रम औसत भन्दा बढ्ने र सुक्खापन वा कम वर्षा हुने सम्भावना रहन्छ। मौसमविदका अनुसार अहिलेसम्म मनसुनी वर्षा सन्तोषजनक नै रहे पनि एलनिनो थप सक्रिय हुँदा तराई मधेसको क्षेत्रमा वर्षा घट्न सक्ने जोखिम छ। स्थानीय मौसमी प्रणाली र पश्चिमी वायुको प्रभावका कारण पहाड़ी क्षेत्रमा वर्षा भइरहेको र आउँदा दिनमा मनसुनी गतिविधि फेरि सक्रिय हुने मौसम पूर्वानुमान छ।
2: पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा 5 महिनापछि स्वदेश फर्काउनु भएको छ। दिउँसो आइपुग्नु भएका देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काँग्रेस नेताहरू पूर्णबहादुर खड्का, शशांक कोइराला, विमलेन्द्र निधि लगायत ठूलो संख्यामा उपस्थित नेता कार्यकर्ताले स्वागत गरेका छन्। देउवा उपचारको सिलसिलामा गएको फागुनमा सिङ्गापुर जानुभएको थियो। उहाँ हङकङबाट थाइल्याण्ड हुँदै नेपाल आउनुभएको हो। यसैबीच स्वदेश फर्किएपछि अपील पत्र जारी गर्दै देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्केको बताउनु भएको छ। 5 महिना लामो उपचारपछि स्वदेश फर्कन पाउँदा खुसी भएको भन्दै उहाँले आफ्नो स्वास्थ्यप्रति चासो र चिन्ता व्यक्त गर्ने सबैलाई धन्यवाद दिनुभएको छ। आफू नेता बनेर नभई नागरिक बनेर फर्केको भन्दै देउवाले विनम्रता, समर्पण र प्रेमका साथ सेवा गर्न तयार रहेको बताउनु भएको छ। 2033 सालमा बीपी कोइराला भारत निर्वासनबाट नेपाल फर्कदा सबै राष्ट्रवादी र प्रजातन्त्रवादी शक्तिहरू एक हुनुपर्ने समय आएको उद्घोष गर्नुभएको प्रसङ्ग जोड्दै देउवाले 47 वर्षपछि फेरि राष्ट्रिय एकतालाई मजबूत गर्न सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता देखिएको बताउनु भएको छ। उहाँले प्रतिशोध भन्दा मेलमिलापको मार्ग रोज्न आह्वान गर्नुभएको छ। देवालले काँग्रेसभित्र देखिएको असहमति र निराशा तुरन्त समाधान हुनुपर्ने पनि बताउनु भएको छ। स्वदेश फर्किए लगत्तै देउवा चुनदेवीमा संस्थापन इतर पक्षले खोलेको सम्पर्क कार्यालयमा पुग्नुभयो, जहाँ सभापति शेरबहादुर देउवा लेखिएको नेम प्लेट सहित कार्यकक्ष तयार गरिएको थियो। सम्पर्क कार्यालयमा भेला भएका नेता तथा कार्यकर्ताहरूलाई गरेको संक्षिप्त सम्बोधनमा देउवाले सरकारप्रति आक्रोश व्यक्त गर्दै नेपाली नागरिक र अदालतप्रति भरोसा भएको बताउनुभयो। पूर्व राजा ज्ञानेन्द्रको शाही आयोगको खिलाफमा पनि मुद्दा लडेको भन्दै देउवाले राजा ज्ञानेन्द्रले सकेनन् भने अरूले सक्छन् भन्दै आक्रोश पोख्नुभयो। भदौ 24 गते देउवा दम्पतिमाथि कुटपिट भएको थियो भने उहाँको बुढानीला कण्ठमा रहेको घरमा आगजनी गरिएको थियो। पार्टीको नेतृत्व गगन थापाको नेतृत्वमा पुगेपछि असन्तुष्ट बनेको पक्षले राष्ट्रिय भेला आयोजना गर्न लागेको अघिल्लो दिन देउवा फर्केकाले उहाँको स्वदेश फिर्तीलाई धेरैले अर्थपूर्ण ठानेका छन्। तर देउवाका कारण पार्टीमा एकताको सञ्चार हुने आशा संस्थापन पक्षका नेताहरूको छ।
1: सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने अहिलेको व्यवस्थालाई तत्काल पुनरावलोकन नगर्ने जनाएको छ। आज बसेको राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री बालेन्द्र शाह बालेनका तर्फबाट जवाब दिँदै कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले यस्तो जानकारी दिनुभएको हो। मन्त्री गौतमले अन्तर्राष्ट्रिय अभ्यास र आन्तरिक आवश्यकतालाई ध्यानमा राखेर यो व्यवस्था लागू गरिएको बताउनुभयो। बैठकमा सांसद विष्णुबहादुर विश्वकर्माले हप्तामा दुई दिन बिदा दिने निर्णय असफल विधि भएको टिप्पणी गर्दै यसले शिक्षा व्यापार र सरकारी सेवामा गम्भीर असर पुर्याएको भनी प्रश्न गर्नुभयो। मन्त्री गौतमका अनुसार बिहान 9 बजेदेखि नै कार्यालय खुल्ने प्रावधानले सेवा गराईलाई सहजता भएको र कर्मचारीको मनोबल एवं कार्यक्षमतामा समेत सकारात्मक प्रभाव परेको छ। विशेष गरी आन्तरिक पर्यटकको संख्यामा भएको वृद्धिले स्थानीय अर्थतन्त्रलाई टेवा पुर्याएको सरकारको दावी छ। पूरक प्रश्नको क्रममा सांसद विश्वकर्माले दुई दिने विदाका कारण पाठ्यक्रम नसकिने जोखिम, विद्यार्थीमा बढ्न सक्ने असुरक्षा र सरकारी सेवामा आउने सुस्तता प्रति सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। यसको उत्तर दिँदै मन्त्री सविता गौतमले शिक्षालाई विद्यालयको घेराभन्दा बाहिर समाज र सृजनशीलतासँग जोडेर हेर्नुपर्ने बताउनु भएको छ।
2: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिनुभएको छ। केही बेर अघि बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले राजीनामाको घोषणा गर्नुभएको हो। प्रदेशसभामा सम्बोधन गरेपछि उहाँले प्रदेश प्रमुख समक्ष राजीनामा पनि बुझाइसक्नु भएको छ। प्रदेशसभामा विश्वासको मत पाउने अवस्था नरहेपछि मुख्यमन्त्री शाहले राजीनामा दिनुभएको हो। गएको असार 31 गते नेकपा एमाले प्रदेश सरकारले दिएको समर्थन फिर्ता लिएपछि शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो।
1: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खाना पकाउने ग्यास अभावबाट उत्पन्न समस्या बारेको रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556493333, 4935555।
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा UAE द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
7: सम्पर्क राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग।
8: फोन नंबर 082-562-6601 98578-35990 98578-31684 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले रोल्पामा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या 7 पुग्यो, 5 जना बेपत्ता, आज राति पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, मनसूनको पहिलो आधा समयमा सरदर आसपासमै वर्षा, अब एलनिनोको प्रभाव बढ्ने चिन्ता, 5 महिनापछि स्वदेश फर्केका कांग्रेस पूर्व सभापति देउवालाई विमानस्थलमा नेता कार्यकर्ताको स्वागत, इतर पक्ष कार्यालयमा सभापतिको नेम प्लेट सहित आसन, नेता नभई नागरिक बनेर फर्किएको भनाई, हप्तामा 2 दिन सार्वजनिक बिदा दिने अहिलेको व्यवस्था, तत्काल हेरफेर नहुने, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहद्वारा राजीनामा लगायतका खबर प्रस्तुत गर्यौं।
2: नेपाल दर्पणमा अब बाँकी खबर। सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मुख्य प्रशासनिक केन्द्र सिंहदरबार परिसरमा बिक्री कक्ष सञ्चालन ल्याएको छ। कम्पनीको 7 वार्षिक उत्सवको अवसरमा आजदेखि सञ्चालन ल्याएको बिक्री कक्षको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले उद्घाटन गर्नुभयो। बिक्री कक्षबाट सिंहदरबारमा कार्यरत राष्ट्र सेवा कर्मचारी तथा सेवाग्राहीले दैनिक भोग्य वस्तु सहज रूपमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। बिक्री कक्ष उद्घाटनपछि संचारकर्मीसँग कुरा गर्दै मन्त्री यादवले आम उपभोक्तालाई सहुलियत मूल्यमा गुणस्तरीय खाद्य वस्तु उपलब्ध गराउन सरकार प्रयत्नशील रहेको बताउनुभयो। कम्पनीका अनुसार सिंहदरबारमा नयाँ बिक्री कक्ष सहित आजदेखि देशका 44 जिल्लाका 193 ठाउँमा सहुलियत पसल सञ्चालनमा ल्याइएको छ। विगतका वर्षमा दशैं लगायत चाडपर्व शुरू हुने बेला यस्ता पसल सञ्चालन गर्ने कम्पनीले यस वर्ष 1 महिना अघि नै सञ्चालनमा ल्याएको हो। सुपथ मूल्य पसलमा उपभोक्ताले दैनिक

0: काठमाडौँ घट्टेकुलोको एउटा ग्यास डिपो अघिल्तिर खाली सिलिन्डर साङ्लो र डोरीले बाँधेर आफ्नो पालो पर्खिँदै उपभोक्ताहरू उभिएका छन्। कोही राति 3 बजेदेखि उभिएका हुन् त कोही कार्यालयको खाजा समय छोडेरै लाइनमा बसेका हुन्। भाडामा बस्ने विद्यार्थी, ज्येष्ठ नागरिकदेखि दिनभरिको ज्याला गुमाउने जोखिम मोलेरै उभिएका युवाहरू पनि छन्। घण्टौको पर्खाएपछि पनि पालो नआउँदा धेरैले निराश अनुहार लिएर फर्किनु परेको छ। केही केहीले मात्र काँधमा सिलिन्डर बोकेर मुस्कान सहित घर फर्किने मौका पाएका छन्। यस्तैमा पर्नुहुन्छ वनस्थलीमा होटेल चलाउने ईश्वर धिताल। उहाँ घट्टेकुलो चोकको ग्यास डिपो अगाडि बिहान 3:15 बजेदेखि उभिनु भएको थियो। लामो समयको प्रतीक्षापछि एउटा सिलिन्डर ग्यास पाउँदा युद्ध जिते जस्तै भएको छ।
1: हामीलाई त अहिले त के भएको छ भने अमेरिका र इरानको युद्ध के हो र हामीले त महाभारत युद्ध जिते जस्तो भयो। ग्यास पाउँदा सरकारले ग्यास आछ भन्छ तर जनताले पाएको छैन, यस्तो विधि लाइन छ होइन। आज मैले ग्यास नपाएको भए मैले पसल बन्द गर्नु पर्थ्यो। अब खै ठुला बडालाई आएको मात्र हो कि सर्वसाधारणलाई पनि आएको हो त्यो चाहिँ अब हामीलाई थाहा भएन। यो भिड हेर्दा चाहिँ ठुला बडालाई आएर सर्वसाधारणको चाहिँ देखिया होला। हामीले चाहिँ ग्यास पाउन एकदम कठिन।
0: सिन्धुपाल्चोक मेलम्चीका पारस खड्का जोरपाटीमा बस्नुहुन्छ र अनामनगरमै जागिर खानुहुन्छ। कार्यालयको आधा घण्टे खाजा समय उहाँ ग्यास खोज्न डिपो पुग्नुभयो। 4-4 वटा डिपोमा नाम दर्ता गराए पनि कतैबाट जवाफ आएको छैन।
2: 15 दिन भयो रुममा ग्यास दिएको, 2 दिन कुदेँ दाएँ यता कतै छैन। नाम लेखाएँ 3-4 वटा डिपोमा, अह केही भएन। इन्डक्सन थियो घरमा, इन्डक्सन चलाएँ। सानो बच्चा 10 महिना हुन लाग्यो अनि बच्चाको लागि लिटो बनाउन जब इन्डक्सन अन गर्यो बत्ती हुँदैन। खाना खाना अफिस जान बच्चालाई स्कुल पठाउनलाई इन्डक्सन चलायो, आधी खाना पाक्छ बत्ती गइदिन्छ। जनतालाई ग्यासको राहत दिनुपर्ने बेलामा चाडपर्व नजिकिँदैछ, पैसा तिरेर लाइन बसेर
0: घट्टेकुलाकै स्थानीय विष्णु दाहालको 24 घण्टापछि बल्ल ग्यासको पालो आयो। इन्डक्सन चुलोले अलिकति सहज बनाए पनि त्यसले पूर्ण विकल्प दिन सकेको छैन। सरकारले लाइन लाग्नु पर्दैन भन्छ, जति चाहिन्छ त्यति ग्यास आएको छ भन्छ, तर ग्यास लिन रातभरि उभिनु परेको उहाँको गुनासो छ।
3: सरकार भन्छ लाइन छैन, जति पनि आएको छ भन्छ, हामीले दुःख खेपिराखेको छ। कसैले केही भने यहाँ गाली मात्र खाइन्छ, आफ्नो पीडा कसैले सुन्ने होइन। 2 दिन लाइन नबसिकन ग्यास पाउने सहज अझै पनि छैन।
0: केही पहुँच भएका डिपोले 1-2 दिनको अन्तरालमा ग्यास बाँडे पनि धेरै डिपोहरूमा अहिले 1-2 हप्तासम्म पर्खिनु पर्ने अवस्था छ। अहिले ललितपुर बस्दै पढ्ने संखुवा सभाका राम राईले 1 हप्ता अघि नै डिपोमा नाम टिपाउनु भएको थियो, तर डिपोमा जाँदा सधैँ भोलिसम्म फोन गर्छु भन्ने आश्वासन बाहेक केही मिलेको छैन।
4: अर्को उपाय सोच्नु होला नि त, त्यही इलेक्ट्रिक हुन सक्छ कि अर्कै, तर ल्याउनु चाहिँ पर्ने। तर अघि मैले गाडी जाँदा चाहिँ गाडीमा गइरहेको थिएँ त्यही ग्यासहरू, खै त्यो कहाँको अहिले चाहिँ अप्ठ्यारो भएको छ थोरै।
0: ललितपुरको कुमारी पार्टीमा ग्यास डिलर चलाउने बिना महर्जनको डिपोमा दिनको 50-60 जना ग्राहक लाइन लाग्छन्, तर सिलिन्डर पाउन 10-12 दिनसम्म पर्खाउनु पर्छ। सीमित स्टक व्यवस्थापन गर्न उहाँले घरमा सिलिन्डर पुरै सकिएकालाई प्राथमिकता दिने गरेको बताउनुहुन्छ। ग्यास आइरहेको छ भन्दै आश्वासन दिइरहँदा दैनिक जीविकोपार्जनका लागि ग्यासको भर पर्नु पर्ने आम उपभोक्ताले डिपोहरूमा लामो लाइनमा उभिँदै कहिलेसम्म शास्ति भोग्नु पर्ने हो। यसको भर पर्दो जवाफ न निगमसँग छ न मन्त्रालयसँग नै।
5: लक्ष्यमालाई आधुनिक प्रविधि मैत्री र नागरिक मैत्री बनाउँदै सरकारी कुरियर सेवाका रूपमा विकास गर्ने अभियानले थप गति लिएको छ। हुम्ला बाहेक क्षेत्र जिल्लामा राहदानी, सवारी चालक अनुमति पत्र, शैक्षिक प्रमाणपत्र र स्वास्थ्य सामग्री नागरिकको घर दैलोमा पुर्याउने व्यवस्था कार्यान्वयनमा आएको छ। हुम्लाको सेवा विभागका अनुसार अहिलेसम्म क्षेत्र जिल्ला प्रशासन कार्यालयमा 2,47,000 भन्दा बढी राहदानी ढुवानी गरेकोमा 8,600 भन्दा बढी सेवाग्राहीको घरमा पुर्याएको छ। यस्तै 10,38,000 भन्दा बढी सवारी चालक अनुमति पत्र सम्बन्धित कार्यालयसम्म पुर्याएको छ। स्वास्थ्य तर्फ प्रयोगशालाका नमूना, स्वास्थ्य सामग्री तथा स्वास्थ्य बीमा बोर्डका सामान समेत हुलाक मार्फत ओसार पसार भइरहेको विभागले जनाएको छ। सेवालाई अझ छरितो र प्रविधि मैत्री बनाउन 7 अङ्कीय हुलाक संकेत प्रणाली लागू गरेको छ भने 50 वटा कार्यालयलाई स्मार्ट हुलाकमा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको विभागले जनाएको छ।
6: प्रेस काउन्सिल नेपालले जनआस्था साप्ताहिकका संपादक किशोर श्रेष्ठलाई पक्राउ गरेको र जनआस्थाको कार्यालयमा छापा मारेर सामग्री

0: जफत गरेको घटनामा आफ्नो गम्भीर ध्यान आकर्षण भएको जनाएको छ। काउन्सिलका प्रवक्ता दीपक खनालले विज्ञप्ति निकालेर गैराती श्रेष्ठलाई पक्राउ गरी उहाँको निजी निवासमा खानतलासी भएको तथा आज बिहान जनआस्थाको कार्यालयमा हतियार सहित प्रवेश गरी कम्प्युटर लगायत सामग्री जफत गरेको घटनाप्रति गम्भीर ध्यान आकर्षण भएको बताउनु भएको हो। गलत समाचार भएमा प्रेस काउन्सिलमा उजुरी दिनुपर्ने र काउन्सिलले समाचारको विषयमा छानबिन गरेपछि मात्र कार्यवाहीका प्रक्रियाहरू हुनेमा श्रेष्ठको विषयमा त्यसो नगरी प्रहरीले पक्राउ तथा खानतलासी गरेको काउन्सिलको भनाइ छ। काउन्सिलले सरकारलाई आफ्नो अधिकार क्षेत्रका बारेमा समेत सचेत गराएको छ। साथै काउन्सिलले प्रेस स्वतन्त्रताको सदुपयोग गर्दै सत्य तथ्य सन्तुलित र विश्वसनीय पत्रकारिताको अभ्यास गर्न पत्रकार तथा संचार माध्यमलाई आग्रह गरेको छ। पत्रकार श्रेष्ठ पक्राउ परेको बारेमा नेपाल पत्रकार महासंघ, नेपाल बार एसोसिएसन लगायतका संघ संस्थाले पनि विरोध गरेका छन्। प्रहरीले पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: बाढी र डुबानबाट बच्न के गर्ने?
2: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
1: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
2: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
1: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
2: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: कपाल झर्ने वा पातलिने समस्याले चिन्तित हुनुहुन्छ?
3: Dermadent hair transplant, skin care aesthetic, dental clinic and implant center ma upalabdha cha atyadhunik hair transplant seva. Anubhavi visheshagya, aadhunik pravidhi ra vyaktigat paramarsha sahit tapaiko aavashyakta anusar gunastariya upachar pradan garincha.
2: Thap jankari tatha paramarsha ka lagi aajai 9865424296 number ma WhatsApp wa phone garnuhos.
3: Dermadent Nepal hair transplant, skin and aesthetic Dental Clinic and Implant Center, Patan Hospital Road, Laganhill. Samparka 01-545-46-66.
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। लगातार तीन कारोबार दिन घटेर दुई दिन स्थिर रहेको शेयर बजार आज बढेको छ। शेयर बजार परिसूचक निफ्टी आज 8.81 अङ्कले बढेर 2651.21 बिन्दुमा पुगेको छ। आज लगानी, म्युचुअल फण्ड र व्यापार बाहेक सबै समूहको उपसूचक सामान्य बढेको छ। आज निफ्टीसँगै कारोबार रकम पनि बढेको छ। हिजो 3.53 अर्ब रुपियाँ कारोबार भएकोमा आज 347 कम्पनीका 1,02,00,000 सेयर 3,72 अर्ब रुपियाँमा किनबेच भएको छ।
4: काठमाडौँमा चलिरहेको नाइमा अटो एक्सपोको अवसरमा ग्लोबल आइएमई बैंक लिमिटेडले व्यक्तिगत गाड़ी कर्जामा विशेष छूट दिइरहेको छ। एक्सपोमा नयाँ गाड़ी खरिद गर्ने ग्राहकले बैंकको आधार दरमा न्यूनतम 0.5% प्रिमियर थप गरेर कर्जा पाउने गरी योजना चलिरहेको बैंकका प्रतिनिधि मन्जिल विष्टले बताउनुभयो। उहाँका अनुसार बैंकको अहिलेको आधार दरमा न्यूनतम दर 5.25% कायम भइरहेको छ। गाड़ीको कुम्भ मेलाका रूपमा पनि समेत चर्चित नाइमा मोबिलिटी एक्सपो 2026 अस्ति मंगलबारदेखि काठमाडौँको भिरकुटी मण्डपमा चलिरहेको छ। एक्सपोमा 51 स्टलमा 55 भन्दा बढी ब्राण्ड सहभागी छन् भने 40 भन्दा बढी नयाँ मोडलका गाड़ी राखिएका छन्।
5: नेवार समुदायको परम्परागत एवं धार्मिक पर्व गुला आजदेखि विधिवत रूपमा शुरू भएको छ। बौद्ध परम्परासँग विशेष सम्बन्ध रहेको यो पर्वको एक महिना लामो अवधिलाई अत्यन्त पवित्र मानिन्छ। पर्वको अवसरमा विशेष गरी स्वयम्भूनाथ लगायतका विभिन्न बौद्ध चैत्य तथा विहारहरूमा बिहानदेखि भक्तजनको चहल पहल बढ्ने गर्दछ। यस महिनाभरि श्रद्धालुहरू बिहान सबेर उठेर धा बाजा बाँसुरी र अन्य परम्परागत बाजागाजा सहित धार्मिक स्थलहरूको दर्शन तथा पूजा आराधना गर्ने गर्दछन्। गुला पर्वको समयमा साधना दान र पुण्य कर्मका लागि विशेष महत्वपूर्ण अवधिको रूपमा लिइन्छ। यस पर्वको अर्को मौलिक पक्ष भनेको राँगाको सिंहबाट बनाएको विशेष बाजा फुक्ने परम्परा हो। यो बाजा विशेष गरी दिवंगत पितृहरूको सम्झना र उनीहरूको आत्माको चिर शान्ति एवं मोक्ष प्राप्तिको कामना गर्दै बजाउने चलन छ। महिनाभर सञ्चालन हुने यो यात्राले धार्मिक आस्था र सांस्कृतिक निरन्तरतालाई प्रतिबिम्बित गर्दछ।
4: नेपाल दर्पणमा अब विदेशका खबर। दक्षिण कोरियाको इन्चोन अन्तर्राष्ट्रिय विमानस्थल पहिलो पटक विश्वकै सबैभन्दा व्यस्त विमानस्थल बनेको छ। प्रारम्भिक तथ्याङ्क अनुसार यस वर्षको पहिलो छ महिनामा इन्चोन विमानस्थल भएर 3,84,00,000 अन्तर्राष्ट्रिय यात्रुले यात्रा गरेका बीबीसीले जनाएको छ। एयरफोर्स काउन्सिल इन्टरनेशनल एसीआईका अनुसार बेलायतको हिथ्रो विमानस्थल 3,77,90,000 यात्रुसहित दोस्रो र सिङ्गापुरको चाङ्गी विमानस्थल 3,45,30,000 यात्रुसहित तेस्रो स्थानमा रहेको छ। मध्य पूर्वमा चलिरहेको अमेरिका इरान द्वन्द्वले पनि इन्चोन विमानस्थलमा यात्रुको संख्या बढेको हो। विमानस्थल व्यवस्थापनका अनुसार द्वन्द्वको कारण केही यात्रुले मध्य पूर्वका प्रमुख उड्डयन केन्द्रहरूबाट आफ्नो यात्राको मार्ग परिवर्तन गर्दै युरोप पुग्न इन्चोन हुँदै यात्रा गर्न थालेका हुन्। सन् 2024 25 पूर्ववर्षीय वरियतामा दोस्रो स्थानमा रहेको युएईको दुवै अन्तर्राष्ट्रिय विमानस्थल यसपटक शीर्ष 5 भन्दा बाहिर पर्न सक्ने खबरमा उल्लेख छ। इन्चोन एयरपोर्ट कर्पोरेशनका अनुसार गएको वर्षको यही अवधिको तुलनामा ट्रान्जिट यात्रुहरूको संख्या 18% बढेको छ। विमानस्थलको तथ्याङ्क अनुसार युरोपलाई अन्तिम गन्तव्य बनाई इन्चोन हुँदै यात्रा गर्ने यात्रुहरूको संख्या 63.2% बढेर 2,10,000 पुगेको छ।
5: चीनमा चुम्बकीय शक्तिबाट ट्र्याक भन्दा माथि तैरिएर चल्ने रेल प्रविधिमा अर्को नयाँ कृतिमान कायम भएको छ। छ महिनाभित्रै तेस्रो पटक आफ्नै कृतिमान तोड्दै यस प्रयोगत्मक म्यागलेभ ट्रेनले 5.3 सेकेन्डमै शून्यबाट 800 किलोमिटर प्रति घण्टाको गति हासिल गरेको छ। चीनको राष्ट्रिय प्रसारक सीसीटीभीका अनुसार हुबेईमा रहेको डोङयु प्रयोगशालाको 1 किलोमिटर लामो ट्र्याकमा 1100 किलो तौल भएको रेलको सफल परीक्षण गरिएको हो। म्यागलेभ अर्थात् म्याग्नेटिक लेभिटेसन प्रविधिमा पाङ्रा र ट्र्याक बीच घर्षण नहुने भएकोले गाडी हावामै तैरिए झैं तीव्र गतिमा अघि बढ्छ। परीक्षणको क्रममा 800 किलोमिटरको चरम गतिमा पुगेपछि यो गाडी थप 200 मिटरको दूरी भित्रै सहजै रोकिएको थियो, जसले यसको आपतकालीन ब्रेक प्रणालीको क्षमता पनि पुष्टि गरेको छ। अहिले चीन र जापानमा सञ्चालन रहेका व्यावसायिक म्यागलेव रेलहरू 320-350 किलोमिटर प्रति घण्टाको गतिमा चल्छन्। अनुसन्धानकर्ताका अनुसार यो अति उच्च गतिको प्रविधि तत्काल यात्रु ओसार पसारका लागि नभई भविष्यमा रकेट तथा लडाकु विमानको लन्च प्रणाली र भ्याकुम ट्युब ट्रेन निर्माणका लागि प्रयोग गरिनेछ। यद्यपि पूर्वाधार लागत र सुरक्षाका चुनौतीहरू भने अझै कायम छन्।
4: नेपाल दर्पणमा अब खेल खबर। कर्णाली प्रदेशमा आयोजना हुने 10 राष्ट्रिय खेलकुदको मिति फेरि सरेको छ। राष्ट्रिय खेलकुदको मिति 5 पटक तोकिएको युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा आज बसेको राष्ट्रिय खेलकुद परिषद राखेपको 225 बोर्ड बैठकले राष्ट्रिय खेलकुद आउँदो मंगिर 16 29 गतेसम्म आयोजना गर्ने निर्णय गरेको हो। 2079 साल असोज 28 कार्तिक 3 गतेसम्म गण्डकीमा भएको 9 राष्ट्रिय खेलकुदपछि कर्णालीले 10 संस्करणको प्रतियोगिता आयोजनाको झण्डा पाएको थियो। त्यसपछि राखेपको 115 बोर्ड बैठकले 2081 साल मंगिर 2-9 गतेसम्म कर्णालीमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो, तर आवश्यक पूर्वाधार लगायत तयारी पूरा नभएपछि प्रतियोगिताको मिति सरिरहेको छ। पछिल्लो पटक राखेपको 123 बोर्ड बैठकले गएको वैशाखमा प्रतियोगिता आयोजना गर्ने मिति तोकेको थियो।
5: र बार्सिलोनाका पूर्व प्रशिक्षक जावी हर्नान्डेज 4 वर्षको सम्झौतामा नेदरल्यान्ड्सको नयाँ मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। बार्सिलोना र स्पेनका लागि खेलेका 46 वर्षीय जावी सन् 1978 अस्ट्रेलियाली प्रशिक्षक अर्न्स्ट ह्यापरले पछाडे यता नेदरल्यान्ड्सको जिम्मेवारी सम्हाल्दै पहिलो गएर डच प्रशिक्षक बनेका छन्। फिफा विश्वकप 2026 अन्तिम 32 मोरक्कोसँग पराजित भएपछि रोनाल्ड कोम्यानले नेदरल्यान्ड्सको प्रशिक्षक पदबाट राजीनामा दिए। जावी हर्नान्डेजले नेदरल्यान्ड्सको राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक बन्न पाउनु आफ्ना लागि ठूलो सम्मान भएको बताएका छन्।
4: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: रोल्पामा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या 7 पुग्यो, 5 विपत्ता। मनसुनको पहिलो आधा समयमा सरदर आसपासमै वर्षा, अब एलनिनोको प्रभाव बढ्ने चिन्ता।
4: 5 महिनापछि स्वदेश फर्केका काँग्रेसका पूर्व सभापति देउवालाई विमानस्थलमा नेता कार्यकर्ताको स्वागत। इतर पक्ष कार्यालयमा सभापतिको नेम प्लेट सहित आसन, नेता नभई नागरिक बनेर फर्किएको भनाई।
5: सिंहदरबार सहित देशका 193 ठाउँमा सुपथ मूल्य पसल सञ्चालन, वर्षभरि छुट पाउने। ग्यासको अभावका कारण बालबालिकाको हेरचाह गर्न समेत कठिन बनेको सर्वसाधारणको गुनासो।
4: मध्य पूर्व द्वन्द्वका कारण दक्षिण कोरियाको इन्चोन विश्वकै सबैभन्दा व्यस्त विमानस्थल बन्यो, 6 महिनामा 3,84,00,000 यात्रु ओहोर दोहोर।
5: र 10 राष्ट्रिय खेलकुदको मिति फेरि सर्यो।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी भोजेन्द्र बस्नेत र मदन पौड्याल पनि बिदा हुन्छौ। यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी लिने गरौं।

0: सीधा कुरा
1: न पक्ष न विपक्ष
2: सधैं निष्पक्ष निष्पक्ष
3: स्वदेश एफएम 93.2 मेगाहर्ज
1: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
4: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
1: तपाई हामी खबर

निकुञ्जको झाडी फाड्ने काममा खटिएका मजदुरलाई टेक माइन्ड्स नेटवर्क माडी शाखाले खाजा र पानी वितरण। पत्रकार किशोर श्रेष्ठको पक्राउप्रति पत्रकारिता क्षेत्रले आपत्ति जनाउँदै तत्काल रिहा गर्न लाग्यो। नेपाली काङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउवा 5.5 महिनापछि स्वदेश फिर्ता। दिने सार्वजनिक विधाको व्यवस्था तत्काल पुनरावलोकन नहुने। उडान ढिलाइ र क्यानको दोहोरो भूमिकामाथि सांसदहरूको प्रश्न। विधेयकको परिमार्जन गर्ने सुझाव। हुलाक मार्फत करिब 10,000ले घर दैलोमा सेवा पाएको सरकार। र चितवनमा डेङ्गु र स्क्रब टाइफसका बिरामीमा वृद्धि। रोल्पामा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या 7 पुग्यो। 5 जना बेपत्ता। नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौँ श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत माडीको बनकटादेखि कसरासम्म सडकको दुवैतर्फ झाडी फाड्न काममा खटिएका मजदुरलाई टेक माइन्ड्स नेटवर्क माडी शाखाले खाजा र पानी वितरण गरेको छ। गर्मीको समयमा जंगलभित्रै पुगेर काम गरिरहेका मजदुरलाई टेक माइन्ड्स नेटवर्क माडी शाखाले खाजा तथा पिउने पानी उपलब्ध गराएको हो। मजदुरलाई काम गरिरहेको स्थानमै पुगेर खाजा र पानी वितरण गरिएको शाखा प्रमुख सुदर्शन चापागाईले बताउनुभयो। सामाजिक उत्तरदायित्व अन्तर्गत मजदुरको श्रमलाई सम्मान गर्दै गर्मीमा काम गरिरहेका उनीहरूलाई केही राहत पुगोस् भन्ने उद्देश्यले खाजा र पानीको व्यवस्था गरिएको शाखाले जनाएको छ। सडक डिभिजन कार्यालयको आर्थिक सहयोग तथा माडी नगरपालिकाको समन्वयमा बनकट्टादेखि कसरासम्म सडक किनारामा झाडी फाड्ने काम भइरहेको छ। झाडीका कारण वन्यजन्तुको आवजाउ तथा सर्वसाधारणको आवागमनमा समस्या हुने भएकाले मानव र वन्यजन्तु दुवैको सुरक्षालाई ध्यानमा राखेर अभियान सञ्चालन गरिएको हो। सोमेश्वर माध्यमिक विद्यालयमा नगरस्तरीय वक्तृत्व कला प्रतियोगितामा जनकल्याण माध्यमिक विद्यालयकी प्रमिसा पौडेल प्रथम हुनुभएको छ। यस्तै दिवाकर स्मृति माध्यमिक विद्यालयकी प्रिया गुरुङ द्वितीय, माडी माध्यमिक विद्यालयका सूरज सुनार तृतीय तथा सोमेश्वर माध्यमिक विद्यालयकी प्राप्ति सुवेदी सान्त्वना हुनुभयो। अनुशासित र नैतिकवान युवा समृद्ध समाज निर्माणका आधार विषयमा आयोजित प्रतियोगितामा माडी नगरपालिकाका कक्षा 6 देखि माथि अध्यापन हुने विभिन्न विद्यालयका 18 जना विद्यार्थीले सहभागिता जनाएका थिए। विद्यार्थीको आयोजनामा सम्पन्न प्रतियोगिता कक्षा 12 की छात्रा तेज कुमारी महतोको अध्यक्षता तथा नगर प्रमुख तारा कुमारी काजी महतोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। विजेता विद्यार्थीहरूलाई क्रमशः रु 3,000, 2,000 र 1,000 यस्तै गरी 500 नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूले एनसीसीको मार्च पास्ट तथा स्काउटको सलामी प्रस्तुत गरेका थिए भने विभिन्न सांस्कृतिक प्रस्तुतिहरू समेत प्रदर्शन गरिएको थियो। शिक्षा सिप र श्रमलाई सम्मान, नारी उद्यमशीलता हाम्रो अभियान भन्ने नाराका साथ सरिता इभेन्ट्सले विशिष्ट व्यक्तित्व सम्मान तथा भव्य सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। आयोजकका अनुसार कार्यक्रम 2083 असोज 10 गते शनिबार

बुधबार भरतपुर महानगरपालिका दुई क्षेत्र परिषद दिवालय फुडल्याण्डमा मध्याह बाह्र बजे आयोजना हुनेछ। कार्यक्रममा सांस्कृतिक कार्यक्रममा चर्चित लोक गायक बद्री पङ्गेनी, मण्डल नारायणी खत्री र दिनेश कडेलको विशेष प्रस्तुति, मनोरञ्जनात्मक कार्यक्रम, आत्मीय भेटघाट तथा शुभकामना आदान प्रदान लगायतका कार्यक्रम हुने आयोजकले जनाएको छ। माडीवासी समेत रहनुभएकी सरिता इभेन्ट्सकी अध्यक्ष सरिता आचार्यले अघिल्ला वर्षहरूमा चाहिँ यस वर्षको कार्यक्रमलाई पनि सबैको साथ सहयोग र उपस्थितिले थप भव्य सभ्य तथा ऐतिहासिक बनाउने विश्वास व्यक्त गर्नुभयो। चितवनमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन्। जनस्वास्थ्य कार्यालय चितवनका अनुसार साउन एकदेखि 28 गतेसम्म जिल्लाभित्र र बाहिरका गरी 34 जनामा स्क्रब टाइफस र 4 जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ। कार्यालयका अनुसार 211 जनाको स्क्रब टाइफस परीक्षण गर्दा 34 जनामा सुसंक्रमण देखिएको हो। यस्तै 178 जनाको डेङ्गु परीक्षण गर्दा 4 जनामा संक्रमण पुष्टि भएको छ। जिल्लाभित्र भरतपुर महानगरपालिकामा 5 जना, रत्नगरमा 1 जनामा स्क्रब टाइफस देखिएको छ। डेङ्गुतर्फ कालिकामा 1, इच्छाकामनामा 1, यस्तै गरी खैरहनी, माडी र राप्तीमा पनि हालसम्म दुवै रोगका संक्रमित भेटिएका छैनन्। अन्य जिल्लाबाट उपचारका लागि चितवन आएका 28 जनामा स्क्रब टाइफस र 2 जनामा डेङ्गु पुष्टि भएको कार्यालयले जनाएको छ भने पछिल्लो 24 घण्टामा मात्रै डेङ्गुका 2 र स्क्रब टाइफसका पनि 2 नयाँ संक्रमित थपिएका छन्। आस्था प्रकाशन प्रालीका अध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक एवं वरिष्ठ पत्रकार किशोर श्रेष्ठको पक्राउप्रति पत्रकारिता क्षेत्रले आपत्ति जनाउँदै तत्काल बिना शर्त रिहाई गर्न माग गरेको छ। नेपाल पत्रकार महासंघले श्रेष्ठको पक्राउप्रति गम्भीर ध्यानकर्षण भएको जनाउँदै उनलाई बिना शर्त रिहा गर्न माग गरेको हो। समाचार प्रकाशनसँग सम्बन्धित विषयमा पत्रकारलाई पक्राउ गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको दृष्टिले गम्भीर विषय भएको महासंघको भनाइ छ। नेपाली काङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउवा 5.5 महिनापछि बिहिबार स्वदेश फर्किनु भएको छ। गत फागुन 13 गते श्रीमती आरजु राणासहित स्वास्थ्य उपचारका लागि सिङ्गापुर जानुभएका देउवा विमानस्थलमा बाजागाजा र झाँकीसहित स्वागत गरिएको हो। स्वदेश फर्किएपछि जारी वक्तव्यमा देउवाले राष्ट्रिय एकता, मेलमिलाप र लोकतान्त्रिक मूल्य मान्यताको रक्षाका लागि आफ्नो प्रतिबद्धता दोहोऱ्याउनु भएको छ। उहाँले आफू कुनै पद वा शक्ति प्राप्तिका लागि नभई राष्ट्रिय एकता सुदृढ बनाउन फर्किएको पनि बताउनु भएको छ। विक्रम सम्वत 2023 मा बिपी कोइराला राष्ट्रिय एकताको आह्वान गर्दै नेपाल फर्किएको प्रसङ्ग स्मरण गर्दै देवालले वर्तमान अवस्थामा पनि सर्वपक्षीय सहकारी र मेलमिलाप आवश्यक रहेको बताउनु भएको छ। नेकपा एमालेको आन्तरिक जीवन र निर्वाचन परिणामको गम्भीर समीक्षा गर्न गठित कार्यदलले पार्टीलाई नयाँ जीवन दिन विद्यमान नेतृत्वको कार्यशैली र संगठनात्मक ढाँचामा आमूल परिवर्तन गर्नुपर्ने ठहर गरेको छ। उपाध्यक्ष रामबहादुर थापा बादल संयोजकत्वको निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदलले तयार पारेको 65 पृष्ठ लामो प्रतिवेदनको मसौदामा पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारी कार्यशैली पार्टी भद्रगोल हुन साधक बनेको निष्कर्ष निकाल्दै 10औं महाधिवेशनबाट हटाइएको उमेर हद तथा कार्यकाल को सीमालाई मुख्य समस्याको रूपमा औल्याएको छ। पश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले पदबाट राजीनामा दिनुभएको छ। बिहिबार साँझ बसेको प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले राजीनामाको घोषणा गर्नुभएको हो। प्रदेश सभामा विश्वासको मत पाउने अवस्था नरहेपछि मुख्यमन्त्री शाहले राजीनामा दिनुभएको हो। गत 4/24 गतेदेखि अनिश्चितकालका लागि स्थगित भएको कोशी प्रदेश सभाको बैठक आगामी भदौ 3 गते बस्ने भएको छ। कोशी प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै नयाँ अधिवेशनको 23औं बैठक भदौ 3 गते बुधबार दिउँसो 1 बजेका लागि आह्वान गरिएको जानकारी दिएको हो। यसअघि 4/24 गते अर्को सूचना जारी नभएसम्मका लागि प्रदेश सभाको बैठक स्थगित गरिएको थियो। गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट एकल बहुमत ल्याएको राष्ट्र स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री भएपछि एकपछि अर्को गरी कर्मचारीहरूको मानमर्दन गर्ने काम भइरहेको छ। मुख्य गरी सरकारका मन्त्री प्रधानमन्त्री शाहको सचिवालय र सत्तारूढ दल राजसभाका सांसदहरूबाट नै स्थायी सरकार निजामती कर्मचारीको मानमर्दन गर्ने कार्य भइरहेको हो। लामो समयदेखि रिक्त रहेका विभिन्न देशका नेपाली राजदूतावासहरूमा कहिले राजदूत नियुक्त गर्ने भन्ने विषय अझै टुङ्गो लागेको छैन। मुख्य देशहरूमा कसलाई राजदूत नियुक्त गर्ने भन्ने विषयमा प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच अझै छलफल जारी रहेकाले नियुक्ति प्रक्रियामा ढिलाइ भइरहेको हो। सरकारले सातामा 2 दिन सार्वजनिक बिदा दिने हालको अवस्थालाई तत्काल पुनरावलोकन नगर्ने स्पष्ट पारेको छ। बिहिबार बसेको राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट जवाब दिँदै कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले यस्तो जानकारी दिनुभएको हो।

हुलाक सेवालाई आधुनिक प्रविधि मैत्री र नागरिक मैत्री बनाई सरकारी कुरियर सेवाका रूपमा विकास गर्ने अभियानले गति लिएको सरकारी पक्षले दावी गरेको छ। पछिल्लो समय सरकारी कागजात तथा सामग्री ढुवानीसँगै राहदानी सवारी चालक अनुमति पत्र शैक्षिक प्रमाणपत्र लगायतका सेवा नागरिकको घर दैलोमा पुर्याउने व्यवस्था कार्यान्वयनमा आएपछि हुलाक सेवाको प्रयोग विस्तार हुँदै गएको हो। रोल्पाको थावाङ गाउँपालिका वडा नम्बर 5 केटल 12 पहिरोमा परेर ज्यान गुमाउनेको संख्या 7 पुगेको छ। यस्तै 5 बेपत्ता रहेका छन्। सशस्त्र प्रहरीका अनुसार ज्यान गुमाउनेहरूमा स्थानीय बासिन्दा 18 वर्षीय शान्ति पुन मगर, 65 वर्षीय कमल बहादुर पुन मगर, 40 वर्षीय जोनु कुमारी पुन मगर, 9 वर्षीय असीम पुन मगर, 6 वर्षीय अशोक पुन मगर, 75 वर्षीय दल बहादुर पुन मगर र 71 वर्षीय मन रखी पुन मगर रहेका छन्। ज्यान गुमाउने मध्ये एक महिला दुई पुरुषको शव प्युठानको सुर्गदारी नगरपालिका तथा मान्डवी गाउँपालिकामा रहेको मार्डी खोलाको किनारामा फेला परेको छ। बेपत्ता हुनेहरूमा स्थानीय बासिन्दा 80 वर्षीय अजम्बर पुन मगर, 78 वर्षीय बलबहादुर पुन मगर, 72 वर्षीय लीलबहादुर पुन मगर, 71 वर्षीय मणि पुन मगर र 67 वर्षीय हस्तकला पुन मगर रहेका छन्। पहिरोमा परेर घाइते भएका 22 वर्ष हिमाल पुन मगर र 25 वर्षीय सञ्जय खर्ती मगरलाई स्वास्थ्य चौकी थवाङबाट उपचारका लागि बुटोल लगिएको छ। बेपत्ता भएकाहरूको खोजीका लागि नेपाली सेना सशस्त्र प्रहरी बल नेपाल गुल्म रोल्पा र नेपाल प्रहरीको संयुक्त टोली खटिएको सशस्त्र प्रहरीका डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभएको हो। र दक्षिण कोरियाको इन्चोन अन्तर्राष्ट्रिय विमानस्थल पहिलोपटक विश्वकै सबैभन्दा व्यस्त विमानस्थल बनेको छ। प्रारम्भिक तथ्याङ्क अनुसार यस वर्षको पहिलो र 6 महिनामा इन्चोन विमानस्थल भएर 3,84,00,000 अन्तर्राष्ट्रिय यात्रुले यात्रा गरेको बीबीसीले जनाएको छ। एयरपोर्ट्स काउन्सिल इन्टरनेसनल एसिआईका अनुसार बेलायतको हिथ्रो विमानस्थल 3,77,90,000 यात्रुसहित दोस्रो र सिङ्गापुरको चाङ्गी विमानस्थल 3,45,30,000 यात्रुसहित तेस्रो स्थानमा रहेका छन्। आज माडीको अधिकतम तापक्रम 30 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 28 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 3 किलोमिटर प्रति घण्टा र सापेक्ष आर्द्रता 85% मापन गरिएको छ। स्वदेश खबरको अन्त्यमा प्रमुख खबरका आमुखहरू पुनः एकपटक। निकुञ्जको जाडी फाड्ने क्रममा खटिएका मस्तुलाई टेकमेन्स नेटवर्क माडी शाखाले खाजा र पानी वितरण। पत्रकार किशोर श्रेष्ठको पक्राउप्रति पत्रकारिता क्षेत्रले आपत्ति जनाउँदै तत्काल रिहा गर्न। नेपाली काङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउवा 5.5 महिनापछि स्वदेश फिर्ता। 2 दिने सार्वजनिक विधाको व्यवस्था तत्काल पुनरावलोकन नहुने। उडान ढिलाइ र क्यानको दोहोरो भूमिकामाथि सांसदहरूको प्रश्न। विधेयक परिमार्जन गर्ने सुझाव। हुलाक मार्फत करिब 10,000 घर दैलोमै सेवा पाएको सरकारको दावी। र चितवनमा डेङ्गु र स्क्रब टाइफसका बिरामीको संख्यामा वृद्धि। रोल्पाको पहिरोमा ज्यान गुमाउनेको संख्या 7 पुग्यो 5। अवस्था सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: समय सूचक का साथ में
1: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 98 550 7071 र 98 550 7073।
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राले बाल मंदिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4493 580 र 98 550 2640।
3: It's 7 o'clock. अहिले 7 बजे को छ।
4: यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। रोल्पाको थवाङमा पहिरोमा परि 10 जनाको मृत्यु, 3 जना बेपत्ता। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहद्वारा पदबाट राजीनामा। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा 5 महिनापछि स्वदेश फिर्ता। सातामा 2 दिनको सार्वजनिक विदामा पुनरावलोकन गर्ने, कुनै कार्य नभएको कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमद्वारा स्पष्ट। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले कुरिल द्वीपको भ्रमण गरेकामा जापानको कडा विरोध। र 10 राष्ट्रिय खेलकुद मङ्सिर 16 देखि 29 गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गर्ने निर्णय।

0: यो प्याक खरिद गर्न *1415 *2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: समाचार अब विस्तारमा। रोल्पाको थवाङ गाउँपालिका 5 उवा अन्तर्गत पर्ने कोटलबारामा पहिरोमा परी 10 जनाको मृत्यु भएको छ भने 3 जना अझै बेपत्ता छन्। मृतकमध्ये 8 जनाको शनाखत भएको प्रहरीले जनाएको छ। बुधबार राति परेको अविरल वर्षासँगै आएको पहिरोमा परी थवाङ गाउँपालिका 5 उवाको कोटलबारा निवासी 18 वर्षीय शान्ति पुन मगर, 60 वर्षीय कमलबहादुर पुन मगर, 75 वर्षीय दलबहादुर पुन मगर र 80 वर्षीय मनखना पुन मगर, 85 वर्षीय हस्तकला रोका मगर, 38 वर्षीय जुन कुमारी पुन मगर, 9 वर्षीय असीम पुन मगर, 5 वर्षीय अशोक पुन मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुले जानकारी दिनुभयो। पहिरोमा परी गम्भीर घाइते भएका 2 जनालाई थप उपचारका लागि बोटवल पठाइएको उहाँले बताउनुभयो। पहिरोले कोटलबाराका 9 घर, 1 घुम्ती किराना पसल, 2 गोठ र एउटा चर्च बगाउँदा ठूलो मानवीय क्षति भएको प्रहरीले जनाएको छ। पहिरोमा परी बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य जारी रहेको रोल्पाका प्रमुख जिल्ला अधिकारी गङ्गा बहादुर छेत्रीले बताउनुभयो। यसैबीच प्युठानको माडी खोलाको विभिन्न ठाउँमा 5 जनाको बेवारिसे शव फेला परेकाले उवाको कोटलबारा गाउँका पहिरोमा बेपत्ता भएका मानिस हुन सक्ने आशंका गरिएको र पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले रोल्पाको थवाङ 5 कोटलबारामा पहिरोमा परे मृत्यु तथा बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेको छ। रासोपाका महामन्त्री विपिन कुमार आचार्यले आज विज्ञप्ति जारी गर्दै बेपत्ताको खोजी तथा प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र घाइतेको निशुल्क उपचारको व्यवस्था गर्न तथा जोखिमयुक्त बस्तीको पहिचान गरी सुरक्षित ठाउँमा स्थानान्तरण गर्नका लागि सरकारसँग आग्रह गर्नुभएको छ। यस्तै विज्ञप्ति मार्फत विपद जोखिम कम गर्न, पूर्व सूचना प्रणाली प्रभावकारी बनाउन र तिनै तहका सरकारबीच समन्वय गर्न आग्रह गर्दै वर्षाका कारण जोखिम बढेकाले नदी किनार तथा पहिरोको जोखिम भएका क्षेत्रमा सावधानी अपनाउन नागरिकलाई अपील गरिएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको छ। आजको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले पदबाट राजीनामा दिएको घोषणा गर्नुभयो। तत्कालीन सत्ता गठबन्धन दल नेकपा एमाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा पर्नु भएको थियो। संवैधानिक व्यवस्था बमोजिम आजसम्म प्रदेशसभाबाट विश्वासको मत लिइसक्नुपर्ने भए पनि विश्वासको मतको पक्षमा बहुमत नपुग्ने देखिएपछि मुख्यमन्त्री शाहले राजीनामा दिनुभएको उहाँको सचिवालयले जनाएको छ। 2 पटक प्रदेश सरकारको नेतृत्व गर्नुभएका मुख्यमन्त्री शाहले प्रदेशको विकास र समृद्धिका लागि सबैलाई एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो। आफ्नो 38 महिने कार्यकालमा सुशासन प्रवर्धन, प्रभावकारी सेवा प्रवाह, जनहितलाई प्राथमिकता दिएर काम गरेको उहाँले उल्लेख गर्नुभयो। यस्तै कोशी प्रदेशसभाको 9 अधिवेशनको 23औं बैठक आगामी भदौ 3 गते दिउँसो 1 बजे बस्ने भएको छ। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा झन्डै 5 महिना लामो विदेश बसाएपछि आज स्वदेश फर्कनु भएको छ। गत भदौ 24 गतेको जेन्जी आन्दोलनका क्रममा सख्त घाइते हुनुभएका उहाँ 5 महिना अघि स्वास्थ्य उपचारका लागि सिङ्गापुर हुँदै हङकङ पुग्नु भएको थियो। स्वास्थ्य उपचार सकेर पूर्व प्रधानमन्त्री देउवा आज दिउँसो काठमाडौँ आइपुग्नु भएको हो। उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न नेपाली काङ्ग्रेसका शीर्ष नेताहरू पुग्नु भएको थियो। नेता देउवाले आफू नेता बनेर नभई राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको र विनम्रता, समर्पण र प्रेमका साथ सेवा गर्न तत्पर रहेको उल्लेख गर्नुभएको छ। पूर्व प्रधानमन्त्री देउवाले काङ्ग्रेस केवल लोकतान्त्रिक इतिहास बोकेको दल मात्र नभई दशकौंको राजनीतिक सङ्घर्ष सहेर आफ्नो अस्तित्व र मर्यादा जोगाइराख्न सफल पार्टी भएको बताउनुभयो। राष्ट्रिय सभाले आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। यसअघि विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले युरोपियन युनियनको हवाई सुरक्षा सूचीबाट हटाउन विभिन्न सुधारका चरणहरूमा काम भइरहेको र करिब 6 महिनामा केही न केही नतिजा आउने आशा गरेको बताउनुभयो। मन्त्री पौडेलले नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुसन्धान गर्ने प्रतिवेदन बुझ्ने लगायतका सबै अधिकार आफैमा राखेका कारण पनि हवाई सुरक्षामा चुनौती खडा भएको बताउनुभयो। मन्त्री पौडेलले विधेयक आएपछि जहाज होल्डिङ हुने, समयमा उडान नगर्ने, यात्रुका सामान हराउने, टुटफुट हुने जस्ता समस्या समाधान गर्ने र हवाई यातायातलाई अझ बढी भरपर्दो, सुरक्षित र विश्वसनीय बनाउन सहयोग पुग्ने बताउनुभयो। छलफलमा सांसदहरूले हवाई सेवालाई सुरक्षित बनाउने गरी कानून निर्माण गर्नुपर्नेमा जोड दिँदै आन्तरिक वायु सेवालाई सुरक्षित, भरपर्दो र गुणस्तरीय तथा जिम्मेवार बनाई हवाई यात्रुको अधिकार संरक्षण हुनुपर्नेमा जोड दिनुभयो। राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयकमाथि संशोधन प्रस्ताव राख्न चाहने सांसदहरूले संघीय संसद सचिवालयमा संशोधन दर्ता गराउन सक्ने जानकारी गराउनुभयो। यस्तै राष्ट्रिय सभाको आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले दलितको मौलिक हक कार्यान्वयनका लागि दलितको हक अधिकार तथा विकास सम्बन्धी विधेयक तर्जुमा भइसकेको जानकारी गराउनुभयो। सांसदहरूले सोधेका प्रश्नको जवाफमा कानून मन्त्री गौतमले सातामा 2 दिन सार्वजनिक बिदा दिने व्यवस्थाको पुनरावलोकन गर्ने कुनै कार्य अहिले नभएको स्पष्ट गर्नुभयो। मन्त्री गौतमले सातामा 2 दिन बिदा हुने र अन्य दिन बिहान 9 बजे नै कार्यालय खुल्ने भएकाले सेवाग्राहीलाई थप सहजता हुनका साथै कर्मचारी र श्रमिकको मनोबल, उत्प्रेरणा र कार्य सम्पादनमा सकारात्मक प्रभाव परेको तथा कार्यकुशलता, उत्पादकत्व र सेवाको गुणस्तर अभिवृद्धि गर्न सहयोग पुगेको बताउनुभयो। यसअघि बैठकमा सांसदहरूले खाना पकाउने ग्यासको अभाव, महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले कालोबजारी नियन्त्रणका लागि प्रभावकारी अनुगमन, पेट्रोलियम पदार्थको सहज आपूर्ति, ग्यासको सहज उपलब्धता र इन्धनमा लगाइएको कर कटौती तथा जनतालाई तत्काल राहतको अनुभूति दिन सरकारको ध्यान आकर्षण गर्नुभयो। सांसदहरूले तनहुँमा हाइड्रो निर्माणका लागि सेती नदीको बहाव परिवर्तन गर्दा त्यस आसपासका स्थानीयको थात थलो र पेसा नै छाड्नुपर्ने अवस्था आएको भन्दै समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भदौ 1 गते 1:15 बस्नेछ। उदयपुरको बेलका नगरपालिकामा कबुलियती वन सम्बन्धी विवाद चर्किएको छ। विगतमा स्थानीयको आन्दोलनपछि रोकिएको निर्णय अहिले सर्वोच्च अदालतको फैसलाबाट फेरि कार्यान्वयनको चरणमा पुगेपछि उदयपुरको बेलका नगरपालिका 3,500 घरधुरी पुनः विस्थापनको त्रासमा परेका छन्। उदयपुरबाट संवाददाता अञ्जनी कुमार अधिकारीको रिपोर्ट।
3: उदयपुरको बेलका नगरपालिकामा कबुलियती वन सम्बन्धी विवाद पुनः चर्किएको छ। स्थानीय स्तरमा 1500 देखि 1600 घर धुरी विस्थापित हुने दावी भइरहेका बेला सर्वोच्च अदालतबाट प्रमाणित नक्साले भने फरक अवस्था देखाएको छ। डिभिजन कार्यालय गाईघाट उदयपुरका प्रमुख गजेन्द्र श्रेष्ठका अनुसार कबुलियत वनका लागि छुट्याइएको 176.23 हेक्टर क्षेत्रमा नक्सा अनुसार करिब 25-30 वटा घर तथा संरचना मात्र देखिन्छन्। यद्यपि डिभिजन वन कार्यालय गाईघाट उदयपुरले अहिलेसम्म स्थलगत नाप जाँच भने गरेको छैन।
4: घरको हिसाबले घर सर्लक्क काटेर बनाएको छ, धेरै नक्सा अलिकति कटिएरै बनेको छ अनि भित्र पनि गोठहरू समेत गरेर 25-30 घर धेरै हामीले नक्सामा चाहिँ तत्काल त्यो जिपिएसको गुगलहरूको सहाराबाट चाहिँ देखिन्छ।
3: बेलका नगरपालिकामा पुनः कबुलियती वन सम्बन्धी विवाद चुलिन थालेसँगै स्थानीयहरूले कबुलियती वन खारेजी प्रतिकार समिति गठन गरेका छन्। कबुलियती वन खारेजी प्रतिकार समितिका संयोजक टेक बहादुर भट्टराईले 25-30 घर मात्रै प्रभावित हुने कुरा आफूहरूलाई जानकारी भए पनि वर्षौंदेखि भोगचलनको जमिन कबुलियत वनका रूपमा दिन आफूहरूलाई स्वीकार्य नभएको बताउनु भयो।
5: अब यत्रो बस्ती नै सबै विहीन हुन थालेपछि पनि आतंक भइरहेछ त्यसले गर्दा शान्तिपूर्वक ज्ञापन पत्र सिधे कार्यालयलाई वन कार्यालयलाई प्रदेश सरकारलाई अख्तियारलाई प्रधानमन्त्री कार्यालयलाई ध्यान आकर्षण गराउने वाला छौ।
3: समितिका सल्लाहकार तथा स्थानीय रणबहादुर खड्काले दशकौंदेखि स्थानीयले भोगचास गर्दै आएको क्षेत्र भएकोले कुनै पनि निर्णय अघि वास्तविक अवस्था अध्ययन र स्थानीयसँग पर्याप्त छलफल हुनुपर्ने बताउनु भयो।
6: करिब 1000 घर भन्दा माथि 2032 सालदेखि लिएर 45 सालदेखि पूर्णकालीन बसोबास भएको
3: बेलका नगरपालिकाका नगर प्रमुख अशोक कुमार कार्कीले प्रमाणित नक्सा अनुसार 25-30 घर पूर्ण रूपमा विस्थापित हुने अवस्था देखिए पनि करिब 600 परिवारको भोग चलन तथा खानेपानी मठ मन्दिर संरचना प्रभावित हुन सक्ने बताउनु भयो।
7: 600 घर परिवारहरूको चासो गरेका हिजो सरकारले दिएको 30 मिटर 200 गरेको छ यी सबै कुराहरू छन्। त्यसमा दुईटा मन्दिर छन् दुईटा चर्च छ यी सबै कुरा परेको अवस्था भएकोले कान्तिपुर जनताको बासस्थवासको ग्यारेन्टी सञ्चालन गर्नुपर्ने भएकाले सम्मानित अदालतले गरेको आदेशलाई सम्मान गर्दै जनताको बसोबासका निमित्त कानुनी लडाई जनताले गर्नेछन्। यसको लागि पालिकाले आफ्नो सहयोग गर्नुपर्छ भन्ने कुरामा पालिका सफल लाग्यो।
3: बेलका नगरपालिकामा यति बेला कब्जियत वन बनाउने विषयमा सर्वोच्चको फैसला कार्यान्वयन र स्थानीयको अधिकार संरक्षण बीच कसरी सन्तुलन कायम गर्ने भन्ने विषय मुख्य चासो बनेको छ। अञ्जनी कुमार अधिकारी, रेडियो नेपाल, उदयपुर।
2: प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा सांसदहरूले जातीय विभेद तथा छुवाछुत समाजको कलङ्क भएको भन्दै त्यसको अन्त्यका लागि शिक्षा र जनचेतना विस्तार गर्नुपर्ने बताउनु भएको छ। समितिको आज बसेको बैठकमा राष्ट्रिय दलित आयोगको काम कार्यवाही तथा प्रगति सम्बन्धी छलफलमा सांसदहरूले दलित समुदायको गरिबी न्यूनीकरण, शैक्षिक, सामाजिक र आर्थिक विकासलाई केन्द्रमा राखी बजेट निर्माण गर्नुपर्ने बताउनुभयो। सांसदहरूले जातीय विभेदका पीडितलाई न्यायमा पहुँच सुनिश्चित गर्नुपर्ने तथा दलित समुदायको थरकै आधारमा हुने अपमान, मनोवैज्ञानिक विभेद, थर सूचीकरणका जटिलता, नागरिकता नपाउने लगायतका विभिन्न समस्याहरूको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो। सांसदहरूले रासायनिक मलको सट्टामा प्राङ्गारिक मल प्रयोग गर्न किसानलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिको आज बसेको बैठकमा सांसदहरूले किसानहरूले रासायनिक मल प्रयोग गर्दा माटोको उर्वरा शक्ति कमजोर हुँदै गएर खाद्यान्न अभाव हुने र मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउने हुँदा बिस्तारै जैविक मलको प्रयोगलाई बढाउनु पर्नेमा जोड दिनुभएको हो। सरकारले आफै प्राङ्गारिक मल उद्योग सञ्चालन गर्नुपर्ने, सरकारले प्रस्ताव हेरेर नभई किसानको खेतबारीको उत्पादन हेरेर कृषि अनुदान दिनुपर्ने भन्दै सांसदहरूले कृषि प्रधान देशका किसानहरूले मल अभावको समस्याबाट मुक्ति पाउनु पर्नेमा जोड दिनुभयो। बैठकमा माटो वैज्ञानिक रोशन बाबु ओझाले कृषिमा छुट्याइएको झण्डै 70% बजेट रासायनिक मल खरिदमा खर्च हुने हुँदा त्यो रकम जैविक मल उत्पादनको क्षेत्रमा लगानी गर्न सरकारलाई सुझाव दिनुभयो। यस्तै अर्का विज्ञ मदन पोखरेलले सरकारले जैविक मलका लागि जम्मा 36 करोड रकम छुट्याएको र रासायनिक मल खरिदका लागि 32 अर्ब बजेट छुट्याएर प्राङ्गारिक मल उत्पादन र प्रयोगलाई निरुत्साहन गरेको भन्दै विश्वबाट फेज आउट भइसकेको युरिया मलको माग नेपालमा मात्रै हुने गरेको बताउनुभयो। समिति सभापति अशोक कुमार चौधरीले प्रत्येक वर्ष किसानहरूले मल नपाउने समस्या हल गर्न वैकल्पिक मलको सम्भावनाबारे निरन्तर छलफल गरेर सरकारलाई आवश्यक निर्देशन दिने बताउनुभयो। बेनी जोमसुम कोरोला सडक आयोजनाले मुस्ताङको सुसाङ कागबेनी 10 किलोमिटर सडक निर्माण सुरु गरेको छ। 28,87,00,000 रुपियाँ लागतमा 2084 असार 24 गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतासहित सडक निर्माण थालेको आयोजनाका प्रतिनिधि सागर सुवेदीले जानकारी दिनुभयो। आयोजनाले जोमसोम कोरोला सडक खण्डको सुसाङदेखि धमीसम्मको 42 किलोमिटर सडकको कालोपत्र पूरा गर्न टेन्डर आह्वान गरिसकेको छ। सो खण्डको लागत 2 अर्ब रुपियाँ रहेको छ। प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल बाजुराको बढी मालिकामा जनै पूर्णिमाको अवसरमा लाग्ने

0: पूजा आराधना शुरू गर्न लागिएको हो। बढीमालिका मन्दिरका मुख्य पुजारी नेत्र उपाध्याय,
1: बढीमालिका विश्वकै हिन्दूहरूको एउटा आस्थाको धरोहर हो। सबै तीर्थाल भक्तहरूलाई म ल्याउँदाखेरिका जुन छन्मेरलाई पनि श्रद्धाल भक्तहरूले आफूले माताको आशीर्वाद लिनुहोला भन्न चाहन्छु।
0: बढीमालिका तीर्थ यात्रामा हरेक वर्ष हजारौं श्रद्धालु सहभागी हुने गरेका छन्। यस वर्षको यात्रालाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न सुरक्षा व्यवस्थालाई समेत थप मजबुत बनाइने भएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराकी प्रमुख प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहरा,
2: प्रहरी नेपाल प्रहरी संयुक्त रूपमा ड्युटी परिचालन हुन्छ हाम्रो, र यसमा नेपाल प्रहरीको तर्फबाट पनि हाम्रो लगभग 25 जनाको टोली चाहिँ बढीमालिका क्षेत्र वरपर श्रद्धालु भक्तजनहरूलाई सचेतन गर्ने हिसाब सेक्युरिटीलाई चाहिँ हामीले अझ विशेष प्राथमिकता दिएर बनाएका छौँ।
0: बाजुरा लगायत डोटी, जुम्ला, कालीकोट जिल्लाका साथै धनगढी उपमहानगरपालिका र विभिन्न स्थानीय तहबाट पेटारो सहितको सरकारी टोली पूजा सामग्री लिएर बढीमालिका प्रस्थान गर्ने परम्परा रहँदै आएको छ। बढीमालिका नगरपालिका नगर उपप्रमुख नन्दा थापा,
3: बढीमालिकाको ओभरअल टिम सबै यात्राको व्यवस्थापनको लागि ड्युटी राखेका छौँ।
0: मालिका भगवतीका रूपमा पूजिँदै आएको बढीमालिका मन्दिरसँग अनेकौं लोककथा, धार्मिक विश्वास र ऐतिहासिक पृष्ठभूमि जोडिएका छन्। यही धार्मिक तथा ऐतिहासिक महत्वका कारण पछिल्ला वर्षमा बढीमालिका पुग्ने तीर्थयात्री तथा पर्यटकको संख्या पनि उल्लेख रूपमा बढ्दै गएको छ। प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला,
4: हामीले तयारी गरिरहेका छौँ, 1 गतेबाटै त्यहाँ पूजा सुरु गर्न भक्तजनहरू आउनुहुन्छ र उहाँहरूलाई छिटो चाटो त्यहाँ पूजा दर्शन गराएर फर्काउने व्यवस्था चाहिँ हामी मिलाउँछौँ।
0: सत्ययुगमा सती देवीको शरीरका अङ्गहरू खसेको किम्बदन्ती रहेको धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको संगम बढीमालिका समुद्री सतहबाट झन्डै 4,214 मिटर उचाइमा अवस्थित छ। राजेन्द्र बिक, रेडियो नेपाल बाजुरा।
5: बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले विपन्न, असहाय तथा व्यवहारिसी नागरिकका लागि नगरभित्रका 25 अस्पतालमा 94 निशुल्क शैयाको व्यवस्था गरेको छ। यही भदौ 1 गतेदेखि प्रभावकारी रूपमा सेवा सञ्चालन गर्ने गरी तयारी पूरा भएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बमले बताउनुभयो। शैयासँगै सम्पूर्ण उपचार पनि निशुल्क हुने उहाँले जानकारी दिनुभयो। नगर प्रमुख प्रशान्त विष्टले 10% निशुल्क शैया सम्बन्धी व्यवस्था कागजमा मात्र नभई व्यवहारमै कार्यान्वयन गर्न उपमहानगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले कुरिल द्वीपको भ्रमण गरेकोमा जापानले आपत्ति जनाएको छ। रुसी राष्ट्रपति पुटिन दुई देशबीच स्वामित्वलाई लिएर विवाद रहेको इतुरूप टापु पुगेपछि जापानले विरोध गरेको हो। कुरिल द्वीपका 4 टापुमध्येको विवादित इतुरूप टापुलाई जापानमा इतुरोफु भनेर चिनिन्छ। जापानी विदेश मन्त्रालयले सो टापु पूर्ण रूपमा जापानको रहेको बताएको छ। दोस्रो विश्वयुद्धपछि रुसले ती टापुलाई आफूमा मिसाई त्यहाँका 17,000 जापानीलाई लखेटेको थियो। इरानले हर्मुज जलमार्गमा अमेरिकाको पूर्ण नियन्त्रण कायम रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दावी अस्वीकार गर्दै रणनीतिक जलमार्ग अझै अवरुद्ध रहेको र तेहरानले राखेका शर्त पूरा नभएसम्म पूर्ण रूपमा नखोलिने जनाएको छ। यससँगै महत्वपूर्ण समुद्री मार्गलाई लिएर अमेरिका र इरान बीचको दावी प्रतिदावी थप चर्किएको छ। पर्सियन गल्फ स्टेट अथोरिटीले सामाजिक सञ्जाल एक्स मार्फत अमेरिकी अधिकारीहरूले हर्मुजको जलमार्ग अवरुद्ध नरहेको भन्दै गरेका दावीले वास्तविक अवस्था परिवर्तन नगर्ने बताएको छ। लोकतान्त्रिक गणतन्त्र कङ्गोमा इबोला संक्रमणका कारण 2,000 बढीको मृत्यु भएको जनाइएको छ। यसको प्रकोप 3 महिना पहिले घोषणा गरिएको थियो। अल जजिराले आधिकारिक सरकारी तथ्याङ्कलाई उद्धृत गर्दै पछिल्लो 3 हप्तामा कम्तीमा 1,000 मृत्यु भएको जनाएको छ भने भाइरस खतरनाक दरमा फैलिरहेको उल्लेख गरेको छ। अब आर्थिक समाचार।
6: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। तनहुँको ब्यास नगरपालिकामा बिहिबार मतदातासँगको भेटघाटमा अर्थमन्त्री डाक्टर वाग्लेले सीमित स्रोत साधनका बीच जनताका अपेक्षा पूरा गर्न सरकार क्रियाशील रहेको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले तनहुँको विकासका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गर्नुहुँदै यस पटकको बजेट वितरणमा न्यायोचित पहल गरिएको जानकारी दिनुभयो।

0: यस अवसरमा अर्थमन्त्री डाक्टर वाग्लेले ब्यास नगरपालिकाको दुम्सीमा रहेको खाने पानी समस्या समाधान र तटबन्धका विषयमा सम्बन्धित मन्त्रालयसँग छलफल गरी काम अगाडि बढाउने पनि बताउनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले प्रदेश सरकार र निजी क्षेत्रले समेत विमानस्थलको निर्माण तथा सञ्चालन गर्न सक्ने गरी नागरिक उड्डयन सम्बन्धी कानूनको सुधार गर्न लागि बताउनु भएको छ। धनगढी विमानस्थलको स्तर उन्नति बारे बिहिबार काठमाडौँमा आयोजित अन्तर्क्रिया कार्यक्रममा पर्यटन मन्त्री पौडेलले संघीय सरकारको लगानीले मात्रै हवाई सेवा विस्तारको माग पूरा गर्न सक्ने अवस्था नरहेकोले निजी क्षेत्र र प्रदेश सरकारलाई समेत साथमा लिन खोजिएको बताउनुभयो। कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले विकासको विकेन्द्रीकरणको माध्यमबाट सुदूरपश्चिम लगायत पछाडि परेको क्षेत्रलाई विकासको मूलधारमा ल्याउनु पर्ने बताउनुभयो। कार्यक्रममा संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति भरत बहादुर खड्का, सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने संघीय संसदका सांसदहरू तथा पर्यटन व्यवसायीहरूले धनगढी विमानस्थलको स्तर उन्नति गर्न सके त्यस क्षेत्रको पर्यटन प्रवर्धनमा महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो। सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मुख्य प्रशासनिक केन्द्र सिंहदरबार परिसरमा बिहिबारदेखि बिक्री कक्ष सञ्चालनमा ल्याएको छ। कम्पनीको 7 वार्षिक उत्सवको सन्दर्भ पारेर सञ्चालनमा ल्याइएको बिक्री कक्षको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले उद्घाटन गर्नुभयो। बिक्री कक्षको उद्घाटन पछि सञ्चार कर्मी सँगको कुराकानीमा मन्त्री यादवले उपभोक्तालाई सहुलियत मूल्यमा गुणस्तरीय खाद्य वस्तु उपलब्ध गराउन सरकार प्रयत्नशील रहेको बताउनुभयो। यस्तै कम्पनीले 7 वार्षिक उत्सवको अवसर पारेर बिहिबारदेखि देशका विभिन्न 44 जिल्लाका 193 स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ। सुपथ मूल्य पसलमा उपभोक्ताले दैनिक उपभोग्य वस्तुमा प्रति केजी वा प्रति लिटर 5 रुपियाँ छुट पाउने कम्पनीले जनाएको छ।
1: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेलकुद समाचार।
2: दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिर 16 गतेदेखि 29 गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको 125 बोर्ड बैठकले 10 राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिर 16 देखि 29 गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो। यसअघि 2081 सालमै आयोजना हुनुपर्ने प्रतियोगिता विभिन्न कारणले पटक पटक सर्दै आएको थियो। 10 खेलकुद कर्णाली प्रदेश हुने यसअघि नै तय भइसकेको छ। 2079 कार्तिक मङ्सिरमा भएको 9 राष्ट्रिय खेलकुदको समापनमा 10 राष्ट्रिय खेलकुद 2081 मङ्सिरमा कर्णाली प्रदेशमा गर्ने घोषणा भएको थियो। पूर्वाधार तयार नभएको भन्दै उक्त समयमा खेल हुन सकेन। त्यसपछि 2081 चैत 23 देखि 30 सम्म हुने भनिएको थियो। तेस्रो पटक 2082 जेठ 3 देखि 10 हुँदै चौथो पटक आगामी फागुन 1 देखि 7 चैतका लागि सर्यो। अब मङ्सिर 16 देखि 29 गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने निर्णय भएसँगै निर्धारित समयभित्र तयारी पूरा गर्दै 10 राष्ट्रिय खेलकुदलाई व्यवस्थित र सफल रूपमा सम्पन्न गर्ने जिम्मेवारी आयोजक निकायमाथि आएको छ। एभरेस्ट महिला भलिबल लिग ईडब्ल्युयुभीको तेस्रो संस्करणमा नयाँ फ्रेन्चाइज टोलीका रूपमा सुदूरपश्चिम रोयल वारियर्स थपिएको छ। अब ईडब्ल्युभीमा 7 टोली प्रतिस्पर्धा गर्नेछन्। लिगले सुदूरपश्चिम रोयल वारियर्सलाई तेस्रो संस्करणका लागि नयाँ फ्रेन्चाइज टोलीका रूपमा औपचारिक घोषणा गरेको हो।
1: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागको थोरै स्थान, कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भूभागका साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभाग तथा कर्णाली प्रदेशका पहाडी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यस्तै गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागको 1-2 स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 32.2 डिग्री सेल्सियस, न्यूनतम 22.6 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 28 डिग्री सेल्सियस, न्यूनतम 22.3 डिग्री सेल्सियस, वर्षा 2.6 मिलिमिटर, पोखराको अधिकतम 31.2 डिग्री सेल्सियस, न्यूनतम 25.4 डिग्री सेल्सियस, वर्षा 22.7 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 33.8 डिग्री सेल्सियस, न्यूनतम 24.2 डिग्री सेल्सियस, वर्षा फाटफुट, र दिपायलको अधिकतम 35.5 डिग्री सेल्सियस, न्यूनतम 25.6 डिग्री सेल्सियस, वर्षा 0.8 मिलिमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। रोल्पाको थवाङमा पहिरोमा परी 10 जनाको मृत्यु, 3 जना बेपत्ता। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल

0: बहादुर शाहद्वारा पदबाट राजीनामा। पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा पाँच महिनापछि स्वदेश फिर्ता। साताको दुई दिनको सार्वजनिक विदामा पुनरावलोकन गर्ने कुनै कार्य नभएको कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमद्वारा स्पष्ट। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले कुरिल द्वीपको भ्रमण गरेकोमा जापानको कडा विरोध। र दशौं राष्ट्रिय खेलकुद मङ्सिर 16 29 गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गर्ने निर्णय। यसका साथै साँझ 7 समाचार सकियो। अब अर्को समाचार 8 अङ्ग्रेजीमा सुन्न सक्नुहुन्छ।
1: नेपाली लाइसेन्स भएको ड्राइभरहरूलाई साउदी जानका लागि सुवर्ण अवसर। साउदीको प्रतिष्ठित कम्पनी स्राकोबाट लाइट ड्राइभर 100 स्यालेरी 2000 रियल प्लस इन्सेन्टिभ भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहोला। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट यही साउन 21 गते बिहिबार चितवनको रेड कार्पेटमा हुँदैछ। निशुल्क परामर्शका लागि 98550 58369 98426 43211 र 98142076704।
2: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
3: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
2: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959 98550 63359 र 98550 63359।
4: आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा।
5: अब माडीको बसन्तपुर क्षेत्रमा 8 घडेरी मात्र 12,80,000
4: घडेरीका विशेषताहरू।
5: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको मेन हाइवेबाट 390 भित्र हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको। तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने। प्रत्येक वर्ष जग्गाको भाव तीव्र गतिमा बढ्ने ठाउँ। नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर रोजेर र काटेर लिन मिल्ने। बसन्तपुरमा रहेका नापी मालपोत र कार्यालयबाट मात्र 300 दूरीमा अवस्थित।
6: जग्गा धनी सिधा सम्पर्क 98178254 र 98456090042।
4: मौलाकालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट।
7: 24 वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
8: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
7: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
8: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
7: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
8: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
9: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड। फोन 0564 93 7038। मोबाइल 98550 88002।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: CIN को साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो CIN को फेसबुक पेज र युट्युब CIN च्यानलबाट पनि सुन्न सकिन्छ। रोल्पाको कोटल बारमा पहिरोमा पुरिएर 10 जनाको मृत्यु, 2 जना अझै बेपत्ता। घाइते 2 जनाको उपचार हुँदै पहिरोको पूर्व संकेत थाहा पाउन सके सम्भावित क्षतिबाट जोगिन सकिने।
1: एकैचोटि धेरै पानी पर्ने, त्यसले गर्दा चाहिँ त्यो जुन माटो हुन्छ नि, माटोमा पानी छिरिसकेपछि एउटा चाहिँ बिस्तारै चाहिँ पहिरो जान्छ, अर्को चाहिँ एकैचोटि झ्यापै पहिरो जाने हुन्छ।
0: करिब 5 महिनापछि काङ्ग्रेस पूर्व सभापति देउबा सुदेश फिर्ता। आधिकारिक नेतृत्वको दावी गर्दै दुवै समूहको हानथाप। सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री शाहद्वारा राजीनामा। प्रदेशमा सरकार गठनको नयाँ प्रक्रिया सुरु।
2: यही रोस्टमबाट आफ्नो मुख्यमन्त्रीको पदबाट राजीनामा सभामुख मार्फत गराउन चाहन्छु।
0: नागरिकका अत्यावश्यक सवालमा गम्भीर हुन 2 संसदीय समितिको निर्देशन। हप्ताको 2 दिन विदा पुनरावलोकन तत्काल नहुने। सर्पदंशको उपचारमा प्रयोग हुने औषधि आइपुग्यो, तत्काल ढुवानी गरिने।
3: भेनमको सेरम चाहिँ 8,208 भाइल चाहिँ अहिले आइपुगेको छ, जुन चाहिँ 13,200 भाइल खरिद भएको हो।
0: र भारतको लाल किल्लामा गत वर्ष भएको कार विस्फोटमा अलकायदाको संलग्नता रहेको संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषदको दावी। 10 राष्ट्रिय खेलकुद आगामी मङ्सिर 16 29 गतेसम्म कर्णालीमा हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: नेपालमा बर्खासँगै बारी र पहिरोमा परि ज्यान गुमाउनेको संख्या बढिरहेको छ। जोखिम क्षेत्रमा बसोबास गर्ने नागरिकले मौसमको जानकारी नियमित रूपमा लिनु, नदी किनार र पहिरो सम्भावित ठाउँबाट टाढा रहनु पनि क्षति टार्न सकिन्छ। यात्रा गर्दा सडकको अवस्था बुझेर मात्रै हिँड्नुपर्छ र रातिको अनावश्यक यात्रा गर्नु हुँदैन। सुरक्षित स्थान पहिचान गर्ने र आवश्यक परे तुरन्त स्थानान्तरण हुन तयार रहनु पनि बुद्धिमानी हुन मानिन्छ। दिएका चेतावनीलाई व्यवस्था नगरी समयमै सतर्कता अपनाउनु नै जनधनको सुरक्षाको भरपर्दो आधार हो। अब खबर सन्तोषी रावलबाट।
5: रोल्पाको थवाङ गाउँपालिका 5 स्थित कोटल बारामा हिजो साँझ गएको पहिरोमा परेर मृत्यु भएको हुनेको संख्या 10 पुगेको छ। पहिरोमा परेका 2 जना अझै बेपत्ता छन्। घटनास्थलमा 5 जनाको शव भेटिएको थियो। बगाएर लगेको अवस्थामा प्युठानको स्वर्गद्वारी नगरपालिका 9 स्थित माडी खोलाको किनारमा 5 जनाको शव भेटिएको रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर छेत्रीले CIN बताउनुभयो।
6: हिजो यो थवाङ गाउँपालिका वार्ड नम्बर 5 कुवा क्षेत्रमा भारी वर्षाका कारणले ठुलो पहिरो आयो र त्यो पहिरोबाट तल्लो तटीय क्षेत्र भनौँ कि तल्लो क्षेत्रमा पहिरोले ठुलो जनधनको क्षति गरेको छ। उहाँ गाउँपालिका वार्ड नम्बर 5 को त्यहाँ 11 घरहरू क्षति पुगेको र त्यहाँ 15 मान्छेहरू त्यसमा प्रभावित भएको, 2 जना घाइते हुनुभएको थियो। 2 जनालाई हामीले बुटोल उपचारका लागि पठाएका छौँ भने 13 मध्ये 10 सब सञ्चालन भएको छ, 3 अहिले पनि हराइरहनु भएको छ। र फेला परेका 5 शवको पोस्टमार्टम गरेर आफन्तमा बुझाइएको थियो भने यो प्युठानको भिङ्गी र चर्चकेमा भेटिएका 5 शवहरू भोलि शनाखत गराउने र शव परीक्षण पश्चात आफन्तलाई दिन लाग्ने काम हुन्छ।
5: पहिरोमा पुरेर मृत्यु हुनेहरूमा 18 शान्तिपुन मगर, 65 कमल बहादुर पुन मगर, 40 जुन कुमारी पुन मगर, 9 असीम पुन मगर, 6 अशोक पुन मगर, 75 दलबहादुर पुन मगर र 71 मनरखी पुन मगर रहेको प्रहरीले जनाएको छ। बेपत्ता 2 जनाको सशस्त्र प्रहरीले नेपाल प्रहरीले खोजी कार्य जारी राखेका छन्। पहिरोमा 14 परेका थिए। उद्धार गरिएका 22 हिमाल पुन मगर र 25 सञ्जय घरते मगरलाई उपचारको लागि बुटोल लगिएको छ। अविरल परेको पानीले पहिरो गएको थियो। यसैबीच मध्य वर्खा भएकाले पहिरोको जोखिम हुने विज्ञहरूको भनाइ छ। पहिरोको संकेत चिन्न सके क्षति कम हुन सकिने विज्ञहरू बताउँछन्। CIN कुरा गर्दै पहिरो विज्ञ बसन्त राज अधिकारीले भन्नुभयो।
1: मा हामीले गरेका मानवीय क्रियाकलाप एउटा, अर्को चाहिँ हाम्रो हिमालय पर्वत श्रृङ्खला त बनिरहेछ नि त, यो त उचाइ लिइरहेछ, त्यस कारण गर्दा यहाँ भौगर्भिक हलचलहरू पनि छन् जसले गर्दा पहिलाभन्दा अलिकति फरक भइसकेको, र अहिले पछिल्लो चरणमा जलवायु परिवर्तनले गर्दाखेरि जुन पानी पर्ने क्रम चाहिँ अलिकति परिवर्तन भएको छ, एकैचोटि धेरै पानी पर्ने त्यसले गर्दा चाहिँ त्यो जुन माटो हुन्छ नि माटोमा पानी छिरिसकेपछि एउटा चाहिँ बिस्तारै चाहिँ पहिरो जान्छ, अर्को चाहिँ एकैचोटि झ्यापै पहिरो जाने हुन्छ, त्यस कारण चाहिँ कहिले काहीँ हामीलाई चाहिँ पहिरो जाँदैन जस्तो लाग्छ, तर त्यहाँ चाहिँ भौगोलिक हिसाबले भौगोलिक हिसाबले त्यो चाहिँ बनिरहेको हुन्छ, यत्तिकै पहिरोका सङ्केतहरू हुन्छन्, जस्तै बिस्तारै बग्ने पहिरोमा छ भने रुखहरू ढल्किने पोलहरू ढल्किने हुन्छ, कतिपय ठाउँमा चाहिँ नि त्यो आवाज नै चट चट चट चट जस्तो आवाज आउने सुनिन्छ माटो मुनिबाट बाहिर निस्किँदाखेरि, कतिपय चाहिँ पहिरो जाने ठाउँमा चाहिँ नि त्यो चिराहरू पर्ने होइन त्यस्तो प्रक्रियाहरू पनि देखिन्छ, र कतिपय अवस्थामा सामान्य रूपमा चाहिँ राति सुत्दाखेरि चाहिँ त्यो खेत अथवा चाहिँ बारी त्यस्तै थियो, भोलिपल्ट बिहान उठ्दाखेरि अलिकति परिवर्तन भइरहेको जस्तो, अलिकति खाल्टो परे जस्तो, अलिकति सरे जस्तो, त्यस्तो भयो भने चाहिँ त्यहाँ पहिरो जान सक्ने लक्षणहरू देखिन्छन्।
7: यो सङ्केत दिने पहिरो त ठिकै हो, अगाडि पनि थाहा पाउन सक्यो, अब सङ्केतै नदिने पहिरोमा चाहिँ लास्टै डर मर्दो हुने भयो, त्यो चाहिँ कसरी थाहा पाउने त्यस्तो बेलामा चाहिँ?
1: यसको लागि चाहिँ वैज्ञानिक विधिहरू छन्, त्यसले चाहिँ पहिरो कहाँ जान्छ भनेर भन्न सकिन्छ, त्यसको लागि अध्ययन गर्न सकिन्छ, जस्तै नेपालको कुन जिल्लाको कुन पालिकामा कुन ठाउँमा पहिरो जान्छ भनेर चाहिँ मोटामोटी रूपमा चाहिँ हामीले चाहिँ त्यसको मूल्याङ्कन गर्न सकिन्छ भन्न सकिन्छ, तर त्यहाँ पहिरो आएर त्यही एउटा घरलाई असर गर्छ कि गर्दैन अथवा चाहिँ पुललाई असर गर्छ कि गर्दैन भनेर चाहिँ त्यहीँ नै गएर अध्ययन गर्नुपर्ने हुन्छ, र त्यसका विधि प्रविधिहरू छन् त्यो थाहा हुन्छ।
5: जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यका सहित देशका विभिन्न भूभागमा अहिले मध्यमदेखि भारी वर्षा भइरहेको जनाएको छ। महाशाखाका अनुसार बागमती लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ। विशेष गरी लुम्बिनी प्रदेशको तराई भूभागमा भारी वर्षा भइरहेको र ती आसपासका क्षेत्रमा अझै थप वर्षा हुने सम्भावना रहेको छ। भारी वर्षा भइरहेका क्षेत्रहरूमा ग्रेगान बहाव बाढी पहिरो तथा भुछिया जस्ता प्राकृतिक प्रकोपको जोखिम उच्च रहने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ। वर्षा र सम्भावित विपदका कारण नागरिकको दैनिक जनजीवन कृषि स्वास्थ्य पर्यटन पर्वतारोहणका साथै सड़क तथा हवाई यातायात सेवा समेत प्रभावित हुन सक्ने सम्भावना रहेको छ। त्यस्तै आज राति कर्णाली बागमती गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका धेरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी कर्णाली र सुदूरपश्चिमका केही हिमाली तथा पहाडी क्षेत्रमा पनि वर्षा हुन सक्ने मौसमविद हरिप्रसाद दाहालले सिआइएनलाई जानकारी दिनुभयो।
8: आज रातिलाई भने भारी वर्षाको पनि सम्भावना रहेको देखिन्छ। भारी वर्षाको हकमा कुरा गर्नु पर्दाखेरि गण्डकी र लुम्बिनी प्रदेशको हिमाली पहाडी भूभागको थोरै स्थानमा, कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भूभाग, साथसाथै चाहिँ गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभाग र कर्णाली प्रदेशको पहाडी भूभागको पनि एक स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ। र आज रातिलाई चाहिँ धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। धेरै भारी वर्षाको हकमा कुरा गर्नुपर्दाखेरि गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागको एक दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको देखिन्छ।
5: मध्यसहित विभिन्न प्रदेशका तराई भूभागमा समेत मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने हालको व्यवस्थालाई तत्काल पुनरावलोकन नगर्ने स्पष्ट भएको छ। राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री बालिन शाहको तर्फबाट जवाब दिँदै कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले अन्तर्राष्ट्रिय अभ्यास र आन्तरिक आवश्यकतालाई ध्यानमा राखेर यो व्यवस्था लागू गरिएको बताउनुभयो।
9: तत्कालीन इन्धन आपूर्ति असहजताका कारण इन्धन खपत कम गर्न र सार्वजनिक विदा हुने अन्तर्राष्ट्रिय अभ्यासलाई मध्यनजर गरी नेपाल सरकार मन्त्री परिषदको मिति 2082-22 गतेको निर्णयबाट मिति 2082-23 गतेदेखि लागू हुने गरी शनिबार र आइतबार दुई दिने विदा दिने व्यवस्था लागू गरिएको हो। हालको लागि चाहिँ दुई दिनको विदा पुनरावलोकन गर्ने कुनै पनि कार्य भएको छैन।
5: बैठकमा सांसद विष्णु बहादुर विश्वकर्माले हप्तामा दुई दिन विदा दिने निर्णय असफल विधि भएको टिप्पणी गर्दै यसले शिक्षा व्यापार र सरकारी सेवामा गम्भीर असर पुर्याएको भनी प्रश्न गर्नुभएको थियो। यसैबीच राष्ट्रिय सभाका सांसदहरूले सुनसरी लगाइए क्षेत्रमा केही समय अघि भएका साम्प्रदायिक हिंसाका घटनामा दोषी उपर कारवाही गरी मुलुकभर शान्ति सुव्यवस्था कायम गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। राष्ट्रिय सभाको आजको बैठकको विशेष समयमा कांग्रेस सांसद विष्णु कुमारी सबकोटाले सर्वसाधारणले खाना पकाउने ग्यासको अभाव झेल्नु परेको, महँगीको मार खेप्नु परेको भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको थियो।
10: ग्यास विक्रेताहरूले त्यसले 40% हामीले पुर्याउन सकेका छैनौँ, त्यसले मात्रै 60% पुगेको छ, हामीले पुर्याउन सकेका छैनौँ भन्ने कुराहरू आइरहेको छ। जता जाँदाखेरि पनि ग्यासको समस्या भयो भन्ने कुरा आइरहेको छ र विद्युत अहिले अब निरन्तर वृद्धि हुँदै गइरहेको छ, तर अभाव पनि त्यत्तिकै छ, झ्यापझ्याप बत्ती जाने समस्याहरू पनि भइरहेको छ। यसलाई अब कसरी निराकरण गर्ने?
5: प्रतिनिधि सभा अन्तर्गत पूर्वाधार विकास समितिले देशभर खानेपानीको व्यवस्था सहज बनाउन सरकारलाई निर्देशन दिएको छ। आज बसेको समितिको बैठकले नागरिकको मौलिक हक तथा अनिवार्य आवश्यकताका रूपमा रहेको खानेपानीको समस्या सुल्झाउन तीन तहका सरकार र सरकारवाला निकाय बीच आपसी सहकारी हुनुपर्ने निष्कर्ष निकालेको हो। खानेपानीको आपूर्ति गर्न दायित्व सरकार र मातहतका निकायको भएको भन्दै समितिले तत्काल गम्भीर हुन निर्देशन दिएको हो।
11: नागरिकलाई स्वच्छ सुरक्षित तथा पर्याप्त खानेपानी उपलब्ध गराउने कार्यलाई उच्च प्राथमिकतामा राखी अल्पकालीन मध्यकालीन र दीर्घकालीन कार्ययोजना बनाई समयबद्ध रूपमा कार्यान्वयन गर्ने। दोस्रो, मधेस तथा तराई क्षेत्रमा खानेपानी व्यवस्थापन। तेस्रो, काठमाडौँ उपत्यकाको खानेपानी व्यवस्थापन। साथै राष्ट्रिय निकुञ्ज तथा अन्य निकायहरूसँगको समन्वयनमा पानी ल्याउने कार्यमा देखिएका समस्याको समाधान गर्ने।
5: प्रतिनिधि सभाको अर्थ समितिले अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार विस्तार गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका अध्यागमन तथा भन्सार कार्यालयका परिसर साँगुरा भएकाले आवश्यक विस्तार तथा व्यवस्थापन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको सभापति डाक्टर कृष्णहरि बुढाथोकेले बताउनुभयो।
12: अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेका अध्यागमन कार्यालय एवं भन्सार कार्यालयको परिसर साँगुरो भएकोले उक्त कार्यालयहरूको लागि परिसरको आवश्यक विस्तार एवं व्यवस्था गर्न नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिने व्यवस्था अनुगमनबाट प्राप्त भएको। दुईमा, अन्तर्राष्ट्रिय विमानस्थलहरूको भौतिक संरचनाको नियमित मरम्मत सम्भार गरी चुस्त दुरुस्त राखी त्यस्ता संरचनाको प्रयोग गराउँदा सर्वसाधारण नागरिकलाई आर्थिक भार नपर्ने गरी उचित नियमन तथा व्यवस्थापन मिलाउन नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिने।
5: नेपाल प्रहरीको साइबर ब्युरोले बीभी नेपाल नामक अनलाइन मल्टी लेभल मार्केटिङ MLM स्क्यामबारे सर्वसाधारणलाई सचेत गराएको छ। ब्युरोका अनुसार उक्त अनलाइन प्लेटफर्म मार्फत लगानी योजना सञ्चालनमा रहेको जनाएको छ। यसले आम नागरिकलाई अस्वाभाविक रूपमा उच्च प्रतिफलको प्रलोभन देखाई अनलाइन स्क्याम गरिरहेको गुनासो तथा जानकारी प्राप्त भएको ब्युरोका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दिलीप कुमार गिरीले सिआइएनलाई बताउनु भयो।
13: बीबी भन्ने छ नि, त्यसको चाहिँ कस्तो हुन्छ भने यो एउटा ग्रुप क्रिएट गरे हुन्छ कि यिनीहरूले। यो चाहिँ कस्तो भने एक हिसाबले अनलाइन के अरे यो नेटवर्किङ व्यवसाय हुन्छ नि, नेटवर्किङ व्यवसाय जस्तो हो यसको। यिनीहरूले मेम्बर बनाउने अनि थोरै पैसामा अत्यधिक प्रोफिट आउने जस्तो गरेर चाहिँ गर्ने हो यसमा। अब केही पैसा पनि सुरु सुरुको मेम्बरहरूलाई केही पैसा पनि दिन्छन् भने अनि पछि चाहिँ जस्तो चारजना मेम्बरबाट 2,000 पैसा उठायो भने सुरुको मेम्बरलाई 3,000 दिन्छन्। भन्ने मतलब 8,000 उठायो भने 3,000 दिन त कुनै गाह्रो कुरा भएन, तर यो एकदमै यो ठगी हो यो।
5: साझा खबरमा अब विदेशका खबर। भारतको नयाँ दिल्ली स्थित लाल किल्ला नजिक नोभेम्बर 2025 भएको कार विस्फोटमा अल कायदासँग सम्बन्धित संगठनको संलग्नता रहेको संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषदको पछिल्लो रिपोर्टले जनाएको छ। अब खेल खबर। दोस्रो राष्ट्रिय खेलकुद आगामी मङ्सिर 16-29 हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको आज बसेको 125 बोर्ड बैठकले 5 पटक 10 राष्ट्रिय खेलकुदको मिति तय गरेको हो।
0: स्थानीय खोलाले धार परिवर्तन गर्दा धानबालीमा क्षति।
14: शिवनगरलाई बचाए छम्कैया जान्छौँ, छम्कैयालाई बचाएछ भने कहिले कोरेनातिर पानी छिर्दिन्छ, त्यस कारणले पर्मानेन्ट सल्युसनतिर जानुपर्छ।
0: दीर्घकालीन समाधान खोज्न किसानको माग, स्थानीय सरकारले पनि एकअर्काका बीच समन्वयको आवश्यकता, रिपोर्ट, तराई मधेसका समस्या उठाउने सांसदको बाचा र सुरुवाती दिनको अनुभव, संवाद श्रृङ्खला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
15: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दुध, अन्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफुल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जङ्क फुडको सेवन सकेसम्म कम गरौँ।
16: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्त्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
15: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
16: सामुदायिक सूचना नेटवर्क सिआइएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
17: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। पत्रकार किशोर श्रेष्ठ विरुद्ध जिल्ला अदालत काठमाडौँले अनुसन्धानका लागि 3 दिनको म्याद थप गर्ने थपको अनुमति लिएको छ। न्यायाधीश उमेश प्रसाद लुइटेलको इजलासले म्याद थपको अनुमति लिएको हो। श्रेष्ठलाई प्रहरीले हिजो राति ललितपुर स्थित आफ्नै निवासबाट पक्राउ गरेको थियो। यसैबीच वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ प्रकरणप्रति सामुदायिक रेडियो प्रसारक संघ अकोर्याब नेपालले आपत्ति जनाउँदै स्थापितका न्यायिक प्रक्रियाबाट समाधानको माग गरेको छ। अकोर्याबका अध्यक्ष अर्जुन गिरीले आज जारी गरेको प्रेस विज्ञप्तिमा विश्व प्रेस स्वतन्त्र काउन्सिलका उपाध्यक्ष तथा प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष समेत रहनुभएका श्रेष्ठलाई पक्राउ गरी उहाँको कार्यालय र निवासमा छापा मार्नुका साथै संचार सामग्री तथा उपकरण जफत गरिएको घटनाले प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको भन्दै विरोध जनाउनु भएको हो। सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले सुदूरपश्चिम प्रदेश सरकारले बाजुराको बढी मालिका र अछामको रामा रोशन क्षेत्रलाई जोडेर बढी मालिका रामा रोशन वन संरक्षण क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ। सो विषयलाई असहमति जनाउँदै उक्त निर्णय तत्काल खारेज गर्न माग गरिएको हो। महासङ्घका अध्यक्ष ठाकुर भण्डारीले विज्ञप्ति निकाल्दै संरक्षणको नाममा सामुदायिक वनमाथिको स्थानीय समुदायको अधिकार हनन हुने गरी विभिन्न संरक्षित क्षेत्रहरू घोषणा तथा विस्तार गर्ने कार्यले वन क्षेत्रमा मानव अधिकारको उल्लङ्घन र लोकतन्त्रको उपहास भइरहेको उल्लेख गर्नुभएको छ। वनमा आश्रित स्थानीय समुदायको जीविकोपार्जन खोसिँदै गएको समेत विज्ञप्तिमा भनिएको छ। नेपाली काङ्ग्रेसका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देवा करिब 5 महिनाको उपचार पश्चात स्वदेश फर्किनु भएको छ। स्वदेश फर्किए लगत्तै नेता कार्यकर्तालाई सम्बोधन गर्दै आफ्नो 50 वर्ष लामो राजनैतिक जीवनमा भ्रष्टाचारको कुनै पनि दाग नलागेको उहाँले दावी समेत गर्नुभएको छ। यसैबीच नेपाली काङ्ग्रेसले संसद र समिति बैठकमा आफ्ना सांसदहरूलाई मर्यादित भएर प्रस्तुत हुन निर्देशन दिएको छ। आज बसेको केन्द्रीय कार्य समितिको बैठकमा पछिल्ला दिन संसद र संसदीय समितिमा देखेको अशोभनीय विचार नराख्न समेत निर्देशन दिएको हो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिनुभएको छ। प्रदेशसभामा सम्बोधन गर्दै उहाँले राजीनामाको घोषणा गर्नुभएको हो। सर्लाहीको मलङ्गवा र कौडेनाका दर्जनौ घर गोठ तथा 100 बिघा धानबाली डुबानमा परिरहेको छ। गत ठूलो पानी परेपछि लखनदेही खोलामा आएको बाढी बाँध भत्काएर धानबाली र बस्तीमा पसेको हो। यसबाट स्थानीय किसान समस्यामा परेका छन्।
18: साउन 18 गते लखनदेही खोलामा आएको बाढी कौडेना गाउँपालिका 6 छपकैयामा बाँध भत्काएर बस्ती र धानखेततर्फ पसेको हो। बाढी पसेर कौडेना 5 छपकैयामा 800 बिघा, मलङ्गवा 5 भाटसरमा 300 बिघा र मलङ्गवा 6 खुटौनामा 500 बिघा धानखेत 1 हप्ता भन्दा बढी समयदेखि डुबानमा छ। खुटौनाका श्याम राय यादव:
19: भर छाती पानी चली सब डुबानेमा कोही सरकार नमेकी देखरेख गरेवाला है, बाँध के कारण हम इनके खेतों से उछल गए बांध में आम के कोई सुरक्षा न है बांध से।
18: भाटसर र खुटौना दुबई सीमावर्ती गाउँ हुन्। भाटसर का जमशेद मियाले डुबान का कारण कच्ची घर भत्किएको गुनासो गर्नुभयो।
20: अब सब डुबान में अब घर उर सब गिर गेल अब हमर त कोई उपाय न भेलियो कर एगो रस्तो नहीं आबे जाय के लेल उने रस्तो न बनेले कि हां कोई नेता जितली त रास्ता बना दू आबे जाय के लेल।
18: भाटसर गाउँ का गुलाम मिक्रानीले भर्खरै रोपाई गरेको 3 बिघा खेत डुबानमा परिरहेको छ। बस्ती र धानखेत पुरै डुबानमा परिरहँदा क्षतिको विवरण संकलन तथा राहतका लागि कोही सोध्न धरि नआएकोमा उहाँको चित्त दुखेको छ।
20: सब गल जति जितना पानी अभी है एकदम उपट के पानी अभी चल रहल है। अब कै दिन पानी रहत एको गोइमे धान न होत फेर दोबारा रोपे के पड़त। बीज न है बीज कहाँ से खरीद के लावे को दूसरा गाँव से यहाँ तो बीज है न केकरो। ये समस्या तो बहुत दिन से हुई लगभग अंदाज से 15 वर्ष हम देखते आ रहे हैं।
18: फुटौना गाँव का युवा मोहम्मद सदाम हुसैन ले लखनदेही खोलामा हरेक साल लाखौं रुपियाँ खर्चिएर बाँध कस्ने काम हुने तर व्यवस्थित र प्राविधिक हिसाबले उपयुक्त नहुँदा डुबानको समस्या हट्न नसकेको बताउनुभयो।
21: तटबन्धन राम्रो नहुनुको कारण यो त अहिले स्टार्टिङ मात्रै हो सर। यो जब आउने दिनमा यो सबै डुबान हुन्छ जुन अहिले तपाईँ हेर्नुहुन्छ नि सबभन्दा बढी मर्का भनेको हाम्रो किसानहरूलाई हो।
18: मलङ्गवा नगरपालिका छ खुटौनाका वडा अध्यक्ष राम कैलाश यादव भर्खरै रोपिएको धान बाली डुबानमा पर्दा किसानलाई समस्या भएको बताउनुहुन्छ।
22: पानी आएर डुबान पारिदियो त्यो डुबान पर्दाखेरि त्यो धान बाली अब हुँदैन त्यसलाई पुनः फेरि पानी सकेपछि नयाँ धान बाली लगाउनु पर्छ। अब त्यो नयाँ धान बाली लगाउनुको समस्यालाई के अप्ठ्यारो हुन्छ आर्थिक खर्च हुन्छ अब त्यो बिउ भेटाउँदैन त्यसको।
18: लखनदेहीको बाढी पसेर सर्लाहीमा भाटसर खुटौना सक्रौल छपकैया शिवनगर लगायत क्षेत्र वर्षेनी डुबानमा पर्ने गरेका छन्। कौडेना गाउँपालिकाका अध्यक्ष रूपेश कुमार यादव उर्फ बब्लु लखनदेहीमा व्यवस्थित बाँध कस्न ठूलो रकम आवश्यक पर्ने बताउनुहुन्छ।
14: लखनदेहीको लागि तपाईँको ठुलै बजेटको आवश्यकता पर्छ ठुलै बजेट एकैचोटिमा छ। यस्तो होइन कि आज सक्रौललाई बचाए शिवनगर जान्छ शिवनगरलाई बचाए छम्कैया जान्छ छम्कैयालाई बचाएछ भने कहिले कोरेनातिर पानी छिर्दिन्छ त्यस कारणले पर्मानेन्ट सल्युसनतिर जानुपर्छ।
18: सर्लाही दुईका प्रतिनिधि सभा सदस्य रबिन महन्तो यस क्षेत्रका स्थानीयको यो समस्या समाधानका लागि आफू लागि परेको बताउनुहुन्छ।
23: र दीर्घकालीनको लागि यो अब तपाईँको यसलाई हामीले एउटा प्लान गरेर कडेना गाउँपालिकाका मेयर लखनदेही नदी नियन्त्रणसँग होइन नियन्त्रणदेखि लिएर सिँचाइदेखि सिडिओ साहबदेखि कडेना गाउँपालिकाको मेयरदेखि यहाँका स्थानीयका पनि केही सदस्यहरू राखेर एउटा पूर्ण अवस्थाको बजेट ल्याएर होइन तपाईँले यसलाई नियन्त्रण गर्न सोध्छ।
18: भाटसर खुटौना छपकैया लगायत क्षेत्रका किसानले वर्षेनी बाँध भत्किँदा अस्थायी बाँध कसेर तत्कालका लागि बाढी रोक्ने प्रयास हुने गरे पनि क्षतिपूर्ति दिन भने विवरण संकलन गरे पनि केही नपाएको गुनासो गर्ने गरेका छन्। जनार्जन खत्री, CIN रेडियो एकता, सर्लाही।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। संसदमा उमेर र अनुभवले पार्ने प्रभाव
24: क्राइसिसको समयमा आएका छौँ जिम्मेवारी बोध भएको जस्तो लाग्छ। जसरी अब सत्ता पक्ष सांसदहरू अलिकति जुनियर हुनुहुन्छ हामी चाहिँ आफूलाई सिनियर छु र अझ हामी माथि जिम्मेवारी छ त्यो बोध भइरहेको छ।
0: फरक पार्टी भए पनि सांसदहरू बीचको संवाद र जनतासँग जोडिने उपाय एकजना सांसदसँगको कुराकानी लगायतका सामग्री बाँकी नै छन्। CIN को साझा खबर सुन्दै गर्नुहोला। आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
25: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ।
25: अभिभावकसँग खुला संवाद नहुनु यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन विश्वास आवश्यक छ।
25: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं बृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
0: बाल विवाह रोकौं छोरा छोरीको सपना जोगाउँ शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र UERC सामुदायिक रेडियो उदयपुर र CIN
17: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
1: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा संवादका लागि हामीसँग नेपाली काँग्रेसका सांसद निनु कुमारी कर्ण हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिज्यू। संसद सञ्चालन भएको धेरै लामो समय त होइन, तर केही समय बितिसक्यो, कस्तो अनुभव गरिराख्नु भएको छ?
24: हामी क्राइसिसको समयमा आएका छौँ, जिम्मेवारी बोध भएको जस्तो लाग्छ। जसरी अब सत्ता पक्ष सांसदहरू अलिकति जुनियर हुनुहुन्छ, हामी चाहिँ आफूलाई सिनियर छु र अझ हामी माथि जिम्मेवारी छ त्यो बोध भइरहेको छ।
1: भनेको वरिष्ठ भनेको अनुभवको आधारमा अथवा उमेरको आधारमा के को आधारमा त्यस्तो?
24: दुवै आधारमा, अनुभवको आधारमा पनि र उमेरको आधारमा पनि। 13 वर्षको उमेरदेखि सक्रिय यो राजनीतिमा, राजनीति भन्दा पनि त्यति बेला हामी राजनीति बुझेका थिएनौँ, हामीले त एउटा मुभमेन्ट बुझेका थियौँ, केही यो देशमा परिवर्तन होला भनेका थियौँ। हामीलाई चाहिँ त्यसरी लाग्छ, हामी चाहिँ एकदम अनुभवी छौँ यो देशको व्यवस्था बदलिन, सङ्घर्ष गर्न र देशमा प्रत्येक कुराको व्यवस्थापन गर्नमा हामी योगदान गर्न सक्छौँ जस्तो लाग्छ।
1: भनेको 46 सालको आन्दोलनको बेलामा तपाईँ 10 कक्षामा पढ्नुहुन्थ्यो, र संसदमा पुग्नको लागि निकै लामो समय भयो, यो छिटो भयो कि अथवा ढिलो भयो?
24: संघर्ष गर्नुपर्छ, परिवर्तन ल्याउनु पर्छ र परिवर्तन ल्याउने बित्तिकै म पदमा जानुपर्छ भन्ने मेरो मान्यता थिएन। जहिले पनि समाज र राष्ट्रको निम्ति मेरो योगदान म कतिसम्म गर्न सक्छु भन्ने मात्रै मेरो उद्देश्य थियो। परिवर्तन आन्दोलन भयो, आन्दोलनमा सक्रिय भूमिका रह्यो, त्यसपछि धेरै हामीले सङ्घर्ष गऱ्यौँ। हामी 46 सालपछि पनि नेभी सङ्घ हुँदै, त्यसपछि नेभी सङ्घ हुँदा पनि हामी त्रिचन्द्र कलेजमा आउँदा पनि म सक्रिय नै थिएँ, त्यहाँ पनि काठमाडौँ आइसकेर पनि।
1: काठमाडौँ आएर तपाईँले शिक्षण पनि गर्नुभयो?
24: हजुर, शिक्षण त म विवाहपछि गरेको, म विवाहभन्दा पहिले म काठमाडौँ आएको हो। मेरो ब्याचलर र मास्टर्स त्रिचन्द्र कलेजबाट हो। ब्याचलर पढ्दै गर्दाखेरि त्यहाँ म जनकपुर अञ्चल सम्पर्क समितिको पनि सहसचिव थिएँ, त्यति बेला कल्याण गुरुङ अध्यक्ष हुनुहुन्थ्यो, र त्यो बेलामा पनि विद्यार्थी राजनीतिमा, विद्यार्थीको मुभमेन्टहरूमा सक्रिय भूमिका रहन्थ्यो मेरो।
1: भनेको तपाईँलाई छिटो चाँडो भन्दा पनि काम गर्दै गयो भने मूल्याङ्कन हुँदो रहेछ भन्ने चाहिँ अहिले
24: मलाई लागेको थियो।
1: अनि अहिले संसदमा पुगिसकेपछि अघि तपाईँले भन्नुभयो वरिष्ठताको कुरा, त्यो अनुभवको उमेरको कुरा, त्यो बाहेक अरू के कुराहरू अझै सुधार्न पाए हुन्थ्यो, के चाहिँ राम्रो भयो भन्ने लागिरहेको छ?
24: अब यो देशमा सबैभन्दा जसरी जेएनजी आन्दोलन भयो, जेएनजी आन्दोलनको मुख्य उद्देश्य थियो सुशासन, भ्रष्टाचार मुक्त, र त्यो समयमा जुन सामाजिक सञ्जाल बन्द गरिएको थियो त्यसलाई खोल्नुपर्छ भनेर युवा समूहको एउटा मुभमेन्ट भयो। वास्तवमा देशमा सुशासन त आवश्यकै छ, त्यसप्रति मेरो एकदमै समर्थन छ, र त्यो सुशासन कायम गर्न हामी पनि हाम्रो भूमिका महत्त्व हुनुपर्छ मलाई त्यस्तो लाग्छ। र भ्रष्टाचार पनि, जसरी भ्रष्टाचारले जरो गाडेको छ त्यो भ्रष्टाचार पनि मुक्तै हुनुपर्छ यो देशमा। त्यो सम्बन्धी पनि हामीले अहिलेको सरकारलाई कति साथ दिन सक्छौँ भन्ने मेरो उनी चाहना नै छ, साथ दिन सकौँ र यो दुईटा कुरा चाहिँ मुक्तै गर्न सकौँ भन्ने मलाई लागिरहेछ।
1: अर्को चाहिँ युवाको सहभागिताको कारणले पनि तपाईँ त्यसमा खुसी नै हुनुहुन्छ होला?
24: युवा सहभागितामा खुसी छु, युवाहरूले नै संरचनात्मक कामहरू गर्न सक्नुपर्छ भन्ने लागेको छ। तथापि अहिले अब 100 दिन कटेको पनि छ, 100 दिन कट्दै गर्दाखेरि सरकारको कमी कमजोरीहरू थुप्रै नै छन्, त्यो हुँदै गर्दा पनि काम गर्न समय लाग्छ। मलाई चाहिँ सकारात्मकै पक्ष लाग्छ, राम्रै सोचिरहेको छु। अस्ति
0: संवाद श्रृङ्खला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। रोल्पाको कोटल बारमा पहिरोमा पुरिएर 10 जनाको मृत्यु भएको छ, 2 जना अझै बेपत्ता छन् भने घाइते 2 जनाको उपचार हुँदैछ। पहिरोको पूर्व संकेत थाहा पाउन सके सम्भावित क्षतिबाट जोगिन सकिने विज्ञहरूको भनाइ छ। करिब 5 महिनापछि काङ्ग्रेस पूर्व सभापति देउबा स्वदेश फर्किनु भएको छ, आधिकारिक नेतृत्वको दावी गर्दै दुवै समूहले हानथाप गरेका छन्। सुदूरपश्चिम प्रदेश प्रमुख शाहले पदबाट राजीनामा दिएपछि प्रदेशमा सरकार गठनको नयाँ प्रक्रिया सुरु भएको छ। नागरिकका अत्यावश्यक सवालमा गम्भीर हुन 2 संसदीय समितिको निर्देशन छ। हप्ताको 2 दिन विदा पुनरावलोकन तत्काल नहुने सरकारले जनाएको छ भने सर्पदंशको उपचारमा प्रयोग हुने औषधि आइपुगेको छ, अब तत्काल ढुवानी गरिने मन्त्रालयले जनाएको छ। र भारतको लाल किल्लामा गत वर्ष भएको कार विस्फोटमा अल कायदाको संलग्नता रहेको संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषदको दावी छ। दशौं राष्ट्रिय खेलकुद आगामी मङ्सिर 16 देखि 29 गतेसम्म कर्णालीमा हुने भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 29 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सन्तोष गन्धर्व पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।
2: It's 8 o'clock. अहिले 8 बजेको छ।

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पूर्व प्रधानमन्त्री द्वय नेपाल र डाक्टर भट्टराईसँग लिखित जवाफ माग। काङ्ग्रेसका पूर्व सभापति देउबा 5 महिनापछि स्वदेश फिर्ता।
0: काठमाडौँ सहित देशका 44 जिल्लामा सहुलियत पसल सञ्चालन। सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा राजीनामा।
1: पत्रकार किशोर श्रेष्ठमाथि अनुसन्धानका लागि 3 दिन म्याद थप। भक्तपुरको बोडे स्थित सुकुम्बासी होल्डिङ सेन्टरमा 1 व्यक्ति मृत फेला।
0: बङ्गलादेशमा चरम ऊर्जा संकट, बिजुली जोगाउनु नयाँ नियम लागू। राति 8 बजेपछि पसल खोल्न नपाइने।
1: र 10 राष्ट्रिय खेलकुद आगामी मङ्सिर 16 गतेदेखि 29 गतेसम्म कर्णालीमा हुने। श्रीलङ्काका क्रिकेटर डेकोवेलाले पुनः लुम्बिनी लायन्सबाटै एनपिएल खेल्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781171 4780724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री द्वय माधव कुमार नेपाल र डाक्टर बाबुराम भट्टराईसँग लिखित जवाब माग गरेको छ। वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले 7 वर्ष अघि दर्ता गरेको रिट निवेदनमाथि सुनवाई गर्दै सर्वोच्चको पूर्ण इजलासले विपक्षीबाट यस्तो लिखित जवाब माग गर्ने आदेश गरेको हो। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरू द्वय विनोद शर्मा र सुनिल कुमार पोखेलको पूर्ण इजलासले विपक्षीसँग लिखित जवाब माग गर्ने आदेश दिएको अदालतले जनाएको छ। सर्वोच्चले दुवैजनाको नाममा आदेश जारी गर्दै मुद्दा चलाउन नपर्ने भए जवाब पेश गर्न भनेको हो। अख्तियारले 2076 साल माघ 22 गते ललिता निवास जग्गा हिनामिनामा संलग्न रहेको आरोपमा 175 जनालाई प्रतिवादी बनाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको थियो। तर जग्गा हिनामिनेको निर्णय हुँदा मन्त्री परिषदको नेतृत्व गर्ने तत्कालीन प्रधानमन्त्री द्वय नेपाल भट्टराईलाई प्रतिवादी नबनाई उन्मुक्ति दिएको भन्दै वरिष्ठ अधिवक्ता नेउपानेले 76 साल माघ 29 गते सर्वोच्चमा रिट दायर गर्नुभएको थियो। रिट दायर भएको 7 वर्ष बितिसक्दा पनि यसको अन्तिम टुङ्गो लाग्न सकेको छैन।
1: नेपाली काङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउबा आज स्वदेश फर्कनु भएको छ। उपचारका लागि सिङ्गापुर जानुभएका देउबा दम्पति उतैबाट हङकङ जानुभएको थियो। त्यसको 5 महिनापछि देउबा एक्लै मध्याह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो। देउबाको स्वागतमा काङ्ग्रेसको संस्थापनेतर समूहका नेता कार्यकर्ता विमानस्थलमै पुगेका थिए। पूर्व प्रधानमन्त्री देउबालाई प्रहरीको कडा सुरक्षा घेरा र स्कटिङ सहित धुम्बराई स्थित निवाससम्म पुर्याइएको थियो। त्यसपछि आफ्नो समूहको सम्पर्क कार्यालय चुन्देवी पुग्नुभएका देउबाले वर्तमान राजाले नसकेको आफूलाई अहिलेको सरकारले नसक्ने भन्दै आक्रोश व्यक्त गर्नुभएको छ। विमानस्थलबाट समर्थकहरूको नाराबाजी र सांस्कृतिक झाँकी सहित निवास र सम्पर्क कार्यालय पुग्नुभएका उहाँले जेएनजी आन्दोलनमा भएको अराजक गतिविधिबारे अब अदालत सहितले न्याय दिनुपर्ने बताउनुभयो।

0: Hindi siya mo, pag nasi mo ka, wala siya. Ano ba ang pagpapahalan nyo sa inyo? Para, hindi siya magsunta sa, hindi siya alalat sa, sabi niya, dali mo sa, hindi mo sa.
1: जेएनजी आन्दोलन पछि भएको विशेष महाधिवेशनबाट कांग्रेसको नेतृत्वमा गगन थापा पुग्नु भएको छ। आज सानेपामा जारी केन्द्रीय समिति बैठकमा सभापति थापाले देउवालाई स्वागत छ भन्नुभएको थियो। इतर समूहले भोलि आयोजना गरेको राष्ट्रिय भेलालाई लक्षित गरेर देउवा नेपाल फर्कनु भएको हो। विशेष महाधिवेशनको आधिकारिकता बारे सर्वोच्चको निस्तालाई आधार बनाउँदै इतर समूहले 15 महाधिवेशन सम्बन्धी गतिविधि अघि नबढाउन निर्वाचन आयोग र पार्टीलाई पत्रचार गरेको छ। सर्वोच्चले पुनरावलोकनको अनुमति दिएपछि मुद्दाको अन्तिम फैसला नआउन्जेल सम्पूर्ण सांगठनिक संरचना साविकै अवस्थामा राख्नुपर्ने इतर समूहको माग छ।
2: आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 माथिको सैद्धान्तिक छलफलमा सांसदहरूले हवाई सुरक्षा, यात्रीको हकित र क्षतिपूर्तिको विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्। आज बसेको राष्ट्रिय सभाको बैठकमा सांसद सोनम गोल्जेन शेर्पाले दुर्घटनामा ज्यान गुमाउनेका परिवारले पाउने क्षतिपूर्ति 20,000 अमेरिकी डलरबाट वृद्धि गरी 1,00,000 पुर्याउने प्रस्ताव सकारात्मक रहेको बताउनुभयो।
3: सरकारले यो आन्तरिक वायु सेवा दायित्व सम्बन्धमा व्यवस्था गर्न भनेको विधेयक 2083 ल्याएको छ। यसका सकारात्मक पक्षहरू अहिलेसम्म कुनै पनि दुर्घटना भयो भने मृतक परिवार या घाइते परिवारले 20,000 डलरसम्म मात्रै पाउने व्यवस्था थियो र यो इन्टरनेसनल मान्यता अनुसार चाहिँ नभएको र अहिले चाहिँ सरकारले चाहिँ 1,00,000 डलरसम्म युएस 1,00,000 डलरसम्म ल्याउने व्यवस्था गरेको छ। त्यो ज्यादै नै सकारात्मक छ र कार्गोको सम्बन्धमा पनि कार्गोलाई दिइसकेपछि त्यसको चाहिँ लेखाजोखा गरेर त्यसलाई 10 डलरदेखि 20 डलरसम्म दिने व्यवस्था पनि योले गरेको छ। तर त्यसमा उल्लेख गरिएको छैन यो नियमावलीमा आउँछ होला जस्तो मलाई लागेको छ।
2: सांसद गीता देवकोटाले विधेयक केवल दुर्घटना पछिको क्षतिपूर्ति वितरणमा मात्रै केन्द्रित भएको टिप्पणी गर्नुभयो।
4: दुर्घटना हुनै नदिने गरी नागरिक उड्डयन प्राधिकरणलाई कसरी सुधार्ने भन्नेमा कानुन मौन छ। प्राधिकरण आफै हवाई जहाज सञ्चालक बन्ने र आफै अनुगमन गर्ने गर्दा स्वार्थको द्वन्द्व देखिएको छ। यसलाई नसच्याएसम्म युरोपियन युनियनको कालो सूचीबाट नेपाल हट्दैन। दोस्रो दफा 13 खराब मौसम र प्राविधिक कारण देखाएर विमान कम्पनीहरू क्षतिपूर्ति दिनबाट उम्किन पाउने खुकुलो बनाइएको छ।
2: अर्का सांसद प्रेम प्रसाद दङ्गालले हवाई क्षेत्रको विस्तारसँगै सुरक्षा र सेवाको गुणस्तर मुख्य चुनौती बनेको बताउनुभयो। उहाँले उडान ढिला वा रद्द हुँदा यात्रुले पाउने सुविधा र क्षतिपूर्तिको व्यवस्थालाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो।
5: यात्रुलाई निर्धारित समयमा सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउन वायु सेवा कम्पनीको दायित्व रहनुपर्छ। यो कुरा विधेयकमा उल्लेख गर्नुपर्छ भन्ने मलाई लाग्छ। त्यसै गरी हवाई शुल्कमा पारदर्शिता ल्याई यात्रुको अधिकार संरक्षण गरिनुपर्दछ। इन्धनको मूल्य वृद्धि सँगसँगै स्वचालित भाडा समायोजन प्रणाली यो स्थापना गर्नुपर्दछ। विदेशीलाई भाडा डलरमा चार्ज गर्दा यसको सकारात्मक र नकारात्मक पक्ष के हो यसको विषयमा चाहिँ वास्तवमा छलफल गर्नुपर्ने एउटा चाहिँ विषय छ।
2: जवाबमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले हवाई सुरक्षा र यात्रुको अधिकारका विषयमा सरकार गम्भीर भएको र सोही अनुसार कानुन बनाउन लागेको बताउनुभयो।
6: पाइलटलाई होइन अरूलाई रेस्पोन्सिबल बनाउने दुर्घटना रोक्नको लागि भन्ने नयाँ अवधारणा आएको छ। अन्तिममा गएर सबै दुर्घटनाको जिम्मा पाइलटको काँधमा थपरेर भाग्ने यस्तो प्रकारको छ। अब योसँग सम्बन्धित चाहिँ विधेयक छुट्टै आउँदैछ। मैले त्यसलाई भने क्यानको रेगुलेटरी र सर्भिस प्रोभाइडर दुईवटामा स्प्लिट गर्ने प्रकारको जुन विधेयक आउँदैछ त्यसमा यी मुद्दाहरू समेटिनेछन्। तथापि यसले पनि त्यसलाई केही न केही सम्बोधन गर्छ। यात्रुहरूप्रतिको आफ्नो दायित्व बोध सेवा प्रदायकहरूलाई गराउँछ यसले पनि। त्यो कारणले पनि सम्भवत यसले दुर्घटनालाई कम गराउन अवश्य पनि कम गर्छ भन्ने मलाई लाग्छ।
2: उहाँले विदेशी नागरिकका लागि नेपालमा लागू गरिएको दोहोरो भाडा दरका विषयमा पनि मन्त्रालयले छलफल गरिरहेको र हवाई मूल्य बढी भएको गुनासोका बारेमा पनि बुझ्ने काम भइरहेको बताउनुभयो।
6: भाडा निर्धारण पारदर्शी छ कि छैन भन्ने विषयमा मैले भनि नै सकेँ. भाडा नेपालको भाडा निर्धारण चाहिँ हवाई इन्धनसँग सापेक्षता राखेर गर्छ. हवाई इन्धनको मूल्य वृद्धि वा घटबढ सँगसँगै अटोमेटिक रूपमा नै घटबढ हुने गरी फर्मुला बनाएको छ. तथापि त्यसको पुनर्मूल्याङ्कन हुन चाहिँ जरुरी छ. दस पन्ध्र वर्ष पुरानो फर्मुला हो, अझै पनि त्यही नै लागू भइरहेको छ.
2: नेपाली विमानलाई युरोपेली युनियनले ब्ल्याक लिस्ट कालो सूचीमा राखेको भनी प्रयोग गरिने शब्दावलीप्रति भने उहाँले असहमति जनाउनुभयो. ब्ल्याक लिस्ट शब्द रङ्गवेदी भएको तर्क गर्दै यसलाई एयर सेफ्टी लिस्ट हवाई सुरक्षा सूची भन्नु उपयुक्त हुने बताउनुभयो. नेपाललाई उक्त सूचीबाट हटाउन मन्त्रालयले सुधारका विभिन्न काम गरिरहेको र आगामी छ महिनाभित्र सकारात्मक नतिजा देखिने पनि बताउनुभयो. सामान्य छलफलपछि उक्त विधेयक राष्ट्रिय सभाले स्वीकृत गरेको छ. अब अर्को बैठक आगामी भदौ 1 गते बस्नेछ.
1: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिनुभएको छ. आज साँझ प्रदेश प्रमुख नजिर मियाँ समक्ष मुख्यमन्त्री शाहले राजीनामा पत्र बुझाउनु भएको हो. यसअघि आजै प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले राजीनामाको घोषणा गर्नुभएको थियो. यसअघि असार 31 गते बजेटको विषयमा असहमति जनाउँदै नेकपा एमाले सरकारले दिएको समर्थन फिर्ता लिएको थियो. एमाले समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्नुभएका शाहले 30 दिनमा राजीनामा दिनुभएको हो. अब प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्नुहुनेछ. पछिल्लो समय नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी बीचको सहमति अनुसार सुदूरपश्चिम प्रदेशमा नेकपाको नेतृत्वमा सरकार बन्ने भनिएको छ. नेकपाबाट संसदीय दलका नेता खगराज भट्ट मुख्यमन्त्री बन्ने तयारीमा हुनुहुन्छ.
2: नेपाल परिवेशमा काठमाडौँ सहित देशका 44 जिल्लामा सहुलियत पसल सञ्चालन लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला.
7: गुणस्तरीय प्लम्बिङको परपर्दो नाम मार्बल.
8: मार्बलका सिपिभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड. साथै मार्बलका युपिभीसी प्रोडक्टहरू लेड फ्री, युभी रेसिस्टेन्ट, हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
7: सुरक्षा घरको साथ जीवन.

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स कै अभिकर्ता बनौ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार
4: काठमाडौँ सहित देशका 44 जिल्लामा आजदेखि सहुलियत पसल सञ्चालनमा ल्याइएको छ सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको 7 वार्षिकोत्सवको सन्दर्भ पारेर आजदेखि देशका 193 स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याइएको हो सुपथ मूल्य पसलमा उपभोक्ताले दैनिक उपभोग्य वस्तुमा प्रति किलो र प्रति लिटरमा 5 रुपियाँ छुट पाउनेछन् देशको प्रशासनिक केन्द्र सिंहदरबार बिक्री कक्षको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले उद्घाटन गर्नुभएको छ जहाँबाट सिंहदरबारमा कार्यरत राष्ट्र सेवा कर्मचारी तथा सेवाग्राहीले दैनिक उपभोग्य वस्तु सहज रूपमा प्राप्त गर्नेछन् उद्घाटनपछि मन्त्री यादवले आम उपभोक्तालाई सहुलियत मूल्यमा गुणस्तरीय खाद्य वस्तु उपलब्ध गराउन सरकार प्रयत्नशील रहेको बताउनु भएको छ सेवा विस्तारसँगै बिक्री कक्षमा नेपाली उत्पादनलाई प्राथमिकता दिएको कम्पनीका विभागीय प्रबन्धक घनश्याम अड्यालले जानकारी दिनुभयो उक्त कक्षमा 142 प्रकारका खाद्य तथा गैर खाद्य वस्तु बिक्रीका लागि राखिएको छ
3: राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री वारेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले आज सांसदको प्रश्नको जवाब दिनुभएको छ प्रतिनिधि सभामा प्रधानमन्त्री उपस्थित नभएको र सीमा सम्बन्धी विवादित अभिव्यक्तिमा जवाब नदिएको भन्दै आलोचना भइरहेका बेला राष्ट्रिय सभामा मन्त्री गौतमले प्रधानमन्त्रीकै तर्फबाट जवाब दिनुभएको हो सांसद विष्णुबहादुर विश्वकर्माले हप्तामा 2 दिन बिदा दिने निर्णयले शिक्षा व्यापार र सरकारी सेवामा गम्भीर असर पुर्याएको भन्दै खारेज गर्न माग गरेपछि मन्त्री गौतमले सो व्यवस्था तत्काल नहटाइने बताउनुभयो
5: कार्यालय बिहान 9 बजे नै खुल्ने भएकाले सेवाग्राहीलाई चाहिँ थप

0: मन्त्री गौतमले सरकारले दलित समुदायको संवैधानिक हक अधिकारको कार्यान्वयन र समग्र विकासका लागि विशेष कार्ययोजना सहितको कानुनी र नीतिगत प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो। संविधानको व्यवस्था अनुसार केही विधेयकहरू तर्जुमा भई मन्त्रालयमा प्राप्त भएको र विधान ऐन 2081 अनुसार अगाडि बढाउन विज्ञ सहितको समिति गठन गरिएको जानकारी पनि उहाँले गराउनुभयो। दलितसँग माफी माग्ने गरी सरकारले पहिलो मन्त्री परिषद बैठकबाट नै निर्णय गरिसकेको उल्लेख गर्दै उहाँले दलितको अधिकारका लागि सरकार तयार रहेको बताउनुभयो।
1: संसदीय समितिले नागरिकलाई स्वच्छ सुरक्षित तथा पर्याप्त खानेपानी उपलब्ध गराउन अल्पकालीन मध्यकालीन र दीर्घकालीन कार्ययोजना बनाई समयबद्ध रूपमा कार्यान्वयन गर्न सरकारले निर्देशन दिएको छ। आज सिंहदरबारमा बसेको प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले यस्तो निर्देशन दिने निर्णय गरेको समिति सभापति आशिष गजुरीले बताउनुभयो। उहाँका अनुसार बैठकले मध्येस प्रदेश तथा तराई क्षेत्रमा स्यालो ट्युबवेलबाट खानेपानी उपलब्ध हुन छाडेका स्थानमा तत्काल वैकल्पिक स्रोतको व्यवस्था गर्ने गरी खानेपानीको आपूर्ति गर्न समेत सरकारले निर्देशन दिएको छ। सभापति गजुरेलले मध्य प्रदेशका अधुरा रहेका 176 ओभरहेड ट्याङ्की सम्बन्धी आयोजना आवश्यक बजेट व्यवस्थापन गरी शीघ्र सम्पन्न गर्न सरकारले निर्देशन दिनुभयो। समितिले काठमाडौँ उपत्यकामा मेलम्ची बागमती लगायत खानेपानीका स्रोतको संरक्षण विकास तथा व्यवस्थापन गरी दीर्घकालीन रूपमा खानेपानीको दिगो आपूर्ति सुनिश्चित गर्न समेत निर्देशन दिएको छ।
0: बाजुराको बढीमालिका र असामको रामारोशन क्षेत्रलाई जोडेर बढीमालिका रामारोशन वन संरक्षण क्षेत्र घोषणा गर्ने सुदूरपश्चिम प्रदेश सरकारको निर्णय तत्काल खारेज गर्न सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले माग गरेको छ। महासङ्घले आज जारी गरेको प्रेस विज्ञप्तिमा उक्त निर्णयले सामुदायिक वन उपभोक्ता समूहको वनमाथिको अधिकार तथा स्थानीय समुदायको मानव अधिकार हनन भएको उल्लेख गरेको छ। महासङ्घ अनुसार नेपालमा सामुदायिक अन्तर्गत स्थानीय समुदायले लामो समयदेखि वन संरक्षण व्यवस्थापन र उपयोग गर्दै आएका छन्। तर संरक्षणका नाममा विभिन्न संरक्षित क्षेत्र घोषणा तथा विस्तार गर्दा स्थानीय समुदायको अधिकार प्रभावित हुने गरेको महासङ्घको भनाइ छ। महासङ्घका अध्यक्ष ठाकुर भण्डारीले उपभोक्तामा अधिकारको कटौती हुने गरी भएको उक्त निर्णय फिर्ता लिन माग गर्नुभएको छ। राष्ट्रिय सभाकै सदस्य रेणु चन्दले पनि कञ्चनपुरका आरक्ष पीडित 3 दर्जन आयोग बन्दा समस्या समाधान नभएको भन्दै आज सरकारको ध्यानाकर्षण गराउनु भएको छ।
1: मुस्ताङको छुसाङ कागबेनी 10 किलोमिटर सडक निर्माण सुरु भएको छ। बेनी जुमसम कोरोला सडक आयोजनाले 28,87,00,000 रुपियाँमा सम्झौता गरी उक्त सडक निर्माण थालेको हो। विक्रमसम्म 2084 साल असार 24 गतेसम्म उक्त खण्डको निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएको आयोजनाका प्रतिनिधि सागर सुवेदीले जानकारी दिनुभयो। आयोजनाले जुमसम कोरोला सडक खण्डको छुसाङदेखि घमीसम्मको 42 किलोमिटर सडकको कालोपत्र पूरा गर्न टेन्डर आह्वान गरिसकेको छ।
0: मन्दिरको जग्गा व्यक्तिको नाममा नामसारी गरेको आरोपमा धरानका तत्कालीन प्रशासकीय अधिकृत गणेश प्रसाद खतिवडासहित 9 जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। सुनसरीको धरानस्थित श्री नरसिंह भगवान मन्दिरका पुजारी समेत मिलेर मन्दिरको नाममा रहेको 36,00,000 रुपियाँभन्दा बढी मूल्यको सार्वजनिक जग्गा व्यक्तिको नाममा नामसारी गरी बिक्री गरेको आरोपमा अख्तियारले आज विशेष अदालत काठमाडौँमा आरोप पत्र दर्ता गरेको हो।
1: पत्रकार किशोर श्रेष्ठमाथि अनुसन्धानका लागि 3 दिन म्याद थप भएको छ। उनलाई प्रहरीले आज अदालत उपस्थित गराएकोमा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश उमेश प्रसाद लुइटेलको इजलासले 3 दिनको म्याद थप गरेको हो। गैराती पक्राउ परेका श्रेष्ठलाई आज हत्कडी लगाएर काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको थियो। प्रहरीले पत्रकार श्रेष्ठलाई गैराती ललितपुरको कुसुन्ते स्थित निवासबाट पक्राउ गरेको थियो। उनलाई वैयक्तिक गोपनीयता हनन सम्बन्धी कसुरमा पक्राउ गरिएको हो। उनी विरुद्ध काठमाडौँ प्रहरी परिसरले अदालतबाट पक्राउ पुर्जी लिएको थियो। श्रेष्ठ जनआस्था साप्ताहिक र जनआस्था.com का संचालक तथा सम्पादक हुन्। पत्रकार श्रेष्ठलाई पक्राउ गरिएको विषयमा पत्रकारितासँग आबद्ध विभिन्न संस्थाहरूले विरोध जनाएका छन्। प्रेस काउन्सिल नेपालले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। राष्ट्रिय सभाका सदस्य घनश्याम रिजालले पनि आजको संसद बैठकमा अप्रत्याशित रूपमा पक्राउ गरिएका वरिष्ठ पत्रकार श्रेष्ठको रिहाईको माग गर्नुभएको छ।
0: यस्तै नेपाल इन्भेस्टमेन्ट मेगा ब्याङ्क लिमिटेडका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत विरुद्ध काठमाडौँ जिल्ला अदालतमा अभियोग पत्र दर्ता भएको विषयमा नेपाल राष्ट्र ब्याङ्कले आफ्नो धारणा सार्वजनिक गरेको छ।

0: राष्ट्र बैंक अनुसार उक्त विषयमा जानकारी प्राप्त भएको र बैंकको सञ्चालन र व्यवस्थापनका सम्बन्धमा राष्ट्र बैंकले नजिकबाट अनुगमन गरेको बताएको छ। साथै विद्यमान कानूनी व्यवस्थाका सन्दर्भमा आवश्यक राय सुझाव लिई छलफल गरिरहेको पनि उसले बताएको छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नु होला।
1: नेपालस लार्जेस्ट अटो एक्सपो 2026 नाइमा नेपाल मोबिलिटी,
2: 40 भन्दा धेरै प्रकारका न्यू मोडेलका सवारीको प्रदर्शन एउटै हारमोनी, 55 भन्दा धेरै कम्पनीका सवारी साधनको अवलोकन गर्न सकिने।
1: आउनुहोस् यही 2083 साल श्रावण 26 गतेदेखि 31 गते सम्म सुरु हुँदै गरेको नाइमा नेपाल मोबिलिटी एक्सपो मेलामा सहभागी बनौ।
2: स्थान रिकुटी मण्डप काठमाडौँ, नाइमा नेपाल मोबिलिटी
1: अटो एक्सपो 2026 जहाँ भेटिन्छ आजको प्रविधि भोलिको मोबिलिटी।

0: एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशी को कनेक्शन।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। भक्तपुरको बोडे स्थित सुकुम्बासी होल्डिङ सेन्टरमा एक व्यक्ति मृत भेटिएका छन्। मृत भेटिनेमा 57 वर्षीय हिरलाल पासवान रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता दीपक कुमार कार्कीले बताउनुभयो। पासवान आफू बस्ने कोठामा झुन्डिएको अवस्थामा मृत भेटिएका हुन्। प्रहरीले घटनास्थलमा मुचुल्क उठाएर सब पोस्टमार्टमका लागि पठाउने तयारी गरेको जनाएको छ। उनी थापथली स्थित सुकुम्बासी बस्तीमा बस्दै आएका थिए। सरकारले त्यहाँका टहरा भत्काएपछि उनी पछिल्लो समय होल्डिङ सेन्टरमा बस्दै आएका थिए।
3: झापाको कन्काई नगरपालिका 3 र 6 का थप 13 जनालाई जग्गा धनी पूर्जा वितरण गरिएको छ। जिल्ला भूमि समस्या समाधान समितिले उनीहरूलाई जग्गा पूर्जा वितरण गरेको। जग्गा पूर्जा प्राप्त गर्नेमा भूमिहीन दलित 1, भूमिहीन सुकुम्बासी 5 जना र अव्यवस्थित बसोबासी 7 जना रहेका छन्।
4: हिमाली जिल्ला रसुवाको गतल्याङ वन क्षेत्रलाई प्रविधि मैत्री बनाउने उद्देश्यले क्यूआर कोड पुस्तकालय निर्माण गरिएको छ। करिब 17 वर्ष अगाडि लागेको डढेलोबाट भग्न अवशेष बनेको वनको पुनरुत्थान गर्दै जिल्लाका रुखहरूमा क्यूआर कोड टाँसेर कागजविहीन नवीन पुस्तकालय निर्माण गरिएको हो। त्रिभुवन विश्वविद्यालय त्रिवी वन विज्ञान अध्ययन संस्थानले वनभित्रको पुस्तकालय अवधारणा अन्तर्गत यो परियोजना कार्यान्वयनमा ल्याएको जनाएको छ।
3: मा नेपाल मोबिलिटी एक्सपो 2026 वर्षका बावजुद पनि अवलोकनकर्ताको घुइँचो लागेको छ। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन नाइमाले 3 दिनदेखि आयोजना गरिरहेको एक्सपोको तेस्रो दिन आज भारी वर्षा भए पनि उल्लेख्य संख्यामा अवलोकनकर्ता पुगेका हुन्। 3 दिनमै 77,000 भन्दा बढीले अवलोकन गरेका छन्। मेलाको पहिलो दिन 29,000, दोस्रो दिन 26,000 र तेस्रो दिन 22,000ले एक्सपो अवलोकन गरेको बताइएको छ। मेलामा 55 भन्दा बढी ब्रान्डका सवारी साधन प्रदर्शनीमा राखिएको छ। नयाँ नयाँ मोडेलका सवारी साधन सार्वजनिक गरेर वितरक कम्पनीहरूले अवलोकनकर्तालाई आफ्नो स्टलमा आकर्षित गरिरहेका छन्। दुई पाङ्रेमा पनि अवलोकनकर्ताको बढी रुचि देखिएको छ। विशेष गरी महँगा ब्रान्ड र महँगा गाडीमा युवाको आकर्षण देखिएको छ।
4: शेयर बजारमा आज नेप्से परिसूचक सामान्य अङ्कले बढेको छ। पछिल्लो 2 कारोबार दिन बढेको नेप्से परिसूचकले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो। आज नेप्से 8.81 अङ्कले बढेर 2651 बिन्दुमा कायम भएको छ। आज विभिन्न कम्पनीको सेयर 3.72 अर्ब रुपियाँमा खरिद बिक्री भएको छ। आज 171 कम्पनीको सेयर मूल्य बढ्दा 86 कम्पनीको सेयर मूल्य घट्यो भने 19 कम्पनीको सेयर मूल्य स्थिर रह्यो।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। बङ्गलादेशले आफ्नो अहिलेसम्मकै सबैभन्दा गम्भीर ऊर्जा सङ्कटको सामना गरिरहेको छ। देशका विभिन्न भागमा अत्याधिक विद्युत कटौती भइरहेको छ। स्थिति धेरै गम्भीर भइसकेपछि सरकारले बिजुली जोगाउनका लागि सपिङ मल, पसल र बजारलाई राति 8 बजेपछि बन्द गर्ने निर्देशन दिएको छ। नयाँ व्यवस्था अनुसार बङ्गलादेशका सपिङ मल, बजार र पसल बिहान 11 बजेदेखि राति 8 बजेसम्म मात्र खोल्न पाइने भएको छ। व्यवसाय, किसान र उद्योगहरू पनि बिग्रदो ऊर्जा अभावको चपेटामा परेका छन्। स्थानीय रिपोर्टहरूका अनुसार राजधानी ढाका बाहिरका ग्रामीण क्षेत्रहरूमा विशेष गरी ऊर्जाको अभाव महसुस भइरहेको छ। त्यहाँ 8 देखि 10 घन्टासम्म विद्युत कटौती भइरहेको छ। चर्को गर्मी र जारी तातो हावा लुले समस्यालाई थपेको छ। माग 18,000 मेगावाटको हारिमा छ। आपूर्ति 13,000 मेगावाटसम्म पुग्न नसकेको अधिकारीहरूले बताएका छन्। यही सङ्कटका बीच बङ्गलादेश सरकारले सरकारी र निजी कार्यालयको काम गर्ने समय समेत 1 घन्टा घटाउने निर्णय गरेको थियो।
4: नेपाल परिवेशमा अब खेल समाचार। राष्ट्रिय खेलकुद परिषद राखेपाको 125औं बोर्ड बैठकले 10औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय गरेको छ। आज सिंहदरबारमा बसेको बैठकले प्रतियोगिता मंगसिरको 16 गतेदेखि 29 गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन गर्ने निर्णय गरेको हो। प्रतियोगिता कर्णाली प्रदेशको सदरमुकाम सुर्खेतलाई केन्द्र बनाएर सोही प्रदेश अन्तर्गत विभिन्न जिल्लामा आयोजना गरिनेछ। 9औं राष्ट्रिय खेलकुद सम्पन्न भएता 5औं पटक 10औं राष्ट्रिय खेलकुदको मिति तोकिएको हो। यसअघि 2081 सालमै आयोजना हुनुपर्ने प्रतियोगिता विभिन्न कारणले पटक पटक सर्दै आएको थियो। बैठकमा युवा तथा खेलकुद मन्त्री साथै प्रदेशका सदस्य सचिवहरू र परिषदका सदस्यहरूको उपस्थिति रहेको थियो। बैठकले प्रतियोगिताका लागि आवश्यक मापदण्ड तथा निर्देशिकाहरू समेत पारित गरेको छ।
3: र श्रीलङ्काका क्रिकेटर निरोसन डेकोवेलाले पुनः लुम्बिनी लायन्सबाट नेपाल प्रिमियर लिग एनपिएल खेल्ने भएका छन्। एनपिएलको आउँदो सिजनका लागि डेकोवेलाले पुनः लुम्बिनीबाटै खेल्ने तय भएको उक्त क्लबले जनाएको छ। गत सिजन डेकोवेलाले लुम्बिनी लायन्सलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। समूह चरणको 4 खेल खेलिसकेपछि उनी टोलीमा आबद्ध भएका थिए। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: बालुवाटार जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री दोया नेपाल र भट्टराईसँग लिखित जवाफ माग। काङ्ग्रेसका पूर्व सभापति देउबा 5 महिनापछि स्वदेश फिर्ता।
3: काठमाडौँ सहित देशका 44 जिल्लामा सहुलियत पसल सञ्चालन। सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा राजीनामा।
4: पत्रकार किशोर श्रेष्ठमाथि अनुसन्धानका लागि 3 दिन म्याथप। भक्तपुरको बोडे स्थित सुकुम्बासी होल्डिङ सेन्टरमा एक व्यक्ति मृत फेला।
3: बङ्गलादेशमा चरम ऊर्जा संकट। बिजुली जोगाउन नयाँ नियम लागू। राति 8 बजेपछि सपिङ मल र पसल खोल्न नपाइने।
4: र 10औं राष्ट्रिय खेलकुद आगामी मंगसिर 16 गतेदेखि 29 गतेसम्म कर्णालीमा हुने। श्रीलङ्काका क्रिकेटर डेकोवेलाले पुनः लुम्बिनी लायन्सबाट एनपिएल खेल्ने।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। अप्सरा र जगत बिदा हुन्छौँ। नमस्कार।
5: सुन्दै हुनुहुन्छ मारिकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश एफएम 93.2 मेगाहर्ज।
6: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
7: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर १० चितवन।
6: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा।
7: 24 घण्टा इमर्जेन्सी सेवा।
6: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा।
7: एडभान्स पेडियाट्रिक जनरल वार्ड।
6: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा।
7: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन।
6: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा।
7: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा।
6: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा।
7: सुविधा सम्पन्न ल्याब। डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा।
6: भेन्टिलेटर सेवा।
7: होल बडी चेकअप जाँचको सुविधा
6: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
7: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853 518-953।
8: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे गरेको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
9: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
10: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा ICU सेवा उपलब्ध गराइन्छ।
11: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ।
12: सर चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ।
13: होइन बुहारीसँग किन बिना सित्तै
11: मोटरमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
13: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
6: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
13: सम्पर्क 98119 32811 र 98653773687।
14: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
15: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
14: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
16: पदम हार्डवेयर, बसन्तपुर बजार माडी।
17: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
13: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।
18: तपाईँहरूलाई पो सिकाउँछ?
19: खाना पकाउनु अघि साबुन पानीले मिची मिची हात धुनु छ है मम्मी भन्छ। आफू पनि खाना खानु अघि दिसा धोएपछि फोहोर कुरा छोएपछि सधैँ साबुन पानीले मिची मिची हात धुन्छ, त्यसैले त ऊ अत्यन्तै स्वस्थ छ। अनि बुबाले एक दिन विषादी प्रयोग गरेपछि हात नधोइकन चिया पिउन खोज्नु भएको, साबुन पानीले मिची मिची हात नधोइकन त चियाको गिलास समात्नै दिएन।
18: छोराछोरी ज्ञानी भइदिए भने बाबु आमालाई कस्तो गर्व हुन्छ है, अनि छोराछोरी पनि स्वस्थ, बाबु आमा पनि स्वस्थ।
20: याद गर्नुहोस्, खाना पकाउनु अघि, खाना खानु र खुवाउनु अघि, दिसा धोएपछि, फोहोर कुरा छोएपछि, विषादी प्रयोग गरेपछि अनिवार्य रूपमा मिची मिची हात धुनु पर्दछ।
21: माडी नगरपालिकाद्वारा जनहितका लागि जारी।

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा पहिरोमा परि रोल्पाको एउटै पालिकाका 10 जनाको मृत्यु, हराइरहेका 3 जनाको खोजी गरिदै पार्टी मिलाउनमा काङ्ग्रेस पूर्व सभापति शेरबहादुर देउवाको भूमिका कस्तो हुनेछ?
1: एलआरजीकै नेतृत्वमा 15 अधिवेशन हुने अवस्थामा यो एकता प्रक्रिया चाहिँ अगाडि बढ्नेछ।
0: नेता प्रकाश शरण महत र अन्तर्राष्ट्रिय प्रसङ्गमा अधीनस्थ वेस्ट ब्याङ्कमा थप सेना परिचालन गर्ने इजरायलको निर्णय। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
2: विनिता दाहालबाट समाचार सुन्नुहोस्। इजरायली सेनाले अधीनस्थ वेस्ट ब्याङ्कको एउटा गाउँमा करिब 1 दर्जन प्यालेस्टिनी परिवारलाई आफ्ना घर छोड्न निर्देशन दिएको बताइएको छ। उक्त गाउँमा आइतबारदेखि इजरायली बस्तीका बासिन्दाहरूले 2 प्यालेस्टिनी परिवारलाई उनीहरूकै घरभित्र घेराबन्दीमा राखेका छन्। उक्त गाउँ बाहिर रहेका जोन डनिसन भन्छन्, घरमै घेराबन्दीमा परेका ती 2 परिवारको कुरा गर्दा उनीहरू अहिले एउटै घरमा सरेका छन्। हामीले उनीहरूसँग कुरा गरेका छौँ। उनीहरूलाई सेनाले आफ्ना सामानहरू बाँधेर घर छाड्नका लागि निकै कम समय मात्र दिएको उनीहरूले बताएका छन्। बीबीसीका जोन डनिसनको भनाए। कुसराका मेयरले बीबीसीलाई बताए अनुसार गाउँलाई बन्द सैन्य क्षेत्र घोषणा गरिएको छ। इजरायलका लागि अमेरिकी राजदूत माइक हकाबीले घेराबन्दी अन्त्य गर्न र उनकै शब्दमा इजरायली आतंकवादी भनेका व्यक्तिहरूलाई हटाउन अमेरिकाले निकै सक्रिय रूपमा प्रयास गरिरहेको बताएका छन्। युरोपका केही भागहरूमा फेरि एकपटक उष्ण लहर देखिएको छ। करिब 13.5 करोड मानिसले 35 डिग्री सेल्सियस भन्दा बढी तापक्रमको सामना गर्नुपर्ने अनुमान गरिएको छ। फ्रान्स, इटली, स्पेन र ब्रिटेनमा सबैभन्दा उच्च तापक्रम पुग्ने सम्भावना छ। विज्ञहरूले अत्यधिक गर्मी र खडेरीका कारण सयौं अर्ब डलर बराबरको आर्थिक क्षति हुन सक्ने बताएका छन्, जसले पुर्याउने आर्थिक असरबारे चिन्ता बढाएको छ। ती देशहरूले स्वास्थ्यमा पर्न सक्ने असरको जोखिमलाई पनि ध्यानमा राख्दै तयारी गरिरहेका छन्। जर्मनीको अनुमान अनुसार यो वर्ष उष्ण लहरका कारण करिब 12,500 अतिरिक्त मृत्यु भएका छन्। भूकम्पले ठूलो जनधनको क्षति पुर्याएको कोलम्बियामा त्यहाँको सरकारले विदेशी उद्धार टोलीहरूको सहभागितामा सीमा लगाएको छ। सोमबार गएको भूकम्पपछि जीवित मानिसहरू फेला पार्ने सम्भावित समय झन साँगुरिँदै गएको छ। कोलम्बिया सरकारले अमेरिका, एल साल्भाडोर, इक्वेडर र इजरायलबाट आएका विशेष उद्धार टोलीलाई मात्र स्वीकृति दिएको छ। संयुक्त राष्ट्रसङ्घले उद्धार तथा राहत कार्यमा महत्त्वपूर्ण कमीहरू रहेको जनाएको छ। भूकम्पमा मृत्यु हुनेको संख्या अहिले 265 पुगेको बताइएको छ। एयर इन्डियाले उडानका क्रममा आफ्नो एउटा विमान अचानक करिब 300 फिट तल झरेपछि सबै पाइलटको अनिवार्य लागू औषध प्रयोग गरेको वा नगरेको परीक्षण सुरु गर्ने घोषणा गरेको छ। उक्त घटनापछि गरिएको परीक्षणमा पाइलटले गाँजा खाएको पुष्टि भएको थियो। अहिलेको नियम अनुसार विमान कम्पनीहरूले प्रत्येक वर्ष कम्तीमा 10% उडान कर्मचारीको लागू औषध परीक्षण गर्नुपर्ने व्यवस्था छ। एयर इन्डियाले भने आफ्नो नयाँ परीक्षण प्रणाली यो भन्दा पनि कडा हुने र यसले यात्रुहरूलाई थप आश्वस्त पार्ने जनाएको छ। र संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क अनुसार युक्रेनमा जुलाई महिनामा मारिएका सर्वसाधारणको संख्या रुसले आक्रमण सुरु गरेको पहिलो केही महिना पछिकै सबैभन्दा उच्च स्तरमा पुगेको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले थप इन्टरसेप्टर क्षेप्यास्त्र सुरक्षित गर्न आफू हरेक दिन प्रयासरत रहेको बताएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। रोल्पामा अविरल वर्षासँगै गएको पहिरोमा परि ज्यान गुमाउने मानिसहरूको संख्या 10 पुगेको अधिकारीहरूले बताएका छन्। रोल्पाका सहायक प्रमुख जिल्ला अधिकारीले पानी पर्ने क्रम नरोकिँदा राहत एवं बेपत्ता व्यक्तिहरूको खोजी कार्यमा कठिनाई भइरहेको बीबीसीलाई बताए। उनका अनुसार पहिरोबाट भएको भौतिक क्षतिको आकलन गर्न बाँकी छ। सुनौ एक रिपोर्ट। स्थानीय अधिकारीहरूका अनुसार अविरल वर्षापछि रोल्पाको थवाङ गाउँपालिका 5 स्थित कोटल बारामा गए राति भीषण पहिरो गएको हो। पहिरोले निम्ति आएको मानवीय क्षतिबारे रोल्पाका सहायक प्रमुख रूख जिल्ला अधिकारी घनश्याम गौतमले बीबीसीसँग भने,
3: दस जना भनेको अहिलेसम्म पाँचजनाको सनाखत भइवरी आफन्तलाई पुगेको र अरू पाँचजनाको चाहिँ सब फेला परेको, त एक दिन भएर सनाखत गर्न बाँकी रहेको अवस्था छ।
0: पहिरोमा परि घाइते भएका दुईजनालाई उद्धार गरी थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल पुर्याइएको अधिकारीहरूले बताएका छन्। हराइरहेका तीनजनाको खोजी कार्य भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी गौतमले बताए। तर प्रतिकूल मौसमका कारण भइरहेको कठिनाई बारे उनले भने,
3: रातिको बेला पानी परिराखेको हुनाले थप खोज तलासमा पनि गाह्रो परिराखेको छ। आठ घर पुरै क्षति भएको, बोरी बोरी सबै क्षति भएको, पुरै गाउँ नै त्यहाँ भएको, सबै नै डुबेको हुनाले आठ घर पुरा क्षति भएर मृतकको घरका सबै मान्छे मरेको हुनाले अरू गाई बस्तुहरू बाख्राहरू कति थिए भन्ने कुरो एकिन भइ नसकेको छैन।
0: वर्षा रोकिएपछि भौतिक क्षतिको आकलन कार्य थालिने अधिकारीहरूले बताएका छन्। अर्को विषय, नेपाली काङ्ग्रेसले महिनौपछि हङकङबाट आज स्वदेश फर्केका भूतपूर्व सभापति शेरबहादुर देउवाले अभिभावकीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ। सो पार्टीको केन्द्रीय कार्य समितिको बैठकले देउवा स्वदेश फर्केकोमा स्वागत गर्दै त्यस्तो विश्वास व्यक्त गरेको हो। विशेष महाधिवेशन मार्फत पार्टीमा आएको वैधानिक परिवर्तनलाई संस्थागत गर्दै समय सापेक्ष र गतिशील नेपाली काङ्ग्रेस निर्माणका लागि निवर्तमान सभापतिका रूपमा अभिभावकीय भूमिका निर्वाह गर्नुहुनेछ भन्नेमा यो बैठक पूर्ण विश्वास व्यक्त गर्छ। बैठकपछि जारी प्रेस विज्ञप्तिमा उल्लेख छ, काङ्ग्रेस महाधिवेशनको पूर्व सन्ध्यामा नेपाल फर्केका देउवाको उक्त पार्टी मिलाउनमा भूमिका कस्तो हुन्छ भनेर उनी निकट नेता प्रकाश शरण महतलाई हामीले सोधेका छौँ।
1: पहिलो कुरा त अब अहिले चाहिँ पहिला भएको निर्णयमा चाहिँ महत्त्वपूर्ण त्रुटि रहेको थियो भन्ने कुरा यो निष्ठा दिने बेलामै त्यो उल्लेख भएको अवस्थामा आउने दिनमा पन्ध्रौँ महाधिवेशनको नेतृत्व चौधौँ अधिवेशनबाट निर्वाचित पार्टी सभापति शेरबहादुरकै नेतृत्वमा हुने आधार बलियो भयो र उहाँकै नेतृत्वमा पन्ध्रौँ अधिवेशन हुनु त्यो चाहिँ स्वाभाविक र प्राकृतिक देखिन्छ। तर त्यो भयो भने पार्टीलाई एकताबद्ध बनाएर लान पनि सहज हुन्छ, किनभने चौधौँ अधिवेशनमा निर्वाचित केन्द्रीय समितिमा सबैको उपस्थिति छ, सबै पक्षको अहिलेको विशेष अधिवेशनमा निर्वाचित नेतृत्व समेत उपस्थिति भएकोले त्यो बाटो वास्तवमा नेपाली काङ्ग्रेसको बृहत्तर एकताको लागि त्यो उपयुक्त बाटो हुन्छ। पार्टीमा ऊर्जा थपिन्छ, सबै पार्टी पङ्क्ति एक ठाउँमा जोडिन्छ र यो वर्तमान राष्ट्रिय चुनौतीलाई सामना गर्न सक्ने पार्टी निर्माण हुन्छ। त्यसपछि उहाँले यसै पनि पार्टी नेतृत्व अर्कालाई सुम्पिने हो।
4: कुरा नमिलेर विशेष महाधिवेशन भयो, त्यो सहमति नभइसकेपछि अब अदालत वैधानिकता दियो होइन, त्यो चरण पुरा भइसक्यो।
1: त्यो वैधानिकतामाथि त प्रश्न उठाइसक्यो नि त निशा दिदा,
4: महाधिवेशन आयोजक समिति बनाउने भन्ने विकल्पतिर
1: होइन, आयोजक समिति भन्ने कुरा त अनि कसको नेतृत्वमा हुने भन्ने कुराले अनिखेर आयोजक समिति को राख्ने के राख्ने भन्ने कुरामा त शेरबहादुरजी त एकदम उराहरू मान्छे यसै पनि सबैलाई समेट्नु पर्छ, सबैलाई मिलाउनु पर्छ भन्ने मान्छे, त्यस कारण त्यसमा त केही समस्यै हुँदैन नि।
4: भनेपछि
1: किनकि हामीले यो यो अदालतले चाहिँ यो हामीले पुनरावलोकन गर्नुभन्दा पहिलासम्म हामीले अदालतले जे निर्णय गर्यो अब गरिहाल्यो, न्याय भए पनि नभए पनि भनेर हामीले चाहिँ ल मानु भन्ने उसमा पुग्यौँ नि त हामी
4: त्यो
1: चाहिँ अधिवेशनका थियो। तर उहाँहरूले यो दुईवटा कमिटीलाई समायोजन गर्नुपर्छ र पन्ध्रौँ अधिवेशन निष्पक्ष ढङ्गबाट अगाडि बढाउनु पर्छ भन्दा उहाँले त्यसलाई गम्भीरताका साथ लिनु भएन, यिनीहरू के गर्छन् भन्ने जस्तो चाहिँ जानुभयो। त्यस कारण त्यो फेज अध्याय अब समाप्त भयो, अहिले नयाँ अध्यायमा प्रवेश गरिसक्यो। त्यो अध्याय भनेको के हो भने कानुनी रूपमा पुनरावलोकनको बाटोमा अर्कोतिर हामीले राष्ट्रिय भेलाको आयोजना पनि गरेको अवस्थामा अब यो चाहिँ गुणात्मक रूपमा परिस्थिति परिवर्तन भएको हुनाले अब त्यो पुरानो हिसाबले एउटा समझदारी गर्न अब चाहिँ गाह्रो देखियो। शेरबहादुरजीकै नेतृत्वमा पन्ध्रौँ अधिवेशन हुने अवस्थामा यो एकता प्रक्रिया चाहिँ अगाडि बढ्न सक्छ।
4: अनि मानौ विशेष महाधिवेशनमा आएको नेतृत्व र शेरबहादुरजीको नेतृत्वलाई समायोजन गरेर पनि हुन सक्छ,
1: समायोजन त उहाँको नेतृत्व भइसकेको उहाँहरू सबै त्यसरी हुनुहुन्थ्यो। चौधौँ अधिवेशनमा निर्वाचित उहाँ दुईजना महामन्त्री
4: उनीहरूको अलिकति इस्यु के भने अब अन्तिम निर्णय भइसकेका छैन, फेरि पुनरावलोकन गर्ने भनेपछि पहिले चाहिँ वैधानिकता पाइसकेका छ, त्यसकारण विशेष महाधिवेशनलाई पनि वैधानिकता दिने गरी स्वीकार गर्ने गरी भन्ने ढङ्गको के त होला, राजनीतिक चाहियो नि त उनीहरूलाई स्पेस पनि
1: त्यो त्यहाँको नेतृत्वलाई पनि अस्वीकार गर्ने भन्ने कुरै भएन। नेपाली काङ्ग्रेसकै साथीहरू हुनुहुन्छ, त्यस बेलामा यो आम निर्वाचन अगाडि नै नेतृत्व परिवर्तन भए मात्रै आम निर्वाचनमा राम्रो परिणाम आउँछ भन्ने नारा दिनुभयो, तर अब त्यो त सफल सिद्ध भएन, त्यो रिजल्ट नतिजा आएन। भनेपछि त अब त्यसको औचित्य पनि समाप्त, जे कारणले विशेष अधिवेशनको आयोजना गरिएको थियो त्यसको औचित्य पनि त अब खासै रहेन नि।
4: होइन, अलि मध्यमार्गी बाटो भनेको विशेषलाई पनि मान्यता दिने, चौधौँको पनि अब सभापति भएको हुनाले शेरबहादुर देवालाई पनि नेतृत्व दिएर, त्यो विकल्प हुन्छ कि हुँदैन, अथवा शेरबहादुर देवाजीले भनेको व्यक्ति अरू कुनै दोस्रो व्यक्ति तेस्रो व्यक्ति?
1: अब अहिले त्यस्तो बारेमा चाहिँ अब त्यो कुरो चाहिँ त्यस्तो सोच विचार भएको छैन, तर अहिलेसम्मको स्थिति चाहिँ यही हो। अब भोलिको दिनमा कसरी जान्छ होइन, त्यो त कस्ता कस्ता विकल्पहरू आउँछन्, के कुराले चाहिँ सबैलाई समेट्न सकिन्छ, त्यो भोलिको कुरा भयो होइन। आजसम्म कुरा चाहिँ मैले दिएँ भने त्यही नै कुरा हो अहिलेसम्मको हाम्रो छलफलको।
0: देउवा निकट काङ्ग्रेस नेता प्रकाश शरण महत साथी शरद केसीसँग कुरा गर्दै साझा पक्कमा एउटा विषय संक्षेपमा, सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने अभ्यासबाट पछि नहट्ने संकेत गरेको छ। राष्ट्रिय सभाको आजको बैठकमा जवाफ दिने क्रममा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले दुई दिने बिदाको पुनर्वलोकन गर्ने गरी सरकारका तर्फबाट कुनै काम नभएको बताएकी हुन्। उनले भनिन्,
5: हालको लागि चाहिँ दुई दिनको बिदा पुनरावलोकन गर्ने कुनै पनि कार्य भएको छैन, म मान्य सदस्यलाई यही निवेदन गर्न चाहन्छु।
0: मध्य पूर्वको युद्धका कारण विश्वव्यापी निम्ति ऊर्जा संकट बीच इन्धन खपत कम गर्न र अन्तर्राष्ट्रिय प्रचलनलाई समेत ध्यानमा राखी गत चैत 23 गतेदेखि वर्तमान सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिँदै आएको छ। यो अभ्यासले मुलुकको आन्तरिक पर्यटनमा वृद्धि भई स्थानीय अर्थतन्त्रमा टेवा पुग्नुका साथै सेवाग्राहीलाई समेत फाइदा पुगेको मन्त्री गौतमले दावी गरिन्। उनले अगाडि थपिन्,
5: यसले आन्तरिक पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याएको छ, छोटो अवधिका भ्रमण बढ्न गई देशका विभिन्न पर्यटकीय धार्मिक तथा सांस्कृतिक गन्तव्य आन्तरिक पर्यटकको आवागमन वृद्धि भएको छ, जसबाट आर्थिक गतिविधि विस्तार भई स्थानीय अर्थतन्त्र चलायमान बनाउन पनि सहयोग पुगेको छ।
0: सार्वजनिक प्रशासनलाई थप परिणाममुखी बनाउन, कर्मचारीको कार्य जीवनमा सन्तुलन अभिवृद्धि गर्न, ऊर्जा एवं प्रशासनिक खर्च मितव्ययी बनाउन लगायत उद्देश्यका साथ दुई दिन सार्वजनिक बिदाको व्यवस्था कार्यान्वयनमा ल्याइएको सरकारले बताउँदै आएको छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, इजरायली सेनाले अधीनस्थ वेस्ट ब्याङ्कमा थप सेना परिचालन गर्ने जनाएको छ। आइतबारदेखि दुई प्यालेसिनी परिवारलाई उनीहरूकै घरभित्र थुनेर राखेका इजरायलीहरूलाई हटाउन असफल भएपछि सेनाले पछिल्लो निर्णय गरेको हो। ती इजरायलीहरू त्यहाँ बस्ती बसाल्न पुगेका थिए। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
2: नाब्लुसको दक्षिणमा रहेको कुसरा गाउँको बाहिरी क्षेत्रमा बसोबास गर्ने अबुरिदी र हसन परिवारले सहयोगका लागि अपील गरेका थिए। उनीहरूको पानी र विद्युत आपूर्ति काटिएको छ भने घरमा रहेको खाद्यान्न पनि सकिन थालेको उनीहरूले बताएका छन्। यो घटना इजरायली बस्तीका बासिन्दाहरूले गर्ने हिंसामा अधीनस्थ वेस्ट ब्याङ्कमा प्यालेस्टिनी परिवारहरूले भोगिरहेको दण्डहीनता र बढ्दो बस्ती हिंसा नियन्त्रण गर्न इजरायली सुरक्षा फौजहरूले सामना गरिरहेको कठिनाईतर्फ ध्यान आकर्षण गराउने पछिल्लो घटना हो। कुसराबाट रातभरि सार्वजनिक गरिएका भिडियोहरूमा बुलडोजर सहित करिब एक दर्जन इजरायली सुरक्षा गाडीहरू देखिन्छन्। अर्को भिडियोमा प्यालेस्टिनी गाउँतर्फ जाने सड़कमा इजरायली सुरक्षाकर्मीहरूको लामो लाइन देखिन्छ। उक्त गाउँ अझै पनि बन्द सैन्य क्षेत्रका रूपमा कायम छ। स्थानीय सञ्चार माध्यमका अनुसार नजिकै रहेको एउटा इजरायली बस्तीको चौकी पनि भत्काइएको छ। आइतबारदेखि आफ्नै घरमा बस्तीका मानिसहरूले घेराबन्दीमा राखेका कुसाए अबुरिदीले बीबीसीलाई बताए अनुसार राति फेरि घरमा आक्रमण भएको थियो। केही बस्तीका मानिसहरू अझै पनि उक्त क्षेत्रमा रहेको उनले बताए। उक्त सम्पत्तिका मालिक उनका भाइ प्यालेस्टिनी अमेरिकी व्यवसायी हुन्। उनले यो विषयमा अमेरिकी दूतावासमा समेत उजुरी दिएका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
6: टाइम चेक इस समय सूचक का साथ में
7: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी 53
8: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन
9: 9 o'clock अहिले 9 बजेको छ।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। रोल्पाको थबाङमा पहिरोमा परी 10 जनाको मृत्यु, 3 जना बेपत्ता। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहद्वारा पदबाट राजीनामा, नयाँ मुख्यमन्त्री पदका लागि दावी पेश गर्दा प्रदेश प्रमुखको आह्वान। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा 5 महिनापछि स्वदेश फिर्ता। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले कुरिल द्वीपको भ्रमण गरेकोमा जापानको कडा विरोध। र 10 राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिर 16 देखि 29 गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गर्ने निर्णय। अब समाचार विस्तारमा। रोल्पाको थवाङ गाउँपालिका 5 उवा अन्तर्गत पर्ने कोटल 12 पहिरोमा परी 10 जनाको मृत्यु भएको छ भने 3 जना अझै बेपत्ता छन्। मृतक मध्ये 8 जनाको शनाखत भएको प्रहरीले जनाएको छ। बुधबार राति परेको अविरल वर्षासँगै आएको पहिरोमा परी थवाङ गाउँपालिका 5 उवाको कोटल 12 18 वर्षीय शान्ति पुन मगर, 60 वर्षीय कमल बहादुर पुन मगर, 75 वर्षीय दल बहादुर पुन मगर र 80 वर्षीय मनखना पुन मगर, 85 वर्षीय हस्तकला रोका मगर, 38 वर्षीय जुन कुमारी पुन मगर, 9 वर्षीय असीम पुन मगर, 5 वर्षीय अशोक पुन मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुले जानकारी दिनुभयो। पहिरोमा परी गम्भीर घाइते भएका 2 जनालाई थप उपचारका लागि बुटवल पठाइएको उहाँले बताउनुभयो। पहिरोले कोटल 12 9 घर, 1 घुम्ती किराना पसल, 2 गोठ र 1 चर्च बगाउँदा ठूलो मानवीय क्षति भएको प्रहरीले जनाएको छ। पहिरोमा परी बेपत्ता भएकाहरूको खोज तथा उद्धार कार्य जारी रहेको रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर छेत्रीले जानकारी दिनुभयो। यसैबीच प्युठानको माडी खोलाको विभिन्न ठाउँमा 5 जनाको व्यवहारिसीय शव समेत फेला परेकाले उवाको कोटल 12 गाउँका पहिरोमा बेपत्ता भएका मानिस हुन सक्ने आशंका गरिएको र पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले रोल्पाको थवाङ 5 कोटल 12 पहिरोमा परी मृत्यु भएका र बेपत्ता भएकाको घटनाप्रति दुःख व्यक्त गरेको छ। रासोपाका महामन्त्री विपिन कुमार आचार्यले आज विज्ञप्ति जारी गर्दै बेपत्ताको खोजी तथा प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र घाइतेको निशुल्क उपचारको व्यवस्था गर्न तथा जोखिमयुक्त बस्तीको पहिचान गरी सुरक्षित ठाउँमा स्थानान्तरण गर्नका लागि सरकारसँग आग्रह गर्नुभएको छ। त्यस्तै विज्ञप्ति मार्फत विपद जोखिम कम गर्न, पूर्व सूचना प्रणाली प्रभावकारी बनाउन र तीनै तहका सरकार बीच समन्वय गर्न आग्रह गर्दै वर्षाका कारण जोखिम बढेकाले नदी किनार तथा पहिरोको जोखिम भएका क्षेत्रमा सावधानी अपनाउन नागरिकलाई अपील गरिएको छ। सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाले प्रदेशसभा सदस्यलाई नयाँ मुख्यमन्त्री पदका लागि दावी पेश गर्न आह्वान गर्नुभएको छ। मुख्यमन्त्री कमल बहादुर शाहले पदबाट आज राजीनामा दिएपछि राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख मियाले संविधानको धारा 168 उपधारा 2 बमोजिम मुख्यमन्त्री पदमा दावी पेश गर्न प्रदेशसभा सदस्यलाई आह्वान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। प्रदेशसभामा प्रतिनिधित्व गर्ने 2 वा 2 भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई भोलि बिहान 11 बजेसम्म प्रदेश प्रमुख समक्ष दावी पेश गर्न कार्यालयले जनाएको छ। यसअघि गत असार 31 गते नेकपा एमाले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आज विश्वासको मत लिन बोलाइएको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले बदलिएको राजनीतिक समीकरणपछि आफूले पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको थियो। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा झण्डै 5 महिना लामो विदेश बसाएपछि आज स्वदेश फर्कनु भएको छ। गत भदौ 24 गतेको जेनजी आन्दोलनका क्रममा सख्त घाइते हुनुभएका उहाँ 5 महिना अघि स्वास्थ्य उपचारका लागि सिङ्गापुर हुँदै हङकङ पुग्नु भएको थियो। स्वास्थ्य उपचार सकेर पूर्व प्रधानमन्त्री देउबा आज दिउँसो काठमाडौँ आइपुग्नु भएको हो। उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न कङ्ग्रेसका शीर्ष नेताहरू पुग्नु भएको थियो। नेता देउबाले आफू नेता बनेर नभई राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको र विनम्रता, समर्पण र प्रेमका साथ सेवा गर्न तत्पर रहेको उल्लेख गर्नुभएको छ। पूर्व प्रधानमन्त्री देउबाले कङ्ग्रेस केवल लोकतान्त्रिक इतिहास बोकेको दल मात्र नभई दशकौंको राजनीतिक संघर्ष सहेर आफ्नो अस्तित्व र मर्यादा जोगाई राख्न सफल पार्टी भएको बताउनुभयो। राष्ट्रिय सभाले आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। विधेयकमाथिको यसअघि छलफलमा उठेका विषयमा जवाब दिँदै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले युरोपियन युनियनको हवाई सुरक्षा सूचीबाट हटाउन विभिन्न सुधारका चरणहरूमा काम भइरहेको र करिब 6 महिनामा केही न केही नतिजा आउने आशा गरेको बताउनुभयो। मन्त्री पौडेलले नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुसन्धान गर्ने प्रतिवेदन बुझ्ने लगायतका सबै अधिकार आफैमा राखेको कारण पनि हवाई सुरक्षामा चुनौती खडा भएको बताउनुभयो। मन्त्री पौडेलले विधेयक आएपछि जहाज होल्डिङ हुने, समयमा उडान नभर्ने, यात्रुका सामान हराउने, टुटफुट हुने जस्ता समस्या समाधान गर्ने र हवाई यातायातलाई अझ बढी भरपर्दो, सुरक्षित र विश्वसनीय बनाउन सहयोग पुग्ने बताउनुभयो। छलफलमा सांसदहरूले हवाई सेवालाई सुरक्षित बनाउने गरी कानून निर्माण गर्नुपर्नेमा जोड दिँदै आन्तरिक वायु सेवालाई सुरक्षित, भरपर्दो र गुणस्तरीय तथा जिम्मेवार बनाई हवाई यात्रुको अधिकार संरक्षण हुनुपर्नेमा जोड दिनुभयो। राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयकमाथि संशोधन प्रस्ताव राख्न चाहने सांसदहरूले संघीय संसद सचिवालयमा संशोधन दर्ता गर्न सक्ने जानकारी गराउनुभयो। यस्तै राष्ट्रिय सभाको आजको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले दलितको मौलिक हक कार्यान्वयनका लागि दलितको हक अधिकार तथा विकास सम्बन्धी विधेयक तर्जुमा भइसकेको जानकारी दिनुभयो। सांसदहरूले सोधेका प्रश्नको जवाफमा कानून मन्त्री गौतमले सातामा 2 दिन सार्वजनिक बिदा दिने व्यवस्थाको पुनरावलोकन गर्ने कुनै कार्य अहिलेसम्म नभएको स्पष्ट पार्नुभयो। यसअघि बैठकमा सांसदहरूले खाना पकाउने ग्यासको अभाव, महँगी र कालो बजारी नियन्त्रण गर्न सरकारको ध्यानकर्षण गराउनु भएको थियो। राष्ट्रिय सभाको अर्को बैठक भदौ 1 गते दिउँसो 1:15 बस्नेछ। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा सांसदहरूले जातीय विभेद तथा छुवाछुत समाजको कलङ्क भएको भन्दै त्यसको अन्त्यका लागि शिक्षा र जनचेतना विस्तार गर्नुपर्ने बताउनु भएको छ। समितिको आज बसेको बैठकमा राष्ट्रिय दलित आयोगको काम कारवाही तथा प्रगति सम्बन्धी छलफलमा सांसदहरूले दलित समुदायको गरिबी न्यूनीकरण, शैक्षिक, सामाजिक र आर्थिक विकासलाई केन्द्रमा राखी बजेट निर्माण गर्नुपर्ने बताउनुभयो। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
1: हजुर दर्शन,
2: भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
1: हजुर राम्ररी पुगे, ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
3: नमस्ते बाबुजू।
2: नमस्ते, आउनु न भित्रै।
3: हुन्छ बाबुजू।
1: अनि दादा त अफिस गइसक्नु भयो होला है?
2: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
1: हस् हस् बाबुजू।
4: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
1: है त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
5: ए हो र,
1: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
6: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। सांसदहरूले रासायनिक मलको सट्टामा प्राङ्गारिक मल प्रयोग गर्न किसानलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिको आज बसेको बैठकमा सांसदहरूले किसानहरूले रासायनिक मल प्रयोग गर्दा माटोको उर्वरा शक्ति कमजोर हुँदै गएर खाद्यान्न अभाव हुने र मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउने हुँदा बिस्तारै जैविक मलको प्रयोगलाई बढाउनु पर्नेमा जोड दिनुभएको हो। बेनी जोमसम कोरला सडक आयोजनाले मुस्ताङको सुसाङ कागबेनी 10 किलोमिटर सडक निर्माण सुरु गरेको छ। 28,87,00,000 रुपियाँ लागतमा 2084 असार 24 गते भित्रमा निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता सहित सडक निर्माण थालेको आयोजनाका प्रतिनिधि सागर सुवेदीले जानकारी दिनुभयो। आयोजनाले जोमसोम कोराला सडक खण्डको छुसाङदेखि घमीसम्मको 42 किलोमिटर सडकको कालो पत्रे पूरा गर्न टेन्डर्स आह्वान गरिसकेको छ। बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले विपन्न, असहाय तथा व्यवहारिष्य नागरिकका लागि नगरभित्रका 25 अस्पतालमा 94 निशुल्क सयाको व्यवस्था गरेको छ। यही भदौ 1 गतेदेखि प्रभावकारी रूपमा सेवा सञ्चालन गर्ने गरी तयारी पूरा भएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बमले जानकारी दिनुभयो। सयासँगै सम्पूर्ण उपचार पनि निशुल्क हुने बमले जानकारी दिनुभयो। नगर प्रमुख प्रशान्त विष्टले 10% निशुल्क सय्या सम्बन्धी व्यवस्था कागजमा मात्र नभई अब व्यवहारमै कार्यान्वयन गर्न उपमहानगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले कुरिल द्वीपको भ्रमण गरेकोमा जापानले आपत्ति जनाएको छ। रसियाली राष्ट्रपति पुटिन दुई देशबीच स्वामित्वलाई लिएर विवाद रहेको इतुरुप टापु पुगेपछि जापानले विरोध गरेको हो। कुरिल द्वीपका 4 टापु मध्येको विवादित इतुरुप टापुलाई जापानमा इतो रोफू भनेर चिन्ने गरिन्छ। जापानी विदेश मन्त्रालयले सो टापु पूर्ण रूपमा जापानको रहेको बताएको छ। दोस्रो विश्वयुद्धपछि रसियाले ती टापुलाई आफूमा मिसाई त्यहाँका 17,000 जापानीलाई लखेटेको थियो। अब आर्थिक समाचार।
3: अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। तनहुँको ब्यास नगरपालिकामा बिहिबार मतदातासँगको भेटघाटमा अर्थमन्त्री डाक्टर वाग्लेले सीमित स्रोत साधनका बीच जनताका अपेक्षा पूरा गर्न सरकार क्रियाशील रहेको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले तनहुँको विकासका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गर्नुहुँदै यस पटकको बजेट वितरणमा न्यायोचित पहल गरिएको जानकारी दिनुभयो। त्यस अवसरमा अर्थमन्त्री डाक्टर वाग्लेले ब्यास नगरपालिकाको तुम्सीमा रहेको खाने पानी समस्या समाधान र तटबन्धका विषयमा सम्बन्धित मन्त्रालयसँग छलफल गरी काम अगाडि बढाउने पनि बताउनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले प्रदेश सरकार र निजी क्षेत्रले समेत विमानस्थलको निर्माण तथा सञ्चालन गर्न सक्ने गरी नागरिक उड्डयन सम्बन्धी कानूनको सुधार गर्न लागि बताउनु भएको छ। धनगढी विमानस्थलको स्तर उन्नति बारे बिहिबार काठमाडौँमा आयोजित अन्तर्क्रिया कार्यक्रममा पर्यटन मन्त्री पौडेलले संघीय सरकारको लगानीले मात्रै हवाई सेवा विस्तारको माग पूरा गर्न सक्ने अवस्था नरहेकोले निजी क्षेत्र र प्रदेश सरकारलाई समेत साथमा लिन खोजिएको बताउनुभयो। कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले विकासको विकेन्द्रीकरणको माध्यमबाट सुदूरपश्चिम लगायत पछाडि परेको क्षेत्रलाई विकासको मूलधारमा ल्याउनु पर्ने बताउनुभयो। कार्यक्रममा संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति भरत बहादुर खड्का, सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने संघीय संसदका सांसदहरू तथा पर्यटन व्यवसायीहरूले धनगढी विमानस्थलको स्तर उन्नति गर्न सके त्यस क्षेत्रको पर्यटन प्रवर्धनमा महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो। सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मुख्य प्रशासनिक केन्द्र सिंहदरबार परिसरमा बिहिबारदेखि बिक्री कक्ष सञ्चालनमा ल्याएको छ। कम्पनीको 7 वार्षिक उत्सवको सन्दर्भ पारेर सञ्चालनमा ल्याइएको बिक्री कक्षको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले उद्घाटन गर्नुभयो। बिक्री कक्षको उद्घाटन पछि संचार कर्मीसँगको कुराकानीमा मन्त्री यादवले उपभोक्तालाई सहुलियत मूल्यमा गुणस्तरीय खाद्य वस्तु उपलब्ध गराउन सरकार प्रयत्नशील रहेको बताउनुभयो। यस्तै कम्पनीले 7 वार्षिक उत्सवको अवसर पारेर बिहिबारदेखि देशका विभिन्न 44 जिल्लाका 193 स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ। सुपथ मूल्य पसलमा उपभोक्ताले दैनिक उपभोग्य वस्तुमा प्रति केजी वा प्रति लिटर 5 रुपियाँ छुट पाउने कम्पनीले जनाएको छ।
0: वहाँ हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेल समाचार अजय बमबाट।
5: दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिर 16 गतेदेखि 29 गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको 125 बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिर 16 29 गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो। यसअघि 2081 सालमै आयोजना हुनुपर्ने प्रतियोगिता विभिन्न कारणले पटक पटक सर्दै आएको थियो। दशौं खेलकुद कर्णाली प्रदेश हुने यसअघि नै तय भइसकेको छ। 2079 कार्तिक मङ्सिरमा भएको 9 राष्ट्रिय खेलकुदको समापनमा 10 राष्ट्रिय खेलकुद 2081 मङ्सिरमा कर्णाली प्रदेशमा गर्ने घोषणा भएको थियो। पूर्वाधार तयार नभएको भन्दै उक्त समयमा खेल हुन सकेन। त्यसपछि 2081 चैत 23-30 हुने भनिएको थियो। तेस्रो पटक 2082 जेठ 3-10 हुँदै चौथो पटक आगामी फागुन 1-7 चैतका लागि सर्यो। अब मङ्सिर 16-29 गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने निर्णय भएसँगै निर्धारित समयभित्र तयारी पूरा गर्दै 10 राष्ट्रिय खेलकुदलाई व्यवस्थित र सफल रूपमा सम्पन्न गर्ने जिम्मेवारी आयोजक निकायमाथि आएको छ। एभरेस्ट महिला भलिबल लिग ईडब्ल्युयुभीको तेस्रो संस्करणमा नयाँ फ्रेन्चाइज टोलीका रूपमा सुदूरपश्चिम रोयल वारियर्स थपिएको छ। अब ईडब्ल्युभीमा 7 टोली प्रतिस्पर्धा गर्नेछन्। लिगले सुदूरपश्चिम रोयल वारियर्सलाई तेस्रो संस्करणका लागि नयाँ फ्रेन्चाइज टोलीका रूपमा औपचारिक घोषणा गरेको हो। नयाँ टोलीको प्रवेशसँगै नेपाली महिला भलिबलको व्यावसायिक लिगको राष्ट्रिय पहुँच अझ विस्तार हुने अपेक्षा गरिएको छ। सुदूरपश्चिम रोयल वारियर्सको स्वामित्वमा उमा गौतम भण्डारी, सञ्जीव साई र कुमार भण्डारीसँग रहेको छ। फ्रेन्चाइजले सुदूरपश्चिममा रहेका महिला भलिबल प्रतिभालाई व्यावसायिक मञ्च प्रदान गर्नुका साथै ग्रामीण दुर्गम तथा अवसरबाट वञ्चित क्षेत्रका खेलाडीलाई पहिचान र विकास गर्ने लक्ष्य लिएको जनाएको छ।
0: अब मौसम आगामी 24 घण्टामा गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागको थोरै स्थान, कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भूभागका साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभाग तथा कर्णाली प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यस्तै गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागको एक दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अप्नाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। रोल्पाको थवाङमा पहिरोमा परी 10 जनाको मृत्यु, 3 जना बेपत्ता। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहद्वारा पदबाट राजीनामा, नयाँ मुख्यमन्त्री पदका लागि दावी पेश गर्दा प्रदेश प्रमुखको आह्वान। पूर्व प्रधानमन्त्री शेरबहादुर देउबा 5 महिनापछि स्वदेश फिर्ता। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले कुरिल द्वीपको भ्रमण गरेकोमा जापानको कडा विरोध। र 10 राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिर 16 29 गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गर्ने निर्णय। रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो, 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
0: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagarh Phone 056-490-374 98-510-61-356
0: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
3: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
2: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी। फोन 056-50-10-60।
5: यो माइलो माडी घुम्दा घुम्दै 2 पो बजार लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
6: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमा चित्त बुझाउनु त होला नि।
7: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
2: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97-45-23-91-63। नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
8: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन।
2: अस्पतालमा उपलब्ध सेवाहरू, बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
8: 24 घण्टा इमर्जेन्सी सेवा,
2: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
8: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
2: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
8: जनरल, डिलक्स, सुपर डिलक्स तथा स्विट क्याबिन,
2: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
8: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
2: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
8: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
2: भेन्टिलेटर सेवा,
8: होल बडी चेकअप जाँचको सुविधा
2: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
8: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल, CMC अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853-518-953।
9: अहिले तपाईँ सुन्दै हुनुहुन्छ माडीकै

0: न विपक्ष
1: सधैं निष्पक्ष
0: स्वदेश एफएम 93.2 मेगाहर्ज
2: तपाईको समुदायको अनि तपाईको सरोकारको
3: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
4: तपाईं हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर

नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभरको रेडियो श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत माडीको बनकटादेखि कसरासम्म सडकको दुवैतर्फ झाडी फाड्न काममा खटिएका मजदुरलाई टेक माइन्ड्स नेटवर्क माडी शाखाले खाजा र पानी वितरण गरेको छ। गर्मीको समयमा जंगलभित्रै पुगेर काम गरिरहेका मजदुरलाई टेक माइन्ड्स नेटवर्क माडी शाखाले खाजा तथा पिउने पानी उपलब्ध गराएको हो। मजदुरलाई काम गरिरहेको स्थानमै पुगेर खाजा र पानी वितरण गरिएको शाखा प्रमुख सुदर्शन चापागाईले बताउनुभयो। सामाजिक उत्तरदायित्व अन्तर्गत मजदुरको श्रमलाई सम्मान गर्दै गर्मीमा काम गरिरहेका उनीहरूलाई केही राहत पुगोस् भन्ने उद्देश्यले खाजा र पानीको व्यवस्था गरिएको शाखाले जनाएको छ। सडक डिभिजन कार्यालयको आर्थिक सहयोग तथा माडी नगरपालिकाको समन्वयमा बनकट्टादेखि कसरासम्म सडक किनारामा झाडी फाड्ने काम भइरहेको छ। झाडीका कारण वन्यजन्तुको आवजाउ तथा सर्वसाधारणको आवागमनमा समस्या हुने भएकाले मानव र वन्यजन्तु दुवैको सुरक्षालाई ध्यानमा राखेर अभियान सञ्चालन गरिएको हो। सोमेश्वर माध्यमिक विद्यालयमा नगरी स्तरीय वक्तृत्व कला प्रतियोगितामा जनकल्याण माध्यमिक विद्यालयकी प्रमिसा पौडेल प्रथम हुनुभएको छ। यस्तै दिवाकर स्मृति माध्यमिक विद्यालयकी प्रिया गुरुङ द्वितीय, माडी माध्यमिक विद्यालयका सुरज सुनार तृतीय तथा सोमेश्वर माध्यमिक विद्यालयकी प्राप्ति सुवेदी सान्त्वना हुनुभयो। अनुशासित र नैतिकवान युवा समृद्ध समाज निर्माणका आधार विषयमा आयोजित प्रतियोगितामा माडी नगरपालिकाका कक्षा 6 माथि अध्यापन हुने विभिन्न विद्यालयका 18 विद्यार्थीले सहभागिता जनाएका थिए। विद्यार्थीको आयोजनामा सम्पन्न प्रतियोगिता कक्षा 12 छात्रा तेज कुमारी महतोको अध्यक्षता तथा नगर प्रमुख तारा कुमारी काजी महतोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। विजेता विद्यार्थीहरूलाई क्रमशः 3,000, 2,000 र 1,000 यस्तै गरी 500 नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूले एनसिसीको मार्च पास्ट तथा स्काउटको सलामी प्रस्तुत गरेका थिए भने विभिन्न सांस्कृतिक प्रस्तुतिहरू समेत प्रदर्शन गरिएको थियो। शिक्षा सिप र श्रमलाई सम्मान, नारी उद्यमशीलता हाम्रो अभियान भन्ने नाराका साथ सरिता इभेन्ट्सले विशिष्ट व्यक्तित्व सम्मान तथा भव्य सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। आयोजकका अनुसार कार्यक्रम 2083 असोज 10 शनिबार भरतपुर महानगरपालिका 2 क्षेत्रपुर स्थित दिवालय फुडल्यान्डमा 12:30 आयोजना हुनेछ। कार्यक्रममा सांस्कृतिक कार्यक्रममा चर्चित लोक गायक बद्री पङ्गेनी, मण्डल नारायणी खत्री र दिनेश कडेलको विशेष प्रस्तुति, मनोरञ्जनात्मक कार्यक्रम, आत्मीय भेटघाट तथा शुभकामना आदान प्रदान लगायतका कार्यक्रम हुने आयोजकले जनाएको छ। माडीवासी समेत रहनुभएकी सरिता इभेन्ट्सकी अध्यक्ष सरिता आचार्यले अघिल्ला वर्षहरूमा चाहिँ यस वर्षको कार्यक्रमलाई पनि सबैको साथ सहयोग र उपस्थितिले थप भव्य सभ्य तथा ऐतिहासिक बनाउने विश्वास व्यक्त गर्नुभयो। चितवनमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन्। जनस्वास्थ्य कार्यालय चितवनका अनुसार साउन 1-28 जिल्लाभित्र र बाहिरका गरी 34 स्क्रब टाइफस र 4 डेङ्गु संक्रमण पुष्टि भएको छ। कार्यालयका अनुसार 211 स्क्रब टाइफस परीक्षण गर्दा 34 सुसंक्रमण देखिएको हो। यस्तै 178 डेङ्गु परीक्षण गर्दा 4 संक्रमण पुष्टि भएको छ। जिल्लाभित्र भरतपुर महानगरपालिकामा 5 रत्नगरमा 1 स्क्रब टाइफस देखिएको छ। डेङ्गुतर्फ कालिकामा 1, इच्छाकामनामा 1, यस्तै गरी खैरहनी, माडी र राप्तीमा भने हालसम्म दुवै रोगका संक्रमित भेटिएका छैनन्। अन्य जिल्लाबाट उपचारका लागि चितवन आएका 28 स्क्रब टाइफस र 2 डेङ्गु पुष्टि भएको कार्यालयले जनाएको छ भने पछिल्लो 24 मात्रै डेङ्गुका 2 र स्क्रब टाइफसका पनि 2 नयाँ संक्रमित थपिएका छन्। प्रकाशन प्रालीका अध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक एवं वरिष्ठ पत्रकार किशोर श्रेष्ठको पक्राउप्रति पत्रकारिता क्षेत्रले आपत्ति जनाउँदै तत्काल बिना शर्त रिहाई गर्न माग गरेको छ। नेपाल पत्रकार महासंघले श्रेष्ठको पक्राउप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनलाई बिना शर्त रिहा गर्न माग गरेको हो। समाचार प्रकाशनसँग सम्बन्धित विषयमा पत्रकारलाई पक्राउ गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको दृष्टिले गम्भीर विषय भएको महासंघको भनाइ छ। नेपाली काङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउवा 5.5 महिनापछि बिहिबार स्वदेश फर्किनु भएको छ। गत फागुन 13 श्रीमती आर्जु राणासहित स्वास्थ्य उपचारका लागि सिङ्गापुर जानुभएका देउवा विमानस्थलमा बाजागाजा र झाँकीसहित स्वागत गरिएको हो। स्वदेश फर्किएपछि जारी वक्तव्यमा देउवाले राष्ट्रिय एकता, मेलमिलाप र लोकतान्त्रिक मूल्य मान्यताको रक्षाका लागि आफ्नो प्रतिबद्धता दोहोऱ्याउनु भएको छ। उहाँले आफू कुनै पद वा शक्ति प्राप्तिका लागि नभई राष्ट्रिय एकता सुदृढ बनाउन फर्किएको पनि बताउनु भएको छ। विक्रम सम्वत 2033
मा बिपी कोइराला राष्ट्रिय एकताको आह्वान गर्दै नेपाल फर्किएको प्रसंग स्मरण गर्दै देवालले वर्तमान अवस्थामा पनि सर्वपक्षीय सहकार्य र मेलमिलाप आवश्यक रहेको बताउनु भएको छ। नेकपा एमालेको आन्तरिक जीवन र निर्वाचन परिणामको गम्भीर समीक्षा गर्न गठित कार्यदलले पार्टीलाई नयाँ जीवन दिन विद्यमान नेतृत्वको कार्यशैली र संगठनात्मक ढाँचामा आमूल परिवर्तन गर्नुपर्ने ठहर गरेको छ। उपाध्यक्ष रामबहादुर थापा बादल संयोजकत्वको निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदलले तयार पारेको 65 पृष्ठ लामो प्रतिवेदनको मसौदामा पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारी कार्यशैली पार्टी भद्रगोल हुन साधक बनेको निष्कर्ष निकाल्दै 10 औं महाधिवेशनबाट हटाइएको उमेर हद तथा कार्यकाल को सीमालाई मुख्य समस्याका रूपमा औल्याएको छ। दूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले पदबाट राजीनामा दिनुभएको छ। बिहिबार साँझ बसेको प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले राजीनामाको घोषणा गर्नुभएको हो। प्रदेश सभामा विश्वासको मत पाउने अवस्था नरहेपछि मुख्यमन्त्री शाहले राजीनामा दिनुभएको हो। गत 7/24 गतेदेखि अनिश्चितकालका लागि स्थगित भएको कोशी प्रदेश सभाको बैठक आगामी 3 गते बस्ने भएको छ। कोशी प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै नयाँ अधिवेशनको 23 औं बैठक 3 गते बुधबार दिउँसो 1 बजेका लागि आह्वान गरिएको जानकारी दिएको हो। यसअघि 7/24 गते अर्को सूचना जारी नभएसम्मका लागि प्रदेश सभाको बैठक स्थगित गरिएको थियो। गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट एकल बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री भएपछि एकपछि अर्को गरी कर्मचारीहरूको मानमर्दन गर्ने काम भइरहेको छ। मुख्य गरी सरकारका मन्त्री प्रधानमन्त्री शाहको सचिवालय र सत्तारूढ दल राजसभाका सांसदहरूबाट नै स्थायी सरकार निजामती कर्मचारीको मानमर्दन गर्ने कार्य भइरहेको हो। समयदेखि रिक्त रहेका विभिन्न देशका नेपाली राजदूतावासहरूमा कहिले राजदूत नियुक्त गर्ने भन्ने विषय अझै टुङ्गो लागेको छैन। मुख्य देशहरूमा कसलाई राजदूत नियुक्त गर्ने भन्ने विषयमा प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच अझै छलफल जारी रहेकाले नियुक्ति प्रक्रियामा ढिलाइ भइरहेको हो। सरकारले सातामा 2 दिन सार्वजनिक बिदा दिने हालको अवस्थालाई तत्काल पुनरावलोकन नगर्ने स्पष्ट पारेको छ। बिहिबार बसेको राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट जवाब दिँदै कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले यस्तो जानकारी दिनुभएको हो। हुलाक सेवालाई आधुनिक प्रविधि मैत्री र नागरिक मैत्री बनाई सरकारी कुरियर सेवाका रूपमा विकास गर्ने अभियानले गति लिएको सरकारी पक्षले दावी गरेको छ। पछिल्लो समय सरकारी कागज तथा सामग्री ढुवानीसँगै राहदानी सवारी चालक अनुमति पत्र शैक्षिक प्रमाणपत्र लगायतका सेवा नागरिकको घर दैलोमा पुर्याउने व्यवस्था कार्यान्वयनमा आएपछि हुलाक सेवाको प्रयोग विस्तार हुँदै गएको हो। थावाङ गाउँपालिका वडा नम्बर 5 केटल 12 पहिरोमा परेर ज्यान गुमाउनेको संख्या 7 पुगेको छ। यस्तै 5 जना बेपत्ता रहेका छन्। सशस्त्र प्रहरीका अनुसार ज्यान गुमाउनेहरूमा स्थानीय बासिन्दा 18 वर्षीय शान्ति पुन मगर, 65 वर्षीय कमल बहादुर पुन मगर, 40 वर्षीय जोनु कुमारी पुन मगर, 9 वर्षीय असीम पुन मगर, 6 वर्षीय अशोक पुन मगर, 75 वर्षीय दल बहादुर पुन मगर र 71 वर्षीय मन रखी पुन मगर रहेका छन्। ज्यान गुमाउने मध्ये 1 महिला 2 पुरुषको शव प्युठानको सुर्गुदारी नगरपालिका तथा मान्डवी गाउँपालिकामा रहेको मारडी खोलाको किनारामा फेला परेको छ। बेपत्ता हुनेहरूमा स्थानीय बासिन्दा 80 वर्षीय अजम्बर पुन मगर, 78 वर्षीय बलबहादुर पुन मगर, 72 वर्षीय लीलबहादुर पुन मगर, 71 वर्षीय मणि पुन मगर र 67 वर्षीय हस्तकला पुन मगर रहेका छन्। पहिरोमा परेर घाइते भएका 22 वर्षीय हिमाल पुन मगर र 25 वर्षीय सञ्जय घरती मगरलाई स्वास्थ्य चौकी थवाङबाट उपचारका लागि बुटोल लगिएको छ। बेपत्ता भएकाहरूको खोजीका लागि नेपाली सेना सशस्त्र प्रहरी बल नेपाल गुल्म रोल्पा र नेपाल प्रहरीको संयुक्त टोली खटिएको सशस्त्र प्रहरीका डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभएको हो। र दक्षिण कोरियाको इन्चोन अन्तर्राष्ट्रिय विमानस्थल पहिलो पटक विश्वकै सबैभन्दा व्यस्त विमानस्थल बनेको छ। प्रारम्भिक तथ्याङ्क अनुसार यस वर्षको पहिलो र 6 महिनामा इन्चोन विमानस्थल भएर 3,84,00,000 अन्तर्राष्ट्रिय यात्रुले यात्रा गरेको बीबीसीले जनाएको छ। एयरपोर्ट्स काउन्सिल इन्टरनेसनल एसिआईका अनुसार बेलायतको हिथ्रो विमानस्थल 3,77,90,000 यात्रुसहित दोस्रो र सिङ्गापुरको चाङ्गी विमानस्थल 3,45,30,000 यात्रुसहित तेस्रो स्थानमा रहेका छन्। अवस्था सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक सुदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा भनी बिदा हुन्छु।

0: Strādāji nispakšā.
1: Sodies FM, Tirana Petoklu, 2 MHz.

0: भोलि घटा कसरी जाने हो
1: अब को जान्छ चिट टाढा तल थाहा छैन नयाँ मिल खुलेको नजिक पनि छिटो पनि सबैजना उतै जाने भने हा म पनि जाने हो तेरो पो

0: माथि बाट आएको पहिरोमा सबै पुरिए। छिमेकी गाउँका ढुकमन रोका मगरले भने पहिरो खस्दा ज्यान जोगाउने क्रममा भागेका तीनजना मध्ये दुई युवाले मात्र ज्यान जोगाए। गम्भीर घाइते भएकालाई सुलीचौर हुँदै बुटबल पठाइएको उनले बताए। पहिरोमा घर पुरिएर ज्यान जोगाउने प्रयास गरेकी स्थानीय 18 वर्षीय शान्ति पुनसहित 13 जना घरसँगै पहिरोभित्रै फँसे। पहिरो खस्दा भागेर जोगिएका घाइते 22 वर्षीय हिमाल पुन मगर र 25 वर्षीय सञ्जय घरती मगरले प्रहरीलाई 100 नम्बरमा घटनाबारे जानकारी गराएका थिए। लगत्तै घटनास्थल पुगे पनि रातिको समयमा भएकाले प्रहरी र स्थानीयले उद्धार कार्यलाई तीव्रता दिन सकेनन्। वर्षासँगै विद्युत लाइन समेत अवरुद्ध भएको थियो।
1: सुदूरपश्चिम प्रदेशमा प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले बिहिबार दिएको राजीनामा प्रदेश प्रमुख नजीर मियाले स्वीकृत गरेका छन्। प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै राजीनामा घोषणा गरेका शाहले त्यसपछि प्रदेश प्रमुख समक्ष पत्र बुझाएका थिए। एमाले दिएको समर्थन असार 31 फिर्ता लिएपछि शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो। उनी काँग्रेसबाट मुख्यमन्त्री भएका थिए। नयाँ सरकारका लागि शुक्रबार 11 बजेसम्म दावी गर्न दलहरूलाई आह्वान गरिएको छ। शाहको राजीनामा पछि सुदूरपश्चिम प्रदेशका 5 मुख्यमन्त्री नेपाली कम्युनिष्ट पार्टी नेकपा सुदूर प्रदेशसभा संसदीय दलका नेता खगराज भट्ट बन्ने सम्भावना छ। यो प्रदेशमा काँग्रेस एमाले गठबन्धन टुटेपछि एमाले नेकपा गठबन्धन बनेको छ।
0: ब्याङ्कले ऋण दिएको अनुसन्धान प्रहरीले गर्ने कि राष्ट्र ब्याङ्कले, शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले विक्रमसम्म 2076 ब्याङ्क अफ काठमाडौँ बीओके का तत्कालीन प्रमुख कार्यकारी अधिकृत सीईओ लगायत 11 कर्मचारीलाई पक्राउ गर्यो। प्रहरी अनुसन्धानपछि खोलाको बगर धितो राखेर ऋण दिएको भन्दै ब्याङ्किङ कसुर तथा नक्कली कृत्य कागजातमा आरोपमा उच्च अदालतमा मुद्दा चलाइयो। अदालतले 3 वर्ष अघि ऋणी सुरेन्द्र श्रेष्ठलाई दोषी ठहर गर्यो। सीईओ सहित 10 कर्मचारीले सफाई पाए। यो मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन छ। प्रभु ब्याङ्क पूर्व अध्यक्ष देवी प्रकाश भट्टचन्द, पूर्व सीईओ अशोक शेरचन्द लगायत कर्मचारी जोडिएको ब्याङ्किङ कसुरमा सीआईबीले कार्तिक 2082 अनुसन्धान थाल्यो। प्रभु ब्याङ्क र प्रभु मनी ट्रान्सफर बीचको कारोबार अनुसन्धान सकिएपछि सरकारी वकिलको कार्यालयले उच्च अदालतमा मुद्दा दायर गर्यो। यो पनि विचाराधीन छ, जबकि साउन 2082 राष्ट्र ब्याङ्कले यस ब्याङ्कमा विशेष निरीक्षण गरेको थियो। राष्ट्र ब्याङ्कले कसुर नदेखेको कारोबारमा प्रहरी अनुसन्धानले ठूलै कैफियत देखाएपछि मुद्दा चलेको हो। स्मार्ट टेलिकमले 29 पुष 2076 इन्भेस्टमेन्ट मेगा ब्याङ्कको कालीमाटी शाखाबाट दूरसञ्चारका पूर्वाधार सामग्री आयातका लागि प्रतित पत्र एलसी खोल्न ऋण सम्झौता गर्यो। 5.82 अर्ब करोडको यस्तो ऋण सम्झौतामा ओभरड्राफ्ट, दीर्घकालीन कर्जा, प्रतित पत्र, बिल, ब्याङ्क जमानत र अल्पकालीन शीर्षकका कर्जाहरू लिइयो। यस्तो कर्जाका लागि स्मार्ट टेलिकमले मेसिनरी तथा औजार धितो राखेको थियो। ब्याङ्कले यही आधारमा स्मार्ट टेलिकमलाई ऋण दियो। ब्याङ्कले धितो मानेको औजार तथा मेसिन सरकार मातहत गएपछि आफ्नो रकम उठाउन धितो लिलामी प्रक्रिया अगाडि बढायो। अहिले यही विषयमा सीआईबीले अनुसन्धान गरी मुद्दा दायर गरेको छ। राष्ट्र ब्याङ्कले यसमा केही बोलेको छैन। यी 3 विषयमा मात्रै होइन, ब्याङ्कले ऋण दिएका अन्य मामिलामा पनि प्रहरीले अहिले अनुसन्धान तीव्र पारेको छ। राष्ट्र ब्याङ्कले नियमित नियमन र सुपरिवेक्षणका क्रममा कैफियत भेटाउँदैन, तर सीआईबीको अनुसन्धानले धमाधम कैफियत देखाइरहेको छ। यही कारण कतिपय ब्याङ्कहरू पक्राउ परिरहेका छन् भने कतिपयले मुद्दा खेपिरहेका छन्। यस विषयमा राष्ट्र ब्याङ्क मौन छ। विभिन्न ब्याङ्कका प्रमुख कार्यकारीदेखि कर्मचारीहरू पक्राउ परे पनि नियमन गर्ने मुख्य जिम्मेवारी बोकेको संस्थाका अधिकारीमाथि कुनै अनुसन्धान भएको देखिँदैन। आफ्नो नियमन कार्यक्षेत्रभित्र रहेका संघ संस्थामाथि अनुसन्धान र कार्यवाही भइरहँदा राष्ट्र ब्याङ्कको मौनता सर्वत्र चासोको विषय बनेको छ। ब्याङ्कले ऋण दिएको अनुसन्धान प्रहरीले गर्ने कि राष्ट्र ब्याङ्कले, शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको हो।
1: So सरकारले कक्षा पाँचसम्म अध्ययनरत विद्यार्थीलाई आन्तरिक परीक्षा लिन बन्द गरेपछि मूल्याङ्कनका लागि विद्यालयहरूले वैकल्पिक विधि अनुसरण गर्न थालेका छन्। शुरूमा वैकल्पिक विधिबाट विद्यार्थीको मूल्याङ्कन गर्न असहज महसुस भए पनि अहिले भने बानी परेको यसमा संलग्न शिक्षकहरूले प्रतिक्रिया दिएका छन्। तर एकै कक्षामा धेरै विद्यार्थी भएको विद्यालयमा भने झन्झटिलो भएको अनुभव पनि शिक्षकहरूको रहेको छ। गत चैत 13 गते बसेको मन्त्री परिषदको बैठकले स्वीकृत गरेको शासकीय सुधार सम्बन्धी कार्यसूचीले कक्षा पाँचसम्म आन्तरिक परीक्षा लिने कार्य पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको थियो। आन्तरिक परीक्षाको सट्टा विद्यार्थीलाई मनोवैज्ञानिक असर र दबाव नपर्ने गरी वैकल्पिक मूल्याङ्कन प्रणालीको विकास गर्ने उक्त कार्यसूचीको बुदा नम्बर 89 उल्लेख गरिएको छ। सही अनुसार विद्यार्थीको मूल्याङ्कन शुरू गरिएको विद्यार्थीहरूको भनाइ छ। जोजे स्थित बाल सेवा माध्यमिक विद्यालयका प्रधानाध्यापक मन्जु पाठकले विद्यार्थीको आन्तरिक मूल्याङ्कन गर्न अप्ठ्यारो नभएको तर शिक्षकहरूलाई कार्यबुझ भने बढेको बताउनुभयो। हरेक विद्यार्थीको छुट्टी अभिलेख व्यवस्थापन गर्नुपर्ने भएका कारण यसमा संलग्न शिक्षकलाई बोझ बढेको उहाँको भनाइ छ। तर यसअघि पनि कक्षा एकदेखि तीनसम्म निरन्तर मूल्याङ्कन प्रणाली अर्थात क्यास मार्फत विद्यार्थीको मूल्याङ्कन गरिरहेको हुनाले नौलो काम नभएको पाठकले बताउनुभयो। सरकारले शासकीय सुधार सम्बन्धी कार्यसूची सार्वजनिक गरेपछि विद्यार्थीको मूल्याङ्कनलाई सहज बनाउन शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले विकास गरेको कक्षा 4 र 5 विद्यार्थी मूल्याङ्कन सम्बन्धी मार्गदर्शन 2083 जारी गरेको थियो। मार्गदर्शनमा विद्यार्थी मूल्याङ्कनका लागि कक्षा सहभागिता लिखित तथा मौखिक कार्य परियोजना कार्य प्रयोगत्मक कार्य व्यवहार अवलोकन विद्यार्थी कार्यको प्रदर्शन घटना वृत्त अभिलेख स्व र सहपाठी मूल्याङ्कन तथा अभिभावकको प्रतिक्रिया लगायत उपाय सुझाइएको छ। शुरूमा नौलो बानी परेपछि सहज शीर्षकमा आजको गोर्खा पत्र दैनिकमा यो खबर छ।
0: संचार माध्यममाथि दबाव बढाउँदै सरकार शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। प्रहरीले जनआस्था साप्ताहिकका प्रकाशक एवं सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। प्रहरीले श्रेष्ठलाई नागरिकको वैयक्तिक गोपनीयता उल्लंघन गरेको कसुरको अनुसन्धानका सिलसिलामा पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एवं एसएसपी दिलीप घिमिरेका अनुसार 73 सांसद अमरकान्त चौधरीको उजुरीका आधारमा उनी पक्राउ परेका हुन्। श्रेष्ठले संचार माध्यम सम्बन्धी कानून र आचार संहिताको आधारभूत मूल्य मान्यताको समेत पालना नगरेको संचारसँग सम्बद्ध विभिन्न संघ संस्थाको आरोप छ। त्यो भन्दा गम्भीर विषय श्रेष्ठ प्रकाशक एवं सम्पादक रहेको जनआस्था साप्ताहिकको कार्यालय र उनको घरमा प्रहरीले छापा मारेर कम्प्युटर लगायत संचार उपकरणहरू नियन्त्रणमा लिएको छ। यसले संविधान प्रदत्त गोपनीयताको हक मात्र उल्लंघन भएको छैन, संचार माध्यम र संचार कर्मीले स्रोतको सुरक्षा गर्ने अधिकारको पनि हनन गरेको छ। संचार माध्यममाथि अनुदार रहेको राष्ट्रिय स्वतन्त्र पार्टी रासुपा नेतृत्वको वर्तमान सरकार श्रेष्ठलाई देखाएर सिंगो नेपाली संचार माध्यम र संचार कर्मीमाथि थप दबाव बढाउने रणनीतिमा रहेको विश्लेषण गर्न थालिएको छ। पत्रकारले जे पनि लेख्न पाउनुपर्छ भन्ने नभएको जनाउँदै यस क्षेत्रका एक जानकारले भने, तर संचार क्षेत्रलाई कमजोर गर्ने र दबावमा पार्ने सरकारी रणनीति भएको देखिन्छ। ती जानकार कुनै पनि संचार गृहलाई जथाभावी समाचार प्रकाशन तथा प्रसारण गर्ने अधिकार भने नभएको बताउँछन्। संचार माध्यममाथि दबाव बढाउँदै सरकार शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको हो।
1: दक्षिण कोरियाको राजधानी सियोलबाट 130 किलोमिटर उत्तर पूर्वमा पर्ने याङ्गु काउन्टीका किसान ली साङ हयुकले आलु निकाल्न खेत खने तर बचाउन लायक एउटा पनि आलु भेटिएन। एक साता अघिसम्म गाङओन प्रान्तमा रहेको उनको खेतको अवस्था सामान्य देखिन्थ्यो। एक सातापछि खन्दा आलु कुहिन थालेका थिए, आलु उसिनिएका थिए। अत्याधिक गर्मीले जमिन नै भट्टी जस्तो बनेपछि आलु कुहिएका हुन्। यो एक दुईवटा खेतको मात्र अवस्था होइन, यसलाई शब्दमा कसरी व्यक्त गरौं, निकै दुःख लागेको छ। उनले स्थानीय प्रसारक संस्था एमबीएससँग भनेका छन्। उनको नष्ट भएको बाली पूर्व एसियामा यस पटकको गर्मीको चरम उदाहरण हो। पछिल्ला केही सातामा दक्षिण कोरिया, जापान र हङकङमा कीर्तिमान तोड्ने गर्मी छ। अगस्तमा दक्षिण पूर्वी सहर याङसानमा तापक्रम 42.5 डिग्री सेल्सियस पुग्यो। आधुनिक मौसम मापन शुरू भए ता सन् 1904 पछि दक्षिण कोरियामा रेकर्ड गरिएको सबैभन्दा उच्च तापक्रम हो। कोरियाको रोग नियन्त्रण निकायका अनुसार गर्मीका कारण हालसम्म कम्तीमा 31 जनाको मृत्यु भइसकेको छ, त्यस्तै 9 लाख भन्दा बढी पशुधन र 14 लाख माछा मरेका छन्। अधिकारीहरूले गर्मी सम्बन्धी चेतावनी जारी गर्दै मानिसलाई तत्काल सबै बाह्य गतिविधि रोक्न आग्रह गरेका छन्। दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले मन्त्री परिषदलाई सम्बोधन गर्दै यस्तो मौसम यसअघि अनुभव नगरेको बताएका छन्। प्रचण्ड गर्मीले जमिन भित्रै उसिनिए आलु शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।